0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो

बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: चाहिँ मसी गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँ झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ भयले अलग। पवित्र बाइबलको हितोपदेशको पुस्तक 8:13 यसो भनिएको छ, परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहंकार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्दछु भनिकन यस खण्डमा यो बताइएको छ। र परमेश्वरको भयले हामीलाई दुष्टताबाट अलग गर्दछ। पवित्र बाइबलमा भयका कुराहरू छन् र डरका कुराहरूको विषयमा पनि बताइएको छ। भय भन्नु बित्तिकै परमेश्वरको भय, यो असल प्रकारका कुराहरू हो। बाल बच्चाले आमा बुवाको भय मान्नु असल कुरा हो, त्योबाट उनीहरूले खराब काम कुराहरू गर्दैनन्। त्यस्तै गरेर एक पुरुष एक स्त्री जसले सृष्टिकर्ता परमेश्वर मसीहा येशूमा विश्वास गर्न भएर खराब काम कुराहरू गर्नबाट अलग रहनु अदृश्य परमेश्वरले देखिराख्नु भएको छ। हिब्रूको पुस्तक 4:13 भने जस्तै उहाँ सृष्टिको कुनै पनि कुराहरू उहाँको दृष्टिबाट छिपेको हुँदैन र सबै कुराहरू छ्याङछ्याङै छ भनेर चाहिँ भने जस्तै उहाँको आँखाले मलाई देखिरहेको छ भन्ने जुन कुरा जुन विश्वासमा एउटा व्यक्तिले त्यो सत्य कुरा पत्ता लगाउनुहुन्छ, यो अवस्थामा एक व्यक्तिको हृदयमा परमेश्वरको भय रहेको हुन्छ। र शरीरले खराब कुरा गर्न मागे तापनि पाप कुरा गर्न मागे तापनि यो व्यक्ति खराब कुरा यानि पाप कुरा गर्नबाट यो व्यक्ति अलग रहनुहुन्छ। यसैलाई परमेश्वरको भय भनिएको छ। तर डर भन्ने कुराहरू चाहिँ अन्नेसेसरी त्यत्तिकै भूतात्माले दुःख दिएला यसो होला त्यसो होला भनेर चाहिँ जुन प्रकारको अनावश्यक प्रकारले एउटा व्यक्ति डराउनुलाई चाहिँ त्यसलाई डर भनिएको छ। र त्यो कुराहरूमा चाहिँ उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म करिब 365 पटक न डराओ न डराओ न डराओ भनेर चाहिँ परमेश्वरले हामीलाई सम्झाउनु भएको छ। तर परमेश्वरको भय चाहिँ हामीले राख्न पर्छ किनकि परमेश्वरको भयले तपाईँ र मलाई दुष्टतादेखि अलग राख्दछ भनिकन बाइबलले यो स्पष्ट गरेको छ। यहाँ याकुब जसलाई पछि गएर इजरायल पनि भनियो उहाँका 12 छोराहरू थिए, उहाँका 12 छोराहरू मध्ये एकजनाले चाहिँ परमेश्वरको भय राख्नुहुन्थ्यो र उहाँ दुष्टतादेखि अलग बस्नुहुन्थ्यो र परमप्रभु परमेश्वरको हृदय उहाँले जित्नु भएको थियो, आफ्नै बुवाको हृदय पनि उहाँले जित्नु भयो। र यस खण्डलाई म पढिदिनेछु, यो खण्ड हुनेछ उत्पत्तिको पुस्तक 37:1 नै म पढ्न सुरु गरे। याकुब आफ्ना बुवाले बसोबास गरेको कनान देशमा बस्दथे। याकुबको वृत्तान्त यही नै हो। योसेफ 17 हुँदा तिनका दाजुहरूसँग भेडा बाख्राका बगाल चराउँथे। एक दिन तिनले आफ्नो पिताका पत्नीका बिल्ला र जिल्फाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुवा कहाँ ल्याए। उहाँ 17 हुनु भए तापनि हामीलाई थाहा छ रेडियो टेलिभिजनमा हामी नेपाली गीतहरू सुन्छौँ कहिलेकाहीँ, कतै यात्रा गर्दै गर्नु हुँदाखेरि कसैले बसमा बजाउला यानि कतै हिँड्दै गर्नुहुँदाखेरि पसलहरूमा दोकानहरूमा बजाएको तपाईँले सुन्नुभएको होला। यस्तै हुन्छ 16-17 भनेर। 16-17 उमेर यसलाई अङ्ग्रेजीमा टिन एज पनि भनिन्छ, अलिकति उश्रृङ्खल समय हो, शरीरमा त्यो रगतमा त्यो यौवनको शक्तिहरू हुँदछन्। तर यही अवस्थामा पनि याकुबका 12 छोराहरू मध्ये एकजना छोरा जो 17 मात्रै हुनुहुन्थ्यो उहाँको नाम योसेफ थियो, उहाँलाई त्यो यौवनले सताउन सकेन किनकि परमेश्वरको भयले यौवनलाई प्रबल गरेको थियो। र उहाँका दाईहरूले बाटोमा हिँड्दै गरेको केटीहरूलाई जिस्काउँथे होलान्, चुरोट खान्थे होलान्, बिँडी खान्थे होलान्, रक्सी पिउँथे होलान्, जय झगडा गर्थे होलान्, अरूलाई नराम्रोसँगले भन्थे होलान्। यो प्रकारको नराम्रो व्यवहारमा उहाँ संलग्न हुनु भएन। त्यही कारणले गर्दाखेरि ड्याडी यी दाईहरूको त व्यवहार यस्तो छ है भनेर चाहिँ आफ्नो दाईहरूको खराब व्यवहारका कुराहरू ल्याइकन योसेफले आफ्नो बुवालाई बताउनु भएको थियो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यसले गर्दाखेरि योसेफमा परमेश्वरको भय भएको कारणले गर्दा दाईहरूको दुष्टतादेखि उहाँ अलग बस्नु भएको थियो भनिकन यस खण्डले बताउँदछ। र यो उहाँले आफ्नो परमेश्वरको भय आफ्नो हृदयमा राख्नु भएको कारणले गर्दा यहाँ परमेश्वरको हृदय उहाँले जित्न सक्नुभयो, त्यस्तै गरेर आफ्नो बुवाको हृदयलाई पनि जित्न भयो। र यो कुरालाई थाहा नपाइकन कसैले यहाँ पढ्दै जानु भएको खण्डमा याकुबका 12 छोराहरू थिए। 12 छोराहरूमा त्यो योसेफलाई नै परमप्रभु परमेश्वरले दुईटा सपना दिनु भएर पछि गएर मिश्र देशको अधिपति किन बनाउनु पर्यो, किन बनाउनु भयो, उहाँ के पक्षपाती हुनुहुन्छ भन्ने त्यो प्रकारले सोच्नु होला। तर परमेश्वर पक्षपाती हुनुहुन्छ। यहाँ त यो योसेफले यानि याकुबका 12 छोराहरू मध्ये एकजनाले परमेश्वरको भय लिनु भएको कारणले गर्दा परमेश्वरको हृदय उहाँले जित्नु भएको थियो। र यी दिनहरूमा पनि जो परमेश्वरका जनहरू, जो सृष्टिकर्ता परमेश्वरमा विश्वास गर्नु भएर दुष्टतादेखि अलग हुनु भएको छ, ती व्यक्तिहरूले परमेश्वरको हृदयलाई जित्नेछन् र उहाँहरू आशिषको पात्र पनि बन्नेछन्। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीलाई यो स्पष्ट परमेश्वरको वचनले भनिएको छ, हाम्रो पदोन्नति प्रमोशन उत्तर दक्षिण पूर्व पश्चिमबाट आउँदैन, परमेश्वरबाट आउँदछ। र परमेश्वरबाट आउने प्रमोशनको लागि एक व्यक्तिले योसेफले जस्तै परमेश्वरको भय आफ्नो हृदयमा लिएको हुनुपर्दछ। र हितोपदेशको पुस्तकमा परमेश्वरको भय सम्बन्धी धेरै कुराहरू लेखिएको छ, यो ज्ञानको शुरूआत हो भनेर पनि बताइएको छ। त्यस्तै गरेर परमेश्वरको भयले दुष्टतादेखि जोगाउँछ भनेर पनि बताइएको छ, लगायत परमेश्वरको भयले परमेश्वरको हृदय जित्छ भन्ने कुरा चाहिँ उत्पत्तिको पुस्तक 37 अध्यायमा याकुबका 12 छोराहरू मध्ये एकजना छोराले परमेश्वरको भय लिनुभयो, उहाँले परमप्रभु परमेश्वरको हृदयलाई यहाँ जित्न पनि भयो। र तपाईँ जीवनमा सफल हुन चाहनुहुन्छ र जीवन पछिको जीवनमा तपाईँले इनाम लिन चाहनुहुन्छ भने तपाईँको हृदयमा परमेश्वरको भय अहिलेदेखि हुनुपर्छ। यो एकैपल्ट मात्रै पाइने जीवन हो र यो जीवन लामो जीवन छैन, 80-90 वर्षको जीवन छ। र यो जीवनमा विभिन्न प्रकारको सोचहरू दुष्ट आत्माले लिएर आउँदछ, तर यी विभिन्न प्रकारको सोचहरू लिएर आएको समयमा पनि हामीले हाम्रो हृदयमा परमेश्वरको भय राखेर जब जब पाप गर्ने मौकाहरू आउँदछ त्यसमा पापलाई नाई भन्नु भएर दुष्टतादेखि तपाईँ अलग रहनु भएर तपाईँले जिन्दगी लिएर जानुभयो भने परिवारको लागि पनि एउटा उदाहरणीय व्यक्ति तपाईँ बन्नुहुनेछ। र यहाँ योसेफले बुवाबाट एउटा बुट्टे लबेदा पुरस्कार पाए जस्तो नै, जित्नु भए जस्तो नै बुवाको हृदय तपाईँले जित्नुहुनेछ, त्यस्तै गरेर तपाईँले परमेश्वरको हृदय पनि जित्नुहुनेछ। यहाँ परमप्रभु परमेश्वरले त याकुबका 12 छोराहरू 12 छोराहरूलाई बराबरी उहाँले प्रेम गर्नुहुन्थ्यो, तर यहाँ आशिष दिएर चलाउनु सक्ने व्यक्ति चाहिँ एउटा मात्र त्यो हृदय पाउनुभयो, त्यो हृदय थियो योसेफको हृदय। जो योसेफको हृदयले चाहिँ यहाँ परमेश्वरको भय मानेको कारणले गर्दा यो व्यक्तिले चाहिँ खराबी गर्नको देखि, अपराध गर्नको देखि उहाँ डराउनुहुन्थ्यो। र अघि पनि मैले भने हिब्रूको पुस्तक 4:13 यहाँ स्पष्ट गरेको छ, यो खण्ड म पढिदिन्छु। परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन, उहाँको नजरको सामने सबै कुरा स्पष्ट र खुल्ला छन्, उहाँलाई नै हामीले लेखा दिनपर्छ। र यो एक बारको जिन्दगीमा, एक पटक मात्रै पाएको जिन्दगी, पाप गर्नको लागि, मस्ती गर्नको लागि, शरीरले मागेको कुराहरू दिनको लागि होइन प्रियहरू, तर हामीले जसरी परमेश्वरलाई आम्ने सामने देखेका छैनौ, तर देखे जस्तै गरेर हिब्रूको पुस्तक 11 त्यही भनिएको छ, विश्वासका सेनानीहरूको त्यहाँ जो गवाईहरू दिइएको छ, त्यहाँ परमेश्वरलाई देखे जस्तै गरेर उहाँले जसरी जिन्दगी लिएर जानुभयो, हामीले पनि त्यस्तै गरेर जिन्दगी लिएर गएको खण्डमा प्रभुको हृदय हामीले जित्दछौँ। र धरतीमा पनि हामी एक सफल व्यक्तिको रूपमा प्रस्तुत हुँदछौँ भने जीवन पछिको जीवनमा पनि तपाईँलाई ठूलो इनाम हुनेछ। र जिन्दगीमा हामीले राख्न पर्ने कुरा चाहिँ हृदयमा परमेश्वरको भय राखेर जिउन पर्छ, जसरी योसेफले जिए। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैलाई म जयमासी भन्छु, यसको नाम जयमासी, साथै सबै नमस्कार पनि भन्न चाहन्छु। मेरो नाम सावित्री बस्नेत श्रेष्ठ हो। म चाहिँ माइते सोलुखुम्बु घर चाहिँ खरमारा हो, वार्ड नम्बर 11 बदिवास नगरपालिका पर्छ हाम्रो। त्यसै गाउँमा थिएँ म, तर हाल चाहिँ म काठमाडौँ बालकोटमा बस्छु र यही मण्डलीमा म पैसाको सेवा कार्य गरिरहेको छु। यहीँको सदस्य हुँ म, गेस्टमेनको। यहाँहरू सबैलाई फेरि पनि जयमासी भन्न चाहन्छु। मेरो जीवन गवासी यस्तो छ कि मेरो बाबु सानो हुँदाखेरि एउटा घटना घटेको थियो, अनि त्यो घटनामा तपाईँले कसरी बचाउनु भयो भनेर म यहाँहरूलाई जानकारी गराउनेछु र यहाँहरूलाई आशा होस् भन्ने पनि म चाहन्छु, किनभने यो धेरै वर्ष अगाडि गवाई हो र मनमा खुम्चिरहेको थियो कहिले सुनाऊ कहिले भनौँ भनेर। यो मौका पाएको छु, तपाईँलाई धन्यवाद भएको होस्। र यो गवाई चाहिँ कस्तो छ भने बाबु सानै हुँदाखेरिको घटना हो, अनि मेरो बाबु चाहिँ सानै थियो, यस्तै समथिङ 2-2.5 वर्षको हुनुपर्छ मेरो छोरा, यो अलिक अगाडिको कुरा भएको भएर। जे होस् बाबु स्कुल गएको छैन, त्यही 2.5 वर्षको हुनुपर्छ। त्यतिखेर चाहिँ संसारको चाडपर्वहरू यस्तै होली चलिरहेको थियो, अनि काम गर्ने क्रममा चाहिँ मेरो छोरी बिदा थियो। बिदा भइसकेपछि म चाहिँ काम बिदा भइसकेपछि बच्चा बच्चा नुहाइदिए हो रे लुगासुगा धोइ काम सिद्धिएपछि अनि म पानी एगार लिएर आउँदै थिएँ, अनि बाबु मेरो पछि आइरहेको थियो, अनि एकछिन पछि मेरो बाबु मेरो छेउमा थिएन, अब कता गयो यादै गरेन, मैले आफ्नै काममा व्यस्त भएँ। अनि मेरो बाबु चाहिँ पानीको ट्याङ्कीमा गएर छिरेछ, मलाई थाहा नै भएन। अनि त्यो बाबु पानी ट्याङ्कको छिरेछ, निकै बेर भयो बाबु आउँदै आएन, म पानी 2-3 गाडी ओसारिसकेँ, बाबु आएको छैन खेल्दै होला भन्ने क्रममा म गएँ, मलाई थाहा छैन। अनि एकजना बाटो हिँड्ने दाईलाई चाहिँ मेरो बाबुलाई ट्याङ्कीको माथिबाट हात हल्लाएको जस्तै देख्नु भएछ, जुन बाटोमा हिँडिरहेको जुन दाई हुनुहुँदो रहेछ, उहाँले पछि भन्नुभएको कुरा हो, उहाँ चाहिँ हातले यसो बोलाए जस्तो लाग्यो रे, अन्त ट्याङ्कीमा चाहिँ मान्छेले बाबुको खुट्टा चाहिँ रहेछ, हात चाहिँ होइन रहेछ, खुट्टा चाहिँ रहेछ, जस्तै उल्टो मुन्टी भएर मुनि मुनि पानीमा जम्पिङ गरेछ र खुट्टा यसो हल्लाउँदाखेरि चाहिँ उहाँले चाहिँ ठ्याक्क हातले बोलाएको जस्तो देख्नु भएछ र उहाँ कुदेर गएर बाबुलाई निकालिदिनु भएछ। उहाँ चाहिँ बटुवारी हुनुहुन्थ्यो, त्यो चिन्जान भएको कोही पनि हुनुहुन्थ्यो, उहाँको आँखा त्यसरी साइडमा चाहिँ उहाँको आँखा बाटोको

छ. सपोज यो बच्चा केही भएको भए मलाई समात्यो होला मान्छेले भन्ने मलाई ठुलो डर त्रास भएछ. अनि त्यो बाबा कुदेर म कहाँ आयो उहाँ थाहा नै भएन कसको बच्चा के हो उहाँ थाहा पाउनु भएन. उहाँ पनि डरेर हिँड्नु भएछ. अनि त्यहाँ बाटोमा धेरै मान्छेहरूको खुल्दुली भएछ. त्यहाँ कुराकानी हुँदै गएछ. होलीको दिन थियो. मान्छेहरू पानी छ्यापा छ्याप गर्नु दिन्थ्यो. मान्छे छापिरहेको थिएँ हेरिरहेको थिएँ. अनि मेरो बाबा चाहिँ ग्रुम्म डुबेर आयो. म घरमा थिएँ लुगा धोइरहेको थिएँ. यसो हेर्छु छोरा चुम्म डुबेको छ. अनि मैले सम्झेँ कसले पानी छ्यापिदियो होला भनेर बाबा आँटेर आएको थियो. अनि बाबालाई मैले यसो हेरेँ आँटेको जस्तो थियो. अनि तर मैले पानी कसले छ्यापिदियो भन्नु ठाने. अनि फेरि नुहाई धुवाई गरेर तेल चलाएर बाबालाई सुताएँ मैले. अनि निकै बेर पछि म चाहिँ त्यही बाटो भएर पानीले गएँ. अनि उहाँहरू गन्थन गर्दै के भएछ र यहाँ भनेर सोध्ने क्रममा चाहिँ उहाँहरूले भन्नुभयो आज तिम्रो छोरा यहाँ डुबेको थियो. एकजना बाटो हुने दाई तल कहाँ बस्नुहुँदो रहेछ. उहाँलाई चाहिँ देख्नु भएछ. हात हल्लाएको जस्तो लागेर झिक्दिनु भएछ. उहाँले हामीलाई भन्दै हुनुहुन्थ्यो. डराउनु भएर जानुभयो. तर बाबु तिम्रो घरमा आठ ठिक छ नि बाबु भनेर सोध्नुभयो. तर बाबु त्यस्तो केही पनि भएको थिएन. एकदम प्रभुको अनुग्रहले उहाँले जोगाउनु भएको यो गवाई हो मेरो. सत्य घटनाको गवाई हो मेरो छोराको. साढे दिवस हुँदाखेरि त्यो पानी खेल्ने क्रममा त्यहाँभित्र डुबेर अनि त्यहाँ बाटो हिँड्ने मान्छेले नजिकेको भए होइन त्यो सम्भव थिएन बाँच्नको लागि. अनि परमेश्वरको अनुग्रह त्यसरी म विश्वासी थिएँ. प्रभु पाएको दुई वर्ष भइसकेको थियो. अनि हामीले बिहानको हामी प्रार्थनामा प्रभुको यसुको नाममा चाहिँ हामी छोराछोरीको आत्मा प्राणसरी बाँधेर प्रार्थना गर्ने गर्छौँ. त्यस कारणले गर्दाखेरि परमेश्वरले चाहिँ त्यो बाबुलाई जोगाइदिनु भयो. एउटा बाटोमा हिँडेको मान्छेलाई देखाएर मेरो छोराको जीवन उद्धार गर्नुभयो. किनभने एकदमै अचम्म र उधेर्लो बसाएको चाहिँ गवाई हो. आज बाबु 25 वर्षको भइसकेको छ. बाहिर देशमा छन् होइन. अनि प्रभुको कृपा अनुग्रहले यसरी प्रभुले हाम्रो बाबुलाई जोगाउनु भयो. र विश्वास गर्ने कसैले पनि उहाँले नाश गर्नुहुन्न. उहाँले अनन्त जीवन दिनुहुन्छ. आत्मा पनि जोगाउनुहुन्छ. शरीर पनि हामीलाई जोगाउनुहुन्छ. अनि परमेश्वरले चाहिँ धेरै आशिष र अनुग्रह कुराहरू छन् हाम्रो जीवनमा. धेरै कुरा हुन्छ हामी कति भन्न सक्दैन साध्दैन छैन. तर उहाँले विशेष गरेर चाहिँ आफ्नो स्वस्थ जोगाउने र बचाउने काम गर्नुहुन्छ. यहाँहरूले मलाई सुनिदिएर साथले गर्नु धन्यवाद. र कतिजना आउनु भएको छैन प्रभुमा उहाँहरूमा यही मतलब भन्न चाहन्छु. विश्वास गर्नुहोस् यो अन्त्यको दिन नजिकै छ. अनि उद्धार मुक्ति छुटकारा जीवन चङ्गाई हरेक कुरा आत्मिक चङ्गाई शारीरिक चङ्गाई उद्धार मुक्ति होइन सबै कुरा प्रभु यसमा मात्रै पाइन्छ. अन्त कहीँ पनि पाइँदैन. शान्ति एकदमै उद्धार शान्ति आनन्द उहाँमै छ. उहाँमा बाहेक कहीँ पनि पाउँदैन. म यही भन्न चाहन्छु. र आज धेरै मानिसहरूले प्रभुलाई चिन्नु भएको छैन. अशान्तिमा हुनुहुन्छ खुल्दुलीमा हुनुहुन्छ भने प्रभुलाई विश्वास गर्नुहोस्। आफ्नो आत्मा प्राण शरीरलाई बचाउनुहोस्। शरीर त एक दिन मर्नै पर्छ तर हाम्रो आत्मा कहिले पनि मर्दैन. आत्मा चाहिँ नरक जानबाट विशेष गरेर बचाउनुहोस् भन्ने मेरो आग्रह छ. प्रभु यसमा आएर केही गर्नु पर्दैन. उद्धार मुक्ति छुटकाराको लागि विश्वास मात्रै गरे भने हुन्छ. ठूलो कुरा केही पनि गर्नु पर्दैन. उहाँले केही हाम्रो हृदय मात्रै चाहना गर्नुहुन्छ. उहाँले चाहिँ अर्थ केही पनि चाहना गर्नुहुन्न. हाम्रो हृदय हाम्रो जीवन उहाँलाई दियो भने सुन्थ्यो भने उहाँले नै काम गर्नुहुन्छ. धन्यवाद यहाँहरूले सुनिदिनु भयो. सबैलाई जयमसी भन्न चाहन्छु.

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484 98032484 र 98031226786 98031226786
1: र 98138146 98138146
3: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ
4: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 4022544 4022544
10: र 4022572 4022572।
13: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ,
14: हाम्रो साथ, हाम्रो साथ।
13: तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
7: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
7: स्थिर
3: रहनुहोस्। जयमसी, आज आइतबार जुलाई 19 तारीक साउन 3 गते। आजको बाइबल खण्ड पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 58 पदबाट रहेको छ र यहाँ लेखिएको छ, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ। अमेरिकाका ठूला पश्चिमी इलाकामा गाईवस्तु पालनको समयमा कहिलेकाहीँ एउटा सानो खच्चरलाई जंगली घोडासँगै बाँधिन्थ्यो र छोडिन्थ्यो। त्यो जंगली घोडाले त्यो खच्चरलाई माइलोसम्म खिसार्दै बोरा जस्तै फ्याँकिदिन्थ्यो। तर केही दिनमा तिनीहरू फर्कन्थे, आफ्नो आज्ञाकारी घोडालाई गोठतिर तान्दै त्यो सानो खच्चर पहिले देखा पर्थ्यो। जंगलमा उफ्रने क्रममा त्यो घोडा थाक्थ्यो र त्यो खच्चरबाट आफूलाई छुट्याउने प्रयास गर्थ्यो। त्यो क्षणमा त्यो खच्चर त्यो घोडाको मालिक जस्तै बन्थ्यो। त्यो ढिलो धीर महत्वहीन जनावर आफूभन्दा छिटो बढी चलायमान र बढी बहुमूल्य जनावरको अगुवा बन्यो। केले फरक पार्यो? दृढ उद्देश्यले। अनि त्यो खच्चरको उद्देश्य के थियो? गोठमा फर्कनु। त्यसैले तिनीहरूले जति पटक लडे, डोरीमा तानातान गरे र लाथाने र रिसाउँदै लडे, तापनि प्रत्येक पटक त्यो खच्चर आफ्नो खुट्टामा फर्कदा उसले गोठको दिशातर्फ केही कदम चाल्थ्यो। ढिलो चाँडो त्यो थकित घोडाले त्यो खच्चरको पछि लाग्नै पर्यो। धर्मशास्त्रको एउटा महान विषय भनेको दृढ उद्देश्य लिनु हो। सामुएलले इजरायलीहरूलाई भने, व्यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्छन् न बचाउन सक्छन्, किनभने तिनीहरू व्यर्थ हुन्। यो कुरा तपाईँले पहिलो सामुएलको पुस्तक 12 अध्यायको 21 पदमा हेर्न सक्नुहुन्छ। यसायाले लेखे, मैले मेरो मोहडा दर्शन चमक जस्तै स्थिर पारेको छु र म जान्दछु कि म लाजमा पर्ने छैन। यो कुरा तपाईँले यसायाको पुस्तक 50 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। पाउलले लेखे, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ। यसकारण तपाईँको लागि आजको वचन छ, आफ्नो लक्ष्यमा स्थिर र अटल रहनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
14: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
15: मोबाइल नम्बर 98082048470।
14: इमेल ठेगाना mos.radioministry@gmail.com।
15: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
14: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
16: यता न आऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, सुने न उनी होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
19: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: जय मसी, म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज कार्यक्रम मार्फत कृतज्ञता नै चुन्नुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेकी छु र श्रोता, भजन संग्रहको पुस्तक 103 अध्यायको 2 पदले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। एकजना मानिस पार्कमा यति निराश भएर बसिरहेको थियो कि एउटा प्रहरीले उसलाई सान्त्वना दिने प्रयास गर्यो। कुनै समस्या पर्यो कि? हो, उसले जवाफ दियो। केही महिना पहिले मेरो बाजे बित्नु भयो। उहाँले मेरो निम्ति 5 करोड रुपियाँ र तेलका केही कुवाहरू छोडेर जानुभयो। त्यो प्रहरीले भन्यो, यो त निराश हुनुपर्ने कुरै होइन। त्यो मानिसले जवाफ दियो, हो, तर तपाईँले सबै कुरा सुन्नु भएकै छैन। अघिल्लो महिना मेरो काकाले पनि मेरो निम्ति 10 करोड रुपियाँ छोड्नु भयो। त्यो प्रहरीले टाउको हल्लाउँदै भन्यो, मैले कुरा बुझिन, तपाईँ किन यति निराश हुनुहुन्छ? उसले जवाफ दियो, यो महिना त कसैले पनि मलाई केही दिएको छैन। अचम्म, दुःखको कुरा। त्यो व्यक्ति ती मानिसहरू मध्येमा पर्दछ जो आफूसँग जेसुकै भए तापनि दुखी हुन्छन्। धन्यवादी स्वभावको आत्मा विकास गरेर अधन्यवादी धारणामाथि कसरी विजय हुने भनी भजन संग्रहकर्ताले हामीलाई देखाएका छन्। वचनले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। ध्यान र धन्यवाद सँगसँगै जान्छन्। सम्झनाले आराधनाको लागि उत्प्रेरकको काम गर्छ। एउटा पुरानो भजनले भने चाहिँ, फर्केर हेर्छु विगत दिनहरू, आशिषको झरी जीवनै भरि बर्सेको थाहा गर्छु। भजनकारले पहिला 3 कुरा गर्न हामीलाई प्रोत्साहन दिन्छन्। पहिला, परमेश्वरले हामीलाई के दिनुभएको छ त्यसको बारेमा विचार गर्ने, उहाँको क्षमादान, चंगाई, सुरक्षा, छुटकारा, प्रेम र दया। दोस्रो, परमेश्वरले हामीलाई के दिनुभएको छैन त्यसको बारेमा विचार गर्ने, हाम्रो पापको दण्ड उहाँले हामीलाई दिनुभएको छैन। तेस्रो कुरा, परमेश्वरले हामीलाई के दिनुहुनेछ त्यसको बारेमा विचार गर्ने। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमा अनन्तदेखि अनन्तसम्म रहन्छ भनेर वचनले नै भन्दछ। जब तपाईँले आफ्नै कार्यमा होइन तर ख्रिस्टको कार्यमा भरोसा राख्नुहुन्छ तब परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुन्छ। यसकारण हरेक बिहान ऐनामा हेर्नुहोस् र भन्नुहोस्, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। र यसरी निरन्तर उहाँमा प्रत्येक दिन धन्यवादी हुँदै, प्रत्येक कुराहरूमा धन्यवादी हुँदै अगाडि बढ्नुहोस् भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन हो।
0: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुडनिच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। प्रिय श्रोता, आज पनि सदाको बिहान झै तपाईसँग तपाईले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्न र प्रार्थनासँग सम्बन्धित कुराकानी गरेर तपाईलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनको लागि हामी आइसकेका छौ। तादरणीय श्रोता, यो कार्यक्रममा अबको आधी घण्टा आजको बिहानलाई हामी एकसाथ प्रार्थनामय बनाऊ प्रिय श्रोता। र आजको यो कार्यक्रममा यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोधहरू राख्नु आवश्यक देख्नुभएको छ र तपाई हामीद्वारा प्रार्थना गराउन चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो स्टुडियोको ल्याण्डलाइन नम्बर हो भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-23-44-646। हजुर, 97-98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्च। तादनी श्रोता, तपाईले फेसबुक पेजको पनि कमेन्ट बक्स अथवा मेसेन्जरमा गई तपाईँले आफ्नो प्रार्थनाका अनुरोधहरू हामीसँग टिपाउन सक्नुहुनेछ। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै हुनुहुन्छ भने कृपया गरी तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुन्छ। तादनी श्रोता, भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने अबको केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थनाले सृष्टिकर्ता परमेश्वरको अत्यन्तै जल्दो क्रोधलाई पनि शान्त गर्न सक्छ। हो श्रोता, हामी आज यही विषयमा तपाईसँग बातचित गर्न लागिरहेका छौं। आदरणीय श्रोता, हामीले हाम्रो वरपर तपाईँको आफ्नै घर छिमेकमा हेर्ने हो भने हामी साँच्चै नै सृष्टिकर्ता परमेश्वरको ठाउँमा आफैलाई राखेर हेर्ने हो भने त्यहाँ सृष्टिकर्ता परमेश्वरले अब चाहिँ यस संसारमा आफ्नो क्रोधलाई पोखाएर छिट्टै नै न्याय ल्याउने बेला भइसकेको छ जस्तो देखिन्छ, किनभने हाम्रो वरपर पाप, अन्याय, अत्याचार, व्यभिचार जस्ता कुराहरू यति साह्रो बढेको छ, यति साह्रो बढेको छ। हत्या गर्नु, चोरी गर्नु, लुट्नु, ठग्नु अनि त्यसपछि गएर विभिन्न प्रकारका जीव जन्तुहरूलाई ईश्वरको दर्जा दिनु, सृष्टि गरिएका थोकहरूलाई ईश्वर बनाएर पुज्नु, यी सब कुराहरूले हेर्दै जाने हो भनेदेखि यी सब कुराहरूले विश्व विधाता सबैको गन्तव्यलाई निर्धारण गर्नुहुने सृष्टिकर्ता परमेश्वरमाथि दिन प्रतिदिन उहाँको धैर्यता र सहनशीलताको बाँध टुट्ने गरी काम गर्दै गरेको देख्न सकिन्छ। आदरणीय श्रोता, तर हामी देख्छौं यति बिन पाप र अधर्मले पृथ्वी भरिसक्दा पनि सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरले ती दुष्ट र अधर्मी मानिसहरूमाथि आफ्नो न्याय किन खन्याउनुहुन्न भन्ने कुराहरू आउन सक्छ। कति मानिसहरूले सोच्न सक्छन्, सायद सृष्टिकर्ता परमेश्वरले यस पृथ्वीलाई हेरविचार गर्न छोडिसक्नुभयो, त्यही कारणले गर्दा यहाँ पाप र अधर्म र दुष्ट मानिसहरूको रचगत चल्दैछ भन्ने सोच पनि नआउला भन्न सकिन्न। वास्तवमा हामीले सरसर्ती बाहिरी आँखाले अथवा हाम्रो मानवीय सोचले हेर्ने हो भने साँच्चै नै परमेश्वरले यो संसारलाई छोडिसक्नु भएको हो कि जस्तो पनि लाग्छ। यदि सृष्टिकर्ता परमेश्वरले यस संसारलाई हेर्नुभएको थियो भने यिनीहरूलाई एक एक गरी हटाउनु पर्ने थियो भन्ने हाम्रो विचार आउन सक्छ। तर पख्नुहोस्, आज हामी यही विषयमा कुराकानी गर्दैछौ। पक्कै पनि सृष्टिकर्ता परमेश्वर पाप र अधर्मलाई देख्नै नचाहने, सहनै नसक्ने परमेश्वर हुनुहुन्छ। उहाँको विधानमा एउटा कुरा उल्लेख छ, जसले पाप गर्छ त्यो मर्नै पर्छ र मारिनै पर्छ। तर फेरि पनि उहाँले आफ्नो विधान अनुसार काम नगर्नु भएको देखिन्छ। के सृष्टिकर्ता परमेश्वरले आफ्नो विधानै परिमार्जन गर्नुभयो त? अह, किनभने सृष्टिकर्ता परमेश्वरको मुखबाट निस्किएको त्यो वचन यस्तो वचन हो जो एउटा नियति बनेर, एउटा लकीर बनेर खडा हुँदछ र त्यो अपरिवर्तनीय हुन्छ। आदरणीय श्रोता, आज जुन अधर्मको कामहरूलाई मानिसहरूले आफ्नो संस्कृति परम्परा भनेर दिन प्रतिदिन बढाउँदै बढाउँदै आफूमाथि विनाशको लागि उनीहरूले आमन्त्रण गरिरहेका छन्, तर ती विनाश अहिलेसम्म आइपुगिसकेको छैन। यसको पछाडि केही न केही कारण त पक्कै छ। आदरणीय श्रोता, के कारण होला त? आजको यो बिहान हामी केही समय ती कारणलाई पत्ता लगाउने कोसिस गरौं, जसको कारणले गर्दा अहिलेसम्म सृष्टिकर्ता परमेश्वरको क्रोध संसारमा एकसाथ खनिएको छैन। केवल जे भएको छ ससानो चेतावनीको रूपमा मात्रै आएको छ। यी सबै सानातिना चेतावनीहरू हुन्, वार्निङ। तर मानिसहरूले यसलाई अझै व्यवस्था गरिरहेका छन् र मानिरहेका छन् यी सबै चाहिँ दैव संयोग भनेर। अह, संयोगवश केही पनि हुँदैन। बाइबलले भन्दछ, सृष्टिकर्ता परमेश्वरको इच्छा बिना एउटा सुकेको रूखको पात पनि झर्दैन, पत्ता पनि झर्ने छैन। यसको अर्थ हो सृष्टिकर्ता परमेश्वरको हरेक क्षेत्रमा उहाँको इच्छा छ र उहाँको इच्छा र योजना अनुसार नै चल्दछ। अब रह्यो क्रोध र दण्ड पठाउने कुरा। उहाँले अहिलेसम्म दण्ड पठाउनु भएको छैन। के कारणले? कारण यही हो, त्यो चाहिँ प्रभु यीशु ख्रीष्टको कारणले गर्दा। आदरणीय श्रोता, प्रभु यीशु ख्रीष्ट मानिस जातिप्रति अत्यन्तै प्रेमिलो हुनुहुन्छ र उहाँले आफ्नो प्रेम आजभन्दा करिब 2026 वर्ष अगाडि यस संसारमा देखाउनुभयो र त्यस समयदेखि आजसम्म उहाँले मानिसहरूले जतिसुकै पाप र अधर्म गरे तापनि मानिस जातिलाई प्रेम गरि नै राख्नु भएको छ। र उहाँ प्रेमिलो हुनुभएको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर पितासँग उहाँले मानिस जातिको पापको निम्ति दण्ड दिनको लागि धैर्य धारण गर्न र विलम्ब गर्नको लागि अन्तर्विन्ती गरिराख्नु भएको छ र यही कारणले गर्दा संसारमा छिट्टै नै परमेश्वरको क्रोध दन्किएको छैन र उहाँले जे गर्छु भनेर चेतावनी दिनुभएको थियो त्यस अनुसार व्यवहार गर्नुभएको छैन। आदरणीय श्रोता, पहिलो कारण यो र दोस्रो कारण हामी कतिजना यस्ता विश्वासी जनहरू छौं जो पवित्र आत्माद्वारा प्रेरित भएर प्रार्थना गर्दछौं र जुन प्रार्थनाले पनि सर्वशक्तिमान परमेश्वरको क्रोधलाई ढिला गर्नको लागि र रोक्नलाई सहायक सिद्ध भएको छ। आदरणीय श्रोता, र यो क्रम ख्रीष्ट यीशु आउनु भएपछि मात्रै चालु भएको होइन, यो ख्रीष्ट यीशु आउनुभन्दा पनि 3,000-4,000 वर्ष अगाडिदेखिको यो सिलसिला हो, 5,000 वर्षदेखि नै अझै भनौं। अब्राहमले सदोम र गमोराको निम्ति अन्तर्विन्ती गरे अनि त्यसै गरी अब यहाँ हामी प्रस्थान 32 अध्यायमा मोसाले सर्वशक्तिमान परमेश्वरसँग इसरायलीहरूको निम्ति प्रार्थना गरेको हामी देख्न सक्दछौं। प्रस्थानको पुस्तक 32 अध्यायमा हामी यसको पृष्ठभूमिलाई हेर्छौं भने मोसा सृष्टिकर्ता परमेश्वरसँग बातचित गर्न प्रार्थना गर्न र 10 शिला पाटीको निम्ति त्यो शिला पाटी जो रहेको छ त्यो लिएर आउनको निम्ति सिनाई पर्वतको टाकुरामा परमेश्वरको उपस्थितिमा छन्। तादनी श्रोता, अब हामी देख्न सक्छौ मोसा 40 दिनसम्म त्यस पर्वतको टाकुरामा रहँदा इसरायलीहरूको धैर्यताको बाँध टुट्यो। उनीहरूले ठाने परमेश्वरको उपस्थिति पहाड़को टाकुरमा छ, उनीहरू मैदानमा तल बेसीमा छन्। तर अब उनीहरूले भन्दैछन् मोसा 40 दिनसम्म के भयो, यतिखेरसम्म पर्वतबाट ओर्लिँदैनन् मोसा, सायद मोसाले 40 दिनसम्म खानेकुरा पनि खाएका छैनन्, न पानी पिएका छन्, यसकारण गर्दा उनको शरीर कमजोर भएर सुक्यो र उनको प्राण पखेरु उड्यो। त्यसकारणले गर्दा अब हामीले नयाँ अगुवा चुन्नुपर्छ र नयाँ अगुवाको साथ साथै अब हामीलाई बाटोमा डोर्याउने नयाँ ईश्वर अथवा नयाँ देवता बनाउनुपर्छ भन्ने उनीहरूको त्यस प्रकारको सोच आएको हामी देख्न सक्दछौं। आदरणीय श्रोता, म तपाईँको निम्ति त्यस घटनालाई बाइबल धर्मशास्त्रबाट पढेर सुनाउन गइरहेको छु। जब मानिसहरूले मोसालाई पर्वतबाट ओर्लन बियालो गरेको देखे तब तिनीहरूले हारून कहाँ भेला भएर तिनलाई भन्न लागे, उठ्नुहोस् र हाम्रा अघि अघि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौ। हारूनले तिनीहरूलाई भने, तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानकामा भएका सुनका कुण्डलहरू फुकाली यहाँ म कहाँ ल्याओ। तब सबै मानिसहरूले आफ्नो आफ्नो कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारून कहाँ ल्याए र तिनले तिनीहरूको हातबाट लिएर हतियारले खोपे र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तिनीहरूले भने, हे इसरायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवता यिनै हुन्, यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए र तिनले यसो भनेर घोषणा गरे, भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ। भोलिपल्ट मानिसहरू बिहानै उठेर होमबली चढाए र मेलबली पनि चढाए। तब तिनीहरू खानपान गर्नलाई बसे अनि त्यसपछि मोज मस्तीमा डुब्नलाई उठे। सात पद, तब परमप्रभुले मोसालाई भन्नुभयो, तल ओर्ली, किनकि तैले मिश्रबाट निकालेर ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ त्यसबाट तिनीहरू यति चाँडै ओर्लेर अर्कोतिर गएका छन्। तिनीहरूले आफ्ना निम्ति बाछाको आकारको एउटा ढालेको मूर्ति बनाएर त्यसलाई पूजेका छन् र त्यसैको निम्ति बलि चढाएर भनेका छन्, हे इसरायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यिनै हुन्। परमप्रभुले मोसालाई भन्नुभयो, मैले यी मानिसहरूलाई देखे, यिनीहरू त हठी मानिसहरू रहेछन्, अब मलाई नरोक र म मेरो क्रोध यिनीहरूमाथि दन्कियोस्, म यिनीहरूलाई भस्म पार्नेछु अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु। तर मोसाले परमप्रभु आफ्ना परमेश्वरलाई आग्रहपूर्वक भने, हे परमप्रभु, तपाईँले आफ्नो ठूलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्ना मानिसमाथि तपाईँको क्रोध किन यति साह्रै जलेको छ? मिश्रीहरूले किन यसो भन्ने मौका पाउन् कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनुभयो? तपाईँ आफ्नो भयंकर क्रोधलाई शान्त गर्नुहोस् र आफ्नो मानिसहरूलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसाक र याकुबलाई सम्झनुहोस्, जुनहरूसित तपाईँले आफ्नो नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू जस्तै बनाउनेछु र मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु र तिनीहरू सधैँसम्म त्यसको अधिकारी हुनेछन्। तब आफ्नो मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बदल्नुभयो। आमेन। प्रेसवता, हामी यहाँ देख्न सक्छौं कि कसरी मानिसहरूले सृष्टिकर्ता परमेश्वरको आँखा अगाडि नै उहाँको विरूद्धमा अपमानजनक गतिविधि गरे र सृष्टिकर्ता परमेश्वरलाई क्रोधित तुलाए। यदि त्यस अवस्थामा मोसा भन्ने व्यक्ति परमप्रभुको सामु नभइदिएको भए सायद त्यहाँ परमप्रभु परमेश्वरको तर्फ भएका मानिसहरू र उहाँको तर्फ नभएका मानिसहरू सबै एकसाथ नष्ट हुने थिए, किनकि त्यस भीड़मा कतिजनाको यस कार्यप्रति विमति पनि थियो। सबैजना एकै मनका थिएनन् र कतिजनाले आफ्नो कानबाट सुनहरू निकालेर हारूनलाई दिएका पनि थिएनन्। तर जतिजनाले ती दिएका थिए तिनीहरूबाट नै यो भयंकर विपत्ति शुरूआत भएको थियो। अब हामीले देख्छौं कि यहोशू 7 अध्यायमा एउटा मानिसको पापले सारा समुदायमाथि विपत्ति ल्याएको थियो भने यतापट्टि यस पुस्तकमा पनि यो एउटा पापले अब सिंहो समुदाय नष्ट हुनेवाला छ। आदरणीय श्रोता, यस अवस्थामा झटपट मोसा एक्लैले परमप्रभु परमेश्वरसँग अन्तर्विन्ती गरेका छन्। उनले प्रार्थना गरेका छन् र त्यही कारणले गर्दा उनको प्रार्थनाको उत्तर स्वरूप परमेश्वरले त्यहाँ जे गर्न आँट्नु भएको थियो त्यस कार्यदेखि उहाँ पछि हट्नु भएको कुरा हामी थाहा गर्न सक्दछौं। प्रेसरोता र त्यहाँ इसरायलहरूको बीचमा जे हुनुपर्ने थियो त्यो भएको हामी देख्दैनौ। प्रेसरोता यसकारणले गर्दाखेरि यो खण्डबाट हामीले सिक्न सक्छौ, हामीले यदि प्रार्थना गर्छौ भने, मानिसहरूको निम्ति पापको पश्चाताप गर्छौ भने, र आफ्नो परिवार र आफन्तको निम्ति पश्चाताप गर्छौ भने, सृष्टिकर्ता परमेश्वरले जुन तरिकाको न्याय ल्याउने विचार उहाँले गर्नुभएको थियो त्यस विचारलाई हामी बदल्न सक्छौ। मोसाले इसरायली समुदायको निम्ति त्यहाँ करिब 6,00,000 भन्दा बेसी उहाँका जनहरू इसरायलीहरू थिए। यदि मोसा त्यहाँ प्रार्थना गर्नको लागि खड़ा नभएका थिए भने, यदि मोसाले परमप्रभु परमेश्वरसँग अन्तर्मिति नगरेका थिए भने, 6,00,000 जनाको त्यहाँ एउटै चिहान हुनेवाला थियो, एउटै समाधि बन्नेवाला थियो। यो त्यतिखेरको परिस्थिति थियो र साथसाथै त्यहाँ अन्य गाईवस्तुहरू पशु पंक्षीहरू पनि थिए, ती पनि नष्ट हुनेवाला थिए किनभने हारूनले तिनै मध्येबाट लिएर सुनको बाछाको मूर्तिको अगाडि बलिदान चढाएका थिए र परमेश्वरले दिएका ती पशुजन्य सम्पत्तिहरूमाथि अशुद्धिपन ल्याएका थिए। त्यसकारणले गर्दा ती अशुद्धपनलाई पनि परमेश्वरले आफ्नो क्रोधको अग्निमा हालेर जलाएर नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहाँ हामी देख्छौ मोसाले केवल केही शब्दहरू र केही वाक्यहरू परमप्रभुको सामु बोले, परिणामस्वरूप परमेश्वरले त्यही शब्दहरूलाई सुनेर आफ्नो मनलाई बदल्नुभयो। आदरणीय श्रोता, हामीले हेर्दै जाने हो भनेदेखि हिब्रू 4:14-15 पदमा यसरी लेखिएको छ, आकाश छिचलेर जानुभएका परमेश्वरको पुत्र येशु हाम्रा महान प्रधान पुजारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामी राखौ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ पनि सबै कुरामा परीक्षित हुनुभयो र पापरहित हुनुहुन्थ्यो। यसैकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऊ र खाँचोको समयमा सहायता पाउन कृपा र अनुग्रह प्राप्त गर्न सकौं भनेर बताइएको छ। यसको अर्थ सृष्टिकर्ता परमेश्वरका अगाडि प्रभु येशू ख्रीष्टले कसरी प्रार्थना गर्नुहुन्छ, उहाँले जे भोग्नुभयो त्यही कुराहरू आफ्नो पिताको अगाडि राख्नुहुन्छ र अन्तर्विन्ती गर्नुहुन्छ। मानिसहरू कमजोर छन्, म सिद्ध थिएँ, उनीहरू असिद्ध छन्, त्यसै कारणले गर्दा उनीहरू असिद्धतामा तपाईँको व्यवस्थाको विरूद्धमा पाप गर्छन्, यसकारण उनीहरूलाई क्षमा गर्नुहोस् र उनीहरू एक दिन पश्चाताप गर्नेछन् भनेर प्रभु येशू ख्रीष्ट अन्तर्विन्ती गर्नुहुन्छ। र त्यही कारण आज यो संसारमा चाहे कोही ख्रीष्टलाई विश्वास गर्ने हुन् या नगर्ने, सबैजना सुरक्षित छन् र खालि केही केही चेतावनीका संकेतहरू मात्रै आज संसारमा देखिएको छ, ताकि मानिसहरूले पश्चाताप गरून् र सृष्टिकर्तालाई खोजुन् भन्ने हेतुले। तापनि श्रोता, यसकारणले गर्दा हामीले पनि अब यही हृदयको साथ प्रार्थना गर्ने गर्नुपर्दछ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भने प्रविधिमा हुनुहुन्छ सुजन घिमरेज्यू र भने यतिखेर कार्यक्रमको अर्को भागमा तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। हिजो विश्रामको दिनको सेवकाई आशिषमय भयो, प्रार्थनाको लागि सबैजनालाई धेरै धेरै धन्यवाद र साथै मेरो श्रीमान हर्षबहादुर रोक्काको टाउको दुख्ने र दाँत दुख्ने भइरहेको छ, चंगाई हुन सक्नु भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ उत्तम शिवाकोटी ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। आज म धादिङबाट काठमाडौँ फर्काउँदैछु र यात्रा सफल भएको होस्, साथै मेरो दाँतको पनि उपचार गराउँदैछु, उपचार राम्रो हुन सकेको होस् भनेर प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादृश श्रोता आउनुहोस्, हामी सबैजना मिलेर उहाँहरूको निम्ति केही समय प्रार्थना गरौं। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ जीवित अनि जिउँदो परमेश्वर, हामी तपाईँ परमेश्वरको चरणमा आउँदछौ। पवित्र पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनभने तपाईँ परमेश्वरले हाम्रा हरेक प्रार्थनाका अनुरोधहरूलाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ र आज पनि हामी त्यही क्रम अनुरूप तपाई परमेश्वरको हजुरीमा यी श्रोताहरूको प्रार्थनालाई लिएर आएका छौं। प्रभु तपाईँले सुनिकन ग्रहण गरिकन प्रभु उहाँहरूलाई जवाब दिनुभएको छ जसरी तपाईँले विगतको दिनहरूमा दिइराख्नु भएको छ। प्रभु हामी प्रार्थना गर्दछौं विशेष गरी प्रभु हर्षबहादुर रोगका जीवको टाउको दुख्ने र दाँत रोक्ने समस्याहरू भइरहेको छ। तपाईँ पवित्र परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ, उहाँको जीवनबाट सबै रोग बिमारहरू हटेर जान सकेको छ र तपाईँको चंगाईको हातले उहाँलाई छुनु भएको छ। पिता हामी प्रार्थना गर्छौं, साथै उत्तम सेवाकोटी जीवको पनि प्रभु दाँतको उपचार गराउँदै हुनुहुन्छ, उहाँको उपचार सही तरिकाले सफल हुन सकेको छ भने हामी प्रार्थना गर्दछौं। प्रभु हरेक कुराहरू तपाईँको दया र कृपा बिना सम्भवै छैन। प्रभु तपाईँले जब कृपा गर्नुहुन्छ, दया गर्नुहुन्छ, अनुग्रह गर्नुहुन्छ अनि हरेक व्यक्तिले उहाँहरूको काममा सफलता पाउनुहुन्छ। प्रभु तपाईँले उहाँहरूमाथि आफ्नो अनुग्रह कृपालाई देखाउनु भएको छ, प्रभु हामी प्रार्थना गर्छौं र साथै उत्तम शिवाकोटीज्यू जो आज धादिङबाट काठमाडौँ आउँदै हुनुहुन्छ उहाँको यात्रामा पनि तपाईँले सुरक्षा प्रदान गर्नुभएको होस्, प्रभु सहायता गर्नुभएको होस् र उहाँको सवारी साधनहरूमा उहाँले प्रयोग गर्नुभएको जुन साधन छ त्यसमा तपाईँ हुनुहोस् र प्रभु त्यसलाई सुरक्षित रूपले काठमाडौँ उत्रन सहायता गर्नुभएको होस्। धन्यवाद छ पिता परमेश्वर, धन्यवाद पवित्र पिता र हामी प्रार्थना गर्दछौ हिजोको विश्रामको दिन आशिषमय भएको छ र प्रभु हामी तपाईँलाई धन्यवाद पनि दिन चाहन्छौ। धन्यवाद सबै कुराको निम्ति, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ। धन्यवाद पवित्र प्रभु, सबै आदर महिमा तपाईँलाई चढाउँछौ, माग्छौ आशिष अनुग्रह चंगाई छुटकारा येशु ख्रीष्टको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्। हवस्त, जय मसीह।

र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौं। हामीले गएको हप्ता आत्मदाह र आत्महत्याको केही मनोवैज्ञानिक कारणहरू, हामीले त्यसका समस्याहरू, केही समाधानहरू र त्यसका हुनुपर्ने मान्छेको जीवनमा किन यस्तो हुन्छ, मान्छेले किन यस्तो कुराहरू गर्छ भन्ने कुराहरूको बारेमा केही छलफल गरेका थियौं। त्यसैको श्रृंखलालाई आज हामी फेरि जोड्न गइरहेका छौं। आज हामी विशेष गरेर पहिलो भागमा हामीले आत्महत्या र आत्मदाह बीचको फरक, यसको गम्भीरता र समाजले यसलाई कसरी बुझ्नुपर्छ भन्ने विषयमा छलफल गरेका थियौं भने आजको भागमा हामी एउटा अत्यन्तै महत्वपूर्ण प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौं। आदरणीय श्रोताहरू, मानिसको मनमा यस्तो के हुन्छ कि उसले आफ्नो जीवन नै समाप्त गर्ने निर्णयसम्म पुग्छ? यो एउटा परमेश्वरले दिनुभएको हाम्रो लागि आशिष अनि वरदान हो यो शरीर, अनि यसैलाई नै सक्नलाई हामी मान्छेहरू किन लाग्छौं होला? आदरणीय श्रोताहरू, मनको घाउ पनि शरीरको घाउ जस्तै वास्तविक हुन्छ। हेर्दा शरीरको घाउ त मान्छेले देख्छन्, त्यसमा मलमपट्टी पनि गर्छन्, तर मनको घाउ सजिलै बाहिरबाट देखिँदैन। आदरणीय श्रोताहरू, यदि कसैको हात भाँचियो भने हामी तुरन्त अस्पताल लैजान्छौँ, तर यदि कसैको मन भाँचिएको छ भने के हामी त्यति नै गम्भीर हुन्छौँ त? धेरै जस्तो अवस्थामा हामी हुँदैनौ अनि हामीहरूले त्यसलाई व्यवस्था गर्दैनौ र साधारणतया मनोचिकित्सक कहाँ पनि जाँदैनौ, यो मनोवैज्ञानिक परामर्शदाता कहाँ पनि जाँदैनौ, र यदि त्यहाँ गयो भने मान्छेले के भन्ला, समाजले के भन्ला, मलाई पागल भन्ला भन्ने जस्तो अवस्थामा हाम्रो समाज छ। हामी भन्छौ यति सानो कुरामा किन रोएको, बलियो भन, धेरै सोच्न छोड, विश्वास भए सबै ठिक हुन्छ, छोरा मान्छेले रुनु हुँदैन, यस्तै यस्तै कुराहरू हाम्रो समाजमा हामीले सुनेका, देखेका, भोगेका छौं। यी शब्दहरू कहिले काहीँ राम्रो उद्देश्यले भनिए तापनि गहिरो पीड़ामा रहेको व्यक्तिलाई थन एक्लो महसुस गराउन सक्छ यी कुराहरूले। यस्तो समयमा उसको मानसिक पीड़ा पनि अरू पीड़ा जस्तै वास्तविक पनि आयो, यसलाई व्यवस्था हामीले गर्नु हुँदैन, त्यसलाई चिन्नुपर्छ, नजिकबाट उसलाई साथ सहयोग दिनुपर्छ र उसको यो अवस्थामा किन आयो त भन्ने कुराहरू हामी खोज्नु पर्दछ। आत्महत्या या आत्महत्यामा जानुभन्दा अघि मान्छे डिप्रेसनमा गएको हुन सक्छ। डिप्रेसन भनेको के होला त? डिप्रेसन केवल एउटा दुखी हुनु मात्र होइन, दुःख केही दिन वा केही समय रहन सक्छ, तर डिप्रेसन भने लामो समयसम्म रहने मानसिक स्वास्थ्य सम्बन्धी अवस्था हो। आजको आजै सबै कुरा ठिक भइहाल्छ भन्ने होइन, जसले व्यक्तिको सोच, भावना, निद्रा, भोक, ऊर्जा र जीवनप्रतिको आशालाई असर गर्छ। डिप्रेसन भएका व्यक्तिमा यस्तो लक्षण देखिन सक्छन्, साधारणतया कुनै कुरामा रुचि नलाग्नु, सधैँ थाकेको महसुस हुनु, धेरै निन्द्रा लाग्नु वा निन्द्रै नआउनु, आफू कुनै कामको छैन भन्ने भावना हुनु, भविष्य अन्धकार देखिनु, बारम्बार मृत्यु वा आत्महत्याको सोच आउनु, मैले केही गर्न सकिन, मेरो साथीसँगी, मेरो समाज, मेरो आफन्तहरूले गरिसके, मैले केही गर्न सकिन भन्ने कुराहरू जब मनमा गढ्न थाल्छन् अनि मान्छे डिप्रेसनमा जान्छ। यी लक्षण देखिँदा कतिपय ठाउँमा के नाटक गरेको भनेर पनि भनेको सुनिन्छ, तर त्यसो हामीले गर्नु हुँदैन, यसको लागि उपचार आवश्यक हुन सक्छ भनेर तपाईँ हामी सबैले बुझ्नुपर्छ। अर्को कुरा, जिन्दगी प्रतिको आशा हराउनु, आशाहीनता पनि आत्महत्याको एउटा ठूलो कारण हो। विभिन्न मनोवैज्ञानिकहरूको अनुसन्धानले के देखाएको छ भने आत्महत्याको जोखिम बढाउने प्रमुख भावना मध्ये एक आशाहीनता हो। जब तपाईँ र हाम्रो जीवनमा आशाहरू मर्छन् अनि सबै कुरा मर्छन्, जब आत्मा मर्छ अनि हाम्रो शरीर एक दिन मर्छ, त्यसकारण कुनै पनि समयमा हामीले आशा मार्नुहुन्न। मान्छे एकपटक कुनै समस्यामा पर्न सक्छ, दुःखमा पर्न सक्छ, कुनै काम असफल हुन सक्छ, प्रेममा असफल हुन सक्छ, त्यस्तो अवस्थामा फेरि पनि नयाँ आशाका साथ हिँड्न सकियो भने मान्छे आत्महत्याबाट बस्न सक्छ। जब व्यक्तिलाई लाग्छ मेरो समस्या कहिल्यै समाधान हुँदैन, अब यो हुनै सक्दैन, भयो, खत्तम भयो, अब सकियो भन्ने जब हुन्छ, मेरो भविष्य छैन अनि म सबैका लागि बोझ हुँ भन्ने जब भावना हुन्छ मान्छेमा, जो भित्र गढेर बस्छ ती कुराहरू, त्यस बेलामा उसको निर्णय गर्ने क्षमता एकदम कमजोर हुन सक्छ। त्यस्तो बेलामा आफन्त, साथीभाइ, समाज सबैको सहाराको आवश्यकता हुन्छ। यस्तो अवस्थामा यदि कसैले समयमै साथ दियो भने, उसका कुराहरू ध्यानपूर्वक सुनिदियो भने र उचित उपचार गर्ने ठाउँसम्म पुर्याउन सकियो भने धेरै जीवनहरू बचाउन सकिन्छ, धेरै मान्छेहरूलाई आत्महत्याबाट बचाउन सकिन्छ। त्यसकारण आदरणीय श्रोताहरू, एक्लोपन र सम्बन्धको अभाव जब मान्छेको जीवनमा हुन्छ, त्यसले पनि मान्छेलाई कता कता निराशातिर लान्छ। आजको संसारमा मानिसहरू सामाजिक संसारमा धेरै जोडिएका छन्, कहीँ न कहीँ चलाएर बसेका छन्, तर भावनात्मक रूपमा मान्छे धेरै एक्ला भइसकेका छन्। हेर्दा सबै थोक छ, फेसबुक होस्, सोसल मिडिया, अन्य कति पनि प्लेटफर्महरू छन्, त्यहाँ मान्छेहरू बिजी हुन्छ, लाइक कमेन्ट भ्युजहरू आइरहेको हुन्छ, तर उसलाई परेको बेलामा आइदिने कोही पनि हुँदैन। त्यो सबै सामाजिक सञ्जालमा जोडिएका कुराहरू मलाई लाग्छ तिनीहरूले मान्छेलाई झनै एक्लाएका होला। कसैसँग हजारौं फेसबुक साथी हुन सक्छन्, तर आफ्नो मनको कुरा भन्न सक्ने एकजना पनि नहुन सक्छ। परिवारभित्र समाजको कमी, दाम्पत्य तनाव, साथीबाट धोका वा समाजबाट अस्वीकार भएको अनुभवले मानिसलाई गहिरो एक्लोपनमा ढकल्न सक्छ। त्यसकारण समय समयमा साथीभाइसँग भेटघाट गर्ने, आफन्तहरूसँग भेटघाट गर्ने, परिवारमा पनि संवादहरू गरिरहने र श्रीमान श्रीमती बीच पनि तनाव नगरिकन बस्न सकियो भने धेरै कुराबाट बस्न सकिन्छ। कहिलेकाहीँ एक व्यक्तिले केवल एउटै कुरा चाहेको हुन्छ, कसैले मेरो कुरा सुनिदियोस्। जब कसैको कुरा सुन्ने मान्छेहरू हुँदैन अनि त्यो मान्छे एक्लो हुँदै जान्छ, त्यस्तो अवस्थामा मान्छेलाई आघात पर्छ, एक किसिमको ट्रमामा गएको हुन्छ मान्छेहरू। बाल्यकालमा हिंसा, यौन दुर्व्यवहार, घरेलु हिंसा, दुर्घटना, युद्ध वा ठूलो क्षतिले मानिसको मनमा गहिरो घाउ छोडेको पनि हुन सक्छ। त्यस्ता अनुभवहरूले मान्छेलाई वर्षौंसम्म असर पार्न सक्छन्। जुन घाउहरू देखिँदैनन् तर निको भएका हुँदैनन्, त्यस्ता व्यक्तिलाई केवल बिर्सिदेऊ भन्नु पर्याप्त हुँदैन। पुराना कुराहरू बिर्सिदेऊ, नयाँ जीवनमा लाग भनेर मात्र पुग्दैन, उनीहरूलाई हामीले करुणा, परामर्श र कहिलेकाहीँ औषधि सहितको उपचार पनि आवश्यक हुन सक्छ। सम्बन्धित चिकित्सक कहाँ गएर, उहाँले मनोवैज्ञानिक परामर्शदाता कहाँ गएर हामीले उपचार लिन सक्छौँ। त्यसकारण आदरणीय श्रोताहरू, मानसिक रोग हुनु भनेको विश्वासको कमी होइन, विश्वासको कमी भएर मानसिक रोगी भएको होइन। कतिपय समाजमा अझै पनि मानसिक रोगलाई विश्वास कमजोर भएको, पापको सजाय वा भूत प्रेत लागेको भनेर बुझ्ने गरिएको अझ पनि पाइन्छ आदरणीय श्रोताहरू। तर बाइबलले हामीलाई पीड़ित प्रति करुणा गर्न सिकाउँछ। बाइबल यस्तो चीज हो, बाइबलमा लेखिएका कुराहरू, येशु ख्रीष्टले दुःखमा रहेका, पीड़ामा रहेका, अभावमा रहेका रोगीहरूलाई गर्नुभएको त्यो करुणाले तपाईँ र मलाई पनि कुनै पीड़ित प्रति करुणा गर्न सिकाउँछ, किनकि हामीले बाइबल अनुसार येशु ख्रीष्टलाई पछ्याएका छौं। जसरी मधुमेह, उच्च रक्तचाप वा क्यान्सरको उपचार आवश्यक हुन्छ, कुनै पनि रोगको उपचार आवश्यक हुन्छ, त्यसरी नै डिप्रेसन, चिन्ता वा अन्य मानसिक रोगको पनि उपचार हुन्छ। हर कुराको समस्याको समाधान छ, समाधान नभएको समस्या हुँदैन। विश्वास र उपचार एक अर्काका विरोधी होइन। धेरै अवस्थामा परमेश्वरले चिकित्सक, मनोवैज्ञानिक र परिवारको सहयोग मार्फत पनि काम गर्नुहुन्छ। जति पनि सृष्टि छ यो संसारमा सबै परमेश्वरले गराउनु भएको हो, मानव जातिका लागि बनाउनु भएको हो। त्यसकारण परमेश्वरले दिनुभएको ज्ञान बुद्धिले चिकित्सक र मनोवैज्ञानिक र परिवारको सहयोग मार्फत धेरै बिग्रेका बिरामीहरू, मनोचिकित्सकका जानुपर्ने बिरामीहरूलाई समयमै लान सकियो भने धेरै कुराहरूको हामी समस्याहरूबाट बस्न सक्छौ। त्यसकारण आदरणीय श्रोताहरू, कहिलेकाहीँ त्यस्ता मान्छेहरूले केही संकेतहरू दिइरहेका हुन्छन्, जो आत्महत्या वा आत्मदाह गर्न गएका हुन्छन्। ती मान्छेहरूले केही समय पहिले नै यस्ता संकेतहरू दिएका हुन्छन्। यदि कसैले तपाईँ हामीलाई अब बाँचेर के गर्नु, म नभई सबैलाई सजिलो हुन्थ्यो, अथवा अब म धेरै बाँच्न सक्दिनँ, मेरो त सबै सकियो, म त जिन्दगीमा फेल भएँ भन्ने जस्ता कुराहरू यदि दोहोऱ्याइरहेको छ भने त्यस्ता कुराहरूलाई हामीले हल्का रूपमा लिनु हुँदैन। त्यसै गरी कहिलेकाहीँ मान्छेहरूले यस्तो अवस्थामा जाने, आत्महत्या गर्ने वा आत्मदाह गर्ने मान्छेहरूले कसैसँग अचानक कहिलेकाहीँ अब मलाई सदाका लागि म विदा माग्छु, अथवा आफ्ना सामानहरू बाँड्न थाल्छ अनि अत्याधिक निराशा देखिन थाल्छ र कहिलेकाहीँ एकाएक असामान्य रूपमा शान्त देखिन थाल्छ। यस्ता यदि संकेतहरू देखिएका छन् भने उसको लागि तपाईँ हामी उसलाई छोड्नु हुँदैन, उसलाई सम्झाउने, बुझाउने, तिम्रो सहारा हामी छौ भन्ने लगायत मनोचिकित्सकदेखि मनोवैज्ञानिकहरूसँग लानुपर्ने हुन्छ। त्यस्तो अवस्थामा व्यक्तिलाई एक्लै कहिले पनि छोड्नु हुँदैन, उसका कुराहरू प्रेमपूर्वक उसँग कुरा गर्ने, आवश्यक परे तुरन्त अस्पताल हुन सक्छ, मानसिक स्वास्थ्य सेवा हुन सक्छ, जहाँ पनि लान सक्छौँ हामी त्यसको उपचार हुन सक्छ। आदरणीय श्रोताहरू, यस्तो अवस्थामा हामी के गर्न सक्छौँ त? यस्तो अवस्था भयो भने यदि तपाईँको वरिपरि यस्तै कोही सङ्घर्ष गरिरहेको छ या उसले जीवनदेखि नै वाक्क दिक्क भएको अवस्था छ भने उसको कुरा बीचमै नछेक्नुहोस्, उसलाई कुरा गर्न दिनुहोस्, उसको कुरा सुन्नुहोस्। कतिपय अवस्थामा मान्छेहरूले आफ्ना पीड़ाहरू राख्न नपाएर मनमा गुम्सिएर पनि धेरै कुराबाट मान्छेहरू आफ्नो जीवनबाट बिदा लिन खोजेका हुन्छन्। उसको पीड़ालाई सानो नबनाउनुहोस्, उसलाई हल्का रूपमा नलिनुहोस्, तिमीलाई केही भएको छैन भनेर ननकार्नुहोस्, नहकार्नुहोस्, उसलाई दोष नदिनुहोस्। आवश्यक परे परिवार र स्वास्थ्य कर्मीसँग मिलेर सहयोग खोज्नुहोस्, उसको परिवार, उसको साथी संगीसँग यस्ता कुराहरूको बारेमा बुझ्नुहोस्, केवल कहिलेकाहीँ तपाईँ हाम्रो 20-30 मिनटको संवेदनशील कुराकानीले एउटा जीवन बचाउन सकिन्छ। मानव जीवन त्यति सजिलो छैन। जसरी हामीलाई परमेश्वरले आफ्नो स्वरूपमा बनाउनु भएको छ, त्यो शरीरलाई हामीले त्यसै खेर फाल्नु हुँदैन। हामीले पनि आफ्ना जिम्मेवारीहरू, यो समाज, यो देश, आफ्ना घर परिवार, आफ्ना सन्ततिका लागि, हामीले आमा बाबुका लागि केही गर्नुपर्ने हुन्छ। त्यसकारण आदर श्रोताहरू, जीवन त्यसै सजिलै फाल्नु हुँदैन। त्यसकारण आदर श्रोताहरू, मत्ती 11:28 बाइबलमा लेखिएको छ, हे सबै परिश्रम गर्नेहरू, भारी बोकेकाहरू, म कहाँ आऊ, म तिनीहरूलाई विश्राम दिनेछु भन्नुभएको छ। प्रिय श्रोताहरू, येशूले यहाँ धनी, गरीब, शिक्षित र अशिक्षित भनेर छुट्याउनु भएन। उहाँले भन्नुभयो, सबै परिश्रम गर्नेहरू र भारी बोकेकाहरू म कहाँ आऊ, गरीब मेहनत गर्नेहरू, भारी बोक्नेहरू म कहाँ आऊ। यहाँको भारी केवल आर्थिक बोझको कुरा मात्र होइन, त्यो ठूलो बोक्ने नसक्ने भारीको कुरा गरेको नि होइन। यो मानसिक तनाव, निराशा, अपराधबोध, असफलता, शोक, डर र जीवनका सबै प्रकारका पीड़ालाई जनाउँछ। हामीसँग भएका ती मानसिक तनावहरू, निराशा, असफलताहरू, जति पनि छन् शोक, डर र जीवनका पीड़ाहरूलाई म कहाँ ल्याऊ, तिमीहरूले बोक्न सक्दैनौ, तिम्रो भारी म बोकिदिन्छु भन्ने परमेश्वर हामीले पाएका छौ। येशूले तिमीले सबै समस्या आफै समाधान गरेर भन्नु भएन, उहाँले भन्नुभयो म कहाँ आऊ, म कहाँ आऊ र तिमीहरूलाई तिम्रो भारी म बोकिदिनेछु। यसको अर्थ परमेश्वरले पीड़ितलाई अस्वीकार गर्नुहुन्न। संसारमा उहाँ मात्र यस्तो एउटा परमेश्वर हुनुहुन्छ जो दुखी, पीड़ित, जो पापमा रहेकाहरूलाई पापबाट मुक्त गर्नलाई, रोगमा रहेकाहरूलाई रोगबाट मुक्त गर्नलाई, अभावमा रहेकाहरूलाई पूरा जिन्दगी दिनलाई, ज्ञान बुद्धि कम भएकाहरूलाई बुद्धि दिनलाई आउनु भएको हो। उहाँले सुन्नुहुन्छ, उहाँले सान्त्वना दिनुहुन्छ, नयाँ आशा दिनुहुन्छ र सही बाटोमा डोर्याउनुहुन्छ। यदि तपाईँ या अरू कोही आज मानसिक रूपमा थाक्नु भएको छ भने प्रार्थना गर्नुहोस्। विश्वासयोग्य परिवार, साथी, पास्टर वा मण्डलीका अगुवासँग कुरा गर्नुहोस्। साथै मानसिक स्वास्थ्य विशेषज्ञ वा चिकित्सकको सहयोग लिन पनि नहिचिचाउनुहोस्। उपचार खोज्नु विश्वासको कमी होइन, यो परमेश्वरले दिनुभएको ज्ञान र साधनको सदुपयोग हो। परमेश्वरले सृजना गर्नुभएका ती चिकित्सकहरू, मनोवैज्ञानिकहरूसँग तपाईँ खुलेर कुरा गर्नुहोस् र तपाईँलाई उनीहरूले फेरि पनि नयाँ जीवन दिनुहुनेछ। आर्मी श्रोताहरू, हामीले याद राख्नुपर्ने के छ भने तपाईँको जीवन बहुमूल्य छ, तपाईँको पीड़ा स्थायी होइन। जति पनि समस्याहरू छन् ती स्थायी होइनन्, ती सबै अस्थायी हुन्, किनकि तपाईँसँग आशा अझै बाँकी छ, तपाईँसँग जिजस क्राइस्ट अझै हुनुहुन्छ, तपाईँसँग परमेश्वर हुनुहुन्छ जो तपाईँका लागि आशा दिनुहुन्छ। आर्थिक श्रोताहरू, आज हामीले के कुराहरू बुझ्यौं? आत्महत्या वा आत्मदाह प्राय अचानक हुने निर्णय होइन। आजको आजै एउटा कुनै घटनाले मान्छे तत्कालै आत्महत्यामा पुग्दैन, यसको पछाडि गहिरो मानसिक पीड़ा, निराशा, एक्लोपन, आघात, आशाहीनता जस्ता धेरै कारण हुन सक्छन्। कहिलेकाहीँ दीर्घ रोगका कारणहरू पनि हुन सक्छन्। सन्च नहुने रोगहरू लागेको अवस्थामा मान्छे त्यो निर्णय गर्न सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, फेरि हामी अर्को भागमा हामी गरिबी, बेरोजगारी, ऋण, पारिवारिक तनाव, सामाजिक दबाव, आर्थिक संकटले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ मानसिक जीवनमा, यसको बारेमा हामी फेरि छलफल गर्नेछौ र आउँदो हप्ता हामी अर्को श्रृंखला यसकै ल्याउनेछौ। तबसम्मका लागि यहाँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। हजुरहरूको यो हप्ता आशिषमा रहेको होस्। यहाँहरू सबैलाई जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता, अब चाहे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौ र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सबैजनालाई जय मसीह। आजको वचन खण्ड रहेको छ उत्पत्तिको पुस्तक 24:1-11। अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहमले आफ्ना घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरहरूलाई भने, तेरो हात मेरो तिग्रा मुनि राख, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि मैले मेरो छोरोलाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। त मेरो देशमा धेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाहको लागि एउटी पत्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउने इच्छा गरिन् भने त के मैले तपाईँको छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यहाँ नै लैजाने? अब्राहमले त्यसलाई भने, तैले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु, मलाई मेरो पिताको घर र मेरा जन्मभूमिबाट त्यहाँ ल्याउनु हुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरो सन्तानलाई यो देश दिनेछु, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ र तैले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। त्यो केटी तेरो पछि आउने इच्छा गरिन् भने त तँलाई मेरो यो शपथ लाग्ने छैन, केवल तैले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। तब त्यस नोकरले आफ्ना मालिक अब्राहमको तिग्रा मुनि हात राखिकन यस विषयमा तिनीसित शपथ खायो। त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10 उठ र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र अराम नाहरइमतिर लागेर नाहोरको सहरमा गयो। साँझ पख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनार नजिकै त्यसले उठहरूलाई राख्यो। परमेश्वरको वचन। परमेश्वरलाई धन्यवाद।
2: प्रभुका प्रियजनहरूलाई येशु ख्रीष्टको नाममा जय मसीह। हामीले गएको हप्तादेखि विगत दिनदेखि परिवारमा चेलापन भन्ने सिरिज सुनिरहेका छौं र आज त्यसको चौथो भागको वचन हामी सुन्नेछौ। अनि परिवारको शुरूआत चाहिँ विवाहद्वारा हुन्छ। पहिलो विवाह परमेश्वरले आदम र हावाको बीचमा गरिदिनु भयो र पहिलो विवाह स्थापित भयो। अनि यसै गरी हामीले मत्ती 19 हामीले हेर्छौँ भने प्रभु येशूले त्यही सत्यतालाई फेरि दोबारा उहाँले घोषणा गर्नुभएको छ। जोड्ने चाहिँ परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्टले भन्नुभयो परमेश्वरले जोड्नुहुन्छ। अनि परमेश्वरले जोड्नु भएको परिवार चाहिँ सफल हुन्छ। अनि सफल भनेको चाहिँ फेरि ठाक ठाक ठुक ठुक पर्दैन भन्ने चाहिँ होइन। सफल हुन्छ भने चाहिँ मृत्युसम्मै दिगो हुन्छ। अनि परिवार आज हामी छिन्न भिन्न भएको देख्छौँ, असफल भएको देख्छौँ। त्यसको एउटा कारण चाहिँ परमेश्वरको योजना भन्दा बाहिरको व्यक्तिसँग विवाह हुनु हो। त्यही कारण विवाह गर्दाखेरि परमेश्वरको योजना अनुसार गर्नुपर्छ, किनकि विवाहद्वारा नै परिवार निर्माण हुन्छ। यो समय चाहिँ हामी विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने यो विषयमा चाहिँ इसहाक र रिबेकाको विवाहबाट सिक्नेछौ। आजको मुख्य विषय विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने। अब तपाईँले अघि उत्पत्ति 24 पढ्नुभयो, यहाँ त धेरै यो अध्याय धेरै लामो छ। हामीले हेऱ्यौँ भनेदेखि 24 जम्मा 67 पदहरू छन्। तर यो सबै अध्यायबाट हामी हेर्नेछौँ। अघि तपाईँले 24:11 मात्रै पढ्नुभयो, त्यहाँ सुरुको खण्डहरू पढ्दाखेरि इसहाकलाई कुन केटीसँग विवाह गर्ने अब्राहमलाई थाहा छैन, न त उसको नोकरलाई पनि थाहा छ। तर अब तपाईँले पढ्दै जानुभयो भने यो 24 अन्त्यन्ततिर तपाईँले 56 पढ्नुभयो भने यहाँनिर इसहाकको लागि परमेश्वरको योजना के छ, नोकरले चाहिँ पत्ता लगाएको छ। तब अन्त्यतिर पढ्नुभयो भने चाहिँ परमेश्वरले मेरो योजना सफल पारिदिनुभयो भनेको छ उसले। कसरी उसले परमेश्वरको योजना पत्ता लगायो, चारवटा कुराहरू हामी हेर्नेछौँ। अब तपाईँले यो चारवटा कुरा चाहिँ याद गर्नुभयो भने अब्राहमको नोकरले परमेश्वरको योजना कसरी पत्ता लगायो त्यो बुझ्न सक्नुहुनेछ। अनि त्यो कुराहरू हामीले आफ्नो जीवनको लागि पनि अप्लाई गर्न सक्छौँ। र यो विवाह गर्नेको लागि मात्रै होइन, हामी सबैको लागि यो वचन लाभदायक छ। काउन्सिलिङ गर्दादेखि होस्, आफ्नो आमा बुबाले छोराछोरी विवाह गर्नको लागि होस्, अथवा कुनै हामीले यो भविष्यको योजनाहरू बनाउँदै गरेको हौ, ती सबै कुराको लागि चाहिँ यो काम लाग्ने कुरा हो। अब याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये है परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये पहिलो चाहिँ छ विश्वासी। तपाईँले लालटिनको वरिपरि हेर्नुभयो भने उज्यालो छ, अनि यसले चाहिँ विश्वासीलाई जनाउँछ। यसको अरूतिर तपाईँले हेर्नुभयो भने अन्धारो छ, त्यसले चाहिँ अविश्वासीलाई जनाउँछ। अनि परमेश्वरले विश्वासीहरूलाई चाहिँ संसारको ज्योतिसँग तुलना गर्नुभएको छ, अनि ज्योतिको सन्तानले ज्योतिको सन्तानैसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना हो। परमेश्वरको योजना कसरी थाहा पाउने त उत्तर यही हो कि जोसँग विवाह गर्ने योजना छ त्यो व्यक्ति विश्वासी हुनुपर्छ। इच्छा त धेरै जाग्छन्, तर अविश्वासीसँग विवाह गर्ने इच्छा छ भने यो चाहिँ परमेश्वरको योजना होइन। अब्राहमले पनि इसाकको लागि परमेश्वरको योजना खोजेका थिए। उत्पत्ति 24 अध्यायको 3 पदमा अब्राहमले नोकरलाई यसरी भने, म तलाई स्वर्ग र पृथ्वीका परम प्रभु परमेश्वरको यो शपथ खाएर लाउँछु कि तैले मेरो छोरालाई अहिले म बसेको ठाउँमा कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। जात नमिलेकोले होइन, तर विश्वास नमिलेको कारणले अब्राहमले चाहिँ कनानीसँग विवाह गर्न अनुमति दिएनन्। परमेश्वरले इजरायलीहरूलाई व्यवस्था दिए, अनि त्यो व्यवस्था दिँदा पनि उहाँले यो कुरा चाहिँ घरिघरि उल्लेख गर्नुभएको छ। यदि व्यवस्था 7 अध्यायको 3 र 4 पद हामीले त्यहाँ पढ्यौँ भने परमेश्वरको वचनले भन्दछ, अन्य जातिसँग विवाह नगर्नु, यदि विवाह गर्यौ भने तिनीहरूले परमप्रभुदेखि बहकाउनेछ। अनि बाइबलमा हामीले हेऱ्यौँ भने धेरै विवाहहरू चाहिँ असफल भएको छ, होइन, कारण यही हो। अब त्यो सबै डिटेलली हेर्न हामीसँग साध्य छैन। तपाईँले न्यायकर्ता 14 अध्याय पढ्नु भने 14 अध्याय 15 अध्याय 16 अध्याय त्यहाँ पढ्नुभयो भने सिमसोनको आमा बाबुले चाहिँ खतना नभएको स्त्रीसँग विवाह गर्नु हुँदैन भनेर सल्लाह दिए, तर सिमसोनले चाहिँ मेरो लागि त्यही केटी ठिक छ भनेर तिम्ना भन्ने ठाउँमा गइकन उसले खतना नभएकोसँग अर्थात् अविश्वासीसँग विवाह गर्यो। त्यहाँदेखि तपाईँले हेर्नुभयो भने उसको जीवन डमाडोल भएको छ, परिवारमा अशान्ति आएको छ, अनि उसको विवाह पनि सफल भएन, उसको श्रीमती पनि अर्कोले लगिदियो, अनि फेरि अर्कोसँग फस्यो, त्यो पनि सफल भएन, अर्कोसँग फस्यो, 2-3 जीवनभरि उसले समस्या भोग्नु पर्यो। तपाईँले पहिलो राजा 11 अध्यायमा गएर पढ्नुभयो भने अनि सुलेमान राजाले पनि अन्य जातिसँग विवाह गरेकोले वृद्धकालमा उसको मन र हृदय चाहिँ अरू देवी देवतातिर ढल्काइदियो भनेर लेखेको छ। हो, यही कारण अब्राहमले चाहिँ आफ्नो छोरालाई कनानीसँग विवाह गर्न अनुमति दिएन, किनकि अब्राहम चाहिँ एकमात्र परमेश्वरमा विश्वास गर्नुहुन्थ्यो, अनि वरिपरिको छिमेकी कनानीहरू चाहिँ धेरै देवी देवताहरूमा विश्वास गर्थे, यसैले अन्य जातिहरूसँग कनानीहरूसँग विवाह गर्न मनाइ गरे, जो चाहिँ परमेश्वरको योजना अनुसार थियो। अनि हाम्रो लागि पनि परमेश्वरको योजना यही हो। पहिलो कोरन्ती 7 अध्यायको 39 पदले भन्दछ, पति बाँचुन्जेल पतिकै बन्धनमा पत्नी रहन्छे, तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छ, तर ऊ चाहिँ प्रभुकै जन हुनुपर्छ। यो चाहिँ श्रीमान या श्रीमती मृत्यु भएपछि विवाह गर्न मिल्छ कि मिल्दैन, बाइबलले भन्छ मिल्छ, गर्न सक्छ, तर विश्वासी नै हुनुपर्छ, तर प्रभुकै जन हुनुपर्छ। अङ्ग्रेजीमा चाहिँ हि मस्ट भनेपछि त्यहाँनिर विकल्प हुँदैन, अनिवार्य रूपले हुनै पर्छ भन्ने हो त्यो चाहिँ। अब बाइबलले चाहिँ विवाह गर्न सक्छ भनेको छ, तर प्रभुकै जन हुनुपर्छ। यो चाहिँ दोस्रो विवाह गर्नेहरूको लागि हो, तर यही नियम पहिलोचोटि विवाह गर्ने व्यक्तिको लागि पनि हो, विश्वासी नै हुनुपर्छ। त्यही कारण अब्राहमले पनि अनानितसँग विवाह गर्न दिएन, विश्वासी नै हुनु पर्दछ। अविश्वासीसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना होइन। अनि एउटा गम्भीर प्रश्न तपाईँहरूकोमा राख्छ, अब संसार त ठुलो छ, धेरैजनासँग भेट हुन्छ, अविश्वासीले मन परायो भने चाहिँ के गर्ने नि? पहिला विश्वासमा ल्याउनु पर्यो, बप्तिसामा दिनु पर्यो, अनि विवाह गर्ने। यदि परमेश्वरको योजना हो भने उसले विश्वास गर्छ गर्छ, तर होइन भने चाहिँ उसले गर्दैन। अनि विश्वास गर्न नमान्नेसँग विवाह गर्नु हुँदैन। बुझ्नुपर्छ हामीले, यो मेरो जीवनको लागि परमेश्वरको योजना होइन। त्यहाँबाट पत्ता लगाउनु पर्छ, परमेश्वरको योजना भन्दा बाहिरको मान्छेसँग विवाह गर्नु भन्दा चाहिँ, तितो बोकेर जीवनभरि जिउनु भन्दा चाहिँ पहिले नै त्याग्न राम्रो। यदि परमेश्वरमा पर्खेर बस्यो भने परमेश्वरले त्यो भन्दा उत्तम जीवन साथी ल्याउनुहुन्छ। आमेन, अवश्य ल्याउनुहुन्छ। त्यसकारण यो ज्योति र अन्धकार दुई परस्पर विरोधी भएको कारणले विश्वासीले विश्वासीसँग नै बिहा गरोस् भन्ने परमेश्वरको योजना हो। यो चाहिँ याद गर्नुपर्ने पहिलो कुरा थियो। अब परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने दोस्रो कुरा हेरौँ, त्यो चाहिँ हो मन मिल्ने। तपाईँले चित्रहरू पनि याद गर्नुपर्छ, मान्छेले सुन्यो भने छिटै भुल्छ अरे, अनि देख्यो भने चाहिँ अलिक धेरै लामो समय रहन्छ अरे के। यो रथको नेपालीमा उखान छ, श्रीमान श्रीमती एउटै रथको दुई पाङ्रा हो भने, अब यो रथको पाङ्रा ठिक एउटै दिशामा गुड्यो भने चाहिँ रथ अगाडि बढ्ने हो। एउटा पाङ्राले उत्तरतिर ताक्ने, अर्को पाङ्राले दक्षिणतिर ताक्ने भयो भने पाङ्रा फाङलाङ फुङलुङ खुसिन्छ अनि रथ थचक्कै बस्छ। हो, परिवार पनि त्यस्तै हो, मन मिल्यो भने जीवनमा सँगसँगै यात्रा गर्न सकिन्छ, अनि मन मिलेन भने परिवार अगाडि बढ्न सक्दैन। पाङ्रा खुसिएको रथ जस्तै हुन्छ। त्यसैले विवाह गर्दाखेरि विश्वासी मात्र होइन, मन मिल्ने पनि हुनुपर्छ, ताकि परमेश्वरको उद्देश्य पूरा गर्न सँगसँगै हिँड्न सकुन्। धेरै विश्वासी विश्वासी विवाह हुँदा पनि धेरै छुट्छन्। अब अरू त के कुरा गर्नु, म आफैले विवाह करार बाँधिएको पनि छुटिएर गएको छन्, कति अब काउन्सिलिङ गर्दा गर्दा पनि सकिँदैन। यही गएको वर्षमै दुई तिनजना छुट्टिसके। अब उनीहरूलाई सोद्धाखेरि अनि भन्छन्, अब प्राय चाहिँ सबै त होइन, अरू कारण पनि हुन्छ, प्रायले चाहिँ भन्छन् मन नमिलेर छुट्टिएको हो। अब यो मन नमिल्नु भनेको चाहिँ एउटालाई रातो टी सर्ट मनपर्ने, अर्कोलाई सेतो मनपर्ने होइन, अथवा एउटालाई तरकारीमा ट्वाक्क खोर्सानी चाहिन्छ, अर्कोलाई खोर्सानी नै मन पर्दैन, त्यो भनेको होइन। अब यो पनि समस्या हुन्छ होइन परिवारमा। मन मिल्ने भनेको कुरा भनेको चाहिँ, यदि हामीले मत्ती 19 अध्यायमा हेऱ्यौँ भने प्रभु यीशु ख्रीष्टले भन्नुभएको छ, जसलाई परमेश्वरले वरदान दिनुभएको छ त्यो व्यक्तिले मात्रै अविवाहित जीवन स्वीकार गर्न सक्छ। वरदान दिएको मान्छेले, जसले त्यो परमेश्वरले वरदान दिनुभएको छ, उसले मात्रै त्यो वचन स्वीकार गर्न सक्छ, उसले मात्रै त्यो अविवाहित जीवन बिताउन सक्छ। र त्यो अविवाहित राख्नुको पछाडि परमेश्वरको आफ्नो उद्देश्य पूरा गर्नलाई हो। जस्तै परमेश्वरले यर्मियालाई विवाह नगर भन्नुभयो, परमेश्वरको आफ्नो उद्देश्य थियो। अनि त्यसै गरी येशु ख्रीष्टले भन्नुभयो, जसलाई परमेश्वरले जोड्नुहुन्छ, साथ गराउनुहुन्छ, त्यसको पछाडि पनि परमेश्वरको एउटा उद्देश्य हुन्छ। जस्तो यसुप र मरियमलाई परमेश्वरले जोडी बाँधिदिनु भयो, त्यसको पछाडि परमेश्वरको योजना उद्देश्य थियो। हो, त्यसरी नै तपाईँ हाम्रो परिवार पछाडि जोड्नुको लागि पनि परमेश्वरको एउटा निहित स्वार्थ हुन्छ, निहित उद्देश्य हुन्छ। अनि हो, त्यो उद्देश्य त्यो लक्ष्यमा हिँड्नको लागि चाहिँ मन मिल्नुपर्छ। अनि त्यहाँ मन मिलेन भने चाहिँ त्यहाँ चाहिँ हो छुट्ने कुरा हुने। जस्तै श्रीमतीलाई परमेश्वरले गाउने कलाकार बन्ने वरदान दिनुभएको छ, अनि नेपाली श्रीमानहरू चाहिँ कस्तो हुन्छ, आफ्नै घरभित्रकै काममा मात्रै सीमित होस् भन्ने, अब पुरानो पुरुष प्रधान समाजबाट आएको हो नि त हामीहरू त, अब आफ्नै अधीनमा चाहिँ होस् होइन, अलिकति बाहिर गएर हाँसखेल गर्यो भने अरूसँग बोल्यो हाँस्यो भने ईर्ष्या लाग्छ, जलन लाग्छ, अनि मन मिल्दैन, अनि श्रीमती माइत गएर बस्दिन्छे, गएर अब सम्झायो श्रीमानले भन्नुहुन्छ अब यो मन नमिल्नेसँग विवाह गर्नु नहुने रहेछ गुरुबा, ठुलो गल्ती भएछ भन्नुहुन्छ। श्रीमतीलाई भन्यो अब मनै मिल्दैन कसरी जीवन बिताउनु भन्नुहुन्छ, त्यहाँ चाहिँ फाटो आउने कुरो चाहिँ त्यो हो। अनि यदि परमेश्वरले जोडी बाँध्नलाई योजना बनाउनु भएको हो भने अलिकति ध्यान दिएर सोध्नुहोस् है, कोही बेला त म त गल्ती पनि भनिपठाउँछु के, तपाईँहरू एग्री हुन्छ कि हुँदैन, यदि परमेश्वरले जोडी बनाउनलाई योजना बनाउनु भएको हो भने उहाँको उद्देश्य पूरा गर्नको लागि मन मिल्ने जीवनसाथी पनि दिनुहुन्छ, आमेन, त्यो भन्नु खोज्यो कि हौ। त्यसरी हामीले पत्ता लगाउनु पर्छ। अब यहाँ अब्राहमको कुरा गर्दाखेरि होइन, इसहाकको लागि खोजी गर्दै जाँदाखेरि अब्राहम अब अविश्वासी केटी खतना नभएको केटी त अब विवाह गर्नु दिएन, अब खोज्दै जानु पर्यो, अनि अब अब्राहमको नोकर चाहिँ रिबेकाको आमा बाउको घरमा पुगेपछि अब्राहमको सबै वृत्तान्त बताइदियो। अब यी सबै कथाहरू वृत्तान्त सुनेपछि अब छोरीलाई त्यहाँबाट विदाई गरेर पठाउनु चाहिँ आमा बाबुलाई चाहिँ भारी मन भयो, अनि रिबेकाको आमा बाउले के जवाफ दिए, उत्पत्ति 24 अध्यायको 57 पदमा रिबेकाको आमा बाबुले भने, तब तिनीहरूले भने नोकरलाई, अब्राहमको नोकरलाई, हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौँ। अनि रिबेकाले कस्तो जवाफ दिए त, उत्पत्ति 24 अध्यायको 58 पद, अनि तिनीहरूले रिबेकालाई डाकेर भने, के तिमी यस मानिसको साथमा जान्छौ, तिनले भनिन् म जान्छु। अब रिबेका कुनै त्यो अन्जान ठाउँमा धेरै टाढो छ, महिनौ लाग्छ हेर्नुहोस्, हजारौं किलोमिटर टाढो छ त्यो कनान देश हारानबाट, त्रो महिनौ महिनौ महिनौ महिनौ महिनौ लागेर पुग्नु पर्नेछ, म जान्न भन्नु पनि सक्थे के, तर उसले यो नोकरसँग जान्छौ, खुसुक्क जान्छु पो भन्यो। अब उसले जान्न भनेको भए यो विवाह हुन सक्ने थिएन, किनकि अब्राहमले पहिले मेरो छोरालाई यो देशबाट अन्त नलैजानु भन्नुभएको थियो, अनि इसहाकलाई कनान देशमा राख्नुको पछाडि परमेश्वरको उद्देश्य थियो, अनि त्यो उद्देश्य पूरा गर्नको लागि इसहाक सँगसँगै रथको दुई बाङ्ला एउटै दिशामा हिँडे जस्तै इसहाक सँगसँगै हिँड्नको लागि रिबेकाले मन बनाइन्। हो त्यहाँ चाहिँ मालिकको परिवार र रिबेकाको मन त्यहाँ मिल्यो, अनि नोकरलाई थाहा भयो परमेश्वरको योजना यही हो, पत्ता लाग्यो, पहिला त है एकदम आथिँदै थियो, हामीले कसरी पत्ता लगाउने त अघि गए, यदि परमेश्वरले जोडी बाँध्ने योजना बनाउनु भएको हो भने उहाँको योजनामा सँगसँगै हिँड्ने मन मिल्ने जीवनसाथी पनि जोड्नुहुन्छ, आमेन। अब परमेश्वरको योजना पत्ता लगाउन याद गर्नुपर्ने तेस्रो कुरा हेरौँ, त्यो चाहिँ हो ईश्वरीय चिन्ह। अब यो मैले ट्राफिक लाइटको बत्ती राखिदिएको छु, यो बत्ती सम्झ्दाखेरि चाहिँ तपाईँले ईश्वरीय चिन्ह हो भन्ने सम्झिनुहोस्। अब यो ट्राफिक लाइट चाहिँ हेर्नुहोस् किन राखिएको हुन्छ भनेदेखि तपाईँहरू सबैलाई थाहा छ, यसको जब रातो बत्ती बल्छ सबै गाडीहरू ठक्क अडिन्छ होइन, अनि जब त्यहाँ हरियो बत्ती आउँछ अनि सबै गाडीहरू अगाडि बढ्छ। हौ त्यसरी नै परमेश्वरले जुन गन्तव्य तपाईँ र मेरो लागि निर्धारित गरिदिनु भएको छ त्यो गन्तव्यसम्म पुग्नको लागि उहाँले सङ्केतहरू दिनुहुन्छ। हौ त्यो सङ्केत चाहिँ बुझ्नुपर्छ हामीले, त्यो चाहिँ ईश्वरीय चिन्ह हो। अब त्यो जसो तसोले थाहा गर्दैन, त्यो यादै हुँदैन, तर हामीले हेऱ्यौँ भने त्यहाँ केही न केही सङ्केत प्रभुले अवश्य दिनुभएकै हुन्छ, तर हामी विश्वासीहरूले वास्ता गर्दैनौ। यसकारण जब परमेश्वरबाट हरियो सङ्केत पाउँछौ अगाडि बढ्ने हो, अनि जब रातो सङ्केत पाउँछौ त्यतिखेर रोकिने गर्नुपर्छ। अनि यो विवाहको लागि मात्र होइन, अरू तपाईँको जीवनको योजना बनाउँदै हुनुहुन्छ भने पनि काम लाग्छ। जीवनमा धेरै दोधारको समयहरू आउँछ, मेरो जीवनमा पनि आयो। परमेश्वरले मलाई अचम्म रीतिले बाइबल कलेज पढ्ने अवसर खोलिदिनु भयो। ए परमेश्वरले त मलाई यतातिर पो डराउँदै हुनुहुन्छ, मैले अलिकति सङ्केत पाएँ, विदेश जाउँ कि नेपालमै बसेर पढौँ, धेरै दोधार हुन्छ नि। अब अब्राहमको नोकर पनि दोधारमा छ, हेर्नुहोस्, गएर अब त्यहाँनिर इनारमा बसेको छ, अनि उसले पनि जबसम्म परमेश्वरले हरियो बत्तीको सङ्केत दिनु भएन ऊ अगाडि बढ्न सकेन। उत्पत्ति 24 अध्यायको 21 पदमा पढ्यो भने यहाँनिर यस्तो लेखिएको छ, त्यो मानिस चाहिँ अथवा नोकर, अब्राहमको नोकर चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल पारिदिनु भएको हो कि होइन भने, हो कि होइन दोधार छ, थाहा पाउनलाई चुप लागि डिठ लाएर तिनलाई हेरिरह्यो। परमेश्वरले अब्राहमको छोराको इसाकको लागि है योजना बनाउनु भएको हो कि होइन थाहा छैन, हेर ले परमेश्वरबाट त चिन्न खोज्दैछ उसले। अनि त्यो सिग्नल प्राप्त गर्नको लागि उसले यसरी प्राप्त गरेको थियो, 24 अध्यायको उत्पत्ति 24:14, यसैले यसो होस्, जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ भनुला, र जसले मलाई खानुहोस् र म तपाईँका उठलाई पनि खुवाइदिन्छु भन्छिन्, तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ, तपाईँले आफ्ना दास इसहाकको निम्ति रोज्नु भएको होस्, तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु। यसरी नै हाम्रो लागि पनि परमेश्वरले रोज्नु भएको हुन्छ। इसहाक र रिबेकाको जोडी परमेश्वरले जोड्नु भएको थियो, त्यसै कारण उनीहरूको गर्भमा हुँदा नै परमेश्वरले योजना बनाउनु भएको थियो, अनि परमेश्वरले रोजिसक्नु भएको थियो, त्यसकारण नोकरले रोज्नु परेन। उसले के तपाईँ र हाम्रो लागि पनि परमेश्वरले रोज्नु भएको छ होइन, अनि त्यो पत्ता लगाउनको लागि हामीले पनि अब्राहमको छोरा जस्तै प्रार्थना गर्नुपर्छ। हे प्रभु, तपाईँले मेरो लागि रोज्नु भएको जीवनसाथी कुन हो देखाइदिनुहोस्। अनि प्रभु यीशुले भन्नुभएको छ, माग त पाउनेछौ। परमेश्वरले उत्तर दिनुभयो। केही छिनमा रेबेका त्यहाँ आइपुगिन्, अनि उनले नोकरलाई पानी दिन्, अनि उनको ओठलाई पनि पानी पिलाइदिन्, अनि उनले थाहा पायो परमेश्वरले यो सङ्केत दिनुभएको। त्यसपछि मात्रै गएर उसले रेबेकाको घरमा गएर मगनीको प्रस्ताव राख्यो। जुन केटी राम्रो लाग्यो त्यही गएर उसले प्रस्ताव राखेन। परमेश्वरको ग्रिन सिग्नल भरियो बत्ती भएपछि चाहिँ उसले गएर चाहिँ मगनीको प्रस्ताव राख्यो। तपाईँ र मैले पनि हाम्रो जीवनको योजनाहरू बनाउँदै गर्दाखेरि विवाह मात्रै होइन, हरेक प्रभुसँग यसरी नै अगुवाई माग्नुपर्छ। अनि परमेश्वरले हरियो बत्ती पनि दिनुहुन्छ, अनि रातो बत्ती पनि दिनुहुन्छ। सिमसोनको आमा बाबुले यो खतना नभएकोहरूसँग विवाह गर्नु हुँदैन भनेर भनेको थियो, परमेश्वरबाट रातो बत्ती आएको थियो, तर उसले व्यवस्था गर्यो, विवाह गर्यो, उसको परिवार भाताभुङ्गै भयो, उसको जीवनै तितो भयो। त्यसकारण अब जीवनमा हाम्रो पनि त्यस्तै हुन्छ, धेरैसँग भेट हुन्छ, धेरैलाई मन पराइन्छ, धेरैले मन पराउँछ, कोसँग विवाह गर्ने त त्यसको लागि प्रार्थना नै गर्नुपर्छ। परमेश्वरले हरियो अथवा रातो बत्ती सङ्केत दिनुहुन्छ, अनि ती चाहिँ ईश्वरीय चिन्ह हुन्। अब याद गर्नुपर्ने चौथो कुरा हेरौँ, भरोसा। सानो बच्चाले बुवाको हात समातेको तपाईँले देख्नु भएको छ, सानो बच्चाहरूले चाहिँ बुवाको आमाको हात समातेर हिँड्छ, अनि बुबाले कहिले पनि खाल्टोमा डोर्याउनु हुन्न भन्ने बच्चालाई चाहिँ एकदम भरोसा हुन्छ, त्यसकारण ऊ आफ्नो बुवाको भरोसा गरेर समातेर। त्यसरी नै जब हामीले पनि होइन, परमेश्वरले उहाँमा भरोसा गर्नेहरूलाई कहिले गलत ठाउँमा पुर्याउनु हुन्न। जसरी एउटा सानो बच्चाले बुवालाई भरोसा गर्छ, त्यसले हामीले पनि परमेश्वरमा भरोसा गर्यौँ भने परमेश्वरले कहिले पनि गलत ठाउँमा पुर्याउनु हुन्न, किनकि परमेश्वर छल कपट गर्ने मान्छे जस्तो होइन, उहाँले कहिले पनि छल कपट गर्नुहुन्न। अनि तपाईँले अब्राहमको जीवनमा हेर्नुभयो भने अब्राहममा धेरै गल्तीहरू थिए, धेरै कमी कमजोरीहरू थिए, तर उसले एउटा सानो बच्चाले जस्तो परमेश्वरमा पूर्ण भरोसा गरेको थियो। परमेश्वरले उसको भरोसालाई खदर गर्नुभयो। अब्राहमले चाहिँ नोकरलाई भनेको थियो है, शपथ खानु आइज भनेको थियो, र मानेन। नोकरलाई चाहिँ शङ्का थियो कि यो केटी चाहिँ मेरो यहाँ मसँग यो देशमा आउनु मानेन भने मैले के गर्नु भनेर उसले चाहिँ प्रश्न गरे। उसको मनभरि शङ्का थियो। त उसलाई चाहिँ यस्तो लागेको थियो, त्यो अन्जान देशमा गएर अपरिचित मानिसहरूलाई चाहिँ मगनी गरेर केटी आउँछ भन्ने है उसलाई ढुक्क थिएन, उसलाई आउँछ भन्ने लागेकै थिएन। तर जब अब्राहमले चाहिँ नोकरलाई भने, नोकरलाई के भने, सात पदमा अघि तपाईँले पढ्नुभयो, मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनु हुने। अब नोकरले चाहिँ डर लागिएको छ, अब त्यो अर्काको देशबाट कन्या लिएर आउनु चाहिँ यो चाहिँ असम्भव कुरो हो, कहाँ आउने मान्दैन भनिरहेछ। तर अब्राहमले चाहिँ भन्छ, जुन परमेश्वरले मेरो जन्म घरबाट यो कनान देशमा ल्याउनु भयो, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक्नेछस्। उता नोकरले चाहिँ असम्भव देखिरहेको छ, तर यता अब्राहमले चाहिँ भन्छ, मेरो परमेश्वर तेरो अघि अघि दूत पठाइदिनुहुनेछ, उहाँले नै तपाईँलाई चाहिँ एउटा कन्या जुटाउनुहुनेछ, तैँले लिएर आउन सक्नेछस्। कस्तो अचम्मको भरोसा! तपाईँहरूले भरोसा गर्न सक्नुहुन्छ?
3: तिमी त बुढो भइसक्यो, कसले पत्याउँछ? तिमी त कति होछ, कस्तो काली
2: भन्न सक्नुहुन्छ? परमेश्वर मेरो अघि अघि दूत पठाउन सक्नुहुन्छ। नोकरले त असम्भव देखिरहेको थियो होइन प्रियहरू, तर परमेश्वरमा उसले भरोसा गर्यो। अनि त्यसपछि मात्रै नोकरले कसम खायो र कन्याको खोजीमा लाग्यो। परमेश्वरले परमेश्वरमा अचूक भरोसा गरेको कारण परमेश्वरले पनि अब्राहमलाई गलत ठाउँमा पुर्याउनु भएन, सही मानिसको घरमा नै पुर्याउनु भयो। त्यो काम तपाईँको जीवनमा गर्न सक्नुहुन्छ परमेश्वरले। अहिले त मान्छे एआईको जमाना छ, धेरै एआईमा भरोसा गर्छ, परमेश्वरमा भन्दा पनि। प्रियहरू हो, तपाईँ र मेरो हृदय जस अब्राहमको जस्तै परमेश्वरमा भरोसा छ। परमेश्वरले तपाईँको अघि अघि दूत पठाउनु हुनेछ। भजन सङ्ग्रह 125 अध्यायले भन्दछ, परमेश्वरमा भरोसा राख्नेहरू सियोन पर्वत चाहिँ स्थिर छन्। परमेश्वरमा भरोसा गर्नु भने परमेश्वरले तपाईँलाई स्थिर गराउनुहुनेछ। हामीले परमेश्वरमा भरोसा गर्यौँ भने उहाँले हाम्रो भरोसालाई कदर गर्नुहुन्छ। मेरो परिवारमा पहिलो विश्वासी मेरो आमा हुनुहुन्छ। उहाँ पढे लेखा व्यक्ति हुनुहुन्न थियो, अनपढ व्यक्ति हुनुहुन्थ्यो। जब उहाँले यस क्रिस्टको बारेमा सुन्नुभयो, कुनै थियोलोजी ज्ञान नभएकोमा नै उहाँ विश्वास गर्नुभयो। त्यो पौडी खेल्ने नजान्ने मान्छेले खोलामा हाम फाले जस्तो हाम फाल्नुभयो। एउटा सानो बच्चाले यसरी आफ्नो बुवामा भरोसा गर्छ, त्यो निर्दोष बच्चा जस्तै मेरो आमाले प्रभुमा भरोसा गर्नुभयो। अनि परमेश्वरले उहाँको भरोसालाई टुट्न दिनु भएन, उसले कदर गर्नुभयो। अनि अहिले मेरो परिवारमा प्रियहरू 45 विश्वास गरेका छन्, र काका बडा को हिसाब गर्ने हो भने त अझ धेरै छन्। परमेश्वरले अब्राहमलाई किन प्रेम गर्नुभयो प्रिय? राम्रो भएर होइन। बाइबलले भन्छ, अब्राहमले परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। सेम अब्राहमको लागि मात्रै होइन, तपाईँ र मेरो लागि पनि हो। अहिले संसारमा हेर्नुहोस्, ज्ञान बढेर गएको छ, तर चरित्र र नैतिकता भन्ने पतन हुँदै गइरहेको छ। भोलिको दिन कस्तो आउने हो हामीले कल्पना गर्न सकिरहेको छैनौँ। सुपर कम्प्युटरको जमाना आउनेवाला छ, समय आउने हो, हामी भोलिको दिनको बारेमा भन्न सक्दैनौँ। तर परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँमा हामी पूर्ण रूपमा भरोसा गर्न सक्छौँ। हितोपदेश 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समस्त शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनु हुनेछ। परमेश्वरमा भरोसा गर्नेहरूलाई उहाँले कहिले पनि गलत ठाउँमा डोर्याउनुहुन्न, तर सिधा मार्गमा नै डोर्याउनुहुन्छ। आमेन। प्रिय हो, जसले तपाईँ हाम्रो निम्ति आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुभयो उहाँले कहिले पनि धोका दिनुहुन्न। हामी उहाँमा पूर्ण भरोसा गर्न सक्छौँ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। श्रोता मित्र, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्। कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दीन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन। श्रोता मित्र, उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन।

0: उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्त येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस्, एकछिन, एउटा सहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही सहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्। तपाईँको समाजले पनि शिक्षित मानिसहरूको कुरा सुन्छ होला। यो संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारिज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उटलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाईँ र म कति धर्म कर्म गर्छौ, कति दान दक्षिणा गर्छौ, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समाजको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाई नम्र भनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाई र तपाईँको परिवारलाई आशिष दिउन्।
1: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। हरानी भएपछि उड्न के बेर, यो नेपाली उखान हो। सकिने अवस्थामा पुगेपछि नाम निशानै पनि हराउन सक्छ। हो, धेरैले आफ्नो जीवनमा केही कुराहरूमा ठूलो गल्ती गरेको कारण उनीहरूको अवस्था यस्तै भएको छ। हरानी भएपछि उड्न के बेर, मानिसको शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनुहुन्छ। मनमा भरिने अशुद्ध भावना विचारहरूले नै मानिसलाई अनैतिकतातिर बढाउँछ। काम वासना आगो हो, आगो यसले जीवनलाई जलाएर खरानी बनाइदिन्छ, खरानी। म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी सोझै हाम्रो जीवनसित सम्बन्धित विभिन्न समस्याहरूका समाधानको निम्ति परमेश्वरको बाटो र उहाँको समाधानलाई हामी हेर्ने गर्दछौ, सुन्ने गर्दछौ। आजदेखि केही दिनको निम्ति हामी महत्वपूर्ण, धेरै नै संवेदनशील विषयलाई लिएर अगाडि बढ़िरहेका छौं। त्यो हो काम बासना। व्यभिचार एक फेसनको रूपमा यो संसारमा फैलिरहेको छ। यो एउटा विषय हुनेछ आजको हाम्रो कुराकानीको। आउनुहोस्, एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

व्यभिचार एउटा फ्यासनको रूपमा यो संसारमा फैलिरहेको छ र धेरै धेरै मानिसहरू काम वासनाको पासोको दलदलमा परेर खत्तम भइरहेका छन्। यौन परमेश्वरले मानिसलाई वरदानको रूपमा दिनुभएको हो। आदिमा मानिसलाई सृष्टि गर्नुहुँदा परमेश्वरले यौन एउटा उद्देश्य सहित दिनुभयो। बाइबलमा लेखिएको छ उत्पत्तिको एक अध्यायको 27 र 28 खण्ड। यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। परमेश्वरले सन्तान जन्माउन यौन दिनुभएको थियो र साथै मानिसले एकदमै नजिकी रूपबाट आफ्नो प्रेमलाई आफ्नो सहकर्मीसित प्रकट गर्नलाई, विवाहिता पति वा पत्नीसित। अनि यौनको प्रयोग वैवाहिक सम्बन्धभित्र प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको उद्देश्य छ। आज व्यक्तिगत स्वतन्त्रताको नाममा यौनको दुरूपयोग भएका घटनाहरू प्रशस्त छन्। जो पायो उहीसँग शारीरिक सम्पर्क गर्नु परमेश्वरको नियमको विरूद्धमा हो। त्यसैकारण मानिस र पशुमा भिन्नता छ। आखिर मानिस कुन कुराले गर्दा अनैतिकताको सिमाना नाग्ने स्थितिमा पुग्छ? वास्तवमा मानिस जुन वातावरणमा हुर्कन्छ त्यहीबाट नै उसले नैतिकता र अनैतिकताको कुरा सिक्दछ। कोही कोही धार्मिक परिवारमा हुर्किए पनि गलत आचरण भएका साथी संगीको संगतमा परेर अनैतिक बन्छन्। आज व्यभिचार एउटा सामान्य खेल जस्तो भएको छ। तिर्रे फिर्र टाङ टुङ ठक्क, बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। तर पवित्र बाइबलमा हामी ती व्यक्तिहरूको उदाहरण पाउँदछौ जसले व्यभिचारको पासोबाट आफूलाई बचाए। त्यस्तै एक व्यक्ति युसुफ थिए, योसेफ, जो प्राचीन कालमा मिश्र देशमा बाँचेका थिए। तिनी जवान सुन्दर खाइलाग्दो व्यक्ति थिए, तर सबैभन्दा महत्वपूर्ण कुरा तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू गर्नबाट जोगाए। तिनको अगाडि व्यभिचारको ठूलो परीक्षा आइलाग्यो, समस्या आइलाग्यो, तर तिनले त्यो परीक्षालाई आफूमाथि विजय हुन दिएनन्। तिनी आफैप्रति इमान्दार बने, आफूलाई काम दिने मालिकप्रति इमान्दार बने। एउटी स्त्रीले दिएकी व्यभिचार गर्ने प्रस्तावलाई युसुफले नकारे, इन्कार गरे। परमेश्वरले पति र पत्नीलाई पनि एक अर्काप्रति इमान्दार रहने आज्ञा दिनुभएको छ। पति वा पत्नीले परमेश्वरको भयमा एकले अर्कोलाई आदर गर्नुपर्छ। मलाई एउटा दम्पत्तिको सम्झना आउँछ जसको सम्बन्ध नष्ट भएर गयो। उनीहरू चिया बगानको एउटा गाउँमा बस्थे। त्यस पतिले आफ्नी स्वास्नीलाई धेरै पिट्ने गर्थ्यो। पति चाहिँ धेरै झड्या थियो, पत्नीलाई सधैँ पिट्थ्यो। पत्नीको अनुहारमा निला काला दागहरू बनेका थिए। बिचारी त्यस पत्नीले ती सबै सहेर आफ्ना तीन सन्तानलाई सम्हालेर बसेकी थिइन्। एक दिन अचक्ली भयो, मैले त्यो भाइलाई भेटे। त्यस बेला उसले पिएको थिएन, राम्रै थियो। मैले उसलाई त्यसरी झगडा गर्नुको कारण सोधे। उसको कुरा सुनेर मैले बुझे उसले आफ्नी पत्नीलाई आँखा लगाएको रहेछ। ऊ त बगानमा काम गर्थ्यो, बिहान घरबाट निस्केपछि साँझ मात्र घर आउँथ्यो। साँझमा घर आउँदा उसले आफ्नो घरमा गाउँकै एउटा पुरुषलाई भान्सा कोठामा चुलामा आफ्नै स्वास्नीसँग गफ गरिरहेको देख्दो रहेछ। वास्तवमा त्यो पत्नी चाहिँ नराम्रो चरित्रको कदापि थिएनन्। यो म ठोक्क लगाएर भन्न सक्छु। उसलाई सबैले प्रेम गर्थे, माया गर्थ्यो, आदर गर्थे, तर उससँग गफ गर्न आउने त्यो पुरुषको गाउँमा राम्रो नाम थिएन। उसले अरू मानिसहरूको माझमा पनि दम्पतिहरूको माझमा झगडा उत्पन्न गराएको रहेछ। त्यो पुरुष काम वासनाको पासोमा परेको व्यक्ति रहेछ। उसले सायद त्यस स्त्रीलाई पनि प्रयोग गर्न चाहन्थ्यो होला। उसैको कारण त्यो घरमा र त्यस दम्पत्ति माझमा ठूलो अविश्वास र झगडा उत्पन्न भयो। त्यस स्त्रीको एक दिन जंगलमा शंकाजनक अवस्थामा मृत्यु भयो। एकजना पराया पुरुषको कारण एउटा परिवार बर्बाद भयो। भाइ, दाई, काका, तपाईँ जो भए पनि कसैकी स्वास्नीसँग एकान्तमा गफ गरेर उनीहरूको दाम्पत्य जीवनमा
शंका र हानी नपुर्याउनुहोस्। वास्तवमा घरमा कुनै पुरूष नभएको बेला कुनै स्त्रीलाई भेट्न जानु पनि गलत हो। कहिले कहिले त्यसै हुन सक्छ, तर जानी जानी यो काम नगर्नुहोस्। कसैकी पत्नीलाई घरिघरि फोन गर्नु, कसैकी पत्नीसँग घुमफिर बजार गर्न जानु, वा कुनै विवाहित स्त्री पराय पुरूषसँग घुम्न जानु, वा पराय पुरूषसँग फोनमा घण्टौं घण्टौंसम्म बातचित गर्नु, चाट गर्नु खतरनाक हुन सक्छ। हालैमा एउटा खबर फैलिएको छ, एउटी विवाहित स्त्री उसैको घरको आँगनमा मृत फेला परी। उसका पति अरब देशमा काम गर्न गएको एक वर्ष भएको छ। त्यस स्त्री उसको सानो बालकको साथमा बस्थी, तर भनिन्छ पति विदेशतिर लागेपछि उसले पराया पुरूषसँग मित्रता गरेकी रहेछ। यस्ता घटनाहरू किन हुन्छन्? के यसको निम्ति मानिस मात्र जिम्मेवार छ? होइन, शैतानको ठूलो शक्तिले यसको पछि काम गरेको छ। आज शैतान दुष्टले व्यभिचारको आत्मा चारैतिर फैलाएको छ। पर पुरूष र पर स्त्रीको पछि लाग्ने मानिसहरू पनि व्यभिचारको आत्माको वशमा परेका हुन्छन्। विदेशमा काम गरिरहेको एक जवान केटोलाई एक दिन अस्पतालमा भेटेको थिए। ऊ रगत चचाउन आएको रहेछ। उसँग आउने उसका आफन्तले उसलाई एड्स भएको शंका छ भन्थ्यो। केटो जवान थियो, तर व्यभिचारको आत्माको वशमा परेर उसले आफ्नो जीवनलाई विनाशको बाटोमा हिँडाएको थियो। अहिलेसम्म त त्यस केटोको मृत्यु भइसकेको होला पक्कै पनि। मैले केही अघि बाइबलका एक पात्र युसुफ वा योसेफको बारेमा बताए। तिनी पनि जवान मानिस थिए। बाइबलमा लेखिएको छ, युसुफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसुफमाथि नजर लगाइन्। उत्पत्ति 39 अध्यायको 6 पद। परमेश्वरमा भरोसा राख्ने युसुफ बहकिएर गएनन्। तिनी परमेश्वरको डर मान्थे, परमेश्वरको सामु एक पवित्र जीवन जिउन चाहन्थे। तिनको त्यस्तो अठोटको कारण तिनले अनाहकमा दुःख भोगे, झ्यालखानमा परे, अन्यायमा परे, तापनि तिनले आफ्नो मनको दृढता गुमाएनन्। काम वासनाको परीक्षा आउनु मात्र पाप होइन, तर परीक्षाको अघि घुँडा टेक्नु, परीक्षाको अगाडि झुक्नु अधर्म हो, पाप हो। तपाईँ र मेरो अगाडि पनि यस्तो परीक्षा आउन सक्छ। हो, परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, हे मेरो छोरा छोरी, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूका बहकाउमा नलाग। हितोपदेश 1:10। काम वासनाको पापबाट बच्ने सर्वोत्तम उपाय के छ? के हो? सबैभन्दा पहिला हामीले त्यस्ता मित्रहरूसँग संगत गर्न छोड्नुपर्छ जो काम वासनाको पासोमा परेका हुन्छन्। तिनीहरूले सहजै तपाईँ र मलाई काम वासनाको पासोमा पार्न सक्छन्। हामीले नराम्रा र अश्लील पुस्तक पुस्तिकाहरू पढ्नु हुँदैन। साथै अहिलेको समयमा मोबाइलमा इन्टरनेटमा आउने हर किसिमका खराब कुराहरूदेखि आफूलाई टाढा राख्नुपर्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, बाइबलले भन्दछ हाम्रो शरीर प्रभुको निम्ति हो। तपाईँको शरीरको दुरूपयोग गर्नु पनि व्यभिचार नै हो। हामीले आफ्नो शरीरको प्रयोग अरूहरूको भलो र भलाइको निम्ति परमेश्वरको सम्मान हुने कार्यमा लगाउनु पर्छ। मनमा वासनामय विचार र भावनाहरू राख्नु हुँदैन। प्रिय मित्र, आज धेरै मानिसको जीवन नष्ट भएको छ। काम वासनाको आगो चुलाको आगो जस्तै हो। त्यसलाई बढ्न दियो भने घर नै जलाएर स्वाहा पार्न सक्छ। काम वासनामाथि विजय पाउन शक्ति परमेश्वरले दिनुहुन्छ। तपाईँको मनलाई परमेश्वरमा

मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो गम्भीर कुरा गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। हामी केही दिनसम्म यस विषयलाई लिएर कुराकानी गर्नेछौ। मेरो छेउमा आउनुहोस् र यी कुराहरू सुन्नुहोस्। हामी कुनै स्वर्गबाट चढेका स्वर्गदूतहरू होइनौ। हाम्रो जीवन एउटा संघर्षमा हामी अगाडि बढ़िरहेका छौं। परमेश्वरले हामी माथि अनुग्रह गर्नुहुनेछ, क्षमा दिनुहुनेछ र हामीलाई आशिषको बाटोमा डोर्याउनुहुनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 9 यहाँहरूलाई स्वागत छ। हाल सालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाई उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यो अनि मेरो साथीले भन्यो, हो तपाई सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो। मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाई उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यो। अवश्य पनि मैले त्यसपछि जवाब दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हो। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो युहन्नाको पुस्तक 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिनीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नाचका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ, प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। एफिसीको पुस्तक 2:4-5। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्तसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौ। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम अनुग्रह दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। भजन संग्रहको पुस्तक 86:15। तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ, हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँप्रति स्पष्ट हुँदैन। त्यस समयमा तपाईँप्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हो, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँप्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। सपन्याहको पुस्तक 3:17। परम प्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नु भएको खुशी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँप्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्। उहाँसँगै हाँस्नुहोस्। तपाईँप्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्। ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मन पर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँप्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सवन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जयमसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
6: प्रिय श्रोता, म विश्वास गर्दछु कि यहाँहरू परमेश्वरको अनुग्रहमा आरामै हुनुहुन्छ होला। आजको कार्यक्रममा हामी कुराकानी गर्न गइरहेका छौं कि कसरी आत्मनियन्त्रण चाहिँ आत्मसम्मान भन्दा असल छ भन्ने बारेमा। मलाई विश्वास छ आजको कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरू मध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। Romans 12:3। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र आत्मनियन्त्रण र अनुशासनमा बढ़ी ध्यान दिनुहोस्। प्रिय मित्र, के तपाईँ यो सल्लाहमा या यो धारणामा सहमत हुनुहुन्छ कि असहमत हुनुहुन्छ? साँच्चै भन्ने हो भने यो सल्लाह दिने व्यक्ति स्वयं पनि यो सल्लाह दिनुभन्दा 5 वर्ष अघिसम्म पनि यो धारणासँग सहमत हुनुहुन्न थियो। त्यो व्यक्ति को हुनुहुन्थ्यो त? प्रोफेसर रोय बाउमाइस्टर। वहाँ एक मनोवैज्ञानिक र लेखक हुनुको साथै फ्लोरिडा स्टेट युनिभर्सिटीमा मनोविज्ञान विभागको प्रमुख पनि हुनुहुन्थ्यो। आखिर के कारणले प्रोफेसरले आफ्नो सल्लाह या आफ्नो धारणा परिवर्तन गर्नुभयो त? हालैका केही वर्षभित्रमा यदि तपाईँले कुनै डाक्टरलाई देखाउनु भएको छ र उहाँसँग आत्मसम्मानको महत्वको बारेमा सोध्नु भएको छ भने पक्कै पनि ती डाक्टरले तपाईँलाई मानव जातिमा हुने दुःख, असफलता र खराबीको जरा आत्मसम्मान नै हो भनेका थिए होला। प्रोफेसर बाउमाइस्टर भन्नुहुन्छ कि जब उहाँले सन् 1973 आफ्नो अनुसन्धान शुरू गर्नुभयो, त्यो समयसम्म पनि सबै ठाउँका मनोवैज्ञानिकहरू विश्वस्त थिए कि यदि मानिसले आफैलाई अझ बढी माया गर्न थाल्यो, या भनौ आफू जस्तो छु त्यस्तै उसले स्वीकार गर्न जान्यो, या आजभोलिको जमानामा हामी भन्छौ नि सेल्फ लभ होइन, आफैलाई स्वीकार गर्न सके भने चाहिँ उनीहरूको समस्या बिस्तारै हराउँदै जान्छ र उनीहरूको जीवन चाहिँ असल हुन्छ, सुखी हुन्छ र उनीहरूले अर्को व्यक्ति या भनौ आफ्नो सहकर्मी या अर्को मानिससँग पनि राम्रो व्यवहार गर्न सक्छन् भन्ने बारेमा विश्वास गर्दथे। यो निसन्देह लगभग एक पुस्ताको लागि सबैबाट स्वीकृत धारणा भयो। यो विचारसँग या भनौ यो धारणासँग सबैजना सहमत थिए त्यो समयमा। डाक्टर बाउमाइस्टरले प्रकाशित गर्नुभएको एउटा लेख जसको शीर्षक थियो द लो डाउन अन हाई सेल्फ स्टिम, मा उहाँले यो कुरा लेख्नुहुन्छ, एक पुस्ता र धेरै मिलियन डलर खर्च गरिसकेपछि यो थाहा भयो कि आत्मसम्मानको धारणामा हामी गलत रहेछौ। उहाँलाई र अन्य धेरै मान्यता प्राप्त अधिकारीहरूलाई आत्मसम्मान र मानव व्यवहार सम्बन्धी प्रकाशित लेखहरूको अध्ययन गर्ने काममा नियुक्त गरिएको थियो। परिणाम स्वरूप यसले पुरानो धारणाको विपक्षमा एक नयाँ विकसित धारणा ल्यायो। जब उहाँहरूले एकबाट अर्को धारणामा फड्को मार्नुभयो, तब पुरानो धारणामा भएको कमजोरीहरू देख्न थाल्नुभयो र केवल मानिसहरूलाई आफ्नो बारेमा राम्रो महसुस गर्न आवश्यक छ भनेर मात्र उक्त कमजोरी हटाउन सकिँदैन भन्ने थाहा गर्नुभयो। प्रिय मित्र, उहाँले र उहाँको टीमले, प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले जुन खोज गर्नुभएको थियो त्यसबाट पाएका कुराहरूको बारेमा प्रोफेसर यस्तो लेख्नुहुन्छ, हाम्रो खोजबाट पत्ता लागेका केही निराशाजनक निष्कर्षहरू यस प्रकार छन्। उहाँ लेख्नुहुन्छ, उच्च आत्मसम्मानको कारणले विद्यालयका बच्चाहरूले राम्रो ग्रेडहरू पाउने होइनन्, न त आत्मसम्मानले गर्दा वयस्कहरूले आफ्नो काममा राम्रो प्रदर्शन गर्ने हुन्। यो सत्य हो कि उच्च आत्मसम्मान भएका मानिसहरूले आफ्नो कार्य सम्पादनलाई आफै राम्रो मूल्याङ्कन गर्छन् र स्वयंलाई कम आत्मसम्मान वा कमजोर आत्मसम्मान भएका साथीहरू भन्दा बढी स्मार्ट र आकर्षक भएको घोषणा गर्दछन्। तर न त कुनै परीक्षण वा निष्पक्ष मूल्याङ्कनकर्ताहरूले आत्मसम्मानको धारणालाई आत्मसम्मानको आधारमा कसैको कार्य सम्पादन, कला वा क्षमतामा कुनै भिन्नता पत्ता लगाउन सक्छन्। प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले पत्ता लगाएको अर्को कुरा हो, आत्मसम्मानको कमी बुलिङ र गिरोहहरूमा हिंसा वा सामान्यतया आपराधिक व्यवहारको मूल कारण होइन। तपाईँ आफै सोच्नुहोस् त, आपराधिक दिमाग वा क्रिमिनल माइन्डसेट भएका मानिसहरूलाई तपाईँ कस्तो राम्रो हुनुहुन्छ, तपाईँ भित्र कस्तो ठूलो क्षमता छ भनेर उनीहरूको जीवनलाई पूर्ण रूपमा बदल्न सकिन्छ र? उहाँले पत्ता लगाउनु भयो कि उच्च आत्मसम्मानले युवाहरूलाई धोका दिन, ड्रग्स गर्न या यौन दुर्व्यवहार गर्नबाट रोक्दैन। अझ उनीहरू कम आत्मसम्मान भएका युवाहरूको दाँजोमा कम उमेरमा नै यी कार्यहरूमा संलग्न भएको देखियो। विद्यार्थीहरूलाई कड़ा परिश्रम गर्न र अध्ययन गर भन्नुले आत्मसम्मान निर्माण गर्न प्रयास गर्ने भन्दा ग्रेड बढाउनतिर या अंक बढाउनतिर धेरै प्रभाव पार्दछ। आफ्नो लेखको अन्त्य गर्दै डाक्टर बाउमाइस्टरले लेख्नु भएको छ, यति वर्षपछि म माफी माग्दै यो सुझाव दिन चाहन्छु, आत्मसम्मान बिर्सनुहोस् र आत्मनिर्माण र अनुशासनमा थप ध्यान दिनुहोस्। साथी, तपाईँ अचम्मित हुनुभयो क्या हो? त्यो समयमा पनि जब प्रोफेसर बाउमाइस्टरले आफ्नो पुरानो सुझावलाई परिवर्तन गरी यो नयाँ सुझाव मानिसहरूको अगाडि राख्नुभयो, धेरै मानिसहरूले अचम्म मानेका थिए। तर केही मानिसहरू भने अचम्मित भएनन्। अचम्म नमान्नेहरूमा ती व्यक्तिहरू थिए जसले मानिसको पुरातन स्वभाव बुझेका थिए र एक पाप क्षमा नभएको र कुनै आध्यात्मिक जग बिनाको मानिसलाई परमेश्वरले हेर्ने नजर बुझेका थिए। परमेश्वरको नजरले आफैलाई हेर्नु पक्कै पनि एक सिक्काको दुई पाटा हुन्। उहाँले मानिसको पापको निन्दा गर्नुहुन्छ, तर त्यही समयमा मानव जातिलाई छुटकाराको योग्यको पनि देख्नुहुन्छ। त्यसैले उहाँले हामीलाई स्वर्गमा फर्कने बाटो देखाउन आफ्नो पुत्र पठाउनु भयो। पावलले बताउनु भएको छ, आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढी नसम्झोस्। मतलब हामी कोही पनि परमेश्वरको पहुँच वा चासो भन्दा टाढा छैनौ, तर फेरि हामी मध्ये कोही पनि येशूले हाम्रो निम्ति गर्नुभएको बलिदानद्वारा बाहेक परमेश्वर कहाँ पुग्न योग्यका छैनौ। प्रेम र प्रेरणासँग सन्तुलित अनुशासनद्वारा एक अनुशासनहीन बच्चाले जे कुरा हासिल गर्न सक्छ त्यो कुरा सहानुभूति र प्रशंसाले हासिल गर्न असम्भव छ। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र कतिपयलाई साह्रै पुरानो लाग्ने अवधारणाहरूमा ध्यान दिनुहोस्, जस्तै कड़ा परिश्रम, अनुशासन, आत्मनियन्त्रण र निष्ठा। स्वाभिमानको मुद्दा आफै सम्हालिनेछ। प्रिय श्रोताहरू, आजको कार्यक्रमबाट यहाँले के बुझ्नुभयो या आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई लेखी पठाउनुहोस्, या तपाईँले सुन्दै गर्नुभएको एफएम स्टेशनमा पनि तपाईँले खबर छोड्न सक्नुहुन्छ है। आजको लागि यति नै। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: किन आँखा मिचेको मिचेको गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धो पनि हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
12: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: मन नबाड्ने खुरा। नमस्ते तथा जयमसी, म जनी एरिक्सन टाडा। आज म मत्ती 10 अध्यायबाट एउटा सुन्दर वचन लिएर आएकी छु। मत्ती 10 अध्यायको 8 पदले भन्छ, तिमीहरूले सित्तेमा पायो सित्तेमा दियो। हिजो अस्ति राति ओछ्यानमा पल्टिरहँदा म यस अद्भुत पदको बारेमा सोचिरहेकी थिए, किनभने यसले हामीलाई के गर्नुपर्छ भनेर मात्र सिकाउँदैन, तर येशूले हाम्रा लागि के गर्नुभएको छ भन्ने कुराको पनि वर्णन गर्छ। यदि कसैले संसारमा खुल्ला हृदयले सित्तेमा दिन्छ भने त्यो केवल उहाँ हुनुहुन्छ। पहिलो तिमोथी 6 अध्यायको 17 पदले भन्छ कि हाम्रा मुक्तिदाताले हामीलाई उपभोग गर्नका निम्ति सबै कुरा प्रशस्त गरिदिनुहुन्छ। उहाँले सित्तेमा दिनुहुन्छ र प्रशस्त गरिदिनुहुन्छ। हाम्रा महान प्रभुको स्वभाव नै उदार छ, होइन र? एकपटक पुरानो नियममा परमेश्वरले कसरी काम गर्नुहुन्थ्यो भनेर सम्झनुहोस् त। त्यति बेला परमेश्वरको आशिषको हात अक्सर इजरायलीहरूको आज्ञाकारिता वा अनज्ञाकारितामा भर पर्थ्यो। उनीहरूले कति पाप गरे वा गरेनन् भन्ने कुरालाई नापेर परमेश्वरले आफ्ना आशिषहरू दिने वा रोक्ने गर्नुहुन्थ्यो। तर नयाँ नियममा परमेश्वरले काम गर्ने तरिकालाई हेर्नुहोस् त। जब येशूले अनुग्रहको युग शुरू गर्नुभयो तब आशिषहरू आउने र रोकिने क्रम सधैँका लागि बन्द भयो। नयाँ करार अन्तर्गत परमेश्वरले हामीलाई निरन्तर आशिष दिइरहनुहुन्छ, सधैँ दिइरहनुहुन्छ र हामीलाई उपभोग गर्नका निम्ति सबै कुरा सधैँ प्रशस्त गरिदिइरहनुहुन्छ। येशू नै त्यो मन हुनुहुन्छ जुन छाउनीमा निरन्तर बसिरहन्छ। उहाँ मरूभूमिको त्यो चट्टान हुनुहुन्छ जसबाट जीवनको पानी निरन्तर बगी आशिषहरू दिने वा रोक्ने गर्नुहुन्थ्यो। तर नयाँ नियममा परमेश्वरले काम गर्ने तरिकालाई हेर्नुहोस् त। जब येशूले अनुग्रहको युग शुरू गर्नुभयो तब आशिषहरू आउने र रोकिने क्रम सधैँका लागि बन्द भयो।

0: को काँसाको सर्प हुनुहुन्छ जसलाई विश्वासको साथ हेर्नेले जीवन पाउँछ। उहाँ कहिल्यै नस्ताउने सूर्य जस्तै हुनुहुन्छ। उहाँको अनुग्रह एउटा इनार जस्तै हो जो कहिले सुक्दैन, निरन्तर बगिरहन्छ। यसु नै त्यो कृपाको आसन हुनुहुन्छ जहाँबाट उहाँको कृपा निरन्तर बर्सिरहन्छ। उहाँ सधैँ आफ्नो ज्योति छरिरहने तानस हुनुहुन्छ। उहाँको ढोकाबाट को चाहिँ आशिष नपाई फर्किएको छ र उहाँको टेबलबाट को चाहिँ तृप्त नभई उठेको छ र भजन संग्रह 103 भन्छ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी। मेरा मित्र, यीशुले कति उद्धार र प्रशस्त गरिदिनुहुन्छ कि तपाईँले देख्न सक्नुहुन्छ? प्रभु कति असल हुनुहुन्छ, चाखेर हेर्नुहोस्। उहाँ साँच्चै कति भलो हुनुहुन्छ। आज त्यो जीवनको पानीबाट तीत मरुन्जेल पिउनुहोस् र स्वर्गको रोटी खानुहोस्, किनकि उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशिषित पार्नु भएको छ। अनि यही नै उहाँको महान नामको महिमा गर्ने हाम्रो मुख्य आधार हो। प्रभुको महिमा गर्नु भनेको के हो त? यसको अर्थ हो येशु र उहाँको उद्धार स्वभावलाई अरूको अगाडि देखाउनु, उहाँको बारेमा कुरा गर्नु, उहाँको बारेमा सोच्नु, उहाँको भलाइको बारेमा गीत गाउनु, मानिसहरूलाई उहाँतर्फ डोर्याउनु र उहाँका सबै गुण र चरित्रलाई आफ्नो जीवनद्वारा चम्काउनु नै उहाँको महिमा गर्नु हो। तर मलाई लाग्छ जब हामी अरूलाई सित्तैमा र उदारतापूर्वक दिन्छौं तब मात्र हामीले प्रभुको सबैभन्दा उत्तम महिमा गरिरहेका हुन्छौं। परमेश्वरको अनुग्रहद्वारा तपाईँ आफ्ना छिमेकी र साथीहरूका लागि उहाँको मन्न हुनुहुन्छ। तपाईँ यस अन्धकार संसारमा चम्किरहेको उहाँको ज्योति हुनुहुन्छ। तपाईँ एउटा यस्तो भाँडो हुनुहुन्छ जसबाट परमेश्वरको अनुग्रह तपाईँको जीवन साथी, छोराछोरी र नाति नातिनासम्म बगेर पुग्छ। तपाईँको जीवनबाट जीवन दिने पानीका मूलहरू, अझ भनौं जीवनका नदीहरू बग्छन् जसले तपाईँका वरिपरिका आत्मिक रूपमा तिर्खाएका मानिसहरूलाई जीवन र आशा दिन्छन्। आज परमेश्वरले तपाईँ र मलाई सुम्पिनु भएको जिम्मेवारी यही हो कि हामीले पनि अरूको आनन्दको लागि सबै कुरा सित्तैमा र प्रशस्त गरिदिनुपर्छ। त्यसैले यदि तपाईँ ख्रिस्टलाई प्रेम गर्नुहुन्छ र मलाई विश्वास छ तपाईँ गर्नुहुन्छ भने आज आफ्ना आँखा खुल्ला राख्नुहोस् र अवसरहरू खोज्नुहोस्। घाइते भएकाहरूलाई मलम पट्टी लगाउन, असहायहरूलाई उत्साहित पार्न, कमजोरहरूलाई बलियो बनाउन, निराश भएकाहरूलाई आशिष दिन र डगमगाइरहेकाहरूलाई मदत गर्न तयार हुनुहोस्, किनभने एक समयमा तपाईँ आफै पनि घाइते, असहाय, कमजोर, निराश र डगमगाइरहेका हुनुहुन्थ्यो। तर तपाईँलाई परमेश्वरले बचाउनु भयो, जसको आशिषहरू तपाईँको कार्य वा योग्यताको आधारमा कहिले रोकिने र कहिले शुरू हुने गर्दैनन्। यहुन्ना 1:16 भन्छ, उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पायौं, अनि यो सबै यस कारण हो ताकि तपाईँले ती कृपाहरू अरू खाँचोमा परेकाहरूलाई बाँड्न सक्नुहोस्। सित्तैमा र मन खोलेर दिनुहोस्, किनकि येशूले तपाईँको लागि यही नै गर्नुभएको छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201696, 9841201696
9: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
1: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
14: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
9: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
14: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
9: थप जानकारीका लागि
14: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510 9625, 9510 9625 र 9862424210, 9862424210।
9: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन हो।
14: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
20: जय मसी, नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेकी छु र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ। नारी आवाज चाहिँ गुड न्यूज एफएमको प्रसारणमा हरेक आइतबार बिहान यसी समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनिरहनु भएको छ तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। र तपाईँहरूलाई नारी आवाज कस्तो लागिरहेको छ तपाईँहरूले फिडब्याक पनि दिन सक्नुहुन्छ, त भनौँ तपाईँहरूलाई जस्तो लागेको छ त्यस्तै नै सल्लाह सुझाव दिन सक्नुहुनेछ र म विभिन्न व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने गर्दछु र कहिलेकाहीँ म आफै तपाईँहरूको बीचमा आएर कुराकानी गर्ने गर्दछु। र नारी आवाजमा विशेष गरेर चाहिँ परमेश्वरले बनाउनु भएको नर र नारीमा, नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीहरूले पनि आफ्नो जिम्मेवारीहरू पाउनु भएको छ र त्यसमा चाहिँ परमेश्वरले त्यो खुबी नारीलाई पनि दिनुभएको छ। नारीलाई संसारले हेर्ने एउटा दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई चाहिँ हामीले भनौँ न परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नुपर्छ, अथवा भनौँ संसारले अथवा मानिसहरूले आफ्नो विचार होला उहाँहरूको, सबै ठाउँमा नराम्रो विचार छ भन्न मिल्दैन, हामी आफै स्वयं नारीले पनि आफूलाई हेर्ने दृष्टिकोण फरक पाएका छौँ होला, किनकि नर र नारीको शारीरिक बनावटहरू फरक छ, होइन कतिवटा कुराहरू फरक छ, अनि त्यो कारणले गर्दा हामी चाहिँ नारीहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ कि गर्दैन, अथवा नारीहरूले गर्नु पर्यो भने कसरी गर्ने भन्ने कुराहरू पनि हामी सोच्छौँ। विभिन्न किसिमको कुराहरूले हामीलाई बाँधिरहेको हुन्छ, त भनौँ हामी त्यो कुरामा व्यस्त पनि हुन्छौँ कि, पुरुष र नारीको तुलना गर्ने त होइन, तर हामी यदि सेवकाईको रूपमा त भनौँ कुनै पनि कामको रूपमा हेर्छौँ भने चाहिँ भिन्नता चाहिँ छ, होइन कतिवटा कुराहरूमा चाहिँ शारीरिक परिवर्तनमै पनि हामी कतिपटक अल्झिरहेका हुन्छौँ, हाम्रो जिम्मेवारी फरक छ, नारीहरूलाई दिएको जिम्मेवारी फरक छ, अनि त्यो जिम्मेवारी फरक भएको कारणले गर्दा चाहिँ हामी परमेश्वरको महिमा नै भन्नाले त्यस्तो अगाडि बढेर किन गर्नु परेर, नारीलाई किन जिम्मेवारी दिनु परेर, अथवा नारीले किन गर्नु परेर मेरो यतिकै ठिक छ भनेर हामी विचार गरिरहेका हुन्छौँ, तर परमेश्वरले जति पनि यो संसारमा मानिसहरू बनाउनु भएको छ, जति पनि कुराहरू बनाउनु भएको छ, एउटा आफ्नो उद्देश्य र आफूलाई आवश्यकता परेर बनाउनु भएको छ, त भनौँ परमेश्वरलाई चाहिएर बनाउनु भएको छ कि आवश्यकता नभनौँ तर चाहिएर बनाउनु भएको छ, तपाईँ पनि त्यत्तिकै चाहिएको छ, म पनि त्यत्तिकै चाहिएको छ, अर्को व्यक्ति पनि त्यत्तिकै चाहिएको छ भने पछाडि नारी पनि परमेश्वरलाई चाहिएको छ उहाँको राज्य विस्तारको लागि। त्यो कारणले गर्दा नारीले यो नभनौ, म चाहिँ यतिको लागि मात्रै होला, म सीमित नराखौ भन्ने उद्देश्य हो हाम्रो यो कार्यक्रमको मेन उद्देश्य। भनेको चाहिँ नारीले आफूलाई नखुम्चाउ कुनै पनि कुरामा, परमेश्वरको महिमाको लागि चाहिँ नखुम्चाउ, परमेश्वरको महिमा गर्नको लागि चाहिँ हामी पछाडि नहटौं। जे कुराबाट परमेश्वरको महिमा हुन्छ नि हाम्रो जीवनमा, त्यो कुरा हामीले गरौं, हामीले 100% दिन सक्छौ, दिनुपर्छ भन्ने चाहिँ एउटा उद्देश्य हो। किन भन्दाखेरि मैले अघि पनि भनिसकेकी छु, नारीहरूको बनावट जिम्मेवारीले गर्दा हामी नारीहरू चाहिँ कति पटक हामी आफै साँगुरिन्छौँ कि, म अब सक्दिनँ, म कहाँ सक्छु सबै कुरा गर्नलाई भन्छौँ। त्यही ठाउँमा बसेर परमेश्वरको महिमा गर्न सक्छौँ नि त हामी, के कुरामा तुलना गर्छौँ भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ अब शारीरिक रूपमा हेरौँ न, हामीलाई दिँदै दिँदैन, हामीले गर्नै सक्दैनौँ होइन, हामी जानै सक्दैनौँ, हामी पुग्नै सक्दैनौँ, हिँड्नै सक्दैनौँ भन्छौँ कि। सबैलाई परै पुगेर सेवकाई गर्नको लागि बोलाउनु भएको छैन नि त परमेश्वरले, सबैलाई होइन एउटा त्यही ठाउँमा एकै ठाउँको लागि बोलाउनु भएको छैन नि त। तपाईँ जहाँ जुन अवस्थामा हुनुहुन्छ, जिम्मेवारी जुन पाउनु भएको छ नि, त्यहीँ बसेर पनि असल भएर परमेश्वरले भन्नुभएको कुरालाई मनन गरेर चाहिँ तपाईँले परमेश्वरको महिमा गर्नुपर्ने हुन्छ। अनि नारीले आफ्नो जिम्मेवारीलाई बुझौँ, नारीले आफ्नो अस्तित्वलाई बुझौँ, उद्देश्यलाई बुझौँ होइन, नारी के को लागि बनिएको, अनि यहीँबाट परमेश्वरले कसरी महिमा गर्न सक्नुहुन्छ। उदाहरणको लागि मैले भन्न खोजेको चाहिँ, नारी एउटा आमा बन्दै हुनुहुन्छ भने त्यो आमाबाट नै उहाँले त्यो समयमा भन्नुहोला, बच्चा बच्ची हुर्काएर बच्चा बच्ची हेर्दै कसरी म सेवकाई गर्न सक्छु, परिवारको जिम्मेवारी सम्ममा कसरी सेवकाई गर्न सक्छु, छोरा मान्छे जस्तो होइन नि त, अथवा पुरुष जस्तो होइन नि त, त्यो फरक छ, म त गर्न सक्दिनँ नभनौ। जहाँ हुनुहुन्छ नि, जे जिम्मेवारी पाउनु भएको छ त्यो जिम्मेवारीमा पनि परमेश्वरको महिमा हुन्छ, त्यसलाई पनि असल प्रकारले निभाउन सक्नुपर्छ, निभाउनुपर्छ, त्यही नै परमेश्वरले तपाईँलाई चलाउनुहुन्छ, त्यही नै हो तपाईँको बोलावट। कहाँ कहाँ के जिम्मेवारी पाउनु भएको छ त्यसलाई असल प्रकारले परमेश्वर दिनुभएको जिम्मेवारीको रूपमा, आशिषको रूपमा, परमेश्वरलाई म चाहिन्छ भन्ने रूपमा लिनुभयो भने चाहिँ त्यहाँबाट परमेश्वरको महिमा हुन्छ भन्ने विषयमा आज म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु। र एफएससीको पुस्तकबाट म आज हेर्नेछु, एफएससीको चारमा मलाई यो वचनले गएको दिनमा एकदमै छोयो, हुन त हरेक पटक पढेको वचन हो यो एफएससी चार, र पनि आज म तपाईँहरूसँग सेयर गर्न चाहन्छु एफएससीको पुस्तक चारबाट केही खण्डहरू म लिनेछु। र आमा दिदी बहिनीहरूलाई प्लस हामी सबैजनालाई भनौँ न, नारी पुरुष, मैले भन्दै पनि आएको छु यो कार्यक्रम चाहिँ नारीको लागि मात्रै होइन, किन भन्दा यो संसारमा नारी आउनको लागि पनि पुरुषको हात छ, र पुरुष आउनको लागि पनि नारीको हात छ। त्यो कारणले गर्दा हामी कसरी छुट्याउन सक्छौँ होइन, र नङ र मासुको जस्तो सम्बन्ध, दुईवटा एउटा सिक्काको दुईवटा पाटाको जस्तो सम्बन्ध छ। त्यो कारणले गर्दा तपाईँहरूले पनि सुन्नुहोस् है भन्ने उत्साह दिँदै एउटा गीतको साथ म तपाईँहरूले दिन चाहन्छु, र गीतपछि भने फेरि चारबाट केही उत्साहका कुराहरू तपाईँहरूको बीचमा बोल्ने छमर्को म गर्नेछु। तपाईँहरू भने रेडियो छोडेर कतै पनि नजानु होला, तब तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यसलाई बन्द नगर्नुहोला।

अजनेकिनी आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा परमेश्वरले जुन प्रकारले हामीलाई होइन प्रेम गर्नुभएको छ, संसारमा बोलाउनु भएको छ, पक्कै पनि एउटा छ जसलाई चाहिँ हामीले बुझ्यौँ भने चाहिँ हाम्रो जीवन एकदमै सरल हुन्छ कि, जसलाई बुझेनौँ भने चाहिँ एकदमै कम्प्लिकेटेड भन्छ नि, एकदमै गाह्रो पनि हुनसक्छ हाम्रो जीवन। र आमा दिदी बहिनीहरूको जीवनमा चाहिँ धेरै कुराहरू अल्झिने कुराहरू पनि हुन्छ कि, कहिलेकाहीँ यो कुरा त्यो कुरा भन्ने कुराहरू पनि हामी देखिरहेका हुन्छौँ। त्यो कारणले गर्दा म तपाईँहरूको बीचमा केही कुराहरू बताउन चाहन्छु, किन भन्दाखेरि चाहिँ आमा दिदी बहिनीहरूको बीचमा चाहिँ के हुन्छ भन्दा कतिपटक चाहिँ उसमा भएको कुरा ममा किन भएन, अथवा मलाई मात्रै किन, अथवा हामी चाहिँ धेरै पटक आफूसँग भएका कुराहरूतिर मन लगाउँदैनौँ कि, धेरै पटक निराश गर्ने कुराहरू हामीले देखिरहेका हुन्छौँ, हाम्रो वरिपरि धेरै कुराबाट हामी निराश भएका हुन्छौँ। तर परमेश्वर एकदमै भनौँ न योजना असल योजनाकार हुनुहुन्छ कि, उहाँ हामीलाई एकदम वास्ता गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि यो समयमा तपाईँहरूको बीचमा एफिसीको पुस्तकबाट केही कुराहरू बताउन गइरहेको छु। एफिसी 1:4 हेर्ने हो भने चाहिँ एफिसीको पुस्तक चाहिँ पावलले लेखेका हुन् होइन, पावलले लेख्ने क्रममा चाहिँ उनले त्यहाँनिर हामी हेर्छौँ भने चाहिँ उनले लेखेका छन् आग्रहपूर्वक बिन्ती गर्दछु भनेर चाहिँ उनले आफू जेलमा भएको समयमा चाहिँ त्यो पत्र लेखेका छन्। अनि उनले के भनेका छन् भन्दा 1 अध्यायमै हामी हेर्छौँ भने चाहिँ जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर भनेर चाहिँ भनिएको छ कि, जुन बोलावटको निम्ति तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। यो कुरालाई हामी हेर्छौँ भने हामी आमा दिदी बहिनीहरूको जीवनमा पनि परमेश्वरको बोलावट छ, परमेश्वरले वरदानहरू दिनुभएको छ, सबैलाई एउटै वरदान दिनुभएको छैन, अनि सबैजनाले एउटै काम गर्नको निम्ति पनि हामी यो संसारमा छैनौ, अनि फेरि कोही चाहिँ परमेश्वरलाई चाहिने र कोही परमेश्वरलाई नचाहिने भन्ने पनि छैनौ, हामी परमेश्वरलाई चाहिएरै बनिएका हौ। हामी कतिपटक यो स्त्री अथवा यो नारी चाहिँ चाहिँदैन होला पनि भन्छौँ कि, हाम्रो आफ्नो कारणले हामीले त्यो अवस्था क्रिएट गरेका पनि हुन सक्छौँ, अथवा मानिसले भनेको कारणले गर्दा हामीलाई त्यो लाग्न पनि सक्छ। हाम्रो जीवनमा केही कुराहरू हामीले सोचेको जस्तो नहुँदा फेरि पनि हामीलाई कतिपटक यस्तो लाग्न सक्छ। तर यो वचनलाई सुन्दै गर्दा म एकदमै भनौँ न एकछिन सोच्न बाध्य, अथवा भनौँ यो वचनले मलाई एकदमै यो वचनमा अडिनको लागि उत्साह दिएको थियो कि, जुन बोलावटमा भन्ने र हरेकलाई परमेश्वरको बोलावट रहेछ, जुन जुन बोलावट छ नि हामीमा त्यही बोलावटको योग्यको जीवन चाहिँ हामीले यापन गर्ने रहेछ कि, अरूको योग्यको अथवा कपी गर्ने होइन रहेछ, अथवा भनौँ अरू जस्तो किन म भएन अथवा यो किन भएन भन्ने रहेनछ, जुन जुन बोलावट हाम्रो लागि दिएको रहेछ, जस्तो मेरो लागि जुन बोलावट छ, अनि मैले ध्यान दिने कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ म यसैको लागि हो भने मैले यसैलाई कसरी राम्रो बनाउने त भन्ने बोलावट रहेछ कि, त्यसले त्यसो गर्यो भने म त्यसको भन्दा राम्रो गर्छु भन्ने बोलावट चाहिँ हामीलाई होइन, तर हरेकको लागि बोलावट छ। अनि के बोलावटको लागि हो, मैले आमा दिदी बहिनीहरूलाई हेर्ने भने कस्तो भेराइटी देखिन्छ कि आमा दिदी बहिनीहरूमा, एउटा कसैलाई चाहिँ एकदमै कुकिङ स्किल एकदमै राम्रो दिइरहेको हुन्छ, कसैलाई एकदम अतिथि सत्कार गर्ने कुराहरू हामी देखिरहेका हुन्छौँ, कसैलाई मानिसहरूको सेवा भनौँ न, मानिसहरूसँग एकदमै भनौँ न दयालु काइन्ड खालको देखिरहेको हुन्छौँ, कसैलाई होइन केही कुराहरू हुनसक्छ, कसैलाई बोल्ने हुनसक्छ, कसैलाई होइन बोलाउने हुनसक्छ, कसैलाई भेटघाट गर्ने हुनसक्छ, कसैलाई होइन अब अघि मैले भने कुकिङको स्किल हुनसक्छ, कसैलाई लिडरसिपको हुनसक्छ, यो विभिन्न किसिमको बोलावट परमेश्वर दिनुभएको रहेछ कि। अनि त्यो बोलावट कसैलाई चाहिँ अब सेवा गर्ने बोलावट पनि हुनसक्छ नि त होइन, परिवारको हुनसक्छ अथवा भनौँ कहिलेकाहीँ कसैको हुनसक्छ, मण्डलीमा हुनसक्छ, राष्ट्रको हुनसक्छ, अन्तर्राष्ट्रको हुनसक्छ, तपाईँलाई दिनुभएको बोलावट, तिमीहरू बोलाइएका जुन बोलावटमा तिमीहरू बोलाइएका छौ, जे जे कुराको लागि परमेश्वरले बोलाउनु भएको छ नि त, सबै चाहिँ परमेश्वरलाई
चाहिएर बोलाउनु भएको छ, परमेश्वर चाहिएर बोलाउनु भएको छ भने चाहिँ त्यो चाहिँ योग्यको जीवन चाहिँ हामीले जिउनु पर्दो रहेछ कि। अब यसलाई म कसरी योग्यको बनाउने त? मैले जुन बोलावट पाएको छु बोल्ने हुनसक्छ मेरो लागि, होइन त्यो लागि चाहिँ मैले कसरी आफूलाई चाहिँ यो योग्यको बनाउने त भन्ने। तपाईँलाई कसैले कुनै कम्पनीमा बोलाउनु भयो, तपाईँ होइन कुनै टिचर हुनुहुन्छ, तपाईँ टिचरको लागि सेलेक्ट हुनुभयो भने तपाईँले अब आफ्नो स्टुडेन्टलाई कसरी पढाउने त? त्यो विद्यार्थीलाई कसरी चाहिँ अब त्यो बोलावट छ भने होइन उहाँहरूसँग कसरी समय बिताउने, कसरी घुलमिल हुने, कसरी उनीहरूको मनका कुराहरू बुझ्ने त, उनीहरूलाई चित्त कसरी बुझाउने त भन्ने कुरामा उहाँहरूले ध्यान दिनु पर्यो नि त। कसरी प्रेजेन्ट हुने उहाँहरूको अगाडि, कसरी उपस्थित हुने? कोर्स कन्टेन्ट त छ होला, बुक पनि छ होला, गएर सर र पढाउनु मात्र त टिचरको बोलावट होइन होला नि त। होइन यो टिचरले पढाएको चाहिँ मलाई दुई घण्टा तीन घण्टा पनि बस्न सक्छु भन्ने, अथवा उहाँले पढाएको कुरा म यसरी बुझ्न सक्छु भन्नको लागि चाहिँ त्यो योग्यको तपाईँ हुनु पर्यो नि त। होइन तपाईँले त्यो बोलावटलाई निखार्ने तिखार्ने काम गर्नु पर्यो। तपाईँ मण्डलीको प्रचारक हुनुहुन्छ, सेवक हुनुहुन्छ, मण्डलीको लिडर हुनुहुन्छ भने मैले मेरो मण्डलीमा मलाई बोलावट भएको छ लिडरसिपमा भने मैले कसरी उहाँहरूसँग चाहिँ होइन काम गर्ने, अथवा कसरी चाहिँ ममा के कुराहरू चाहिँ मैले परमेश्वरसँग प्रार्थना गर्ने, कसरी मैले आफूलाई त्यो डेभलप गर्ने भन्ने कुराहरू चाहिँ हुनुपर्दो रहेछ। कुनै संस्था कम्पनीको लिडर हुनुहुन्छ भने त्यो लिडरसिपमा तपाईँहरूको राइट के हो, अनि तपाईँको रेस्पोन्सिबिलिटी के हो, होइन अधिकार के हो र कर्तव्य के हो भन्ने कुरालाई तपाईँले बुझ्नु पर्यो कि। उसलाई चाहिँ त्यो हुने, मलाई त्यो नहुने भन्दा नि एउटै अफिसमा सबैजना एउटै पोजिसनमा पनि हुँदैन होला, एउटै काममा पनि हुँदैन, मण्डलीमा पनि त्यो पोजिसन अनुसारको रेस्पोन्सिबिलिटी पनि बढी हुनसक्छ, उसको चिन्ता फिक्री मनन पनि फरक हुनसक्छ। अनि ऊ चाहिँ आयो गयो, म चाहिँ यत्रो टाइम मैले यस्तो बोक्नुपर्ने लिनुपर्ने हिँड्नुपर्ने भनेर पनि हुँदैन नि त, होइन। त्यो कारणले गर्दा त्यो योग्यको चाहिँ हामी हुनुपर्छ, त्यो योग्यको भाउ भनेर चाहिँ पावलले त्यहाँनिर मण्डलीहरूलाई, फिसर्सको मण्डलीहरूलाई बताएको पनि हामी देख्न सक्छौँ। जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन जिउ भनेर भन्नुभएको छ। त्यो योग्यको हामी छौँ कि छैन, जहाँ छौँ यो समय हामी विचार गरौँ। घरभित्र हुनुहुन्छ, किचनभित्र हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, कुनै कम्पनीभित्र हुनुहुन्छ, कुनै संस्थाभित्र हुनुहुन्छ, तपाईँको आफ्नै कम्पनी छ, संस्था छ, कहाँ हुनुहुन्छ तपाईँ त्यही नै बसेर सोच्नुहोस् कि त्यो बोलावट अनुसारको तपाईँ योग्यको हुनुहुन्छ कि, योग्य त्यो योग्यको जीवन तपाईँले जिइरहनु भएको छ कि छैन त। आज आमा दिदीबहिनीहरूको लागि प्रश्न, होइन तपाईँलाई परमेश्वरले जे जिम्मेवारी दिनुभएको छ, बोलावट गर्नुभएको छ, बोलाउनु भएको छ, त्यो योग्यको तपाईँले जीवन जिइरहनु भएको छ कि छैन? होइन मैले पाएको जिम्मेवारीमा म खडा उत्रिएको छु कि छैन त्यो कुरामा, त्यो योग्यको जीवन जिइरहेको छु कि छैन, गनगन पो गरिरहेको छु कि, म यो ठाउँमा किन छु, मलाई त आवश्यक त्यही थिएन, म त यतिकै आएको, मलाई यो कुरा चाहिँदैन, म एक भन्दैमा यो कुरा छोड्छु भन्ने खालको धम्की दिइरहनु भएको छ कि, अथवा भनौँ गनगन गरिरहनु भएको छ, गुनासो गरिरहनु भएको छ घरभित्र, यो घरमा त म एकछिन पनि बस्न सक्दिनँ भनिरहनु भएको छ कि, यो डिपार्ट त मेरो हुँदै होइन, अथवा भनौँ यसमा यो भन्नुहुन्छ भने तपाईँहरूले मलाई यो होइन तरकारीमा नुन लगाइरहेको छैन भनिरहनु भएको छ, अथवा भनौँ यसमा कुनै पनि जस छैन भने म यसमा छँदै छैन, अबदेखि म बस्दै बस्दिनँ भनिरहनु भएको छ कि, त्यो योग्यको चाहिँ म किन भएन, अथवा म योग्यको हुनको लागि मैले अझै के गर्नुपर्छ, म प्रयास गर्छु, किनकि मान्छेको बोलावट होइन नि त प्रिय, यो चाहिँ परमेश्वरको बोलावट हो, यसको लेखा चाहिँ हामीले परमेश्वरलाई दिने हो। हामी जहाँ छौँ एक्सिडेन्टली छैनौँ, अनि त्यसमा चाहिँ हामीले कहिलेकाहीँ झरी, कहिलेकाहीँ घामका कुराहरू सहने गर्नुपर्छ होला, कहिलेकाहीँ हाम्रो कामलाई करेक्सन गर्ने व्यक्तिहरू पनि हुन सक्नुहुन्छ, कहिलेकाहीँ हाम्रो काम असफल पनि हुनसक्छ, अरूलाई चित्त नबुझेको पनि हुनसक्छ। तर सबभन्दा पहिलो कुरा चाहिँ यदि तपाईँले परमेश्वरको लागि काम गर्दै हुनुहुन्छ भने मानिसलाई तपाईँले लेखा दिइरहनु पर्दैन कि म यस्तो हो उस्तो भनिरहनु पर्दैन, तपाईँ कामद्वारा बोल्दाखेरि नै पुग्छ। मैले एउटा उदाहरण पढेको थिएँ, एकजना व्यक्ति जो चाहिँ कहिले बोल्नु हुँदैन थियो अरे कि, उहाँ चाहिँ कामबाटै बोल्नुहुन्थ्यो अरे, काम नै गरेर उहाँ गर्नुहुन्थ्यो, कसैले प्रश्न उठाउने ठाउँै त्यहाँ हुँदैन थियो अरे,
होइन कहिले काहीँ हामी आफै पनि घरमा होइन उसलाई चाहिँ केही भन्नुहुन्न मलाई मात्रै भन्नुहुन्छ भन्छौँ नि म आफै पनि एउटा घरको सानो भनौँ न चाइल्डमा एउटा सन्तानमा मेरो बुवा मम्मीको सन्तानमा सानो भएको हिसाबले कहिले काहीँ मलाई त्यो किसिमको कुरा आउँथ्यो कि अथवा भनौँ न मेरो दादालाई मेरो दिदीलाई भन्नु चाहिँ नभन्ने मलाई चाहिँ भन्ने भने केही मलाई भन्नुपर्ने भएको भएर भन्नुभएको रहेछ र पनि मलाई कहिलेकाहीँ चाहिँ त्यो लाग्थ्यो क्या त्यो भन्न खोजे मतलब चाहिँ म त्यहाँनिर मैले उहाँहरूको जस्तो गरेको थिइनँ कि त्यो कारणले गर्दा मलाई करेक्सन गर्दै हुनुहुन्थ्यो कि मेरो बाबा मम्मीले होइन दादीले यस्तो गर्दैन तिमीले चाहिँ यस्तो गर्छौ तिमी यस्तो गर न भन्दै हुनुहुन्थ्यो कि त्यो खालको कुराहरू कहिलेकाहीँ मैले जे भनदै हुनुपर्छ अथवा यो हुँदाहुँदै नि त्यस्तो हुने भन्छौँ क्या हामी र पनि यो वचनले चाहिँ मलाई एकदमै मनमा लागेको कुरा चाहिँ जुन बोलावटमा तिमीहरू बोलाइएको छ त्यही योग्यको जीवन चाहिँ हामीले जिएको छौँ कि छैनौ त जुन ठाउँमा हामी छौँ त्यो ठाउँको योग्यको हामीले गरिरहेका छौँ कि छैनौ त भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा रहेछ यो मेरो लागि पनि एकदमै चुनौतीको वचन लाग्यो मलाई एकदमै उत्साहको वचन पनि लाग्यो प्रश्नवाचक चिन्ह पनि लाग्यो कि त्यो कारणले गर्दा आमा दिदी बहिनीहरूमा चाहिँ यो कुराहरू धेरै आउँछ मनमा किनकि हाम्रो रेस्पोन्सिबिलिटी धेरै हुन्छ नि त अनि हामी सबैजनाको चित्त बुझाउनै सक्दैनौँ अनि हामी एकदमै मन दुखाउँछौँ चित्त दुख्छ क्या हाम्रो मैले गरिरहेको छु र पनि मैले यो कुरामा देखिएन किन भन्ने कुराहरू गर्छौँ तर परमेश्वर त देख्ने परमेश्वर हुनुहुन्छ नि त होइन परमेश्वर दयालु परमेश्वर हुनुहुन्छ परमेश्वरले बोलाउनु भएको रहेछ परमेश्वरले दिनुभएको रहेछ नि त त्यो कुरा चाहिँ मान्छे हामी त्यो योग्यको छौँ भने हामीले जे योग्यको जीवन जिइरहेका छौँ भने हामीलाई चाहिँ परमेश्वरले नै सहायता गर्नुहुँदो रहेछ मलाई एकदमै गाह्रो थियो त्यो ठाउँमा तर पछि गएर चाहिँ एकदमै सजिलो भइरहेको छ भन्छौँ नि हामी कतिपत होइन त्यो माहौल मैले बनाएँ अथवा मैले गरेँ मैले सहेँ मैले यो गरेँ त्यो गरेँ भन्ने कुराहरू गर्छौँ नि हामी धेरै पटक चाहिँ त्यो योग्यको जीवन जिउँदै गर्दा चाहिँ हामी एकदमै डाउन हुनुपर्ने अवस्थाहरू पनि आउन सक्छ नम्र हुनुपर्ने अवस्थाहरू पनि आउन सक्छ हामीले बुझाउन खोजेको कुरा कतिपटक बुझाउने व्यक्तिले नबुझिदिन पनि सक्छ अथवा त्यो अवस्था नहुनसक्छ कतिपटक ठ्याक्कै मिट नहुनसक्छ तर हामीले त्यो कुरा प्रयास गर्यौँ भने असम्भव चाहिँ नहुने रहेछ अनि जुन बोलावट छ हाम्रो जीवनमा तपाईँ यो नभन्नुहोस् कि फलानुकोलाई चाहिँ त्यस्तो दिने मलाई चाहिँ यो बोलावट किन सबैले आरामको जीवन जिइरहेछन् मलाई चाहिँ किन सेवाको जीवन सेवकाई चाहिँ सजिलो छैन सेवा गर्न सजिलो छैन काम गर्न सजिलो छैन अनि त्यति बेला चाहिँ धेरै पटक मलाई किन यस्तो भन्ने प्रश्नहरू आउँछ तर हामीलाई चाहिँ भन्नुहोस् त्यसकै लागि बोलाउनु भएको रहेछ भने त हामी त्यसकै लागि योग्यको जीवन जिउनु पर्नेछ त्यो कुकिङ क्षेत्रमा हुनुहुन्छ एकदमै जस नपाइने क्षेत्र भन्छ प्रायः जसोले होइन सधैँभरि मिठो पाक्छ भन्ने छैन कहिलेकाहीँ के लाग्दैन के मिल्दैन सबैको टेस्ट एउटै हुँदैन अनि कतिपटक चाहिँ म यो काम चाहिँ गर्दिनँ भनिन्छ तर त्यो काम उहाँले फेरि एकदम मजाले गरिरहनु भएको अथवा उहाँलाई त्यही क्षेत्रको लागि बोलावट भएको छ भने चाहिँ उहाँले अब म कसरी चाहिँ योग्य बन्ने त भनेर हामी गऱ्यौँ भने चाहिँ एकदमै बेटर पनि हो र जहाँ बोलावट छ त्यो बोलावटको काम तपाईँहरूले गरिरहनु भएको छ भने मान्छेले काहीँ न काहीँ कतै न कतै तपाईँको काममा ब्लेसिङ महसुस गर्छ नै यो व्यक्ति चाहिँ यहाँको लागि ठिक छ है होइन तपाईँहरूले कतिवटा गल्ती गर्नुहुन्छ होला तर कतिवटा गुणले गर्दा त्यो गल्तीहरू बिर्सिन योग्यको पनि हुनसक्छ माफी दिन मन लाग्ने हुनसक्छ प्रेम बढ्न सक्छ किनकि बोलावट त्यही छ तपाईँले त्यसलाई योग्यको बनाउने प्रयास गरिरहनु भएको छ हाम्रो प्रयास चाहिँ संसारमा आउँदा यही नै रहेछ हाम्रो बोलावटलाई हाम्रो जीवनमा चाहिँ योग्यको जीवन जिउनमा त्यस्तो अभ्यास गर्नुमा नै रहेछ मलाई थाहा छैन आमा दिदी बहिनीहरू यो समय कहाँ हुनुहुन्छ तपाईँहरूलाई एकदमै गाह्रो भइरहेको अवस्था हुनसक्छ प्रश्नै प्रश्नले घेरिएको हुन सक्नुहुन्छ यही हो त प्रभु मेरो लागि बोलावट अरूलाई त्यस्तो बोलावट छैन मेरो लागि चाहिँ किन गाह्रो छ त प्रभु यो चाहिँ मलाई पनि सजिलो दिनुहोस् न अथवा मलाई पनि अर्को कुरा दिनुहोस् न भन्नुहुनु भएको छ होला तर तपाईँले मन लगाएर गर्नुहोस् त्यसैमा हुनुहुन्छ भने परमेश्वर तपाईँलाई त्यसैमा आशिष दिनुहुनेछ यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउने नै छु तपाईँहरूलाई एकदमै गाह्रो भइरहेको अवस्था हुनसक्छ प्रश्नै प्रश्नले घेरिएको हुन सक्नुहुन्छ यही हो त प्रभु मेरो लागि बोलावट अरूलाई त्यस्तो बोलावट छैन मेरो लागि चाहिँ किन

हजुर, यही नै अवशेषमा एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र परमेश्वरको बोलावट जे कुरामा छ अनि त्यो बोलावट अनुसार होइन हाम्रो जीवन चाहिँ योग्यको जिउनुपर्छ भन्ने वचनबाट मैले तपाईँहरूलाई उच्चार दिइरहेकी छु। एफएसीको पुस्तक 4:1 हामी हेर्न सक्छौ अथवा एकबाट तल हेर्दै जाने हो भने पनि यो कुरा पावलले त्यो समयमा मण्डलीलाई भनेको कुरा छ। यो आज पर्यन्त पनि हाम्रो लाइफमा जीवनमा चाहिँ एकदमै उपयोगी पनि छ होइन। एउटा कुरा चाहिँ एउटा एउटा

एकदमै गुड न्युज भनौँ, एकदमै असल कुरा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दा अघि, मैले गीतभन्दा अगाडि तपाईँहरूको बिचमा भनेको थिएँ कि जस्तो तपाईँहरूलाई जुन वरदान परमेश्वरले अथवा जुन कुराको लागि तपाईँहरूलाई बोलावट गर्नुभएको छ नि, अनि धेरै पटक लाग्छ नि त होइन, सजिलो सजिलो बोलावट भइदियो हुन्थ्यो, एकदमै मान्छेलाई मनपर्ने मनपर्ने कुराहरू भइदियो हुन्थ्यो, अथवा अप्ठ्यारो कुरा चाहिँ केही पनि नपर्दियो हुन्थ्यो जस्तो लाग्छ नि हामीलाई। कुनै ठाउँमा हामी काम गर्न गयौँ भने हाम्रो मानवीय स्वभाव हुन्छ नि, मलाई चाहिँ सजिलो प्रश्न सोधिदियो हुन्थ्यो, अथवा मलाई होइन मिठो कुरा दिए हुन्थ्यो, राम्रो कुरा चाहिँ मेरो भागमा परिदियो हुन्थ्यो भन्ने हामीलाई लाग्छ। अनि सबै कुरा छ नि त, कुनै तितो पनि छ, कुनै मिठो पनि छ, कुनै अमिलो पनि छ, शरीरलाई चाहिने त चाहिने हो, र पनि चाहिँदा चाहिँदा पनि हामीलाई चाहिँ मिठो लागेको कुरा चाहिँ सधैँ खान मन लाग्छ नि, राम्रो लागेको कुरा सधैँ लाउन मन लाग्छ नि हामीलाई, होइन, हामीसँग भएको कुराहरू हामी लिँदाखेरि पनि हामीलाई मनपर्ने मनपर्ने कुराहरू लिइरहेका हुन्छौँ नि, त्यो एउटा मानवीय स्वभाव होला। तर सधैँभरि त्यो राम्रो राम्रो कुराले, मिठो मिठो खानेकुराले मात्रै हाम्रो हेल्थ राम्रो हुने त पक्कै पनि होइन नि, कहिलेकाहीँ चिनी पनि बढी भयो भने तितो हुन्छ भन्छ होइन, अब हामीले भातै मात्रै खाँदा पनि त्यसको पनि इफेक्ट छ होइन, सबै कुरा शरीरलाई चाहिन्छ। परमेश्वरले बनाउँदामा नै शारीरिक रूपमा पनि त्यही अनुसारको बनाउनु भएको छ कि, र लाइफ भनौँ न डिफ्रेन्ट डिफ्रेन्ट कलरहरू, डिफ्रेन्ट डिफ्रेन्ट फरक फरक प्रकारको रङहरू मिलेर नै हामीलाई मनपर्छ नि, कतिवटा सबै रङहरूको महत्त्व बुझिन्छ नि त, मलाई व्हाइट कलर मनपर्छ, पिङ्क कलर मनपर्छ, अथवा भनौँ मलाई ब्ल्याक कलर मनपर्छ भने त त्यो अरू कलर मलाई थाहा छ र अनि त्यो कम्पेरिजनको हिसाबले मलाई त्यो कलर मन परेको हो नि त होइन, मैले भन्न सकेको हो नि त, भन्न खोजेको जस्तै मलाई गुलियो मनपर्छ भने चाहिँ नुनिलो मैले टेस्ट गरेको हुनुपर्छ होला, अथवा भनौँ केही कुराहरूसँग म तुलना गरेर यो चाहिँ भरे मलाई मनपर्छ भन्छु होला, तर मन परेको कुरा मात्रै लगाइरहँदा पनि एउटै कुरा गरिरहँदा पनि हामीलाई फाइदा नहुन सक्छ, अथवा त्यो सम्भव नहुन सक्छ, शरीरको हिसाबमा त अझ खानेकुराहरूमा त एउटै कुरा खाइरहँदा पक्कै पनि हुँदैन, तपाईँको ग्रोथ मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली होइन, कुनै पनि कुरा हुनको लागि त्यसको ब्यालेन्स सन्तुलन त मिल्नु नै पर्छ, भनेको जस्तै परमेश्वरको राज्यमा पनि परमेश्वरको राज्य विस्तार गर्नको निम्ति त्यो सन्तुलन परमेश्वरलाई थाहा छ, त्यो ब्यालेन्स परमेश्वरलाई थाहा छ, र त्यो ब्यालेन्स मिलाउने क्रममा चाहिँ कहिलेकाहीँ हामी भन्छौँ नि फलानाको जस्तो लाइफ भएको भए चाहिँ मैले चाहिँ त्यो कुरा सहन सक्दिनँ थिएँ, ममा चाहिँ त्यस्तो धैर्यता छैन है भनेर हामी भन्छौँ कि हामी, त्योभन्दा पनि बढी परमेश्वरलाई थाहा छ कसलाई चाहिँ मेरो छोराछोरीमा चाहिँ कुन कुरा उसले चाहिँ गर्न सक्छ भन्ने कुरा, कुन जिम्मेवारी मेरो छोराछोरीले चाहिँ निभाउन सक्छ भन्ने कुरा परमेश्वर थाहा छ, त्यो जिम्मेवारी दिने क्रममा नि कतिजनाले त बिचमै छोडिदिन्छ भने होइन, कुनै अफिसमा काम गर्ने क्रममा कतिजनाले त्यही काम हो एकदमै गाह्रो भयो भने छोडेर हिँडिदिनुहुन्छ कि, अफिसमा होस् होइन, किसानीको कुरा किन्न होस्, हामी एग्रिकल्चर जस्तो हामी त्यो हेर्न सक्छौँ, अन्य कुरामा पनि आफ्नो क्षमता छ प्रभुले दिनुभएको र त्यो क्षमता प्रभुलाई थाहा छ, हामी मानिस भएर त कतिपटक भन्छौँ भने त्यो क्षमता अनुसारको काम दिनुभएको छ परमेश्वरले, त्यो बोलावट त्यत्तिकै भएको छैन होइन, कसले चाहिँ यो कुरालाई बोल्न सक्छ, कसले चाहिँ यो कुरालाई गर्न सक्छ, को चाहिँ त्यो ठाउँमा जान सक्छ, कसले चाहिँ यो व्यक्तिलाई हेर्न सक्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ। अनि आज आमा दिदीबहिनीहरू तपाईँहरू जुन जुन जिम्मेवारी पाउनु भएको छ त्यो चाहिँ तपाईँ क्यापेबल भएर पाउनु भएको हो, योग्य भएर पाउनुभएको त्यो तपाईँले गर्न सक्नुहुन्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ, त्यो तपाईँले गर्ने काम अर्को व्यक्तिले गर्न सक्नुहुन्न भन्ने कुरा परमेश्वरलाई थाहा छ, तपाईँ त्यो त्यसको लागि हो भनेर फेरि सक्नुहुन्न भन्दैमा हामी चाहिँ कसरी लिन्छौँ भन्दा किन नसक्ने म उसले गर्न खोजेको कुरा म पनि गर्न सक्छु भने हामी चाहिँ च्यालेन्ज गर्छौँ कि, आफूले पाएको जिम्मेवारीलाई योग्य बनाएर त्यसलाई एकदम पर्फेक्ट बनाएर गर्नुको सट्टा चाहिँ म त्यसले गरे जस्तो म पनि गर्न सक्छु, के गर्न सक्दिनँ म केमा कम छु भनेर हामी रङ तरिकाले गइरहेका हुन्छौँ कि, त्यो गर्नको लागि परमेश्वरलाई के गर्नुहुन्छ तपाईँले भन्ने कुरा थाहा छ, तपाईँ त्यसको लागि क्यापेबल हो भन्ने थाहा छ, अनि त्यस पछाडिको परिश्रमको फल पनि परमेश्वरले कसरी उसलाई दिनुपर्छ भन्ने पनि थाहा छ, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले
हाम्रो क्षमता चाहिँ हामीलाई प्रभुले चाहिँ थाहा पाएर दिनुभएको हो, यसको लागि म नै योग्य हो भनेर चाहिँ दिनुभएको हो। हामीलाई त्यो थाहा भयो भने कस्तो खुसी लाग्छ होला है, परमेश्वरले चाहिँ यस्तो अप्ठ्यारो काम पनि मैले चाहिँ गर्न सक्छु भनेर दिनुभएको रहेछ, यसको ठाउँमा चाहिँ अर्को व्यक्ति गर्नै नसक्ने रहेछ भन्ने कुरा हामीले थाहा पायौँ भने त्यसलाई हामी कति सिद्ध हृदयको साथ गर्छौँ होला कि। तर हामी मानिसहरू चाहिँ फलानु जस्तो तैँले गर्न सक्दिनस् त गर्न सक्दैनस् त फलानु होइन, त्यही भएर तँलाई म मन पर्दैन त मलाई त मन पर्दैन त ऊ कहाँ त कहाँ भनेर भन्छौँ क्या हामी, त्यो भन्ने नै होइन। हामीले पुलसुक बोलाहरूलाई थाहा गर्नुपर्छ अनि त्यसमा नै हामी रमाउँछौँ, त्यसमा नै 100% दिन्छौँ भने चाहिँ त्यसमा नै ब्लेसिङ छ। आज हामीहरू बाटोमा हेर्दै हिँड्छौँ भने जुत्ता पोलिस गर्ने व्यक्तिहरू पनि त हुनुहुन्छ नि होइन, उहाँहरूले कति सिद्धतको साथ त्यो हृदयबाट गर्नुहुन्छ उहाँहरूको जीविको उपार्जन, उहाँहरूको त्यो हम्बल हुनुहुन्छ कि त्यो काम यीशु ख्रिस्टले पनि अरूको त्यो हुन्छ नि चेलाहरूको खुट्टा धोएर गर्नुभएको थियो कि। सेवा गर्ने व्यक्ति त वरदान जे छ नि त्यसलाई चाहिँ हम्बल्ली डाउनमै गएर पनि हामी गर्नको लागि रेडी हुनुपर्छ है, भोलि जे गर्नुपर्छ त्यो चाहिँ कुनै पनि काम सानो ठुलो छैन। यो जसले वरदान पाएको छ त जसले त्यो बोलावट पाएको छ त्यसले गर्न सक्छ, त्यो गर्नुपर्छ भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो नि त। तर हामी चाहिँ फेरि क्याटेगोरी छुट्टाएको छौँ कि महलमा बसेर काउन्टरमा बस्ने व्यक्ति ठुलो, कुर्सीमा बसेर गर्ने काम ठुलो, रोडमा बसेर गर्ने काम सानो, ढोकामा बसेर गर्ने काम सानो, पुलपिटमा बसेर गर्ने काम ठुलो। तर परमेश्वरले त तपाईँहरूलाई त्यो अनुसारको न्याय गर्नुहुन्न पक्कै पनि भोलिको दिनमा होइन। त्यो एउटा लाजरसको कथा हामी सुनेका छौँ नि, लाजरस जुन मरियमको भाइ लाजरस होइन तर त्यो टेबलको टुक्रा टाक्रे टिपेर खाने लाजरस, नोकर लाजरसको विषयमा हामी सुनेका छौँ नि। ऊ स्वर्ग गएको छ टुक्रा टाक्री खाएर पनि, किनकि उसले परमेश्वरको भय मान्थ्यो, उसले मालिकको बराबरी हुन चाहेन, उसको हेल्थ त्यसै नै थियो होइन। तर ऊ इमान्दार थियो, ऊ गनगने भएन, उसले लोभ गरेन, लालच गरेन, तर मालिकमा त अहम्ता थियो नि। आज संसारमा पनि त्यो भिन्नता छ, किन किन छ र पनि भोलि परमेश्वरको अगाडि जाँदा चाहिँ लाजरस त्यो गरिब भएर मात्रै गएको होइन नि, ऊ स्वर्गमा ऊ घाउै घाउ भएर मात्रै स्वर्ग गएको होइन, उसमा चाहिँ परमेश्वरको भय थियो, परमेश्वरले परमेश्वरको डर थियो अनि उसलाई आफ्नो त्यो कुरा थाहा थियो, म यही हो, म यो चाहिँ म गर्छु भन्ने थियो। तर त्यसमा पनि उसले आफ्नो इमान्दारी त बेचेको छैन, इमान्दारी त गुमाएको छैन, ऊ हम्बल्ली नै उसको मालिकका टुक्रा टाक्री नै टिपेर खाएको छ, उसको ड्युटी जो थियो त्यो गरेको छ उसले, र स्वर्गमा गएको छ त्यो पनि अब्राहमको काखमा भनेर लेखिएको छ। आज हामी तपाईँलाई ढुकाम बसेर स्वागत गर्न मनपर्छ भने गर्नुहोस्, तपाईँको बोलावट त्यो भने गर्नुहोस्, त्यसले तपाईँलाई स्वर्ग लानमा रोक्ने होइन, स्वर्ग दानामा चाहिँ मद्दत पुऱ्याउँछ। तपाईँ कसैको सेवा गर्दै हुनुहुन्छ, बिरामीको सेवा गर्दै हुनुहुन्छ, तपाईँ बिरामीको सेवा गर्दा बिरामीहरू निको भइरहनु भएको छ, खुसी भइरहनु भएको छ, दिनदिन तपाईँलाई बोलाइरहनु भएको छ, आउनुहोस् न तपाईँ नै आउनुहोस्, तपाईँ नै आउनुहोस् त भनिरहनु भएको छ। अथवा भनौँ तपाईँले कुनै ठाउँमा लिडरसिप गर्दै हुनुहुन्छ, तपाईँको लिडरसिपमा मानिसहरूले प्रभुको राज्यको विषयमा थाहा पाइरहेका छन्, त्यहाँ व्यवस्थित भइरहेको छ भने त्यसमा तपाईँ त्यही अनुसार गर्नुहोस् न। तपाईँलाई प्रभुले त्यो योग्यको जीवन जिउनुहुन्छ भने इनाम पनि दिनुहुन्छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारण। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र नारी आवाजमा हुनुहुन्छ तपाईँहरू। आज मैले तपाईँहरूको बीचमा चाहिँ जुन बोलावटमा हामीहरू बोलाइएका छौं त्यही योग्यको जीवन यापन गर भन्ने कुरालाई चाहिँ लिएर तपाईँहरूलाई उत्साह दिइरहेकी छु। जस्तो कुनै पनि कुरा हामीले पाएका छौं भने त्यसलाई हामीले यदि असल बनाउनको लागि त त्यो कुरालाई योग्यको बनाउनको लागि त हामीले पनि केही कुराहरू लिनुपर्ने, अभ्यास गर्नुपर्ने, गेन गर्नुपर्ने कुराहरू हुन्छ होला नि त, होइन? जस्तो परमेश्वरको वचनलाई ध्यान गर्नुपर्ने कुराहरू, प्रार्थना गर्छौं, गाह्रो हुन्छ त्यो समयमा। जस्तो कुनै टिचरलाई अब वर्षै पछि स्कूलको भनौँ न त्यो कोर्स कन्टेन्टहरू चाहिँ कोर्स स्टडीहरू चाहिँ सिलेबसहरू परिवर्तन भइरहेको हुनसक्छ नि त, अपडेट भइरहनु पर्ने हुन्छ नि त उहाँहरूलाई, होइन? अब सधैँभरि एउटा एकै किसिमको बुकहरू पनि देख्दिनँ म अहिले, र अहिलेको समयमा चाहिँ फरक फरक विद्यालयको एक पाइलाको अर्को विद्यालयमा नै अर्को बुक छ कि। हाम्रो टाइममा चाहिँ कस्तो हुन्थ्यो, अलिकति अगाडि, केही वर्ष अगाडि भनौँ न, मैले पढेको बुकहरू पल्लो गाउँको भाइ बहिनीहरूको लागि अथवा पल्लो गाउँमा पढ्नु भएको दाजु दिदीको बुकहरू मेरो लागि पनि काम लाग्ने हुन्थ्यो कि, मिल्थ्यो, त्यो खालको कुराहरू पनि थियो होला। तर अहिलेको समयमा चाहिँ एउटै घरमा पढ्ने भाइ बहिनीहरूको बुकहरू पनि वर्षै पछि चेन्ज हुन्छ र मिल्दैन पनि कि, अपडेट टिचरहरू पनि भइरहनु पर्ने अथवा भनौँ विद्यार्थी पनि अपडेट भइरहनु पर्ने, अभिभावकहरू पनि त्यही अनुसारको तयारी गर्नुपर्ने अवस्थाहरू हुनसक्छ। र समयसँगै एकै नाचको छैन, पहिलाको जस्तो सिलेबस अहिले छैन, अहिले टेक्नोलोजीमा अपग्रेड छन् मान्छेहरू, होइन? प्रिन्टमा मात्रै छैन भनेको जस्तै, जस्तो अहिलेको समयमा पनि तपाईँहरूले अब कतिवटा कुराहरू हुनसक्छ, तपाईँहरूले पाइरहनु भएको कुरालाई कसरी चलाउने, कसरी बल्दो बनाउने, कसरी योग्यको जीवन जिउने, होइन? परमेश्वर त एउटै हुनुहुन्छ, उहाँको महिमा गर्ने त हामीले उहाँको नै हो, हाम्रो उद्देश्य भनेको परमेश्वरको महिमा नै गर्ने हो। तर अहिलेको समयसम्म आइपुग्दा पनि अहिलेको व्यक्तिहरूले पनि, अहिलेको हामीहरूले जुन संसारमा छौँ, यो समयमा पनि हामीले हाम्रो वरदानलाई, एउटा भनौँ न जुन बोलावटको लागि बोलाइएका छौँ, त्यही योग्यको जीवन जिउनलाई चाहिँ हामी अपग्रेड हुनुपर्छ होला कतिवटा कुरामा। तर फेरि हामीले बाटो बिराएर होइन, हामीले गलत वे बाटो होइन, परमेश्वरको भए नै मानेर त्यसलाई चाहिँ हामी अझै होइन धेरै मानिसहरूको अगाडि परमेश्वरको वचन पुर्याउने हो कि। अनि कम्युनिकेसन, अब जस्तो कुराकानी गर्ने तरिका पनि फरक छ। पहिला तपाईँहरू मानिसहरूलाई भेट्नै जानुहुन्थ्यो होला, अहिलेको समयमा तपाईँले आफ्नो मोबाइलबाट, आफ्नो होइन डिभाइसबाट कहाँबाट कसरी हुन्छ उहाँहरूसँग कुराकानी गर्ने कुराहरू हुनसक्छ। त्यो कुराबाट पनि तपाईँले शुभकाय अथवा भनौँ आफ्नो जीवनलाई योग्यको बनाउन सक्नुहुन्छ। तर तपाईँको उद्देश्य चाहिँ परमेश्वरको महिमा नै गर्ने हुनुपर्छ, होइन? अल्छी हुने होइन, त्यसलाई गलत प्रकारले प्रयोग गर्ने होइन, तर सही प्रकारले प्रयोग चाहिँ गर्नुपर्छ। र अर्को कुरा, हामी सबैजना चाहिएर नै परमेश्वरले हामीलाई यो संसारमा ल्याउनु भएको, आमा दिदी बहिनीहरू सबै नै चाहिने हुन्छ। हाम्रो आफ्नो वरदानहरू परमेश्वरले दिनुभएको छ, बोलावट छ, अनि त्यो अनुसार चाहिँ हामीले हाम्रो परमेश्वरको महिमा गर्नुपर्छ र हाम्रो जीवन योग्यको बनाउनुपर्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। जहाँ हुनुहुन्छ, परमेश्वरले तपाईँहरूको बोलावटलाई बल्दो बनाउनु भएको होस्, तपाईँलाई गाह्रो भइरहेको छ होला, प्रार्थना गर्नुहोस्, होइन? एकअर्कासँग पनि सेयर गर्नुहोस्। तपाईँलाई अरूको जस्तो लाइफ जीवनशैली छैन होला, तपाईँको फरक होला, त्यसमा पनि तपाईँसँग परमेश्वर हुनुहुन्छ। तपाईँ त्यो सक्ने हुनुभएको कारणले गर्दा तपाईँलाई त्यो जिम्मेवारी परमेश्वरले दिनुभएको हो, त्यसैमा तपाईँ योग्य हुने प्रयास गर्नुहोस्। हामी तपाईँहरूको लागि प्रार्थना निरन्तर गर्ने नै छौँ। धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, र गुड न्यूज एफएमको अन्य प्रसारणलाई पनि तपाईँले सुनेर साथ दिनुहोला। कस्तो लागिरहेको छ गुड न्यूज एफएमको प्रसारण, तपाईँहरूले जस्तो लागेको छ कार्यक्रम पनि भन्न सक्नुहुन्छ, जस्तो नारी आवाज हुनसक्छ, अन्य कार्यक्रमहरू हुनसक्छ, यस्तो भइदिए हुन्थ्यो भन्ने सरसल्लाह छ भने पनि तपाईँहरू दिन सक्नुहुन्छ, अथवा तपाईँहरू आशिषित भइरहनु भएको छ भने भन्नुहोस्। तपाईँहरूको त्यो आशिषबाट हामी अझै बढी उत्साहित हुनेछौँ र नयाँ के हामी दिन सक्छौँ तपाईँलाई, हाम्रो यो बोलावटमा हामी कसरी योग्य हुन सक्छौँ हामी अभ्यास गर्नेछौँ। तपाईँहरू सम्पूर्णलाई एकदम धेरै धन्यवाद दिँदै र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै आजलाई भने कार्यक्रम नारी आवाजबाट म ज्ञान विदा हुन चाहन्छु। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। तपाईँहरू सम्पूर्णलाई धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
3: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
3: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
15: र 9818-25-12-40, 9818-25-12-40।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
3: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
2: सालोम मिडिया होम काठमाडौँ।
4: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा, आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म ब्राह्म उपस्थित भइसकेका छौ र अब भने एक घण्टाभरि कार्यक्रममा म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। त्यति मात्र होइन, फोन गरेर पनि साथ दिनुपर्ने हुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न म राख्ने गर्छु र जसले तीनवटै प्रश्नको सही जवाफ दिनुहुन्छ कोला प्रथाबाट तपाईँलाई विजेता बनाउने गर्छु र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गरेको छ सालोम मिडिया होमले। र कार्यक्रममा ढिला नगरिकन आजको प्रश्नतिर म लाग्न चाहन्छु। तीनवटा प्रश्न यस प्रकार रहेको छ। मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाई राखेकी थिइन्? मोसालाई आमाले कति समयसम्म आफ्नो काखमा लुकाई राखेकी थिइन्? पहिलो प्रश्न। दोस्रो प्रश्न, नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो दोस्रो प्रश्न। र तेस्रो प्रश्न, बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपिएको थियो? बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपिएको थियो? हजुर, तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रममा। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646, 9893444646। हजुर, हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। के था, आजको विजेता तपाईँ नै पो हो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। मैले फोन नम्बर पनि बताइसकेको छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु।
1: हेलो
2: हेलो सर, गणेश हजुर,
1: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर। अनि तपाईँको खाना भयो? कार्यक्रम सिद्धेपछि हुन्छ भनेपछि हजुर हजुर प्रश्न राखौँ। ओके, मुसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्?
2: 3 महिनासम्म।
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? बालक मुसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेर बनाएको थियो? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ। जय मसी।
0: उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
3: रामजी, जय मसी।
1: जय मसी उत्तमजी, आरामै हुनुहुन्छ?
3: म एकदम ठिकठाक छु, तपाईँलाई कस्तो छ?
1: म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको?
3: खाना अब यो कार्यक्रम पछि खाने।
1: अनि अहिले कता हुनुहुन्छ, धादिङतिर हुनुहुन्छ कि?
3: हजुर, म धादिङमै छु
1: हजुर।
3: खाना खाएर अब अनि
1: अब खाना खाएर अब काठमाडौँतिर
3: खाना खाएर आफ्नो धन्दा सन्दा गरेर खानको गरेर
1: हजुर हजुर। अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: हजुर, राख्दै जानुहोस् त, म जवाफ नै जान्छु।
1: मुसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्?
3: 3 महिनासम्म।
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो?
3: पहिलो,
1: बालक मुसालाई राख्नको लागि बनाइएको टोकरीले टोकरी केले लिपेको थियो?
3: अलकत्राले।
1: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनुहोला, अहिलेलाई छुटौ।
3: हस्,
1: धन्यवाद। जय मसी, उहाँ हुनुहुन्थ्यो उत्तम सेवाकोटीजी, हामीसँग धादिङबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो,
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सानो स्वर आए।
4: हेलो सर, म धगाराखीबाट शोभा मिश्र बोल्दैछु।
1: शोभाजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। शोभाजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? मुसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्? नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? बालक मुसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेको थियो? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। हस, जयमसी। शोभा मिश्रजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो।
0: र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने म तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं.
1: हेलो
0: हेलो बाहिरिसक्नु भएको छ, केही छैन, यो समय तपाईँको लागि हो. के त आजको विजेता तपाईँ नै पो हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले. कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं.
1: हेलो
2: हेलो
1: जय नमस्ते हजुर, कहाँबाट को बोल्नु हुन्छ? कालीमाटीबाट सोनु तामाङ. सोनुजी हजुर अलिकति रेडियोबाट टाढा बस्दिनुहोस् न, हाम्रो आवाज
2: आइरहेछ.
1: एकदम आवाज चुकिरहेको छ. सोनुजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ यतिखेर? मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्? नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? बालक मोसालाई राख्नको लागि बनाइएको टोकरीले लिपेर टोकरी केले लिपेर बनाएको थियो? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ.
0: जय मसी. उहाँ हुनुहुन्थ्यो सोनु तामाङ, चाहिँ हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब. र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा मैले तीनवटा प्रश्न तपाईँको निम्ति राखिरहेको छु. र पहिलो प्रश्न रहेको छ, मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्? नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? तेस्रो प्रश्न, बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेर बनाइएको थियो? यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो.
2: जय मसी
1: संगीताजी, आरामै हुनुहुन्छ? म पनि आरामै. हजुर आरामै. अनि खाना भयो हजुरको? मेरो पनि 9 बजीतिर भयो. हजुर हजुर, 9 बजीतिरै भयो. भनेपछि खेतीपाती मजाले गर्दै हुनुहुन्छ?
2: हजुर, अलिअलि मकै चाहिँ भन्नुभएको थियो, मकै अलिअलि भइरहेको छ. कोही सुत्ला चेप्दैछ.
1: हजुर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: खै आउँदा कि आउँदैन कि यसो प्रयास गरौँ है त भन्दा हुन्छ?
1: हुन्छ हजुर, हुन्छ.
2: हजुरले भन्नुभएको हुन्छ म
1: हजुर. मैले प्रश्न राखौँ, मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्?
2: 3 महिनासम्म लुकाइराखे.
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो?
2: पहिलो विपत्ति भन्न जान्छ.
1: बालक मोसालाई राख्नको लागि बनाएको टोकरी केले लिपेको थियो?
2: अलकत्ताले लिपेको थियो भन्न जान्छ.
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ.
2: हस्
1: धन्यवाद. संगीता रिमालजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ. र यतिखेर कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो. कोही मित्र त हुनुहुन्थ्यो, बाहिरिसक्नु भएको छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754. हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444. कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
3: हजुर, नमस्ते.
1: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: यता काठमाडौँ बल्खु कुमारी क्लबबाट सटिक फुलदेल बोल्दैछु.
1: सटिकजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु. हजुर आरामै हुनुहुन्छ?
1: म पनि एकदमै ठिक ठाक छु हजुर. अनि हजुर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्नुहोस् न.
1: ओके, मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्?
3: 3 महिनासम्म.
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो?
3: पहिलो विपत्ति.
1: बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेर बनाइएको थियो?
3: अलकत्राले.
1: धन्यवाद साथ दिनुभयो कार्यक्रम सुन्दै रहनुहोला सतीकजी अहिलेलाई छुटौं
3: नमस्ते
1: वहाँ हुनुहुन्थ्यो सतीकजी हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ के थाहा आजको विजेता तपाईँ नै पो हो कि र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
4: जयमसी
1: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
4: म बडी खेलबाट पुष्प कुमार बोलेको पहाडी
1: पुष्प पहाडीजी है
4: हजुर
1: पहाडी पुष्प भनेपछि त तपाईँको त फुलबारी छ क्या हो नर्सरी
4: फुलबारी त छैन सर
1: नर्सरी छ जस्तो लागेर नि पुष्पक चाहिँ हो
4: हजुर
1: ओके ठिक छ पुष्पकजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ
4: हजुर प्रश्न राख्नु सर
1: हजुर
4: प्रश्न राखिदिनु न अलिक सुनेको थिएन मैले
1: ओके मसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्
4: तीन महिना
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो
4: पहिलो विपत्ति
1: बालक मसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेको थियो
4: अलकत्रा
1: धन्यवाद कार्यक्रम सुन्दै रहनुहोला पुष्पकजी अहिलेलाई छुटौं
4: हजुर हुन्छ सर
1: जयमसी उहाँ हुनुहुन्थ्यो पुष्पक पहरीजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
5: नमस्कार
1: हजुर नमस्कार हजुर विराटनगरबाट
5: होइन म पर्वतदेखि राधाराम
1: पर्वतबाट राधारामजी कस्तो हुनुहुन्छ
5: म एकदम ठिक छु
1: पर्वत मा पानीको अवस्था के छ
5: परिरहेछ
1: अहिले पनि परिरहेको छ
5: अहिले त छैन
1: अहिले छैन तर बिहान बेलुका परि नै रहेको छ होइन राधारामजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर मुसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्
5: यो तीन महिनासम्म
1: नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो
5: पहिलो विपत्ति
1: बालक मुसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेको थियो
5: अलकत्राले
1: धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौं ओके राधाराम आचार्यजी पर्वतबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ कोही मित्र देखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
6: जय
1: मसी भनेपछि धर्म विनोद बरालजी
6: हजुर
1: म ठिकठाक छु तपाईँ
6: खानु
1: मैले खाएँ तपाईँले
6: ओके
1: कता हुनुहुन्छ घरतिर हुनुहुन्छ कि ड्युटीतिर आज काम छैन कहिले काहीँ रेस्ट पनि गर्नुपर्छ नि होइन ओके प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर ओके सुरु गर्नुहोस्
6: पहिलोको तीन महिना दोस्रोको पहिलो विपत्ति
1: हजुर
6: त्यसैको तारपिन र अलकत्रा
1: ओके धेरै धेरै धन्यवाद अहिलेलाई छुटौँ
6: धन्यवाद
1: जय धर्म विनोद बरालजी हुनुहुन्थ्यो अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ र व्यावसायिक विश्राम राख्न चाहन्छु

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम मोबाइल 9841768062, 9841768062 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: निकै नै अर्थपूर्ण संगीत र छोटो व्यापारिक विश्राम पछि भने देखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी।
2: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: बढी खेलबाट, सानु नगरकोट हजुर।
2: ए सानुजी, आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु हजुर, तपाईँलाई?
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो?
3: हजुर।
2: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: म जवाब दिन्छु सर।
2: हुन्छ, सुरु गर्नुहोस्।
3: पहिलो नम्बर 3 महिना है, दोस्रो नम्बर पहिलो विपत्ति, तेस्रो नम्बर अलकत्ता भन्न चाहन्छु।
2: धन्यवाद धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। कार्यक्रम सुन्दै रहनु होला। सानुजी अहिलेलाई छुटौ।
3: धन्यवाद। जयमसी।
2: जयमसी, सानु नगरकोटीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँ भर्खर रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: रश्मिला बोहरा।
2: रश्मिलाजी आराम हुनुहुन्छ?
4: हजुर एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ?
2: हामी पनि
4: खाइसके
2: हो नि हो नि हो नि। अनि खाना खानुभयो?
4: भर्खर खाने भनेर तल झर्यो, अनि रेडियो खोल्यो कि कार्यक्रम आयो रहेछ, फोन लगायो, झ्याप्पै लागिहाल्यो। धन्यवाद।
2: झ्याप्पै बिरेक लाग्यो नि त
4: हजुर।
2: हेलो
4: जयमसी
2: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म रश्मिला बोहरा।
2: रश्मिलाजी आराम हुनुहुन्छ?

0: आफै के जवाब दिनुहुन्छ?
1: हजुर सुने, मैले दुई तिन पटकमा जवाब दिन्छु है।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: मुसालाई आफ्नो आमाले 3 महिनासम्म लुकाइराखेकी छिन् र त्यो नील नदी रातो भएको पहिलो विपत्ति थियो अनि मुसालाई राख्न बनाएको टोकरी चाहिँ अलकत्राले लिपेको थियो भन्न चाहन्छु।
0: धन्यवाद, एकदमै साथ दिनुभएको खुसी लाग्यो। अहिलेलाई छोटो जय मसी।
2: रश्मिला जी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, कहाँबाट? बलम्बुबाट विद्याजी, आरामै हुनुहुन्छ? अहिले अलिक ठिक हुनुहुन्छ पहिले भन्दा? तपाईँलाई हामीले सम्झिरहेका छौँ है विद्याजी। प्रश्न राखौँ कि जवाब दिनुहुन्छ हजुर? यतिखेर
3: जवाब दिन्छु म।
2: हुन्छ, सुरु गर्नुहोस्।
3: 1 नम्बर 3 महिना, 2 नम्बर पहिलो विपत्ति, 3 नम्बर अलकत्राले लिपेको।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र अहिलेलाई पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो जयमुसी, हाम्रो सर सीमा दिदी बोल्नुहुन्छ अरे, त्यही भएर हजुरले सिकाइदिनु होला। अनि चिन्नु भएको छ नि
0: मुइङ्गाको, उहाँ
1: बोल्नुहुन्छ त्यही भएर मैले लाग्छ है।
0: हुन्छ हजुर, हुन्छ हुन्छ हुन्छ। हेलो
2: हेलो
0: हजुर, जयमुसी
1: जयमुसी
0: भनेपछि हजुर सीमा के लेख्नुहुन्छ नाम?
2: खाना खानु भयो त तपाईँले?
0: हजुर मैले त खाइसकेँ सीमाजी, तपाईँले? हुन्छ, खुसी लाग्यो सीमाजी भनेपछि सङ्गीताजीसँगै हुनुहुन्छ।
2: म यहाँ छु,
0: प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: मसालाई आमाले 3 महिना काठमा राखेको।
0: अनि निल नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो?
2: पहिलो विपत्ति
0: बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेको थियो? धन्यवाद धन्यवाद सीमा, सीमा लामाजी साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ, हस् धन्यवाद। सीमा लामाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। अझै पनि हामीसँग समय छ, के थाहा आजको विजेता तपाईँ नै पो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र म फोन नम्बर एकचोटि बताउन चाहन्छु, 4470754 अथवा 4770756। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646। हजुर अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि।

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं र हामीलाई लगभग 13-14 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई त विजेता बनाउन सकिन्न, तर गोला प्रथाबाट एकजनालाई भने मैले विजेता बनाइसकेको छु। र त्योभन्दा अगाडि आजको प्रश्नको जवाब पनि मैले दिनुपर्ने हुन्छ। मोसालाई आमाले कति समयसम्म आफ्नो साथमा लुकाइराखेकी थिइन्? 3 महिनासम्म प्रस्थान 2:2 नील नदीको पानी रगत भएको कुन चाहिँ विपत्ति थियो? पहिलो प्रस्थान 7:17 बालक मोसालाई राख्नको लागि बनाइएको टोकरी केले लिपेर बनाइएको थियो? तारपिन र अलकत्राले। प्रस्थान 2:3 र हामीले एकजनालाई विजेता बनाएका छौं र आजको विजेताको नाम रहेको छ धर्म विनोद बराल। बधाई छ धर्म विनोद बरालजी। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै र कार्यक्रममा जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धेरै धन्यवाद दिँदै, फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-46, 9813-9141-46।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 9 यहाँहरूलाई स्वागत छ। हाल सालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यौं अनि मेरो साथीले भन्यो, हो तपाईँ सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो। मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यौं। अवश्य पनि मैले त्यसपछि जवाब दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हुँ। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो योहन्नाको पुस्तक 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिनीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नासका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ, प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। एफिसीको पुस्तक 2:4-5 तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्तसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौ। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम अनुग्रह दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। भजन संग्रहको पुस्तक 86:15 तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ, हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँप्रति स्पष्ट हुँदैन। त्यस समयमा तपाईँप्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हुँ, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँप्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। सपन्याहको पुस्तक 3:17 परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नु भएको खुशी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँप्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्। उहाँसँगै हाँस्नुहोस्। तपाईँप्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्। ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मनपर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँप्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मनपर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुशी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म प्रस्तुता श्याम काजीको साथमा।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: ले देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात
3: बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
15: र 9818 25 12 40, 9818 25

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65।
4: जयविशी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार हामी 1-2 बजेसम्म तपाईँलाई साथी दिइरहेको छौं। हामी अन्ताक्षरी खेल्छौं कार्यक्रम मार्फत, भजन गीतहरू गाउँछौं र जीवित परमेश्वरको नाउँलाई प्रशंसा चढ़ाउँदै आइरहेको छ। र आज पनि तपाईसँग कुराकानी गर्न र श्रोताहरू समक्ष नै अन्ताक्षरीलाई अगाडि बढ़ाउन हामी एकदमै उत्साहित छौं र कार्यक्रमको केही नियमहरू छ। तपाईँको भागमा जुन अक्षर पढ्न सफल हुन्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले सकभर भजन गीत गाउनुहुँदाखेरि एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्त्यमा लकी ड्र गर्छौं, विजेता बनाउँछौ र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र फोन गर्न एकदमै एकदम तयार भएर बस्नुहोला। म भने एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई अक्षर पनि दिने भएको कारणले गर्दा फोन गर्न तयार हुनुलाई गीतपछि म उपस्थित हुने नै छु।

0: हिमाली हावेले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ र तपाईँको लागि अक्षर छ हामीले लिएर आएको छौं र अब चाहिँ भने कार्यक्रम गुड न्यूज अन्ताक्षरीको ढोका खुलिसकेको छ र छ अक्षरबाट भजन गीत गाउनुको श्रोता आइ पनि सक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
1: परमेश्वरको महिमा गरौं भने अन्ताक्षरीमा दौडी दौडी आए हजुर म पनि परमेश्वरको महिमा गरौं गीत भजन गाएर भनी अन्ताक्षरीमा दौडी दौडी आए हजुर म पनि एकै कामकाजलाई छोडी बसी छु सानो कोठामा बसी हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर जमेसी हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर
0: जयमसी हामी एकदमै आरामै छौ पम्फा रोगकाजी तपाईँले मात्र होइन स्वागत गर्न चाहन्छौ तपाईँलाई हामी पनि हजुर कस्तो हुनुहुन्छ कहाँ हुनुहुन्छ हजुर हुन्छ अक्षर छबाट भजन गीत गाउन तयार हुनुहुन्छ
1: हुन्छ हजुर धन्यवाद परमेश्वरलाई धन्यवाद हजुरलाई धन्यवाद
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: हुन्छ, धेरै धेरै धन्यवाद छ पम्फाजी, र यसलाई चाहिँ छिटो हामी जयमसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, एकदमै जोस र उत्साह सहित उहाँले मिठो भजन गीत गाएर जानु भएको छ, र तपाईँको लागि अक्षर ह छोडिदिनु भएको छ, हाले लुयाको ह र हबाट शुरू हुने भजन गीत तपाईँले पनि हामीलाई गाएर साथ दिन सक्नुहुनेछ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं।
1: हेलो जयमसी,
0: हाम्रो विद्याजी कस्तो हुनुहुन्छ? हजुर प्रभुलाई धन्यवाद, आफ्नो हजुर प्रभुलाई धन्यवाद भएको होस्, र अझै पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला विद्याजी, र ह अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? एकदमै सुरु गर्न सक्नुहुनेछ। आमेन आमेन विद्याजी।
1: हामी सुनौलो शहरमा जान्छौ, हामी

0: को भेज। आचमा चाहे हे मेरा पिया ईश्वर को प्रेम। धन्यवाद।
1: ईश्वरको प्रेम भनेर म अक्षर छोडिदिनु भयो विद्यार्थी, धेरै धेरै धन्यवाद तपाईँलाई। अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो पिता श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले प्रभुको महिमा गरेर जानुभएको छ र म अक्षर हाम्रो लागि उहाँले छोडेर जानुभएको छ। अक्षर मबाट शुरू हुने भजन गीतहरू तपाईँले गाउन सक्नुहुनेछ, थुप्रै भजन गीतहरू छ, हामीसँग भजन गीतको अभाव छैन, फोन गर्न सक्नुहुनेछ र हामी अन्ताक्षरी खेलिरहेको छौं। यो समयलाई एकदमै गीत संगीतमय बनाइरहेको छौं र तपाईँले पनि फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र 98-23-44-646, 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो। कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो
0: हजुर जयमसी हजुर हजुर एकदमै आरामै छौँ हामी। तपाईँ कस्तो हुनुहुन्छ? धन्यवाद भएको होस्। र म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: आमेन
0: आमेन सुरु गर्न सक्नुहुनेछ।

0: म हो एउटा रित्तो भाँडो भनेर हजुरले ड अक्षर छोडिदिनु भयो नि त सावित्रीजी। हुन्छ, धेरै धेरै धन्यवाद। अहिलेलाई चाहिँ छुटौँ हामी सावित्रीजी। जय मसी। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो, उहाँले ड अक्षर छोडिदिनु भएको छ र डबाट भजन गीतहरू छ, तपाईँलाई कतिजनालाई लाग्न सक्ला होला भजन गीत छ कि छैन भनेर, तर ड अक्षरबाट, डमरूको ड अक्षरबाट भजन गीत छ र फोनलाइनमा कोही श्रोता पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: म सीमा लामा।
0: हजुर सीमा लामाजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु। हजुरले खाना खानुभयो?
0: हजुर, खानपिन भइसक्यो। तपाईँले खानुभयो खाना?
1: खाइसक्यो।
0: हजुर, र आज ड अक्षरबाट भजन गीत गाउनु पर्नेछ, तपाईँ तयार हुनुहुन्छ?
1: ड अक्षरबाट?
0: हजुर, डाँडाको ड। हजुर, तपाईँ सहज हुनुहुन्न भने तपाईँले जुन भजन गीत गाउनु भए पनि हुन्छ यो समयमा।
1: अब म भजन गाम।
0: हुन्छ, सुरु गर्नुहोस् हजुर।

0: आए तपाई आजै भन्नेछु।
1: हजुर, एकदम धन्यवाद सबले धेरै आशिष दिनुभएको। साइला छुटाउ हामी
0: जयमसी।
2: हजुर, हाम्रो सीमा लामाजी हुनुहुन्थ्यो। र श्रोता, तपाईँको लागि म अझै पनि ड अक्षर राख्न चाहन्छु, किनभने ड अक्षरबाट थुप्रै भजन गीतहरू छ हामीसँग। तपाईँले यदि यो समयमा आफ्नो मनमा यो भजन गीत छ है डबाट शुरू हुने भन्ने लागिरहेको छ भने गाएर साथ दिन सक्नुहुनेछ। र रेडियोबाट पनि तपाईँले सुनिरहनु भएको कतिवटा भजन गीतहरू छ भने तपाईँले भजन गीतहरूमा पनि प्राप्त गर्न सक्नुहुनेछ। अक्षर डबाट शुरू हुने भजन गीत र फोन गरेर साथ दिनुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ हामी यो समयमा, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो मिस, फेरि पनि जय मिस हजुर,
2: फेरि पनि जय मसी, स्वागत छ पम्फाजी तपाईँलाई।
1: धन्यवाद हजुर, धन्यवाद।
2: र ड अक्षरबाट भन्नु गीत गाउन तयार हुनुहुन्छ तपाईँ? आमेन आमेन, सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ हजुर। डम डम डम्फो बजाउँदै प्रभुको महिमा गरौँला, डम डम डम्फो बजाउँदै प्रभुको महिमा गरौँला।

चाहिँ तिमीले भनेको यो कुरा मैले त गर्यो मन्जुर हो नि मैचाङ हो मैचाङ तिमीले भनेको यो कुरा मैले त गर्यो मन्जुर डम्बुर मादल बजाउँदै साथी

0: हजुर धेरै धन्यवाद, मिठो भजन गीत गाइदिनु भयो, प्रभुको महिमा गर्नुभएको छ पम्फाजी, अहिलेलाई छुटाउँछ।
1: हजुर, हाम्रो पम्फा रोका जानु चाहिँ लक्षरबाट भजन गीत गाउनु कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी रुचजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै र खुसी लाग्यो, आज पनि भजन गीत गाउँदै प्रभुको महिमा गर्न तयार हुनुहुन्छ तपाईँ? एकदमै ल अक्षर हाम्रो पम्फाजीले छोड्नु भएको छ र अब तपाईँले अक्षर लबाट सुरु गर्न सक्नुहुनेछ भजन।
2: यसुको माया लैलै हो, यसुको माया

0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद रुचि मिठो भजन गीतको साथ दिनुभएको लागि र अहिले छोटो हामी जयमसे। हजुर, रुस मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। साह्रै मिठो भजन गीत गाएर जानुभएको छ र ह अक्षर तपाईँको लागि छोड्नु भएको छ। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हालेलुया। हाम्रो संगीताजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिक छ, एकदम खुसी आनन्द सीमादेखि
0: मिठो भजन गीत गाउनु हजुर, मिठो भजनको साथ दिनुभयो र तपाईँले चाहिँ अब ह अक्षरबाट भजन गीत गाउनु पर्ने हुन्छ, तयार हुनुहुन्छ?
1: अब छोटो गाउने
0: हुन्छ एकदम। गाउनु

0: हालेलुया भने यति नै हो है।
1: हालेलुया। हुन्छ, फेरि धेरै धन्यवाद संगीताजी। अहिलेलाई छुटौँ हामी। जय
0: मसीह।
1: र संगीता रिमालजी हुनुहुन्थ्यो, उहाँले साह्रै मिठो भजन गीत उठाउनु भएको छ र छोटो मिठो गाएर साथ पनि दिनुभएको छ। हा हा हालेलुया, मिले हामी भजौं भजन प्रभु ज्यूको भनेर म तपाईँको लागि अक्षर क दिन चाहन्छु। श्रोता, क अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, जय मसी। तपाईँको नाम एकचोटि बताइदिनुहोस् न हजुर।
2: म सानु,
1: सानुजी सन्चै आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ हजुर?
1: एकदमै आरामै छौँ हामी पनि। र सानुजी, क अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ? सुरु गर्न सक्नुहुनेछ सानुजी। हेलो हेलो। र सानुजी हुनुहुन्थ्यो, उहाँ फोन लाइनबाट बाहिरिनु भएको छ सायद। फेरि पनि फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ सानुजी। मिठो भजन गीत गाउनुहुन्छ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
3: हेलो।
1: फेरि पनि जय मसी, स्वागत छ सावित्रीजी। र अक्षर क छ तपाईँको भागमा, तयार हुनुहुन्छ? हजुर
3: हुन्छ, तयार छु।
1: आमेन आमेन। सुरु गर्न सक्नुहुनेछ।

0: धेरै धेरै धन्यवाद सावित्रीजी, छुट्टो मैले लागिसकेपछि र सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले न अक्षर तपाईँको लागि छोड्नु भएको छ, साह्रै मिठो भजन गीत उहाँले गाउनु भएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: मेरो फोन काट्यो नि म्याम।
0: हजुर सानुजी, त्यही त, र अब चाहिँ तपाईँको भागमा न अक्षर परेको छ, तपाईँ तयार हुनुहुन्छ? हजुर, अब नबाट गाउनु पर्ने हुन्छ।
1: ए हुन्छ
0: हुन्छ, सुरु गर्नुहोस्।

0: मरेको तेस्रो दिनमा मरेको प्रभु चौथो
1: मृत्यु निममा, म तपाईँलाई सहायता गर्छु, मृत्यु निममा परेको प्रभु तेस्रो दिनमा जागे।

0: हुन्छ, केही छैन केही छैन. धेरै धेरै धन्यवाद सानुजी, अहिलेलाई छुटौँ. जय मसी. हाम्रो सानो नगरकोटीजी हुनुहुन्थ्यो र उहाँले साह्रै मिठो भजन गाउनु भएको छ र ऊ अक्षर तपाईँको लागि छोड्नु भएको छ भने अक्षर ऊबाट भजन गीत गाउनु कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो, जय मसी. फेरि पनि रुथजी, स्वागत छ तपाईँलाई कार्यक्रममा.
1: हुन्छ,
0: सुरु गर्नुहोस् हजुर.
1: हुन्छ.

0: हालेलुया
1: आमेन नमस्ते रे देव धन्यवाद आइला छुटौ सेम से रुस मगादी जी हुनुहुन्थ्यो र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मसी हजुर
1: जय मसी सारा जी सन्चै हुनुहुन्छ तपाईँ
2: म एकदमै सन्चै छु
1: हजुर र सारा जी ख अक्षर छ तपाईँको भागमा हजुर खरायोको ख तर खबाट भजन पनि छ कोरस पनि छ हजुर
2: हुन्छ म गाउँछु
1: हुन्छ हुन्छ सुरु गर्नुहोस्

0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद साराजी, अहिलेलाई छुटाउँदै मेसी। र सारा तामाङजी हुनुहुन्थ्यो, उहाँले म अक्षर आत्मा म अक्षर तपाईँको लागि छोड्नु भएको छ र म अक्षरबाट भजन गीत गाउन कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, को बोल्दै हुनुहुन्छ? ओ फेरि पनि स्वागत छ सीमाजी तपाईँलाई कार्यक्रममा, र अब म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? म हजुर हुन्छ सुरु।
1: ल ल म है
0: हजुर हजुर सुरु गर्नुहोस्।
1: भजन गाउँछु है त।
0: हुन्छ हजुर।
1: म पापको बाटो चढ्दा

0: बस्ने मेरो चाइनामा, यो दुनिया मेरो घर होइन।
1: हुन्छ, धन्यवाद सीमाजी, अहिलेलाई छुटौँ हामी। जय मसी। र सीमा लामाजी हुनुहुन्थ्यो र उहाँले न अक्षर तपाईँको लागि छोड्नु भएको सर, नबाट शुरू हुने भजन गीत गाएर तपाईँले साथ दिनुपर्ने हुनेछ र न अक्षरबाट थुप्रै भजन गीत संगीतहरू छन्, कुनै पनि भजन गीतहरूको साथ तपाईँले दिन सक्नुहुनेछ भने कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर, म फेरि पनि आएँ। हजुर
1: हजुर, फेरि पनि स्वागत छ तपाईँलाई। हाम्रो सानुजी बोल्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
1: हुन्छ, न अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: नबाटै आयो फेरि?
1: हजुर, नबाट नै छ।
2: न त बल्ली

प्रभु भन्छन् मेरो आत्माले धन्यवाद सानुजी छुटौ हामी जय मसी र सानु नगरकोटीजी हुनुहुन्थ्यो र न त बलले न शक्तिले प्रभु भन्छन् मेरो आत्माले भनेर ल अक्षर तपाईँको लागि छोड्नु भएको छ र साह्रै मिठो कोरसहरू अनि भजन गीतहरू गाएर हाम्रो श्रोताहरूले साथ दिइरहनु भएको छ ल अक्षर छ तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ तर यो समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरीको हामी अन्तिमतिर आइसकेको छौं र अझ तपाईँको फोन कल लिन असमर्थ छौं र आज हामीलाई थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ। भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्नुभएको छ। कार्यक्रम अवधिभर हामीले परमेश्वरको महिमा गरेको छौं आज र जुन चाहिँ कार्य हामी प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी मार्फत गर्दै आइ पनि रहेको छौं र मैले लकी ड्र गरिसकेको छु। कार्यक्रमको नियम अनुसार हामी एकजना श्रोतालाई मात्र विजेता बनाउन सक्छौं, तर पनि तपाई सबैजना जो त्यहाँ सहभागी हुनुभएको छ आफैमा विजेता हुनुहुन्छ र मैले आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम यो समयमा घोषणा गर्नुपर्ने हुनेछ र उहाँ हुनुहुन्छ सानो नगरकोटी।
1: कंग्रेचुलेशन
0: सानो नगरकोटीजी, तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात तपाईँले फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कृपया आफ्नो फोन नम्बर प्राविधिक मित्रलाई टिपाइदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौ। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठूलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजय र म अपराम उपस्थित भइसकेका छौं र विशेष गरिकन कार्यक्रम समर्पणमा हामी एउटा समर्पित जीवनकै बारेमा कुराकानी गर्ने गर्छौं र आज पनि यस्तै कुराकानीको साथ म उपस्थित भइसकेको छु। मलाई लाग्छ यो एक घण्टा एकदमै अर्थपूर्ण रहनेछ र म पनि यसलाई अर्थपूर्ण बनाउने कोशिश गर्नेछु र तपाईँले पनि मलाई सुनेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र तपाईँ र मैले थाहा गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने, हाम्रो परमेश्वर शक्तिशाली परमेश्वर, हामी उत्पत्ति एकको एकमा देख्न सक्छौँ उहाँ कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा। आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। हेर्नुहोस् त, आकाश र पृथ्वी सृष्टि गर्नुभयो भनेपछि उहाँ के हुनुहुन्छ? क्रिएटर होइन, सृष्टिकर्ता वा शक्तिशाली हुनुहुन्छ। त्यसपछि हामी आयौँ हेऱ्यौँ भने मोसा, एलिया र एलिसा, होइन एलिया एलिसाको जीवनबाट पनि एकदमै शक्तिशाली कामहरू भएको हामी देख्छौँ। मोसाको जीवनमा पनि धेरै नै कामहरू भए, होइन जस्तो लाल समुद्र दुई फ्याक भए, मिश्र देशको बन्धनबाट इजरायलीहरूलाई कनान देशमा लाँदै गर्दाखेरि मरुभूमिमा स्वर्गबाट मन्ना जुटाउनु भयो, बट्टाई चराहरू जुटाउनु भयो। अन्त हिँड्ने क्रममा टन्टलापुर घाममा बादल लगाइदिनु भयो, राति आगो बालिदिनु भयो। र हामी देख्न सक्छौँ अति अचम्म र उद्वेगका कामहरू प्रभुको जनहरूबाट, परमेश्वरबाट त हुन्छ नै किनभने उहाँ त सर्वशक्तिमान हुनुहुन्छ, तर छोराछोरीलाई पनि योसम्म भन्नुभएको छ कि उहाँले मैले जस्तो काम तिमीहरूले गर्नेछौ है त्योभन्दा पनि अझै शक्तिशाली काम पनि तिमीले गर्नेछौ, तर त्यो मान्छेले गर्छ जो परमेश्वरमा समर्पित हुन्छ। एलिया एलिसा होइन, परमेश्वरले 3 वर्ष 6 महिनासम्म पानी नपरोस् भन्दा पानी परेन, उनीहरूले मृत व्यक्तिहरूलाई निको पारेका छन् होइन, कागले होइन काग प्रयोग गर्नुभएको छ रोटी र मासु जुटाउनको लागि। हिजो परमेश्वरले यसरी काम गर्नुभयो उहाँका दासहरूबाट, मोसा एलिया एलिसा अगमवक्ताहरूको जीवन, त्यति मात्र होइन अरू कयौँ परमेश्वरको दासद्वारा पनि परमेश्वरले काम गर्नुभयो। र अनि पहिचान, अनि उनीहरूले प्रमाणित पनि गरे कि हाम्रो परमेश्वर चाहिँ जीवित परमेश्वर हुनुहुन्छ भनेर। किनभने मोसासँग त, मोसा त कयौंचोटि परमेश्वरसँग बोलेका पनि छन्। जब इजरायलीहरूले एकदमै गनगन गर्थे यो भएन त्यो भएन भन्दाखेरि उनी परमेश्वरसँग समय बिताउँथे, प्रभु यिनीहरूले यसो भन्दैछन् होइन, अनि उनी परमेश्वरसँग सबै कुरा सुनाउँथे, परमेश्वरले जवाब दिनुहुन्थ्यो। त्यसपछि हामी हेर्दै गयौँ भने प्रभु यीशु ख्रीष्ट जन्मिनुभयो, उहाँको जन्म, उहाँको मृत्यु र उहाँको पुनरुत्थान अचम्म र उद्वेगको भयो। अनि उहाँले यति धेरै काम गर्नुभयो, 33.5 वर्षसम्म यस पृथ्वीमा रहँदाखेरि उहाँले धेरै अचम्म र उद्वेगका कामहरू गर्नुभयो, किनकि उहाँ स्वयं शक्तिशाली हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्थ्यो। त्यसपछि उहाँको चेलाहरूलाई हेऱ्यौँ भने पनि होइन, विभिन्न चेलाहरूले जहाँ गए त्यहाँ शक्तिशाली काम गरेको कुराहरू हामी पाउँदछौँ। मानिसहरूले भन्थे जब पावल, सिलास र पत्रुसहरू विभिन्न ठाउँमा पुग्दाखेरि मानिसहरूले के भनेका छन्, उह संसार उत्थल पुथल पार्ने मानिसहरू आए भनेर भनेका कुराहरू पनि पाउँदछौँ। र प्रभु यीशु ख्रीष्टले के गर्नुभयो भने नि, उहाँले चाहिँ प्रचार गर्नुभयो क्या, पश्चाताप गर होइन, खालि पश्चाताप गर, परमेश्वरको दिन नजिक आइरहेको छ, पश्चाताप गर। यी कुराहरू पनि हामी देख्न सक्छौँ कि स्वयं प्रभु यीशु ख्रीष्टले पनि प्रचार गर्नुभयो। त्यसपछि उहाँको चेलाहरू त संसारका विभिन्न ठाउँमा पुगे प्रचार गर्दै,
इजरायलमा हामी देख्न सक्छौँ, इजरायल चाहिँ यस्तो ठाउँ हो संसारको केन्द्रमा छ, वहाँ यसो केन्द्रमा जन्मिनु पनि यो थियो कि सुसमाचार प्रचार गर्न सजिलो हुन्छ भनेरै थियो केन्द्रमा, होइन मुटु भनिन्छ नि, किनभने केन्द्रले यो पनि गर्छ कि सबैको परमेश्वर भन्ने एउटा संकेत पनि दिन्छ। त्यो भएर हामी देख्न सक्छौँ प्रभुका चेलाहरूले पनि ती कामहरू गरे, उनीहरूले पनि सुसमाचार प्रचार गरे, आत्मालाई जिते, बप्तिस्मा दिए, रोगीलाई निको पारे, होइन दृष्टिबिनेहरूलाई दृष्टि दिए, कान नसुन्नेहरूले कान सुने। प्रभुको चेलाहरूले ती शक्तिशाली कामहरू गरेको हामी पाउँछौँ। अब त्यसपछि भने मैले फेरि त्यो अगाडिको दिनलाई सम्झे, परमेश्वरले शक्तिशाली काम गर्नुभयो, आकाश र पृथ्वी सिर्जनु नै बनाउनु नै त्योभन्दा ठूलो शक्तिशाली के हुन्थ्यो, अनि मोसा एलिया र एलिसाको जीवनबाट अति धेरै शक्तिशाली काम गर्नुभयो। अनि बीचमा आएर हामी हेर्न सक्छौँ दानियल, सत्रक, मेसक र अभेदनको, उहाँहरूले त परमेश्वर जिउँदो हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित नै गरिदिए क्या। कसरी भन्दाखेरि जब दानियललाई दारा राजाले सिंहको खोरमा हालेका थिए, अरू बेला कयौं मानिसहरूलाई त्यहाँ सिंहको खोरमा हालिन्थ्यो, उनीहरूको हड्डी पनि नराखिकन त्यो सिंहले खान्थ्यो, तर जब दानियललाई खाएन दारा राजा तीन छक्क परे र भनेको हामी सुन्छौ। साँच्चै नै दानियलले विश्वास गरेको परमेश्वर त जिउँदो परमेश्वर रहेछन्। दानियलले के गरे, मेरो परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गरे। त्यस्तै गरेर सत्रक, मेसक र अभेदनकोलाई आगोको भट्टीमा हाल्यो, यति धेरै तताइएर हाल्यो, उनीहरू हालिसक्दाखेरि खरानी बन्थे, तर नबुकदनेस्सर राजा तीन छक्क परे, तीनजना हालिएको थियो, यहाँ त चारजना छ। अनि सद्रक, मेसक र अभेदनले भनेको कुरा चाहिँ एउटा शक्तिशाली कुरा छ, हामीलाई हाम्रो परमेश्वरले अथवा हामीले जुन परमेश्वरलाई विश्वास गरेका छौँ त्यो परमेश्वरले हामीलाई बचाउनुहुन्छ भनेर उनीहरूले भनेका छन्। बचाउनु पनि भयो, नबुकदनेस्सर राजाले त प्रभुलाई विश्वास गरेर सद्रक, मेसक र अभेदनको परमेश्वर चाहिँ साँच्चै नै परमेश्वर हुनुहुँदो रहेछ भनेर उसले प्रभुलाई होइन उपवास सहित पछाको कुराहरू पाउँदछौँ, प्रमाणित गरे उनीहरूले परमेश्वर जिउँदो हुनुहुन्छ भनेर। के आज तपाईँ र मैले परमेश्वर जिउँदो हुनुहुन्छ भनेर प्रमाणित गरिरहेका छौँ? यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। त्यसपछि प्रभुका बाह्र चेलाहरूमा हामी फर्केर हेऱ्यौँ भने उनीहरूले प्रभुको शक्तिशाली काम गरेका छन्। विभिन्न ठाउँमा गएर कोही युक्रेन, कोही टर्की, होइन कोही भारत, कोही फ्रान्स, विभिन्न ठाउँ प्रभुका बाह्र चेलाहरू संसारका कुना कुनामा छरिएर गएका छन्, प्रभुको प्रेम पार्दै पार्दै पार्दै। तर अब ती बाह्र चेला त छैनन्, ती बाह्र चेला पछिको चेला चाहिँ अब तपाईँ र म हो। तपाईँ र मैले चाहिँ अब के गर्ने त? हिजो परमेश्वरको दासले शक्तिशाली कामहरू गरे, उत्थल पुथल बनाए भन्थे मान्छेहरूले, संसार उत्थल पुथल पार्ने मानिसहरू आए। तपाईँ र मलाई आज मान्छेले के भनिरहेको छ? आज तपाईँ र मैले हिजो पावल सिलासले जसरी काम गर्थे, हिजो जसरी दानियलको जीवनमा परमेश्वरले काम गर्नुभयो, हिजो जसरी मोसा एलिया र एलिसाको जीवनमा काम गर्नुभयो, के आज त्यो परमेश्वर तपाईँ र म अथवा मेरो जीवनबाट काम गर्न सक्नुहुन्न र? सक्नुहुन्छ। तर जब फर्किएर हेर्दा, विगतलाई फर्किएर हेर्दा,
परमेश्वरको जनहरूको हृदय चाहिँ के थियो, परमेश्वरमा समर्पित थियो र समर्पित हृदयमा परमेश्वरले शक्तिशाली काम गर्नुहुन्छ। के हामी रेडी छौ? तपाईँलाई परमेश्वरले दिनुभएको वरदान के हो थाहा गर्नुभएको छ? त्यही वरदानबाट तपाईँले शक्तिशाली काम गर्न सक्नुहुन्छ। हामी सोच्छौ म त पढेको छैन, मलाई त लेख्न आउँदैन, त्यो भन्न पाउनुहुन्न। परमेश्वरको दृष्टिमा नि न पढेको न लेखेको उहाँले कसैलाई पक्षपात गर्नुहुन्न, जसलाई पनि उहाँले चलाउनुहुन्छ नि। एउटा मकै पोल्ने आमाको घटना मैले सुनिरहेको थिएँ। म त अब पढ्न जान्दिन, कसरी सुसमाचार सुनाउने? उहाँले एकजना भाइलाई बोलाउनु भयो, भाइ तपाईँले मलाई जहिले एक पद दुई पद पढेर सुनाउनु म तपाईँलाई महिनाको यति दिन्छु ल। आमा पढ्न जान्नुहुन्न थियो, जसरी पनि उहाँले त परमेश्वरको काम गर्नुपर्ने थियो। अनि आज पढ्नुभयो भाइले, भोलि पढ्नुभयो, पर्सि पढ्नुभयो। केही समयपछि त्यो भाइ पनि मण्डली आउन थाल्नुभयो। हेर्नुहोस् त, एउटा कर नजान्ने एउटा मकै पोल्ने आमाले त त्यति काम गर्नुहुन्छ भने तपाईँ र म त दुई चार शब्द त पढ्न लेख्न जान्दछौ नि। परमेश्वरको जिम्मेवारी पूरा गरेका छौ कि छैन? जाओ र जाति जातिलाई सुसमाचार सुनाओ भन्ने कुरा हामीले महसुस गरेका छौ कि छैनौ? यो जिम्मेवारी तपाईँ र मेरो हो कि होइन? परमेश्वरले तपाईँ र मलाई किन बोलाउनु भएको भन्ने कुरा तपाईँले रियलाइज गर्नुभएको छ? व्यर्थमा परमेश्वरले तपाईँलाई चुन्नु भएको होइन, यसले मेरो काम गर्छ भनेरै परमेश्वरले चुन्नु भएको। आजसम्म कतिवटा आत्मा बचाउनु भयो? मान्छेहरू अरबौं पैसाको पछि दौडिरहेको छन्, तर एउटा कुरा सत्य छ, अरबौं पैसा कमाउला उसले, जुन दिन ऊ उसको जीवनबाट दुई मुठी सास निस्केर जान्छ नि, उसले केही पनि लाँदैन। तर जसले परमेश्वरको निम्ति आत्मा बचाएको हुन्छ नि, त्यसले परमेश्वरको निम्ति आत्मा लान्छ अथवा आत्मा बचाउँछ, त्यसको इनाम चाहिँ परमेश्वरले दिने प्रतिज्ञा गर्नुभएको छ। यो तपाईँ र मैले यो कुरालाई कसरी हेरिरहेका छौँ? परमेश्वरले तपाईँ र मलाई त्यत्तिकै बोलाएको जस्तो लाग्छ? जाने, मण्डलीमा जाने, ताली बजाउने, फर्किने, शनिबार आउँछ, ताली बजाउने, फर्किने, होइन। ताली बजाउन र चर्च पुगेर फर्किनको लागि होइन, आशाविहीन मान्छेलाई आशा दिनको लागि, कुबाटोमा हिँडेका मानिसहरूलाई सत्य बाटोमा फर्काउनको लागि, निराश भएर बसेकाहरूलाई प्रेम बाँड्नको लागि, र बाटो सत्य जीवन चाहिँ यीशु नै हुनुहुन्छ भन्ने कुरा चिनाउनको लागि। अझै पनि तपाईँ र मैले आफ्ना आफन्तहरूलाई सुसमाचार सुनाएका छौँ त? मान्छेले ग्रहण गर्नु, बप्तिस्मा लिनु नलिनु उनीहरूको कुरा हो, तर परमेश्वरले एउटा कुरा भन्नुभएको छ, जाओ र जाति जातिलाई सुसमाचार सुनाओ। यो कुरा चाहिँ तपाईँ र मैले गरेका छौँ कि छैनौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। कयौं मानिसहरू अहिले हेर्नुहोस् न, आशाविहीन मानिसहरूले नै आत्मदाह गरिरहेको अवस्था छ। भर्खरै तपाईँ र मैले एकजना व्यक्तिले, गणेश नेपाली भन्ने व्यक्तिले आत्मदाह गरेर आफूलाई सिद्धाउनु भयो। उनी सँगसँगै उसको श्रीमतीको सपना पनि सिद्धियो, छोरीको सपना पनि सिद्धियो, आमाको सपना थियो होला, कयौंको सपना उनीसँगै सिद्धे। सायद उसले प्रभु येशु ख्रीष्टलाई पाएको थियो भने मेरो आशा मेरो भरोसा प्रभु हुनुहुन्छ भनेर उसले त्यतिसम्म त पुग्नुहुन्न थियो होला। तर कयौं त्यस्ता जवानहरू छन् जो आशाविहीन छन्, जसको बिसाउने चौतारी छैन। के तपाईँ र मैले चौतारीसम्म देखाउने काम गरिनँ भने यसको न्याय त परमेश्वरले गर्नुहुन्छ नि, होइन र? पक्कै पनि। तपाईँले जागिर खानुभयो,
जागिरमा विश्वासयोग्य भएर काम गर्नु भएन भने नि तपाईँलाई त्यहाँबाट निकालिन्छ क्या, तपाईँको ठाउँमा अर्कै मान्छे ल्याइन्छ। हो, परमेश्वरले दिनुभएको जिम्मेवारी आज्ञा तपाईँ र मैले अधिकारलाई पूरा गरिनौ भने तपाईँको ठाउँमा परमेश्वरले अब अर्को मान्छे रिप्लेस गर्दै हुनुहुन्छ। तपाईँ र म रेडी छौँ, मलाई किन परमेश्वरले बोलाउनु भयो त भन्ने कुरालाई महसुस गरेका छौँ। अब समय आएको छ फेरि मलाई परमेश्वरले किन बोलाउनु भएको भनेर। विविध प्रकारका वरदान भएका मानिसहरू छौँ हामी, परमेश्वरले एउटै वरदान सबैलाई दिनुभएको छैन। आफ्नो आफ्नो वरदानलाई प्रयोग गरेर मानिसलाई परमेश्वरको राज्यमा ल्याउनको लागि के तपाईँ र म रेडी छौँ? अब समय आएको छ।

निर्दोष यशु बलि भए पाएपछि धोका तप्प तप्प झरिरह्यो रगतको थोपा। यो कुरालाई तपाईँ र मैले कति महसुस गरेका छौं कि प्रत्येक मान्छेलाई हामीले बुझाएका छौं त प्रभु यशु किन त्यो क्रुसमा बलि हुनुभयो। अझै पनि मानिसलाई थाहा छैन किन होला है त्यो कर्तव्य तपाईँ र मेरो तपाईँ र मलाई परमेश्वरले अधिकार दिनुभएको छ कि सुसमाचार सुन प्रभु यीशु ख्रीष्टको प्रेम अथवा उहाँको त्यो अगापे प्रेम सुनाउनु पर्ने धेरै मानिसहरू छन् कि तपाईँ र म रेडी छौँ त। यी कुराहरू एकदमै महत्त्वपूर्ण छन् तपाईँ र मेरो जीवनमा। कयौं मानिसहरू बाटो बिराइरहेको अवस्थाहरू छ, मानिसहरू विभिन्न कारणले गर्दा मानिसहरू एकदमै डिप्रेसनमा गइरहेको अवस्थाहरू छ। सबै त मैले भनेको छुइनँ, मानिसलाई यति धेरै त्यो बोझ छ नि टाउको माथि, टाउको सानो छ तर त्यो टाउको भन्दा पनि 100 गुणा ठूलो बोझ त्यो टाउको माथि छ मान्छे। एउटा श्रीमतीले फोन गरेर भन्छिन्, भरे आउँदा मासु लिएर आउनु ल, कति दिन भइसक्यो मासु नखाएको। अनि एकछिनमा छोरा छोरीले भन्छन्, बाबा भरे आउँदा ललिपप लिएर आउनु ल। तर कयौंले भन्नुभएको छ, दिनभरि बस्दा पनि बने नै हुँदैन, मानिस ग्राहक नै आउँदैनन्। अन्त एउटा छोरा मान्छेले कसरी श्रीमतीको लागि मासु, बच्चाहरूको लागि खेलौना, ललिपप लिएर जान सक्छ र सक्दैन नि। अनि उसको जीवनमा निराश

अनि उसको जीवनमा अशान्ति बाहेकहरू के आउन सक्छन्? हो, किनभने आशाले कहिले पनि निराशा बनाउँदैन, किनभने हाम्रो आशा चाहिँ परमेश्वर हुनुहुन्छ। त्यसैले रोमी 12:12 भन्दछ, तिम्रो आशामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। आज मान्छेलाई मत्ती 11:28 खाँचो छ, यस सारा बोझले दबेका हो, मका हो, म तिमीलाई विश्राम दिनेछु। त्यो विश्राम स्थान अथवा त्यो भारी बोझ बिसाउने ठाउँ मान्छेले खोजिरहेको छन्, र यस्तो भन्ने मान्छेले खोजिरहेको छन्। यो कुरा चाहिँ प्रभु यीशु ख्रीष्टले मात्र भन्नुभएको छ, कुनै पनि कुराको फिक्री नगर, म तिम्रो वास्ता गर्नेछु। के यो परमेश्वरलाई हामीले चिनाएका छौँ? आशाविहीन मानिसको जीवनमा तपाईँहरू म गएका छौँ? मेरो जिम्मेवारी के हो भन्ने कुरा महसुस गर्नुभएको छ? आज परमेश्वरले यही कुरा तपाईँ र मलाई बताउँदै हुनुहुन्छ, यस सारा बोझले तपेका मका म तिमीलाई विश्राम दिनेछु। यो कुरा तपाईँ र मैले नै बताउनु पर्छ मानिसहरूलाई, नत्र मानिसहरू यति निराश भइसकेका छन्। किन मान्छेले सुसाइड गर्छन्? किन मान्छेले आत्मदाह गर्छन्? कुनै पनि ठाउँ नभएर, उनीहरूले विकल्पै नदेखेर, उनीहरूले आशै नदेखेर, तर तपाईँ र मैले आशालाई त देखाउनु पर्यो नि त। आशा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ है, अन्तिम विकल्प चाहिँ उहाँ हुनुहुन्छ है भन्ने कुराको जिम्मेवारी त परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। आज टाढाको कुरा नहेरौँ, नजिकको कुरा हेरौँ। तपाईँ र मेरो धेरै आफन्तहरू छन्, मान्छेलाई प्रभुको बारेमा सुनाउन टाढा जानु पर्दैन, टाढा जान गाह्रो पनि छ, तर आफन्तहरूलाई सुनाउन त रोकिँदैन नि। कि तपाईँ आफन्तहरू प्रभुमा बाँचेको चाहनुहुन्न? घटना त हामीलाई थाहा नै छ, धनी मानिस र गरिब लाजरसको बारेमा। जब धनी मानिस मरे, कति चिच्चाका छन्, मलाई एकचोटि पृथ्वीमा छान दियो, म मेरा आफन्तहरूलाई सुनाउन चाहन्छु। त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। अब पनि तपाईँ र म बोलिनौ भने परमेश्वरले अरू कुरालाई नै प्रयोग गर्दै हुनुहुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको

यो अर्थपूर्ण संगीत पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र विश्रामी नै चौतारी यशु मात्र हुन् हिस्सा र बुझले दबेका हो मका हो म तिमीलाई विश्राम दिनेछु। कतिजना निराशमा हुनुहुन्छ होला हताश हुनुहुन्छ होला जिन्दगीदेखि हार मानिसक्नु भएको होला तर अन्तिम विकल्प अझै बाँकी छ प्रभु यीशु तपाईँलाई बोलाउँदै हुनुहुन्छ न डरा म तँसित छु म तँलाई कहिले त्याग्ने छैन भनेर भनिराख्नु भएको छ म तिमीलाई एक्लै छोड्ने छैन जन्म दिने आमा बाबाले त्यागे तापनि म तिमीलाई कहिले त्याग्ने छैन भनेर प्रतिज्ञा गर्नुभएको छ अनि उहाँले भन्नुभएको छ म तिमीलाई टुहुरो कहिले छोड्ने छैन। परमेश्वर यति धेरै माया गर्ने परमेश्वरलाई कतिचोटि तपाईँ र मैले भुलिरहेका हुन्छौँ प्रभुलाई पाएर पनि हामी संसारतिर भुलिसकेका हुन्छौँ डुबिसकेका हुन्छौँ यस्तो दलदले हिलोमा फाँसिसकेको हुन्छौँ फसिसकेको हुन्छौँ कि त्यहाँबाट निस्किनै सक्दैनौँ तर अझै पनि उहाँको हात तपाईँलाई त्यो दलदली हिलोबाट निकाल्न तयार छ कि तपाईँ निस्किन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने प्रभु अझै पनि तपाईँलाई भन्दै हुनुहुन्छ नडरा नडरा म तँसित छु त्यो भएर तपाईँ र म कतिजना त बाँचिसकेका छौँ कतिजनाले बाँचुन्जेल म प्रभुको हो भनेर प्रतिज्ञा पनि गरिसक्नु भएको छ तर कतिजनाले अझै पनि प्रभुलाई पाउनु भएको छैन। जब हामी प्रभुलाई मनैदेखि स्वीकार्छौँ नि एक प्रकारको निर्धक्क हुन्छ क्या हामीलाई म ढुक्क छु म प्रभुको हुँ भन्ने हुन्छ जे पनि जे परे पनि प्रभुले मलाई सम्हाल्नुहुन्छ भने त्यो निश्चित तपाईँहरू मेरो जीवनमा हुन्छ नि त्यो अरूले पनि पाउनुपर्छ नत्र त त्यो निश्चित छैन भने अन्तिम विकल्प त सुसाइड नै हुन्छ नि होइन र केही देख्दैन त तपाईँ र म त परमेश्वरलाई देख्छौँ नि एउटा भारी बोकेपछि बिसाउने चौतारी त छ नि हाम्रो होइन तर मान्छे त त्यति चौतारी पनि छैन तपाईँ र मैले एउटै काम गर्नु पर्यो कि त्यहाँनिर एउटा चौतारी छ है त्यहाँ गएर बिसाऊ भनिदिनु मात्रै पर्यो जुन चौतारीमा जब मान्छेले भारी बिसाउँछ नि उसले कहिले पनि बोझ बोक्नु पर्दैन उहाँले भन्नुभएको छ हे सारा बोझले दबेका हो मका हो म तिमीलाई विश्राम दिनेछु हो त्यही चौतारी देखाउनको लागि परमेश्वरले तपाईँ र मलाई करोडौँ मानिसहरूको बीचबाट चुन्नु भएको ल है त्यहाँ छ है चौतारी त्यहाँ गएर भारी बिसाऊ तिम्रो बोझ यति हल्का हुनेवाला छ होइन त्यो कुरा त तपाईँ र मैले बताउनु पर्यो नि त मान्छेलाई होइन एकजना आमाले यति ठुलो भारी बोकेर हिँड्दै हुनुहुँदो रहेछ अनि एकजना पटुवाले भन्नुभएछ आमा धेरै ठुलो भारी बोक्नु भएछ त्यो भारी म बोक्दिन्छु अनि आमाले भन्नुभएछ बाबु यो भारी त तिमी बोकिदिन्छौ तर मेरो मनमा भएको योभन्दा पनि ठुलो भारी छ मेरो मनमा यति ठुलो बोझ छ त्यो चाहिँ कसले बोकिदिन्छ धेरै पीडामा छन् मानिसहरू अब तपाईँ र मैले मलमपट्टि लगाउने बेला आएको छ मानिसको अन्तिम मलमपट्टि नै प्रभु येशू ख्रीष्ट हुनुहुन्छ बारम्बार मलमपट्टि लगाइराख्नु पर्दैन प्रभुलाई पाइसकेपछि एकचोटि उहाँको मलमपट्टि लगाएपछि सधैँको लागि अनन्त जीवनको लागि। आदरणीय श्रोता अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको बच्चनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको बच्चन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जय मसी, म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं। हामीले विगतका दिनहरू जस्तै आज पनि एपिसीको पुस्तकबाटै तपाईहरूलाई परमेश्वरको वचन सुनाउँदै अध्ययन गर्दै उत्साह दिन गइरहेका छौं। आउनुहोस्, हामी अध्ययनतर्फ अगाडि बढ्नेछौ। हामी एपिसीको पुस्तक अध्याय 5 आज यो वचनको भागलाई अगाडि बढाउँदैछौ। यहाँ 5 हामी 21 पदसम्म पढ्दै जानेछौ। प्रेरित पावलले यो पुस्तक चाहिँ जेलखानामा रहँदाखेरि, रोमीको कैदमा रहँदाखेरि उनले एपिसीको मण्डलीको लागि लेखेका हुन्। यो पत्र इस्वी सम्वत 60-61 ताका लेखिएको हो र विशेष गरी एफिसीको मण्डलीमा रहेका विश्वासीहरूको लागि, मण्डलीका लागि यो पत्र लेखिएको हो। तर पनि त्यति बेला लेखिएको यो पुस्तकले अहिले पनि तपाईँ र मेरो जीवनमा पक्कै पनि नयाँ ऊर्जा, सकारात्मक विचारहरू अवश्य पनि दिएका छन् र हामीलाई उत्साहित गरिरहेको छ कि यो पुस्तकले हामी ख्रिस्टमा अझै बलियो भएर अगाडि बढ्दै जाउँ। आउनुहोस्, हामी पाठ गर्दै अगाडि बढ्नेछौ। 5:1 यसरी लेखिएको छ, यसकारण प्रियहरू, प्रिय बालकहरू झैं परमेश्वरको देखासेकी गर्नेहरू हौ, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर उहाँलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस्, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्, तर बरू धन्यवाद दिने काम होस्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई, जो मूर्ति पूजक हो, ख्रिस्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो। ज्योतिका सन्तान झै हिडुल गर, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरु तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कुराहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो। यसैले यसो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ, र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसहरू जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसै कारण मूर्ख नहो, तर प्रभुको इच्छा के छ सो बुझ। डाक मध्यले नमातियो, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। हालेलुया। प्रियहरू, हामीले यहाँ पाठ गरेको खण्ड चाहिँ एपिसीको पुस्तक 5:1-21 रहेको छ। प्रेरित पावलले एपिसीको मण्डलीका विश्वासीहरूको लागि यो पत्र लेख्नुभएको हो। विशेष गरी मण्डलीमा विभिन्न किसिमका समस्याहरू त्यति बेला आएको थियो। मण्डलीमा को ठूलो को सानो भन्ने समस्या थियो, मण्डलीमा को अन्य जाति को यहुदी भन्ने समस्या पनि थियो, जसले मण्डलीमा भएका विश्वासीहरू बीच बेमेल ल्याएको थियो। मण्डलीमा एकता पनि आवश्यक थियो र त्यो सँगसँगै मण्डलीमा जुन पहिले जीवनयापन गरिरहेका मानिसहरू थिए, जुन अन्य जातिहरूले संसारमा रहँदाखेरि जुन जीवनयापन गरिरहेका थिए, त्यही जीवनयापन उनीहरूले अझै पनि येशूलाई पाइसक्दा पनि गरिराखेको देखिएको कारणले गर्दाखेरि पाउलले अब पुरानो जीवन, पुरानो स्वभावहरू, सबै कुराहरूलाई त्यागेर अब धार्मिकताको जीवनमा जिउनु पर्छ भनेर पाउलले यो पत्र लेखेका छन्। अनि मुक्ति र उद्धार हाम्रो जीवनशैलीले प्राप्त गर्ने होइन, मुक्ति र उद्धार त परमेश्वरको अपार अनुग्रहबाट र विश्वासद्वारा हामीले मुक्ति र उद्धार पाएका छौं। तर अब मुक्ति र उद्धार पाएका छौं भन्दैमा हाम्रो जीवन चाहिँ अस्त व्यस्त, हाम्रो जीवन चाहिँ पहिलेको जस्तै अपरिवर्तित, हाम्रो पुरानो स्वभावमा नै हामी जिइराख्ने भन्ने खालको चाहिँ हुँदैन। पाउलले त्यही कुरालाई चाहिँ जोड़ दिएका छन्। हो, हाम्रो व्यवहारले, हाम्रो कामले, हाम्रो धार्मिकताका कारणले गर्दाखेरि हामीले मुक्ति र उद्धार पाएका होइनौ, तर पनि प्रियहरू, परमेश्वरको अनुग्रह र येशू ख्रीष्टद्वारा हामीले उहाँमाथिको विश्वासद्वारा मुक्ति र उद्धार पाएका हौ भने अब हामी परमेश्वरप्रति एउटा धन्यवादी भएर आफ्नो जीवनलाई अब आगामी दिनमा अन्धकारमा होइन तर ज्योतिमा, पापमय स्वभावमा होइन तर धार्मिक र पवित्र निष्कलंक जीवन तपाईँ र हामीले जिउन सक्नुपर्छ। त्यो नै एउटा धार्मिकताको जीवन हो, त्यो नै एउटा साँचो ईश्वर भक्ति हो भनेर बाइबलमा यहाँ प्रेरित पाउलले सिकाएका छन्। अहिले पढेको खण्डको मुख्य आशय नै प्रियहरू यही हो कि विश्वासी जीवन संसारमा मानिसहरूको लागि एउटा ज्योति झै चम्किने खालको जीवन हुनुपर्दछ। तपाईँ र मबाट येशू प्रभु झल्किनु पर्दछ, तपाईँ र मबाट परमेश्वरको सत्यता र ज्ञान झल्किनु पर्दछ। कसैले तपाईँ र मलाई तुच्छ नठानोस्, तपाईँ र मेरो व्यवहारका कारणले गर्दाखेरि तपाईँ र मेरो स्वर्गमा बस्नुहुने परमेश्वरलाई मानिसहरूले तुच्छ नभनुन्। प्रेरित पाउलले यही कुरा मण्डलीलाई सिकाउँदैछन्। प्रियहरू, पद एकमा चाहिँ पाउलले मण्डलीलाई एउटा बालक झैं सम्बोधन गरेका छन्, किनभने पाउलले भन्दछन् कि तिमीहरूको जीवन चाहिँ एउटा बालक झैं हुनुपर्दछ। एउटा बालकले के गर्छ प्रियहरू? आमा बुवाहरूले जे गर्यो त्यही बालकले सिक्दछ, देखासेखी गर्दछ। पाउलले पनि भन्दछन् कि तिमीहरू चाहिँ एउटा बालकहरू झैं परमेश्वरको देखासेखी गर्ने हो। हो, पक्कै पनि विश्वासीहरू देखासेखी गर्ने एउटा बालक झैं हुनुपर्दछ। दुधे बालकमा के कुरा हुन्छ तपाईँ हामीले देखेका छौं, उनीहरू निकै निर्दोष हुन्छन्। उनीहरूले आमा बुवाहरूको देखासेखी गर्दछन्, आफ्नो वरिपरि भएका मानिसहरूको देखासेखी गर्दछन्। प्रियहरू, विश्वासीहरूलाई यहाँ पाउलले भन्दछन् कि तिमीहरू बालक झैं परमेश्वरको देखासेखी गर्ने हो। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। प्रियहरू, आजको यो खण्डले पनि विशेष गरी तपाईँ र हाम्रो जीवनमा येशू प्रभुको जस्तो प्रेम हुनुपर्दछ भन्ने कुरा सिकाउँदछ। येशू प्रभुले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुभयो कि प्रियहरू, उहाँले आफ्नो जीवनलाई नै उहाँले क्रूसमा बलिदान गर्नुभयो। उहाँद्वारा तपाईँ र हामी अनन्त जीवन हामीले प्राप्त गरौं, हाम्रो पापको क्षमा होस् भनेर येशू प्रभु आजभन्दा 2000 वर्ष पहिले कलवरी क्रूसमा उहाँलाई मारियो। उहाँ मर्नको लागि तयार हुनुभयो। उहाँ क्रूसमा एउटा निकै नै दर्दनाक मृत्यु उहाँले सहनुभयो। किन भन्दा प्रियहरू, उहाँले मानिसलाई धेरै नै प्रेम गर्नुहुन्थ्यो। परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट येशू हाम्रो निम्ति मर्नुभयो। प्रियहरू, पाउलले यही कुरा यहाँ बताउँदछन् कि तिमीहरूमा यस्तो प्रेम होस् कि जो येशू ख्रीष्टमा थियो, जसले मण्डलीको लागि उहाँले बलिदान दिनुभयो। त्यो बलिदान एउटा यस्तो बलिदान हो जो कोहीले दिन सक्दैन। संसारको पाप उठाइ लैजानको लागि क्रूसमा आफ्नो प्राण अर्पण गर्ने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ, अनि उहाँद्वारा मात्रै पाप क्षमा छ, अनि उहाँद्वारा मात्रै मुक्ति र उद्धार छ। यहाँ त्यही भनिएको छ, जसरी ख्रीष्टले आफू एउटा बलिदानी भएर प्रेम हामीमा देखाउनुभयो, हामीमा पनि त्यही किसिमको प्रेम हुनुपर्दछ भनेर पाउलले बताएका छन्। तीन पदमा, तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउ समेत नलियोस् जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। प्रियहरू, जब तपाईँ हामीले येशूलाई विश्वास गर्छौं, उहाँलाई पछ्याउँछौं, हामी बीचमा पक्कै पनि पहिलेको जीवनमा विभिन्न किसिमका लालचहरू, लोभहरू, विभिन्न किसिमका अशुद्धताहरू, व्यभिचार पक्कै पनि थियो होला। तर अब उहाँलाई पछ्याउने व्यक्तिको जीवनमा पक्कै पनि यी कुराहरू सुहाउँदैन भनेर यहाँ भनिएको छ। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्टौली नगर्नु यी सुहाउने कुरा होइनन्। यहाँ सुहाउने र नसुहाउने कुरा पावलले बताएका छन्। हामीले कुनै कुराहरू पहिरन्छौ हाम्रो जीवनमा, हामी कुनै बिहेमा जाँदाखेरि हामी राम्रो कपडा कोट लगाउँछौ, हामीसँग जे छ एकदमै राम्रो कुराहरू हामी लगाउँदछौ, हामी मण्डली आउँदा अलिकति राम्रो कपडाहरू हामीले खोजेर लगाउँदछौ, जसले हामीलाई राम्रो शोभा दिन्छ भने हामी ठान्दछौ। तर तपाईँ विचार गर्नुहोस्, कुनै शोकको घरमा कुनै मानिसको मृत्यु भइरहेको छ अनि त्यहाँ मानिसहरू शोकमा डुबेका छन्, त्यहाँ तपाईँ एकदमै राम्रो सुट बुट लाएर निकै सजिएर तपाईँ जानुभयो भने के हुन्छ प्रियहरू? पक्कै पनि त्यो कुराले तपाईँलाई शोभा दिँदैन। यहाँनिर के कुरा सुहाउने र के कुरा नसुहाउने भनेर भनिएको छ। पक्कै पनि विश्वासी जीवनमा अब विभिन्न किसिमका पापमय स्वभावका कुराहरू सुहाउँदैनन्, किनभने तपाईँ र हामी एक समय त्यस्तै जीवनयापन गरेका थियौं, तर अब ज्योतिको सन्तान हामी भइसकेपछि हामी बीच यी सबै कुराहरू हुनुहुँदैन भनेर पावलले बताएका छन्। कुनै पनि किसिमका मूर्ख बातचित पनि तपाईँ हामीले गर्न हुँदैन प्रियहरू। कुनै पनि ठट्टेउली कुराहरू जसको कुनै अर्थ छैन। हामीले योभन्दा अगाडि हेर्यौं कि तपाईँले बोलेको हरेक शब्दले मानिसलाई उत्साह दिने, मानिसलाई अनुग्रह मिल्ने मिठो वचन तपाईँ हाम्रो हुनुपर्दछ। तर धेरै समय हामी बोल्ने कुरालाई हामी ख्याल ठट्टा ठट्यौली रमाइलो र बेफाइदाका कुराहरू हामी गर्दछौ। त्यो कुरा चाहिँ प्रियहरू एउटा विश्वासीको जीवनमा नसुहाउने कुरा हो भनेर पावलले बताएका छन्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई जो मूर्ति पूजक हो ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। प्रियहरू यहाँ पावलले स्पष्टसँग बताएका छन् कि कुनै पनि किसिमको व्यभिचार अशुद्ध क्रियाकलाप गर्ने मानिस अथवा लोभी यी सबै कुराहरू चाहिँ एउटा मूर्ति पूजा हो। प्रियहरू हामीले मूर्ति पूजा भनेर कुनै एउटा आइडललाई एउटा ढुङ्गालाई अथवा काठ कुनै कुरालाई पूजेकोलाई मात्रै हामीले मूर्ति पूजा सम्झिन्छौ भने त्यो गलत हो। पावलले स्पष्टसँग बताएका छन् कि जति पनि पापमय स्वभावहरू हाम्रो जीवनमा यदि हामीले गर्छौं भने ती सबै मूर्ति पूजा हो। यदि हामी ती कुराहरू अझै पनि हाम्रो जीवनमा हामीले गरिरहन्छौ, पावलले स्पष्टसँग बताएका छन् कि परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। त्यस्तो स्वभाव यदि हामीमा छ भने पनि प्रियहरू अन्तिमको दिनमा हामी न्याय आसनमा हामी बस्नै पर्छ। न्याय आसनमा हामी परमेश्वरको सामु हामी उभिनै पर्छ अनि परमेश्वरले अधार्मिक मानिसहरू मूर्ति पूजकहरू अनि अन्य थुप्रै व्यक्तिहरूलाई छुट्याउनु भए जसरी परमेश्वरले इन्साफ गर्नुहुन्छ। त्यसकारण पनि पावलले मण्डलीलाई चेतावनी दिँदै हुनुहुन्छ कि यी सबै कुराबाट हामी होसियार रहनु पर्दछ। छ पदमा कसैले कसैलाई खोक्रा कुराले धोका नदियोस् किनकि ती कुराको कारणले अनाज्ञाकारितामाथि अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिमीहरूसँग सहभागी नहो किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान झैं हिडुल गर। प्रियहरू यहाँ पावलले मण्डलीमा रहेका विश्वासीहरूलाई उहाँको वचन परमेश्वरमाथि विश्वास गर्नेहरूलाई के भन्दै हुनुहुन्छ भने तिमीहरूको संगत पनि असल बनाओ। संगत निकै महत्वपूर्ण छ प्रियहरू। हामी थाहा पाउँदछौ कि एउटा टोकरीमा 10 राम्रो स्याउ र एउटा सडेको स्याउ हामीले राख्यौं भने केही समयपछि त्यो सडेको स्याउले अरू सबै राम्रो स्याउलाई पनि सडाइदिन्छ, बिगारदिन्छ। संगतको निकै महत्वपूर्ण हुन्छ भन्ने कुरा त्यसैबाट पनि हामीले थाहा पाउँदछौ कि तपाईँ र हाम्रो संगत कोसँग छ, तपाईँ र हाम्रो दिनचर्या कोसँग बितिरहेको छ। विश्वासी जीवनमा हामीले यदि साँच्चीकै हाम्रो सहभागिता परमेश्वरको भय मान्ने परमेश्वरको धार्मिकताको जीवन जिउने व्यक्तिसँग छैन तर संसारकै जीवनयापन गर्ने मूर्ति पूजकसँग मात्रै हाम्रो सम्बन्ध छ भने त्यसबाट प्रियहरू साँच्चीकै हामीलाई फाइदा गर्दैन। पावलले स्पष्टसँग भनेका छन् कि तिनीहरूसँग सहभागी नहौ किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान चाहिँ हिडुल गर। प्रियहरू आज तपाई र हामी ज्योतिका सन्तान चाहिँ हिडुल गर्नु आवश्यक छ। ज्योति झैं चम्किनु आवश्यक छ। डाँडामा बसालिएको घर झैं हामीलाई थाहा छ, डाँडामा बसालिएको घर जति बेला राति हुन्छ तब उज्यालो त्यहाँ बत्ती बल्छ, सारा बेसीका मानिसहरूले वरिपरिका मानिसहरूले त्यसलाई देख्दछन्। कति सुन्दर हुन्छ, कति असल हुन्छ। प्रियहरू बाइबलले स्पष्टसँग बताएका छन् जब तपाईँ र हामी प्रभुलाई विश्वास गर्दछौ तपाईँ र मेरो जीवन चाहिँ एउटा ज्योतिको सन्तान झैं हिँड्नु आवश्यक छ। ज्योतिको सन्तान झैं मानिसहरूको लागि एउटा मार्गदर्शन गर्ने, अन्धकारमा हिडुल गरिरहेका मानिसहरूको लागि एउटा ज्योति र मानिसहरूलाई उत्साह दिने, उनीहरूको पाप र अधर्मबाट फर्किएर एउटा ज्योतितर्फ अगाडि बढ्ने खालको उत्साह दिने जीवन तपाईँ र हाम्रो हुनुपर्दछ। नौ पदमा यहाँ पावलले भनेका छन्, किनकि सबै भलाइ धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ र प्रभुमा मन पर्ने के हो सो सिक्ने कोशिश गर, अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो बरू तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कामका विषयमा भन्नु पनि शर्मको कुरो हो, तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा जो प्रष्टै देखिन्छ जो ज्योति हो, यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यो कुराले के देखाउँदछ भने प्रियहरू, जसले गुप्तमा भए पनि आफूले परमेश्वरले देखेको छैन, परमेश्वरको नजरबाट म टाढा छु भनेर मैले जे गरे पनि हुन्छ भन्ने यदि कसैले सोचेर पाप र त्यो पुरानो जीवन हामीले जिइरहेका छौं भने हामीले अब आफ्नो जीवनलाई परमेश्वरको सामु ल्याउन आवश्यक छ, किनभने उहाँ ज्योति हुनुहुन्छ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सम्झिनु पर्दछ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। गुप्तमा भएका सबै कुराहरू प्रकट गरिउन् भनेर यहाँ वचनमा बताइएको छ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। प्रियहरू, पावलले दिएको यो वाणी, पावलले दिएको यो वचन पक्कै पनि पवित्र आत्माको प्रेरणाबाट प्राप्त भएको तपाईँ र मेरो लागि निकै लाभदायक छ। प्रियहरू, आज हामी धेरै समयको ख्याल गर्दैनौ, समयको पूरा सदुपयोग गर भनेर पावलले बताएका छन्, अनि दिन चाहिँ खराब छ। हामीलाई थाहा छ संसारमा विभिन्न किसिमका खराबी छन्, संसारका सबै कुराहरूबाट हामी सचेत रहनु पर्दछ, समयको पनि हामीले ख्याल गर्नु पर्दछ भनेर पावलले यहाँ सिकाएका छन्। पावलले फेरि भनेका छन्, मूर्ख नहो तर प्रभुको इच्छा के छ त्यो बुझ, डाकमध्येले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। प्रियहरू, आजको यो वचन स्पष्ट छ, यसमा धेरै हामीले वर्णन गरिराख्नु पर्ने आवश्यक छैन, तर मलाई विश्वास छ तपाईँले आज यो वचनले दिएका कुराहरू हामी सबैका लागि एउटा चेतावनी पनि हो, मण्डलीका लागि एउटा उत्साह हो, र हामीले हाम्रो जीवन एउटा ज्योति झैं अगाडि बढ्नुपर्ने कुरा पुनः स्मरण गर्ने कुरा पनि आजको वचनले बताएको छ। मलाई विश्वास छ आजको वचन हामीले अध्ययन गर्दै गर्दा, पाठ गर्दै गर्दा तपाईँले परमेश्वर तर्फबाटको बोलावट, उहाँको शब्द तपाईँले सुन्नु भएको छ। मलाई विश्वास छ कि आजको हामीले वचन अध्ययन गर्दै गर्दा हामीले आफूले आफूलाई एकपटक फेरि नियाल्ने समय परमेश्वरले दिनुभएको छ। हामी आफूले आफूलाई एकपटक नियालौं प्रियहरू, हाम्रो जीवन कस्तो छ? हो, हामीले उद्धार पाएका छौं, उद्धार पाएर हामीले आफ्नो जीवनलाई अस्तव्यस्त ढंगले जिइरहेका छौं, अथवा त्यो सित्तैमा पाएको उद्धार मुक्तिलाई हामीले मनन गर्दै परमेश्वरलाई धन्यवादी भएर उहाँले चाहेको जस्तो जीवन हामीले जिइरहेका छौं। हाम्रो संगत कोसँग छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ भन्ने कुरा आजको वचनबाट हामीले बुझेका छौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु कि अन्तिम पद यहाँ जसरी लेखिएको छ, ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ख्रिस्टको श्रद्धा गर्दै हामी विश्वासीहरूको बीचमा, उहाँका जनहरूको बीचमा, सन्तहरूको बीचमा एक अर्काका अधीनमा रहेर हामी केवल उहाँकै मात्रै गीत र उहाँको मात्रै धुनहरू भजनहरू गाउँदै हामी परमेश्वरमा दिन प्रतिदिन रमाउँदै अगाडि बढ्न सकौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु, विश्वासीहरू तपाईँलाई प्रभुले आजको यो वचनबाट पक्कै पनि नयाँ उत्साह, एउटा चेतावनी र प्रेरणा दिनुभएको छ भन्ने मैले विश्वास गरेको छु। तपाईँलाई परमेश्वरले धेरै आशिष अनुग्रह दिनुभएको होस्। हवस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने बाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।

0: जयमिश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 20 बेनामिनीहरूलाई मारेर यस अत्याचारको बदला लिएको। तब सबै इजरायलीहरू दानदेखि बेरसेवासम्मका जम्मै समुदाय र गिलादबाट पनि एउटै मानिस जस्तै गरी आआफ्नो घरबाट निस्किएर मिस्पामा परमप्रभुको सामुन्ने भेला भए। इजरायलका कुलहरूको सबै मानिसहरूको अगुवाहरू तरबार भिरेका 400,000 योद्धाहरू परमेश्वरको मानिसहरूको सभामा हाजिर भए। बेनामिनीहरूले इजरायलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। यस्तो दुष्ट कुरो कसरी भयो भनी इजरायलीहरूले सोधे। यसकारण त्यस मारिएकी स्त्रीका पति तिलेवीले भने, म र मेरी उपपत्नी रात बिताउनलाई बेन्यामिनको गिवामा आएका थियौं। त्यस रात गिवाका नगरवासीहरू मेरो विरूद्धमा खड़ा भए र मलाई मार्ने विचारले म बसेको घर घेरे र उनीहरूले मेरी उपपत्नीमाथि बलात्कार गरे र त्यो मरे। मैले त्यसको लास लगेर टुक्रा टुक्रा पारी काटे र ती मैले इजरायलका चारैतिर पठाइदिए, किनभने उनीहरूले इजरायलमा यस्तो व्यभिचारी र अपमानजनक काम गरेका थिए। अब तपाईँ सबै इजरायलीहरू बोल्नुहोस् र आफ्नो फैसला दिनुहोस्। तब सबै मानिसहरू एउटै मानिस चाहिँ खड़ा भएर भने, हामी मध्ये एउटै पनि आफ्नो घरमा फर्केर जाने छैन। अब गिवालाई हामी यसो गर्नेछौ, गोला हाले अनुसार हामी चढ़ाई गर्नलाई जानेछौ। हामी इजरायलका जम्मै कुलबाट हरेक 100 10, हरेक 1,000 100 र हरेक 10,000 1,000 गरी इजरायलमा यस्तो अत्याचार गर्ने बेन्यामिनका गिवाको विरूद्धमा जानेहरूको निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौ। यसरी सबै इजरायली भेला भए र एउटै मानिस जस्तै त्यस शहरको विरूद्धमा एकै मनका भए। इजरायलका कुलहरूको मानिसहरूले बेन्यामिनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, तिमीहरूको बीचमा यस्तो खराब काम भएको यो के हो? गिवाका ती दुष्ट मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेऊ र हामी उनीहरूलाई मारेर इजरायलमा भएको यस दुष्कर्मलाई फाल्नेछौ। तर बेन्यामिनीहरूले आफ्नो दाजुभाइ इजरायलीहरूको कुरा सुनेनन्। उनीहरू आआफ्नो शहरहरूबाट इजरायलीहरूसँग लड़ाई गर्नलाई गिवामा जम्मा भए। ती बेन्यामिनीहरूले तुरन्तै आआफ्नो शहरहरूबाट तरबार भिरेका 26,000 मानिसहरू लड़ाईको निम्ति जम्मा गरे। यी मानिसहरू बाहेक गिवाका 700 चुनिएका मानिसहरू पनि थिए। यी सबै मध्ये देब्रे हात अरू 700 चुनिएका मानिसहरू पनि थिए, जसले घुएत्रोले कुनै निशाना पनि चुकाउँदैनथे। बेन्यामिनको कुल छोडेर इजरायलले चाहिँ तरबार भिरेका 400,000 मानिसहरू जम्मा गरे, जो सबै योद्धा थिए। इजरायलीहरू तुरन्तै बेथलतिर लागे र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, हामी मध्येको कुन चाहिँ कुलले पहिले बेन्यामिनलाई आक्रमण गर्ने? परमप्रभुले भन्नुभयो, पहिले योद्धाले आक्रमण गरोस्। यसैले इजरायलीहरू बिहान सखारे गिवाको सामु गएर छाउनी हाले। तिनीहरूले बेन्यामिनीहरूसँग लड़ाई गर्नलाई आफ्नो फौजलाई शहरको सामुन्ने तयार राखे। त्यस दिन बेन्यामिनीहरूले गिवाबाट आक्रमण गरेर 22,000 इजरायलीहरूलाई रणभूमिमा मारे। तर इजरायलका मानिसहरूले एक अर्कालाई साहस दिएर पहिलो दिनकै स्थानमा फेरि अडेर बसे। तब इजरायलीहरू उक्लेर गए र परमप्रभुको सामु बेलुकी समय विलाप गरे र तिनीहरूले परमप्रभुसँग आफ्नो दाजु भाइ बेन्यामिनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे। परमप्रभुले भन्नुभयो, उनीहरूको विरूद्धमा माथि उक्लेर जाओ। दोस्रो दिन पनि तिनीहरू बेन्यामिनीहरूसँग लड़ाई गर्नलाई अघि बढे। बेन्यामिनीहरू पनि तिनीहरूसँग लड़ाई गर्नलाई गिवाबाट निस्के र तरबार भिरेका अरू 18,000 मानिसहरूलाई उनीहरूले मारे। तब जम्मै इजरायलीहरू फर्केर बेथेलमा गए र त्यहाँ तिनीहरू साँझ समय विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होम बलि र मेल बलि चढाए। त्यसबेला परमेश्वरको करारको सन्दुक त्यही थियो।

र हारूनका छोरा एलाजारका छोरा पिनहासले त्यसको सामु सेवा गर्दथे। अनि इजरायलीहरूले परमप्रभुसँग सोधे कि हामी हाम्रो भाइ बेन्यामिनको विरुद्धमा लडाई गर्नलाई फेरि जाउँ कि नजाउँ। परमप्रभुले जवाफ दिनुभयो, त्यसलाई आक्रमण गर, भोलि म त्यसलाई तिमीहरूको हातमा सुम्पिदिनेछु। तब इजरायलले गिबाको चारैतिर ढुकी बस्नलाई मानिसहरू राखे। तेस्रो दिन इजरायलीहरू बेन्यामिनीहरूको विरुद्धमा अघि बढे र अघि झैं गिबाको विरुद्धमा स्थान लिए। अनि बेन्यामिनीहरू चाहिँ त्यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्के र उनीहरू शहरबाट अलि टाढा पुगे। अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूल बाटाहरूमा केही इजरायलीहरू अर्थात 30 जनालाई मारे। हामी तिनीहरूलाई फेरि पनि जित्दैछौ भनी उनीहरूले सम्झे, तर इजरायलीहरूले उनीहरूलाई शहरबाट बाहिर मूल बाटाहरूमा तानेर निकाल्नलाई हारेर भागेजै गर्ने उपाय गरेका थिए। इजरायलीहरूका जम्मै मानिसहरूले आफ्नो स्थान छोडेर बाल तामारमा युद्धको निम्ति टोली बाँधे। अनि ढुकुवामा बस्नेहरू गिबाको पश्चिमको स्थानबाट झट्टै निस्केर आए। तब इजरायलका 10,000 चुनिएका योद्धाहरूले अगाडिबाट गिबालाई आक्रमण गरे। चाँडै घमासान युद्ध भयो। बेन्यामिनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शंका गरेनन्। यसरी परमप्रभुले बेन्यामिनीहरूलाई इजरायलको सामान्य परास्त गर्नुभयो र त्यस दिन इजरायलीहरूले तरवार भिरेका 25,100 बेन्यामिनीहरूलाई मारे। अब हामीहरू त हारेछौ भनी बेन्यामिनीहरूले थाहा पाए, किनकि सबै इजरायलीहरू गिबाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफू चाहिँ हारेका जस्तै देखाएका थिए। ती ढुकुवा बसेका मानिसहरूले 81 चढाई गरेर गिबाभित्र पसे र चारैतिर त्यहाँका सबै बासिन्दाहरूलाई तरवारले मारे। इजरायलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्लाह गरेको चिन्ह यो थियो कि तिनीहरूले शहरबाट धुवाको मुस्लो आकाशतिर पठाउनु पर्ने। तब इजरायलीहरू चाहिँ लडाईमा फर्कने थिए। पहिलेको लडाईमा गरे झैं हामी इजरायलीहरूलाई जित्दैछौ भन्ने विश्वासमा बेन्यामिनीहरूले इजरायलीहरूलाई मार्न लागेका थिए र करिब 30 जनालाई मारे। तर जब शहरबाट धुवाको मुस्लो माथितिर जान लाग्यो, तब बेन्यामिनीहरूले पछिल्लोतिर फर्केर हेरे र सारा शहरमा आग लागि भइरहेको देखे। तब इजरायलीहरू फनक्क फर्केर बेन्यामिनीहरूमाथि जाइ लागे। बेन्यामिनीहरूले आफ्नो नाश आएको देखे र डरले हात्तिए। यसकारण उनीहरू फर्केर इजरायलको सामुबाट उजाड स्थानतिर भागे। तर लडाई उनीहरू समय पुग्यो र शहरहरूबाट आएका इजरायलीहरूले उनीहरूलाई बीचमा पारे काटेर मार्न लागे। तिनीहरूले बेन्यामिनीहरूलाई रिङ्गै खेदे र नबिसाइकन खेदे र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते। 18,000 बेन्यामिनीहरू मारिए। उनीहरू जम्मै योद्धा थिए। बाँचेकाहरू चाहिँ फर्केर उजाड स्थानमा भएको रिमोनको चट्टानतिर भागे। इजरायलीहरूले बाटाहरूमा उनीहरूको 5,000 जति यताउता छोडिएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामिनीहरूलाई गिदोमसम्म खेदे र अझै 2,000 जनालाई मारे। त्यस दिन बेन्यामिनीहरूको हतियार भिरेका 25,000 योद्धाहरू लडाईमा मारिए। तर बाँचेका 600 जना चाहिँ फर्केर उजाड स्थानमा भएको रिमोनको चट्टानमा भागे र त्यहाँ 4 महिनासम्म बसे। इजरायलीहरू बेन्यामिनतिर फर्केर शहरहरूमा भएका मानिसहरू र गाईवस्तुहरूलाई र भेटाइएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेटाएको हरेक शहरलाई पनि आगो लगाइदिए।

न्यायकर्ताको पुस्तक अध्याय 21 बाँकी रहेका बेन्यामिनीहरूको निम्ति पत्नीहरू। इजरायलीहरूले आफ्नो छोरी कुनै बेन्यामिनीलाई विवाहमा दिने छैन भनी मिस्पामा शपथ खाएका थिए अनि मानिसहरू बेथेलमा गए र साँझसम्मै त्यहाँ परमेश्वरको उपस्थितिमा रहेर साह्रै ठूलो विलाप गरे। तिनीहरूले भने, हे परमप्रभु इजरायलका परमेश्वर, इजरायललाई किन यस्तो भएको छ? किन आजको दिन इजरायलको एउटा कुल चाहिँ हराएर गयो? भोलिपल्ट मानिसहरू बिहानै उठेर त्यहाँ एउटा वेदी बनाएर होम बलि र मेल बलि चढाए, तब इजरायलका सबै कुल मध्येको कुनै कुल परमप्रभुको उपस्थितिमा आएन कि भनी इजरायलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्पामा परमप्रभु कहाँ नजाने चाहिँ मारिनुपर्छ। अब इजरायलीहरूले आफ्नो दाजुभाइ बेन्यामिनीहरूको निम्ति बिलौना गरे, किनभने तिनीहरूले भने, आजको दिन इजरायलमा एउटा कुल नै मेटियो। तिनीहरूले सोधे, बाँकी रहेकाहरूको निम्ति पत्नीहरू खोजिदिनलाई हामी के गरौं? हामीले परमप्रभुको सामुन्य उनीहरूलाई हाम्रा छोरीहरू विवाहमा नदिने भनेर शपथ खाएका छौं। तब तिनीहरूले सोधे, इजरायलका सबै कुलहरू मध्ये परमप्रभु कहाँ मिस्पामा नजाने कोही छ? अनि याबेस गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेन छ भनी तिनीहरूले पत्ता लगाए, किनकि जब तिनीहरूले मानिसहरूको गन्ती लिए तब याबेस गिलादको कोही पनि उपस्थित भएको भेटाएनन्। यसैले त्यस सभाले 12,000 योद्धाहरूलाई याबेस गिलादका पुरुष स्त्री र बालकहरूलाई तरवारले मार्न भन्ने हुकुम दिएर पठाए। तिनीहरूले भने, तिमीहरूले हरेक पुरुष र पुरूषसँग सहवास भएकी स्त्रीलाई मार्नु, तर कन्ने केटीहरूलाई चाहिँ छोडिदिनु। तिनीहरूले त्यसै नै गरे। याबेस गिलादका बासिन्दाहरू मध्ये 400 जवान स्त्रीहरू भेटाइए जसको कुनै पुरूषसँग सहवास भएको थिएन, अनि तिनीहरूले यिनीहरूलाई कनानका सिलोको छाउनीमा ल्याए। तब जम्मै सभाले रिमोनको चट्टानमा भएका बेन्यामिनीहरूलाई शान्तिको प्रस्ताव गर्न डाकी पठाए। यसकारण बेन्यामिनीहरू फर्केर आए र उनीहरूलाई याबेस गिलादका ती स्त्रीहरू दिए जो बचाइएका थिए, तर उनीहरूको निम्ति ती यथेष्ट भएनन्। मानिसहरू अझै पनि बेन्यामिनको निम्ति बिलौना गरिरहे, किनभने इजरायलका कुलहरूमा परमप्रभुले यो फाँटो गरिदिनु भएको थियो। अनि सभामा धर्मगुरूहरूले भने, बाँकी रहेकाहरूको निम्ति पत्नीहरू खोजिदिनलाई के गरौं? बेन्यामिनका सबै स्त्रीहरू त मारिए। तिनीहरूले भने, भागेर बाँचेका बेन्यामिनीहरूको उत्तराधिकार हुनै पर्छ, नत्र त इजरायलीहरू मध्येको एउटा कुल मेटिएर जानेछ। हामी आफ्नो छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्दैनौ, किनभने कुनै बेन्यामिनीलाई आफ्नो छोरी दिने मानिसमाथि श्राप आउने छ भनी हामीले शपथ खाएका छौं। तब बेथेलको उत्तरतिर बेथेलदेखि सकेम जाने मूल बाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको सिलोमा परमप्रभुको निम्ति प्रति वर्ष हुने चाडको तिनीहरूलाई याद आयो। यसैले तिनीहरूले बेन्यामिनीहरूलाई भने, गएर दागबारीहरूमा लुकी बस, जब सिलोका केटीहरू नाच्नलाई आउँछन् तब दागबारीहरूबाट तट्टै निस्केर तिमीहरू हरेकले आफ्नो पत्नी तुल्याउनलाई एउटी एउटीलाई पक्र, तब आफ्नो घर बेन्यामिनको देशतिर जाओ। त्यसपछि यदि तिनीहरूको बुबा वा दाजुभाइहरू आएर हामीलाई उजुर गरे भने हामी भन्नेछौ, उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लडाईँमा उनीहरूको निम्ति हामीले पत्नी ल्याइदिन सकेनौ। तपाईँ निर्दोष हुनुहुन्छ, कारण तपाईँहरूले आफ्नो छोरीहरू दिनु भएन। ती बेन्यामिनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आफ्नो पत्नी तुल्याउन एउटी एउटी केटीलाई पक्रेर लग्यो। तब उनीहरू आफ्नो बाटो लागे र उनीहरूको पैतृक सम्पत्ति भएको ठाउँमा फर्केर आफ्नो शहरहरूलाई फेरि बनाए र तिनमा बसोबास गरे। त्यस बेला इजरायलीहरू पनि आफ्नो कुल कुल र घराना गरी छुट्टिए र हरेक आफ्नो पैतृक सम्पत्ति भएको ठाउँमा गए। ती दिनमा इजरायलमा कुनै राजा थिएन र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्दथ्यो।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: रिचार्ड सी क्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन स्वागत छ, अन्जय मसी नमस्ते, ला सोफ्या फुल्ला झोलले सेवाहरू, म प्रस्तुता श्याम काजी सदाजय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर तपाईँहरूको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक आशिषका कुराहरू, अनुभवका कुराहरू र प्रेरणाका कुराहरू गर्ने गर्छौं र फरक व्यक्तित्वहरूसँग आजलाई हुने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म आएको छु तपाईँहरूको माझमा। आज हाम्रो बीचमा हुनुहुन्छ पाहुनाको रूपमा, नेपालको अलि विकट मानिने ठाउँ जसलाई हामी विकटका साथसाथै हिमाली क्षेत्र जहाँ चाहिँ अलि उपभोग्य वस्तुहरूदेखि लिएर सबै कुरा कठिनाईको बीच पनि संघर्षरत गर्दै आउनुभएका मुगु रारा जुन चाहिँ कालीकोटमा रहेको एकदम रमणीय स्थल पनि भन्छौँ, कालीकोटको मुगु रारामा जुन चाहिँ ताल तलैयाहरू बीचमा अनि त्यही सुन्दरतालाई अझ परमेश्वरको महिमासँग जोड्नुहुने अत्यन्त युवा अनि समाजमा अभियन्ताका रूपमा काम गर्ने व्यक्तित्व अनि उहाँको लामो अनुभव र सेवकाईको बीचबाट ग्रेस चर्च मुगुका पास्टर र युवा व्यक्तित्व हाम्रो प्रकाश बमज्यू पिटर, उहाँलाई हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको म स्वागत गर्दछौँ। स्वागत छ पास्टरज्यू तपाईँलाई, निकै नै होइन रमणीय स्थलबाट भन्छु म चाहिँ, यहाँसम्म आइपुग्नु भएको छ।
3: धन्यवाद पास्टर, अनि यो समय विशेष अवसर जुटाउनु हुने परमेश्वरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छु र साथै यो एफएम सुनिराख्नुहुने श्रोताबिनहरूमा पनि मेरो तर्फबाट र साथै हाम्रो मण्डली तर्फबाट चाहिँ जय मसीह टपाउन चाहन्छु। जुन जुन क्षेत्रबाट चाहिँ तपाईँ सुनिराख्नु भएको छ, म अहिले पास्टर वाले पनि भनिसक्नु भयो, मेरो नाम प्रकाश बम पिटर,
2: परिचयमा आउनेछ है, पुनः स्वागत छ तपाईँलाई हामी होइन। एउटा सामाजिक नेतृत्व र समुदायको पनि समुदायमा पनि निरन्तर योगदान दिने व्यक्तित्वको रूपमा चाहिँ आज हामीले उहाँलाई तपाईँको बीचमा लिएर आएका छौँ। स्वागत छ, पुनः स्वागत छ पास्टरज्यू तपाईँलाई, र छोटो परिचयबाटै सुरु गरौँ।
3: हुन्छ, धन्यवाद यो विशेष समय र अवसर दिनुभयो, विशेष गरेर यो कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण जुन चाहिँ आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ उहाँलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छौँ। परमेश्वरले चाहिँ तपाईँको जीवनमा यो सबै कार्यक्रमहरूमा परमेश्वरले औधी आशिष दिनुभएको होस्। सम्पूर्ण श्रोताबिन्दहरूमा ख्रिस्टियन अभिवादन जय मसीह, मेरो नाम चाहिँ प्रकाश बम हो, घर चाहिँ मुगु जिल्ला, जुन चाहिँ अघि नै भनिहाल्नुभयो मुगु जिल्लाको एउटा सुन्दर रारा ताल क्षेत्रकै नजिकैको व्यक्ति हो, अनि र साथै हामी सदरमुकाममा चाहिँ एउटा सानो झुण्ड चाहिँ स्थापना गरिराखेका छौँ, एपोस्टल ग्रेस चर्च हाम्रो चर्चको, एपोस्टल ग्रेस चर्च
2: मुगु गमगढीमै
3: सदरमुकामै अवस्थित, आजभन्दा 5-6 वर्ष अगाडिबाट नै हामीले त्यहाँ सानो झुण्ड चाहिँ स्थापना गरेर अगाडि बढ्दैछौँ। जे होस् हामी सेवा संगति र साथै म सामाजिक काम पनि गर्छु, अघि भनिहाल्नुभयो होइन, म यो अनाथ बाबु नानीहरूको बीचमा पनि कामहरू गरिराखेको छु,
2: हामी त्यो धेरै कुरा सुनिरहेछौँ। अनि सँगसँगै होइन एउटा पास्टरीय सेवकाईमा युवा व्यक्तित्व होइन, युवाहरूले युएलको पुस्तकले भने जस्तै युवाहरूले चाहिँ दर्शन र बोझ बोक्ने छन् भन्ने छन्, यो आउँदै गर्दा आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे छोटो संक्षिप्तमा होइन, उच्च पहाड़ी भेगमा होइन रमणीय स्थलमा कसरी बित्यो आफ्नो बाल्यकाल
3: कुरा गर्दै गर्दा र यो सबै कुराहरू गर्दै गर्दा धेरै ठूलो चाहिँ सायद एउटा किताब नै बन्छ होला मेरो जीवन गवाही र मेरो हरेक कुराहरू चाहिँ लेख्दै गर्दा, तर छोटो म समय र श्रोता माझमा चाहिँ राख्न चाहन्छु। म चाहिँ बाल्यकाल मेरो अवस्था हेर्ने हो भने अलिक फरक ढंगले चाहिँ हुर्क्यो. मेरो बाबा र आमाको सम्बन्ध अलि फरक भएको कारणले बाबा चाहिँ पुलिसको फोर्स हुँदै गर्दा साथै त्यो ठाउँमा चाहिँ जानुभयो, सरुवा हुनुभयो. अनि त्यहाँसँग हाम्रो आमासँग चाहिँ एकअर्का परिचय हुँदै गर्दा उहाँसँग भेटघाट भएर विवाह, एउटा लभ म्यारिज नै भन्छ नि होइन, त्यो नै भएर उहाँले म र मेरो दिदी चाहिँ जन्म भयौँ. अनि बाबाको केही कारणवश र अवस्था त्यो बारेमा मलाई त्यति खासै स्टोरी चाहिँ थाहा छैन. के कारणले गर्दा उहाँहरू अलिक टाढा हुनु पुग्नुभयो अनि मामा घरमा चाहिँ हुर्केको, मामा घरमा हुर्केँ. अनि मेरो बाल्यकाल चाहिँ दुःख कष्ट सङ्घर्ष हुँदै अहिलेसम्म चाहिँ म यहाँसम्म आइपुगेँ. त्यसको बारेमा भन्दै गर्दाखेरि चाहिँ धेरै लामो लाग्न सक्छ है. त्यस पछाडि मैले 15 वर्षको उमेरमा चाहिँ यीशु प्रभुमा चाहिँ विश्वास गर्ने मौका पाएँ. सुसमाचार यो क्रिसमस कार्यक्रम सँगैसँगै त्यो हुँदै गर्दा यीशु ख्रिस्टको बारेमा चाहिँ मैले प्रभुलाई पाउन पाएँ. यीशु प्रभु को हुनुहुन्छ त भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ. म खासै नास्तिक पनि हो पहिला है, अहिले त चाहिँ छैन. त्यो उमेरमा चाहिँ ईश्वर नै छैन, ईश्वर कहाँ हुन्छ होला भन्ने चाहिँ सोच्थेँ होइन. कहाँ हेर्ने भए त म यति दुःख पाउँदैन थियो होला, मेरो अवस्था यस्तो हुँदैन थियो र मेरो सम्बन्ध यसरी टुक्रिँदैन थियो होला, मेरो बाबाले मलाई वास्ता गर्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो. जब 16 वर्षको उमेरमा पुग्दै गर्दा, जाँदै गर्दा, पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट्न खोज्यो. म चाहिँ 17-18 वर्षको उमेरमा मेरो पारिवारिकै अवस्था र चाहिँ त्यहाँको वातावरणको कारणले गर्दा म मर्नुपर्छ, म बाँचेर चाहिँ काम छैन है, म मर्नुपर्छ भन्दै गर्दा चाहिँ जब यीशु प्रभुको बारेमा चाहिँ 16-17 वर्षको उमेरमा एकचोटि चाहिँ मैले सुन्न पाएँ, परमेश्वरले चाहिँ तपाईँलाई फ्रेम गर्नुहुन्छ, म फ्रेमविहीन पनि थिएँ हो, ममा चाहिँ केही पनि छैन भनेर चाहिँ म एउटा चाहिँ धन सम्पत्ति पनि छैन, मलाई कसैले पनि माया गर्दैन, अब चाहिँ म मर्नुपर्छ भन्दै गर्दा प्रेम केमा छ होइन, यीशु प्रभुको बारेमा चाहिँ परमेश्वरले चाहिँ निस्वार्थ प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ होइन. यीशुमा मुक्ति छ भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ. मुक्ति र चाहिँ यो प्रेम दिने र चाहिँ सम्पत्ति पनि दिने है, यो चाहिँ शारीरिक कुराहरूमा पनि चाहिँ उसले वास्ता गर्ने को परमेश्वर हो भन्दै खोज्दै जाँदाखेरि यीशु प्रभुलाई विश्वास गर्ने मौका पाएँ. त्यस पछाडि चाहिँ मेरो जीवन चाहिँ फरक ढंगले चाहिँ चल्यो. त्यो सुसाइडको आत्माहरू चाहिँ हट्यो, कुराहरू
2: त्यो ग्रेसले चाहिँ फेरि अनुग्रह फेरि हामी नयाँ भन्छौँ. अनि एउटा यङ युवा व्यक्तित्व हुनुहुन्छ होइन, धेरै अवसरका ढोकाहरू छन् र पनि तपाईँलाई सेवा काहीँमै लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो?
3: प्रेरणा चाहिँ म खासै मलाई यो भन्दै गर्न जाँदाखेरि प्रेरणा चाहिँ मलाई यीशु प्रभुको चाहिँ प्रेम, उहाँले मलाई सित्तै त्यो प्रेम मलाई चाहिँ दिनुभयो भने मैले पनि सित्तैमा अरूलाई मानिसहरूलाई चाहिँ गर्नुपर्छ, सित्तैमा चाहिँ उनीहरूलाई चाहिँ परामर्श दिनुपर्छ, सत्यता चाहिँ बताइदिनुपर्छ है. म जस्तै मान्छेहरू पनि धेरै छन्, मैले विशेष यो समयमा चाहिँ अनाथ बच्चाहरू बीच सँगैसँगै असहाय मानिसहरूको बीचमा पनि चाहिँ केही सहायता गर्ने र सहयोगी हातहरूबाट पनि काम गर्ने मौका पाउँछु. अनि त्यो समयमा के हुन्थ्यो भने म कुनै समयमा चाहिँ त्यो अवस्थामा थिएँ. अब त्यो अवस्थामा भएको मानिसहरू या बालबालिकाहरू या चाहिँ बेसारा मानिसहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ, मैले चाहिँ उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, उत्साह दिनुपर्छ. अब चाहिँ ती मानिसहरू नैराश्यपन नहोस् र उनीहरू अब मेरो जीवन चाहिँ शून्यता छ भनेर नसोचोस् भनेर त्यो एउटा चाहिँ म तिनीहरूको बीचमा चाहिँ इन्फर्मेसनको फ्रेमद्वारा है, उहाँकै हरेक कुराहरू चाहिँ द्वारा, उहाँकै शिक्षाहरूद्वारा चाहिँ मैले यो काम गर्ने मौका पाएँ. अगाडि बढियो
2: अलि अब पश्चिम भेगलाई विशेष गरी हेर्दाखेरि नेपालको मुगु र कर्णालीका कतिपय क्षेत्रहरूमा अलिकति गाह्रो छ, सेवकाएकादेखि लिएर हरेक कुरा गाह्रो छ, त्यहाँको जनजीवन गाह्रो छ होइन, भोगाईहरू गाह्रो छ भन्दाखेरि मुगुमा सेवकाएको भविष्यलाई कसरी हामीले अझ अगाडि बढाउन सकिन्छ, सेवकाएलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ, तपाईँको अनुभवले के भन्छ?
3: म चाहिँ पास्टरीय या एउटा लिडरसिप सेवकाई गरेको 6-7 वर्ष नै भयो, तर धेरै पहिलादेखि नै मैले धेरै मण्डलीहरूमा चाहिँ आफ्नो दाजुभाइहरूसँग चाहिँ जहाँ चाहिँ त्यहाँका अग्रजनहरूसँग चाहिँ हातेमालो गर्दै अगाडि बढ्ने एउटा मौका पनि पाएँ. साथै भएर धेरै कुराहरू चाहिँ एकदम जवानहरूको बीचमा पनि मैले काम गर्ने मौका पाएँ र त्यहाँ चाहिँ हेर्ने हो भने अवसरहरू धेरै छन् है तर खेतालाहरू चाहिँ भाइले पनि भन्छ नि होइन खेतालाहरू चाहिँ प्रशस्त चाहिँ फसल पाकेको छ खेतालाहरू चाहिँ कमी छ त्यहाँ हेर्ने भने काम गर्ने अवसरहरू चाहिँ धेरै छन् म आशा गर्दछु परमेश्वरको योजना भयो भने त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू चाहिँ ती व्यक्तिहरू जहाँ चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि अग्रसर हुने मानिसहरूको लागि ढोका चाहिँ सधैँभरि खुल्ला नै रहनेछ र चुनौती कुराहरू पनि छन् गाह्रो छ कठिनाई यातायातको कुराहरू भन्दै गर्दा होइन त्यहाँ जान आउन पनि चाहिँ धेरै कष्टहरू चाहिँ लाग्छ है कठिनाई छ यहाँबाट चाहिँ जानियो भने नन्स्टप चाहिँ हामी हिँड्ने भने 36 आवर चाहिँ लाग्छ गाडीमा या बाइकमा चाहिँ जाममा नै होइन एकदमै अफ रोड बाटो पनि छ सुर्खेत दैलेखबाट उता हेर्ने हो भने जुम्लाको यता भाग हेर्ने हो भने खासै नेपालगञ्जदेखि चाहिँ त्यहाँको चाहिँ किलोमिटरको हिसाबले हेर्ने हो भने यहाँदेखि नेपालगञ्ज नगए जस्तै चाहिँ कम नै छ तर क्या अफ रोडको कारणले गर्दा धेरै
2: कठिनाई छ अहिले भनिहालो यातायात संचार भौगोलिक कठिनाईका बावजुद पनि सेवकाईलाई कसरी निरन्तरता दिइरहने एउटा ऊर्जा
3: एउटा दर्शन पनि हो सबैभन्दा ठुलो कुरा हामी परमेश्वरको चाहिँ परमेश्वरले भन्नुभएको कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको जब मानिससँग चाहिँ दर्शन हुन्छ उसले चाहिँ सङ्घर्ष गर्नुपर्छ त्यो गर्दै गर्दा कठिनाई घटी कमी कमजोरीहरू धेरै कुराहरू हुन सक्छ तर पनि परमेश्वरले चाहिँ हरेक अवस्थामा चाहिँ सहायता गर्नुभएको छ अगाडि बढाउनु भएको छ
2: अलिकति पारिवारिक बीच जाउँ पारिवारिक सेवकाई बीच सन्तुलन परिवार र पारिवारिक होइन सेवकाई बीचको सन्तुलन चाहिँ कसरी
3: पारिवारिक सन्तुलन चाहिँ एउटा मैले बीचमा चाहिँ भने धेरै कुराहरू चाहिँ आउँछ तर उतार चढावहरू पारिवारिकमा पनि आउँछ नहुने कुरा होइन एउटा चाहिँ आर्थिक रूपमा पनि होइन आत्मिक रूपमा पनि चाहिँ समय त्यो दुइटैलाई चाहिँ दाँजेर चाहिँ जानुपर्ने हुन्छ पारिवारिक समयहरूमा मेरो विचारमा त्यस्तो लाग्छ र कहिलेकाहीँ चाहिँ एकै हातले ताली बज्दैन सेवकाई क्षेत्रहरूमा पनि होइन दुईटा हात चाहिँ चाहिन्छ ताली बजाउनको लागि एउटा चाहिँ हामी कुनै आवाज दिनु पर्यो भने पनि दुईटा हात चाहिँ हाललाई जोड्नुपर्छ सहयोगी हात चाहिँ चाहिन्छ सहयोगी मानिस र सहयोगी व्यक्तिहरू चाहिँ चाहिन्छ त्यो पारिवारिकले चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ है प्राय एउटा श्रीमान श्रीमतीमा पनि चाहिँ श्रीमान चाहिँ सेवा संगतिमा चाहिँ अग्रसर बढ्दैछ भने श्रीमतीले पनि घरैसी कामहरू चाहिँ गर्न सकिन्छ श्रीमानसँग चाहिँ नजिकता भएर आत्मिक र शारीरिक दुइटै कुरा चाहिँ नजिकता भएर चाहिँ काम सहायता गर्न सक्छ त्यसरी चाहिँ काम गर्न सक्छ आर्थिकमा पनि चाहिँ एउटा भर पर्ने पनि हुन्छ इन्कमको कुराहरू हरेक कुराहरू होइन घरैसी चलाउनको लागि पनि चाहिँ चाहिन्छ हरेक कुराहरू
2: तर सेवकाईमा मात्रै नभइकन सामाजिक अगुवाको रूपमा पनि तपाईँको भूमिका छ
3: अवसर दिनुभएको छ
2: भनेपछि कसरी सामाजिक कार्यलाई चाहिँ सँगसँगै
3: सामाजिक चाहिँ दयाको भावना चाहिँ ख्रिस्टबाट आउँछ है दया चाहिँ हुनुपर्छ दयालु मन चाहिँ परमेश्वरलाई चाहिँ मनपर्छ है यो सामाजिक अवस्थामा चाहिँ हेर्दै गर्दा सामाजिक काम गर्ने कुराहरूमा चाहिँ गर्दै गर्दा एक्लैले मान्छेले सक्दो रहेनछ है एक्लै म गर्न सक्छु म सामाजिक अभियन्ता बन्छु भन्दै गर्दा पनि चाहिँ उसलाई चाहिँ हरेक बाटोहरूबाट चाहिँ सहायता गर्ने कोहीले आत्मिक हौसला होइन कोहीले आर्थिक हौसला होइन कोहीले चाहिँ शारीरिक हौसला त्यहाँ तीनवटा कुरा चाहिँ आत्मिक शारीरिक र आर्थिक है तीनवटा कुरा चाहिँ हुनुपर्दछ अनुसारी आत्मिक कुरा के भने प्रार्थना गर्न पनि सकिन्छ धेरैजना चाहिँ मैले काम गर्ने क्रमहरूमा चाहिँ धेरै अवस्थाहरूमा चाहिँ दिनदुखीहरूको बीचमा चाहिँ अनाथ बच्चाहरूको बीचमा चाहिँ असहाय मानिसहरूको बीचमा चाहिँ राहतको कुराहरू चाहिँ अवस्थाको कुराहरू चाहिँ हेर्दै गर्दा ती पारिवारिकसँग चाहिँ डाइरेक्ट भेट्दै जाँदा मैले मात्रै गरेको होइन है मसँग पनि ब्याक सपोर्ट मान्छेहरू चाहिँ छ है म जस्तै मन भएका अरू मानिसहरू पनि छन् उनीहरूले चाहिँ आत्मिक रूपमा पनि काम गर्छन् धेरै जसो मान्छेले चाहिँ सेवकाई क्षेत्रमा के गर्छ भने उसले चाहिँ दिएको छ भएको छ मात्रै भन्ने चाहिँ सोच हुन्छ तर आत्मिकको महत्वपूर्ण भूमिका हुन्छ मलाई चाहिँ मेरो विचारमा यो सामाजिक कामहरूमा जोडिनको लागि आर्थिकले चाहिँ 100% काम गरेको हुन्छ आर्थिकले पनि 100% काम गरेको हुन्छ शारीरिकले पनि 100% काम गरेको हुन्छ एउटा कमजोर भयो भने फेरि गाह्रो फेरि है किन भन्दाखेरि चाहिँ आत्मिकले चाहिँ घरमै बसेर पनि म दिन सक्दैन र म जान सक्दैन तर म चाहिँ कोठाभित्रै बसेर पनि म प्रार्थना गरेर पनि चाहिँ सहायता गर्छु है भनेको त्यसले स्वर्गीय ढोकाहरू चाहिँ खोलिदिने काम गर्छ आत्मिक क्षेत्र त्यसले बेस्ट काम गरेको शारीरिक कुराहरूमा चाहिँ म जान सक्दैन म प्रार्थना गर्न पनि सक्दैन मैले के भन्न खोजेको भने प्रार्थना गर्न पनि सक्दैन तर चाहिँ आर्थिक पनि दिन सक्दैन तर म त्यहाँ गएर हौसला दिन्छु भन्नु भने चाहिँ एउटा चाहिँ ठुलो कुरा
2: है
3: आर्थिक कुराहरूमा म टाढा छु डिस्टेन्स समयले चाहिँ टाढा बनाइरहेको छ म त्यहाँ जान सक्दैन र प्रार्थना गर्न पनि मलाई चाहिँ अवसर चाहिँ छैन तर म चाहिँ आर्थिक रूपमा के भेटी चाहिँ मुठी भेटीहरू ख्रिसको लागि चाहिँ म दिन्छु भनेर भन्यो त्यसले पनि असल यस्तो काम गर्ने अवसरहरू चाहिँ मिल्छ गर्न सकिन्छ
2: ऊर्जाशील कुराले पक्कै हामीलाई आज ऊर्जा होइन ऊर्जा थपेको छ होइन अब जस्तो युवाले जसरी म होइन त्यो ठाउँमा चाहिँ सुसमाचारका भ्यूहरू छर्दै हुनुहुन्छ
3: है
2: धेरै युवाहरू निराशा र भविष्यप्रतिको अन्यलमा छन् उनीहरूले तपाईँ के भन्न चाहन्छु
3: सकेसम्म ख्रिस्टलाई पाएको मानिस चाहिँ निराश बोक्नु हुँदैन अन्यल हुनु हुँदैन किनकि म चाहिँ ख्रिस बोकेको मानिस हो है भनेर अग्रसर बढ्नुपर्छ आज धेरैजना चाहिँ युवा दाजुभाइ बहिनीहरू जवान चाहिँ लिडर्सहरू निराशपन हुनको कारण के हो भने शरीरको अभिलाषालाई हेर्छ जब मानिसले शरीरको अभिलाषालाई चाहिँ हेर्न खुसी गर्छ नि हो हामीलाई चाहिँ शारीरिक रूपमा चाहिँ केही कुराहरू चाहिँ आवश्यकता पर्छ है तर ओभर आँखाको अभिलाषा भन्छ नि होइन आँखाको अभिलाषाले गर्दा चाहिँ मानिसहरूलाई चाहिँ निराशमा ल्याउँदछ म यही आग्रह गर्दछु हामीलाई चाहिँ प्रशस्त नहुन सक्छ हेर्दाखेरि चाहिँ कमजोर अवस्था त हुन सक्छ हामी निराश नहौँ एक दिन परमेश्वरले चाहिँ बेस्ट तयार गर्नुहुन्छ अनि ती युवा पुस्ता साथी जवान भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ चाहिँ आँट्नुहोस् है तपाईँ आँट्नुहोस् परमेश्वरले चाहिँ ढोका खोलिदिनुहुन्छ धेरै जसो मान्छेहरू चाहिँ युवा पुस्ता दाजुभाइहरूले के भन्छ मलाई चाहिँ मण्डलीले चाहिँ अवसरै दिँदैन म एउटा कुनामा गएर प्रार्थना गर्नुपर्छ म चाहिँ म मेरो पास्टर या लिडरसिप अरू मानिसहरूले चाहिँ मलाई हौसला दिँदैन निराश भएर जान्छ प्रभु ख्रिस्ट चाहिँ हामीसँगै हुँदै गर्दा किन निराश हुनु परमेश्वरले चाहिँ त्योभन्दा बेस्ट ठाउँ चाहिँ तयार गरिदिनु भएको हुन्छ है अनि मैले र अर्को कुरा चाहिँ के हो भने यो सेवगाई गर्ने क्रमहरूमा चाहिँ किन निराशपन हुन्छन् भने कहिलेकाहीँ चाहिँ हाम्रो लिडरसिपहरूले बाटो तयार नगरेर पनि हुन्छ है अवसर नदिएर क्या उसँग सबै ट्यालेन्ट छ तर अवसर चाहिँ कहिलेकाहीँ नहुँदाखेरि निराश हुन्छ तर म के भन्न चाहन्छु भने निराश नहुनुहोस् हाम्रो लिडरसिपले चाहिँ अवसर नदिँदा पनि परमेश्वरले तपाईँको लागि उज्जवल भविष्य राखिदिनु भएको छ तर सङ्घर्ष गर्नुहोस् सङ्घर्ष नगरेर भन्ने र अर्को कुरा चाहिँ के हो भने उनीहरूको आँखाको अभिलाषाहरू चाहिँ कस्तो उनीहरूले चाहिँ लिनु हुँदैन धेरै जसो मान्छेले चाहिँ आँखाको अभिलाषातिर चाहिँ गएको कारणले उसले चाहिँ निराश भएर चाहिँ ब्याक सर्नु परेको छ उसले चाहिँ आँखाको अभिलाषा सोध्छ मलाई यो चाहियो यो भए हुन्थ्यो म यस्तो गर्न पाए हुन्थ्यो सांसारिक कुराहरूमा चाहिँ उनीहरूले चाहिँ बेसी प्राथमिकता के बेसी फोकस गरेको कारणले उनीहरू निराश हुन्छ त्यो चाहिँ नगर्नुहोस् परमेश्वरले तपाईँलाई उज्जवल भविष्य चाहिँ तयार गर्नुभएको छ राइट टाइम आउँछ है फेरि टाइम चाहिँ पर्खिनुपर्छ धैर्यताले के गर्छ आशिष उत्पन्न गराउँछ
2: विश्वासले
3: चाहिँ आशा उत्पन्न गराउँछ
2: होइन निकै नै आशिषित कुरा हुँदैछ तपाईँसँग र खुसी लागिरहेको छ कि एउटा युवा अवस्थामा चाहिँ परमप्रभुको सेवकाईमा र सँगसँगै होइन विभिन्न सामाजिक कार्यमा अग्रसर एउटा नेतृत्वसँग चाहिँ यसरी हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा युवा नेतृत्व युवाहरूलाई नेतृत्वमा आउनको लागि भनौँ अथवा होइन सेवकाईमा आउनको लागि अथवा कुनै पनि कार्य गर्नको लागि आवश्यक पर्ने उनीहरूलाई आवश्यक के तत्त्वहरू चाहिँ के होला होइन अब भनौँ सेवकाईमा त आउन चाहन्छन् तर कतिपय कुराहरू पुगिरहेको हुँदैन होइन नेतृत्वमा आउन चाहन्छन् होइन अघि हामीले भने जस्तै होइन मैले चाहिँ कुनामा बसेर चाहिँ प्रार्थना गर्नु पर्यो भन्ने जस्तो होइन र त्यो कुराले चाहिँ के जन्मिरहेको छ भने पछिल्लो नेतृत्व जन्माउनलाई सहयोग गरिरहेको छैन भनेपछि के कुरा यो कुरा चाहिँ ठ्याक्कै तपाईँको एउटा अनुभवले भन्ने कुरा चाहिँ युवाहरूलाई सेवकाई र नेतृत्वमा आउनुको लागि चाहिँ के कुरा आवश्यक पर्ला
3: मण्डलीले चाहिँ अवसर दिनुपऱ्यो सबैभन्दा ठुलो कुरा है हाम्रो अभिभावकले चाहिँ अवसर दिनुपर्छ है उसको ट्यालेन्ट सो हेरेर होइन ऊ चाहिँ के काम छ त उसको वरदान चाहिँ के हो त भन्ने कुराहरू चाहिँ आज धेरैजना युवा दाजुभाइहरूलाई चाहिँ त्यो वरदान चाहिँ छ तर प्रयोगमा ल्याउन सकेका छैनन्। किन भन्दाखेरि अवसर पाएको छैन है। र अर्को कुरा चाहिँ के हो भने हामीभन्दा अगाडिको पिढीले, हामीभन्दा अघिल्लो पुस्ताको चाहिँ पिढीले, हाम्रो अग्रज गुरुबाहरूले चाहिँ तिनीहरूलाई चाहिँ अवसर दिने एउटा कुरा, मण्डलीमा चाहिँ काम दिनु पर्यो उनीहरूलाई, काम दिने अनि कामलाई चाहिँ तिनीहरूले चाहिँ हेरेर काटछाट धेरै कुराहरू चाहिँ गरेर तिनीहरूलाई चाहिँ तयार पारिदिने अवसर चाहिँ धेरै छ मण्डलीभित्र है। फेरि चलाउन जान्यो भने, फेरि जानेन भने चाहिँ छैन। फेरि युवाहरूले चाहिँ आफ्नो जे वरदान छ त्योमा चाहिँ प्रयोग गर्ने निरन्तर, सबैभन्दा चाहिँ त्यो हो निरन्तरता। जब चाहिँ मान्छेमा चाहिँ भएन भने त्यो लस हुँदै जान्छ। अग्रजनले चाहिँ अवसर दिने तर युवा पुस्ताले के गर्ने, निरन्तरता दिने। यो भयो भने सुखमा सुगन्ध।
2: छेउकाईको भ्यौरानमा त्यस्तो कुनै घटनाहरू घटेका छन् जसले गर्दा आज पनि मानस पटलमा अथवा मस्तिष्कमा त्यत्तिकै होइन ऊर्जा थप्छ अथवा होइन उहो यो कुराले त मलाई आज यस्तो बनायो भन्ने कुनै त्यस्तो घटनाहरू घटेका छन् जीवनमा छेउकाईको द्वारा? धेरै छन् तीमध्ये।
3: मलाई फेरि एकचोटि चाहिँ भनिदिनुहोस् यो बारेमा, कस्तो भन्नुभयो सेवकाईको?
2: सेवकाई गर्दै गर्दाखेरि कुनै एउटा कुनै घटनाहरू घटेका छन् सर, अथवा कहीँ जाँदै गर्दाखेरि होइन, जस्तै जीवनमा हामीलाई कहिले काहीँ जोखिम दुर्घटना, त्यहाँदेखि किन जोखिमसँग सम्बन्धित कुराहरू आयो कि? किन हिमाली उच्च हिमाली पनि सेवकाई गर्नुपर्ने हुन्छ होइन यतापट्टि तपाईँको?
3: एकदमै एकदमै, म सुसमाचार सुनाउने क्रमहरूमा चाहिँ हामी, म र दुई जवान भाइहरू चाहिँ हामी यात्रामा थियौँ, हिँडेरै पैदल गयौँ। लगभग चाहिँ हामी बिहान 6 बजे हिँडेको, बेलुका चाहिँ 7 बजे हारहारी पुग्यौँ त्यो क्षेत्रमा है, हिँडेर पैदललाई, किनकि गाडी चढ्ने हामीसँग चाहिँ त्यो आर्थिक थिएन। गाडी चाहिँ थियो तर सानो गाडी, महँगो कस्ट, एकतर्फी मात्रै चाहिँ 750 रुपियाँ लाग्थ्यो। तीन जना जाँदाखेरि चाहिँ 2400 रुपियाँ चाहिँ चाहिन्थ्यो। 2400 रुपियाँमा त हामीलाई चाहिँ 4 दिन खाना पुग्थ्यो। अनि जब त्यो क्रमहरूमा चाहिँ होइन भाइ हामी चाहिँ जवान छौँ, बढ्दै बढ्दै जाउँ भन्ने चाहिँ होइन भाइ हामी जानुपर्छ, अगाडि बढ्नुपर्छ भनेर दुईटा भाइहरू चाहिँ हुनुहुन्थ्यो, एउटा दानियल भाइ एउटा पत्रुस भाइ पनि हुनुहुन्थ्यो। जो हामी सानो हुँदाखेरि उहाँको गुण चाहिँ म अहिले भुल्न सक्दिनँ, किनकि ऐसेमा ऐसे गर्नुभयो, मेरो ब्याक सपोर्ट भएर चाहिँ हुर्राहरू जस्तै भएर चाहिँ होइन त्यो तरिकाले चाहिँ उहाँले चाहिँ काम गर्नुभयो। अनि त्यो जाँदै गर्दा चाहिँ हामी एक ठाउँमा चाहिँ बास बस्नको लागि, होटलमा बस्नलाई चाहिँ त्यो आर्थिक नहुँदा पनि एकजना दाईसँग चाहिँ हामीले बास माग्यौँ, अनि त्यहाँ सुसमाचार प्रार्थना कामहरू चाहिँ भयो। अनि बेलुका सुत्दाखेरि चाहिँ त्यो पल अहिले पनि मलाई याद आउँछ, जहाँ चाहिँ खालि हामी कहाँ मैडा भन्छ होइन, यो मैडा भनेको जमिन चाहिँ जुन चाहिँ खालि सितले चाहिँ भिजेको नयाँ घर थियो, सितले चाहिँ भुइँ भन्छ, यो भुइँ लेभल चाहिँ न कार्पेट छ न केही छ, उहाँले एउटा चाहिँ आफूसँग जे थियो है जे थियो त्यहाँबाट चाहिँ पाल ल्याइदिनु भयो, पालमाथि एउटा चाहिँ पातलो तन्ना। अहिले पनि म त्यो याद आउँछ कि जुन चाहिँ यति कष्टताको चाहिँ याद है। जब चाहिँ सुसमाचार सबै कार्यक्रम भइसकेपछि हामी सुत्नको लागि प्रार्थना गऱ्यौँ, हामीले चाहिँ हो हामीले यो चाहिन्छ, फेरि अर्काको घरमा गयो भने यो चाहिन्छ अरू चाहिन्छ भन्नु भएन होइन, जे उपलब्ध छ चाहिँ त्यो भुइँमा पाल भाँति चाहिँ एउटा चाहिँ बाक्लो खाले भए पनि तन्ना भए पनि केही हुन्थ्यो होला। त्यो जब चाहिँ तल सिट छ, सिट माथि चाहिँ पाल छ, पालको चिसोको कारणले लगभग डिसेम्बर हिउँ परिराख्ने है, त्यो एकदमै तुसार लाग्ने, हाम्रो चाहिँ कस्तो जाडो हुन्छ भने यो पुस र माघको हिसाबमा हामीले कपडा धोयो भने बाहिर चाहिँ सुकाउन जाँदाखेरि त्यो बरफ नै जमिन्छ क्या, त्यो उनी जम्छ। अनि त्यो समयमा चाहिँ हामी त्यहाँ ठाउँमा गइरहेको थियौँ, अनि त्यो रात छेड चाहिँ एकदमै प्रार्थना गर्दै मैले कटाएँ। त्यो टाइममा चिसो हुन्थ्यो अनि एकदमै निन्द्राले गर्दा झ्याप सुत्थेँ, फेरि त्यो चिसोको कारणले फेरि उठ्दै हेर्दाखेरि चाहिँ प्रार्थना गर्ने एउटा अवसर हुन्थ्यो। त्यो चाहिँ क्षण मलाई चाहिँ एकदमै याद आउँछ, अझ पनि मेरो दिमागमा छ।
2: त्यो क्षण भोगाई पछाडि तपाईँको तपाईँले कस्तो खालको त्यहाँनिर होइन एउटा सेवकाई गर्नुभयो भन्ने कुरा हामी फेरि पनि निरन्तर गरि नै रहनेछौँ। अहिलेलाई भने समयको अभावमा आज कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा यहाँलाई अर्को हप्ता पनि हामी निरन्तर हाम्रो पिटर बमसँगको कुराकानी हामी जारी नै राख्नेछौ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विजय सरलाई पनि तपाईँले आजलाई बिदा दिनुहोस् र हामी अर्को हप्ता फेरि पिटर बमसँगको कुरा निरन्तर
3: किन
2: लामो यात्रा गरेर यहाँसम्म हामीलाई माया गरेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। उहाँका धेरै अनुभवका आशिषका कुराहरू सुन्न नै बाँकी छ। अर्को हप्ता यसै समयमा प्रतीक्षा गर्नुहोला, हामी तपाईँलाई तपाईँको बीचमा फेरि पनि यो आशिषका कुराहरू लिएर आउनेछौँ। अहिलेलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। हस्, यहाँको दिन शुभ रहोस्। जय मसीह।
3: धन्यवाद।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
2: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तुता सुशी थिङको। यो कार्यक्रम हरेक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट यहाँहरूले जीवन गवाई, नाटक, सामसामयिक विषयवस्तुमा रहेर भलाको सारी र परमेश्वरको वचनबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा तपाईँले परमेश्वरको वचन सुन्न सक्नुहुनेछ। वचनको लागि आउनु भएको छ केशरमान राईज्यू। आउनु उहाँबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
3: पिता पुत्र र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैलाई जयमसी। आज हामी हरेक मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने एउटा महत्वपूर्ण विषयको बारेमा परमेश्वरको वचनबाट मनन गर्नेछौ। आजको वचनको विषय रहेको छ परिवारलाई के कुराले बाँधेर राख्न सक्छ। प्रिय श्रोता, परिवार परमेश्वरको अनुपम वरदान हो। यो केवल एउटै घरमा बस्ने मानिसहरूको समूह मात्र होइन, बरु परमेश्वरले आफ्नै उद्देश्य र योजना अनुसार स्थापना गर्नुभएको पवित्र सम्बन्ध हो। संसारको सृष्टिको सुरुदेखि नै परमेश्वरले मानिसलाई एक्लो रहन दिनु भएन। हामीले धर्मशास्त्र बाइबलको उत्पत्ति 2:18 हेर्छौँ भने त्यहाँ उहाँले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसका निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। त्यसपछि परमेश्वरले आदमका निम्ति हब्बालाई सृष्टि गर्नुभयो र पहिलो परिवारको स्थापना गर्नुभयो। यसबाट हामीले के बुझ्न सक्छौँ भने परिवार कुनै मानिसले बनाएको व्यक्तिगत संस्था होइन, यो त स्वयं परमेश्वरको योजना हो। त्यसैले परमेश्वरले स्थापना गर्नुभएको परिवारलाई अघि बढाउने, सुन्दर बनाउने जिम्मेवारी दायित्व अब तपाईँ हामी सबैको हो। तर आजको यो संसारलाई हेर्दा, संसारको यथार्थलाई हेर्दा हाम्रो मन अति नै दुखी हुन्छ। संसारमा विज्ञान र प्रविधिको ठूलो प्रगति गरेको छ, मानिससँग धेरै प्रकारका सुविधाहरू छन्, धन सम्पत्ति छन्, सुन्दर घर छन्, आधुनिक जीवनशैली छ। तर यति धेरै उपलब्धिका बीच पनि परिवारहरू आज दिन प्रतिदिन टुटिरहेका छन्। एउटै घरमा बस्ने मानिसहरू बीच मनको दूरी बढ्दै गएको छ, श्रीमान श्रीमती बीच विश्वास हराउँदै गएको छ, बुवा आमा र छोरा छोरीहरू बीच खुल्ला रूपमा कुराकानी हुन छोडेको छ। धेरै घरमा हाँसोको सट्टा आज तनाव सिर्जना भएको छ, प्रेमको सट्टा रिसहरू उत्पन्न भएको छ, एकताको सट्टा आज उनीहरू बीच फुट विभाजनहरू भइरहेको छ। त्यसैले आज तपाईँ हाम्रो बीचमा एउटा प्रश्न उठ्छ, आखिर परिवारलाई कसरी जोगाउने, कुन कुराले परिवारलाई मजबुत बनाउँछ, त्यो कुन साङ्लो हो जसले परिवारलाई दह्रो गरी बाँधेर राख्न सक्छ। परिवारलाई बाँधेर राख्न सक्ने सबैभन्दा पहिलो साङ्लोको रूपमा त्यो हो प्रेम। यदि परिवारलाई बाँधेर राख्ने सबैभन्दा बलियो डोरी कुनै छ भने त्यो प्रेम नै हो। प्रेम बिनाको परिवार केवल एउटै छाना मुनि बस्ने मानिसहरूको समूह मात्र हुन्छ। तर प्रेमले भरिएको परिवारमा सानो झुप्पडी होस् त्यो पनि स्वर्ग जस्तै लाग्न सक्छ। आज धेरै मानिसहरू प्रेमलाई केवल भावना सम्झन्छन्, तर बाइबलले प्रेमलाई भावना मात्र होइन जीवनशैली र निर्णयका रूपमा पनि प्रस्तुत गरेको छ। प्रेमको बारेमा कुरा गर्दै गर्दा पवित्र धर्मशास्त्र बाइबलमा सन्त पावलद्वारा लिखित 1 कुरिन्थी 13 अध्यायमा प्रेमको सुन्दर चित्रण गरेको छ। त्यस खण्डमा पावलले भनेका छन्, प्रेम सहनशील हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले डाहा गर्दैन, सेखी गर्दैन, घमण्ड गर्दैन, आफ्नो फाइदा मात्र खोज्दैन, सजिलैसँग रिसाउँदैन र खराबीको हिसाब पनि राख्दैन। कति गहिरो र अर्थपूर्ण शिक्षा रहेको छ यो। यदि प्रत्येक श्रीमानले आफ्नो श्रीमतीलाई यस्तो प्रेम गर्न सिके, प्रत्येक श्रीमतीले आफ्नो श्रीमानलाई यस्तो प्रेम गर्न सिकिन् र प्रत्येक छोराछोरीले आफ्ना बुवा आमालाई यस्तै प्रकारको प्रेम गर्न सिके र प्रत्येक परिवारका सदस्यले एकअर्काप्रति यही प्रकारको प्रेम देखाउन सके भने धेरै परिवारमा देखिएका समस्या आफै समाधान हुन थाल्छ र त्यो सुन्दर परिवार बन्ने एउटा मार्गमा अघि बढ्छ। आज हाम्रो ठूलो कमजोरी के हो भने हामी प्रेम पाउन चाहन्छौँ तर प्रेम दिन चाहँदैनौँ। हामी सम्मान खोज्छौँ तर सम्मान गर्न कन्जुसी गर्छौँ। हामी अरूले बुझुन् भन्ने चाहन्छौँ तर हामीले आफूले अरूले बुझ्ने प्रयास गर्दैनौँ। यही स्वार्थले परिवारको एकतालाई कमजोर बनाउँदै लगेको छ। तर येशू ख्रीष्टले हामीलाई दिन सिकाउनु भयो। उहाँले आफ्नो जीवन नै आफ्नो निम्ति दिनुभयो। उहाँको प्रेम निस्वार्थ थियो। त्यसैले यदि हामीले पनि ख्रीष्टको जस्तै प्रेम गर्न सिक्यौँ भने हाम्रो परिवारमा नयाँ आशा, नयाँ आनन्द र नयाँ सम्बन्धको सुरुवात हुनेछ। पवित्र धर्मशास्त्र बाइबलमा पहिलो पत्रोस 4:8 लेखिएको छ, सबैभन्दा बढी एउटाले अर्कोप्रति अटल प्रेम राख, किनकि प्रेमले धेरै पापहरू ढाकिदिन्छ। यसको अर्थ गलत कामलाई सही ठहर गर्नु होइन, तर प्रेमले सम्बन्धलाई जोगाउने शक्ति राख्छ भन्ने हो। प्रेमले चोटलाई निको पार्न सक्छ, प्रेमले घृणालाई हराउन सक्छ, प्रेमले टुटेका सम्बन्धहरूलाई फेरि जोड्न सक्छ। त्यसैले यदि आज तपाईँको घरमा मनमुटाव छ, यदि श्रीमान

दिएको छ भने आज परमेश्वरको वचनले तपाईँलाई एउटा सन्देश दिइरहेको छ, तपाईँलाई निमन्त्रणा गरिरहेको छ, प्रेम गर्न फेरि शुरू गर्नुहोस्। परिवर्तनको प्रतीक्षा नगर्नुहोस्, परिवर्तन आफैबाट शुरू गर्नुहोस्, किनकि परिवारलाई बाँधेर राख्ने पहिलो सबैभन्दा बलियो र कहिले नटुट्ने डोरी प्रेम नै हो। परिवारलाई बाँधेर राख्ने दोस्रो साङ्लो क्षमा हो। प्रिय श्रोताहरू, प्रेम पछि परिवारलाई बाँधेर राख्ने अर्को अत्यन्तै महत्वपूर्ण साङ्लो क्षमा हो। जहाँ मानिस हुन्छ त्यहाँ गल्ती अवश्य हुन्छ। संसारमा कुनै पनि मानिस त्यस्तो छैन जो पूर्ण छैन। श्रीमान श्रीमती बीच गल्ती हुन्छ, बुवा आमा छोराछोरी बीच पनि कहिले कहीँ मनमुटाव हुन सक्छ, दाजुभाइ तथा दिदी बहिनीहरू बीच पनि विचार नमिल्न सक्छ, तर परिवारलाई टुक्र्याउने कुनै गल्ती होइन। त्यो कुनै त्यसको कुनै कुरा गल्ती होइन, गल्तीलाई क्षमा गर्न नसक्ने हृदय हो। धेरै परिवारहरू कुनै ठुलो कारणले होइन, बरु साना साना कुराहरूलाई मनमा थुपारेर राख्दा टुटेका छन्। कसैले बोलेको एउटा कठोर शब्द, कसैले गरेको एउटा व्यवहार वा कुनै पुरानो घटनालाई वर्षौंसम्म सम्झिँदा रहँदा सम्बन्धहरू आज चिसिँदै गएका छन्। बाहिरबाट हेर्दा सबै ठिक देखिए पनि मनभित्र रिस, घृणा, पीडा लुकेर बसेको हुन्छ। यस्ता भावनाले आज परिवारमा भएको शान्ति बिस्तारै नष्ट हुँदै गइरहेको छ। परमेश्वरको वचनले हामीलाई कलासी 3:13 यसरी सिकाउँछ, एउटाले अर्कोलाई सहने गर, यदि कसैले कसैको विरुद्धमा कुनै गुनासो छ भने एक अर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभयो त्यसै नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यो कति गहिरो शिक्षा छ। परमेश्वरले हामीलाई क्षमा गर्नुभयो जबकि हामी उहाँका सामु पापी थियौँ। हामीले उहाँको आज्ञा उल्लङ्घन गर्यौं, उहाँको प्रेमले बेवास्ता गर्यौं, तर उहाँले हामीलाई कहिले त्याग्नु भएन। बरु आफ्ना एक मात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाएर क्रुसमा बलिदान हुन दिनुभयो ताकि हामीले क्षमाको वरदान पाउन सकौं। जब हामी आफै परमेश्वरको यति ठूलो क्षमाको भागीदार बनेका छौँ भने हामीले आफ्नो परिवारको सदस्यलाई किन क्षमा नगर्ने? येशू ख्रीष्टले क्रुसमा असह्य पीडा सहँदै हुनुहुँदा पनि उहाँको मुखबाट निस्केको प्रार्थना कति अद्भुत र कति एउटा सुन्दर थियो। उहाँले भन्नुभयो, पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गरिरहेका छन् सो जान्दैन। जसले उहाँलाई अपमान गरे, काँडाको मुकुट लगाइदिए, क्रुसमा टाँगे, तिनैका लागि उहाँले क्षमाको प्रार्थना गर्नुभयो। यदि आफ्नो मुक्तिदाता येशूले यस्तो क्षमा गर्न सक्नुभयो भने उहाँको अनुयायी हामीले पनि क्षमाको जीवन जिउन सिक्नुपर्छ। साँचो क्रिस्चियन जीवन भनेको केवल चर्च जानु, भजन गाउनु र प्रार्थना गर्नु मात्र होइन। साँचो क्रिस्चियन जीवन भनेको आफूलाई चोट पुर्याउनेहरूलाई पनि आफ्नो खुल्ला हृदयले क्षमा गर्न सक्नु हो। प्रिय श्रोताहरू, क्षमा गर्नु भनेको गल्तीलाई सही ठहर गर्नु होइन, न त अन्यलाई स्वीकार गर्नु हो। क्षमा गर्नु भनेको आफ्नो हृदयलाई रिस, घृणा र बदला लिने इच्छाबाट स्वतन्त्र बनाउनु हो। जब हामी क्षमा गर्दैनौँ हामीले अरूलाई होइन आफ्नै मनलाई कैदमा राखेका हुन्छौँ। रिस र घृणाले भरिएको हृदयमा परमेश्वरको शान्तिले स्थान पाउन सक्दैन। तर जब हामी क्षमा गर्छौँ परमेश्वरको अनुग्रहले हाम्रो हृदयलाई, हाम्रो मनलाई नयाँ शान्तिले भरिदिन्छ। क्षमाले पुराना घावहरू निको पार्छ भने सम्बन्धलाई फेरि जीवन दिन्छ र परिवारमा हराएको विश्वासलाई पुनः निर्माण गर्न यसले चाहिँ मद्दत गर्दछ। त्यसैले प्रिय श्रोताहरू, यदि आज तपाईँको मनमा कसैप्रति गुनासो छ भने त्यसलाई धेरै दिनसम्म नबोक्नुहोस्, रिसलाई ओछ्यानमा नलानुहोस्, घृणालाई आफ्नो हृदयमा घर बनाउन नदिनुहोस्। परमेश्वरले तपाईँलाई जसरी क्षमा गर्नुभयो त्यसरी नै तपाईँले पनि क्षमा गर्नुहोस्। याद राख्नुहोस्, क्षमा बिना शान्ति आउँदैन र क्षमा बिना सम्बन्ध बलियो हुँदैन। क्षमा बिना परिवार लामो समयसम्म एकतामा रहन सक्दैन। त्यसैले परिवारलाई बाँधेर राख्ने दोस्रो बलियो डोरी क्षमा हो। जब प्रेमसँगै क्षमा पनि परिवारमा बस्छ नि, तब त्यस परिवारको आशिष, आनन्द र शान्ति सबै कुरा त्यो परिवारमा प्रकट हुन थाल्छ। परिवारलाई बाँधेर राख्ने तेस्रो साङ्लो कुराकानी संवाद, अर्थात् संवाद। प्रिय श्रोताहरू, प्रेम र क्षमापछि परिवारलाई एकतामा बाँधेर राख्ने अर्को अत्यन्त महत्वपूर्ण साङ्लो हो
कुराकानी। आजको समयमा धेरै परिवारहरू

0: कुनै ठूलो दुर्घटनाले होइन, एक आपसको कुराकानी नभएर टुटिरहेका छन्। पहिले परिवारका सबै सदस्यहरू दिनभरका कामपछि साँझ एकै ठाउँमा भेला हुन्थे, सँगै बसेर खाना खाने, कुराकानी गर्ने, अनुभवहरू साट्ने, दुःख सुखका कुराहरू बाँचुर गर्ने, एक अर्काको मन बुझ्ने कोसिस गर्थे। तर आजको त्यो व्यस्त जीवनशैलीले त्यो सुन्दर संस्कारलाई बिस्तारै बिस्तारै हराउँदै लगेको छ। एउटै घरमा बस्ने मानिसहरू आ आफ्नो कोठामा व्यस्त छन्। कसैको हातमा मोबाइल छ, कसैको अगाडि टेलिभिजन छ, कसैको ध्यान सामाजिक सञ्जालतिर छ। शरीर एउटै घरमा भए पनि मनहरू धेरै टाढा टाढा पुगेका छन्। यही दूरीले परिवारको सम्बन्धलाई झन् कमजोर बनाउँदै लगिरहेको छ। कुराकानी भनेको केवल बोल्नु मात्र होइन, एक अर्काको कुरा ध्यान दिएर सुन्नु, बुझ्नु र त्यसको सम्मान गर्नु पनि हो। धेरै पटक हामी बोल्न त धेरै बोल्छौँ तर सुन्न भने पटक्कै चाहँदैनौँ। हामी आफ्नो कुरा मात्र सही ठान्छौँ तर अरूको मनभित्र के चलिरहेको छ भन्ने कुरा बुझ्न कहिले चाहँदैनौँ। यही कारणले साना साना गल्तीहरूले ठूलो विवाद अथवा ठूलो परिमार ल्याउने काम गर्छ। एउटा कठोर शब्दले वर्षौंदेखि बनेको विश्वासलाई तोड्न सक्छ तर एउटा मिठो शब्दले वर्षौंदेखि चिसिएको सम्बन्धलाई फेरि न्यानो बनाउन सक्छ। हितो परेशको 15 एकले हामीलाई सिकाउँदछ, नरम उत्तरले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। परमेश्वरको यो वचन आज पनि उत्तिकै सत्य छ। हाम्रो बोलीले परिवारमा शान्ति पनि ल्याउन सक्छ र अशान्ति पनि ल्याउन सक्छ। प्रिय श्रोताहरू, परिवारमा संवाद टुटेपछि अनुमानहरू बढ्न थाल्छन्। मानिसले सत्यभन्दा बढी आफ्नै कल्पनामा विश्वास गर्न थाल्छ। श्रीमानले श्रीमतीलाई नबुझ्ने हुन सक्छ, श्रीमतीले श्रीमानको कुरा नबुझ्ने हुन सक्छ, बुवा आमाले छोराछोरीको कुरा नसुन्ने हुन सक्छ, छोराछोरीले पनि आफ्नो अभिभावकसँग मन नखोल्ने अवस्था सिर्जना हुन सक्छ। बिस्तारै एउटै घरभित्र मौनताको पर्खाल उठ्न थाल्छ। बाहिरबाट सबै ठिकै देखिए तापनि भित्ताभित्र सम्बन्धहरू कमजोर हुँदै गएका हुन्छन्। त्यसैले सम्वाद भनेको परिवारको जीवन शक्ति हो। जहाँ खुल्ला सम्वाद हुन्छ, जहाँ खुल्ला कुराकानी हुन्छ, त्यहाँ विश्वास अनि आशा प्रेम पनि बढ्छ। हामीले येशू ख्रीष्टको जीवनलाई हेर्ने हो भने उहाँले मानिसहरूसँग समय बिताउनु भयो। उहाँले केवल शिक्षा मात्र दिनु भएन, उहाँले मानिसहरूको कुरा पनि सुन्नुभयो। अन्धले पुकार्दा उहाँ रोकिनुभयो, दुखियाहरूले आफ्नो पीडा सुनाउँदा उहाँले ध्यानपूर्वक सुन्नुभयो, उहाँले हरेक मानिसले सम्मान गर्नुभयो। यसले हामीलाई सिकाउँछ कि सम्बन्ध बलियो बनाउन समय दिनुपर्छ, परिवारको सदस्यहरूलाई सुन्नुपर्छ, उनीहरूको भावनालाई बुझ्नुपर्छ। कहिलेकाहीँ मानिसहरूलाई समाधानभन्दा बढी आफ्नो कुरा कसैले सुनिदियो भने धेरै राहत मिल्छ। आफ्नो पीडा कसैले सुनाउँदा र कसैले सुनिदियो भने आफूले राहत मिलेको महसुस हुन्छ। त्यसैले आफ्नो परिवारको सदस्यहरूको लागि समय निकाल्नुहोस्। दिनको केही समय भए पनि सबै मिलेर बस्ने बानी बसाल्नुहोस्। सँगै खाना खाने गर्नुहोस्, प्रार्थना गर्नुहोस्, दिनभरका अनुभवहरू बाँड्नुहोस्। यी साना साना कुराहरूले परिवारको सम्बन्धलाई बलियो बनाउने काम गर्छ। प्रिय श्रोता, त्यसैले आज हामी सबैले आफ्नो परिवारलाई एउटा प्रश्न सोधौँ। हामी एउटै घरमा बसिरहेका छौँ तर के हामी एक अर्काको मन पनि बुझिरहेका छौँ? यदि उत्तर होइन हो भने आजैबाट परिवर्तन सुरु गरौँ, किनकि परमेश्वरले हामीलाई प्रेम गर्न, क्षमा गर्न र एक अर्कासँग खुल्ला हृदयले कुराकानी गर्न बोलाउनु भएको छ। जब परिवारमा प्रेम, क्षमा र कुराकानी एकसाथ हुन्छन् तब त्यो परिवार केवल समाजको एउटा घर मात्र रहँदैन, परमेश्वरको उपस्थितिले भरिएको आशिषको घर बन्दछ। परिवारलाई बाँधेर राख्ने अर्को साङ्लो रहेको छ, सामूहिक प्रार्थना। प्रिय श्रोता, अब हामी यो परिवारलाई अझ बलियो बनाउने अर्को साङ्लो यो सामूहिक प्रार्थनाको बारेमा कुरा गर्नेछौँ। सामूहिक प्रार्थना र आत्मिक एकता यो अत्यन्तै महत्त्वपूर्ण रहेको छ परिवारको लागि। मत्ती 18:19-20 प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, फेरि म तिमीहरूलाई भन्दछु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुईजनाले कुनै कुराको निम्ति सहमत भएर प्रार्थना गरे भने स्वर्गमा हुनुहुने मेरा पिताले त्यो पूरा गरिदिनु हुनेछ। किनकि जहाँ दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका बीचमा हुन्छु। यो कस्तो सुन्दर प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ। जब परिवारका सदस्यहरू येशूको नाउँमा एकसाथ भेला भएर सामूहिक प्रार्थना गर्छन्, त्यहाँ परमेश्वरको उपस्थिति रहन्छ। त्यहाँ परमेश्वरको उपस्थितिको हरेक परिवारको सदस्यले चाहिँ अनुभव गर्दछन्। परिवारमा समस्या नआउने होइन, कठिनाइ नआउने होइन, तर परमेश्वरको साथमा रहेर सामूहिक प्रार्थनासहित त्यो समस्याको सामना गर्दा परिवारलाई अगाडि बढ्ने एउटा छुट्टै प्रकारका परमेश्वरको शक्ति प्राप्त हुन्छ, जसले परिवारलाई अझ बलियो बनाउने काम गर्दछ। परिवारलाई बलियो बनाउने साङ्लो, यो चौथो साङ्लो पछि हामी पाँचौं साङ्लोको विषयमा कुरा गरौँ। पाँचौं साङ्लो रहेको छ आदर र जिम्मेवारी। आज परिवारलाई बलियो बनाउने साङ्लो मध्ये एउटा महत्वपूर्ण कुरा हो आदर र जिम्मेवारी। जहाँ आदर हुँदैन त्यहाँ सम्बन्ध कमजोर हुँदै जान्छ। परिवारमा प्रत्येक व्यक्तिको आफ्नै भूमिका र जिम्मेवारी हुन्छ। श्रीमानको जिम्मेवारी एक प्रकारको हुन्छ, श्रीमतीको जिम्मेवारी अर्कै हुन्छ, बुवा आमाको जिम्मेवारी अर्कै हुन्छ, छोराछोरीको जिम्मेवारी अर्कै हुन्छ। जब प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारीलाई परमेश्वरको सामु रहेको सेवाको रूपमा बुझ्छ नि, तब परिवारमा शान्ति आउँछ र त्यो परिवार अझै बलियो हुँदै हुँदै हुँदै जान्छ। हामीले एफिसीको 5-6 अध्यायलाई अध्ययन गर्यौँ भने त्यहाँ पावलले भनेका छन्, त्यहाँ पावलले चाहिँ स्पष्ट रूपमा भनेका छन् कि होइन, श्रीमान श्रीमती बीचको प्रेम सम्मानको विषयमा बताउनु भएको छ। श्रीमानले आफ्नो श्रीमतीलाई ख्रिस्टले मण्डलीलाई प्रेम गर्नु भएदै प्रेम गर्नु भनेर शिक्षा दिनुभएको छ। श्रीमतीले आफ्नो श्रीमानलाई आदर गर्नुपर्ने कुराहरू चाहिँ त्यहाँ बताइएको छ। छोराछोरीले आफ्ना आमा बुवाको आदर गर्नुपर्छ भन्ने कुरालाई अत्यन्तै सुन्दर प्रकारबाट सिकाउनु भएको छ। आज कतिपय परिवारमा समस्या यही कारणले पनि आउँछ कि मानिसहरू अधिकार खोज्छन् तर जिम्मेवारी पूरा गर्न बिर्सन्छन्। श्रीमान सम्मान त चाहन्छन् तर प्रेम देखाउन बिर्सन्छन्। श्रीमती माया त चाहन्छन् तर उनले आदर गर्न बिर्सन्छन्। छोराछोरी स्वतन्त्रता चाहन्छन् तर बुवा आमाको त्याग र परिश्रमलाई बुझ्न बिर्सन्छन्। तर परमेश्वरको योजना त्यस्तो होइन। परमेश्वरले परिवारलाई एक अर्कालाई सेवा गर्ने, सहयोग गर्ने र प्रेम गर्ने स्थान बनाउनु भएको छ। प्रिय श्रोता, म भन्न चाहन्छु साँचो आदर भनेको केवल ठूला शब्द बोल्नु होइन, आदर भनेको एक अर्काको मूल्य बुझ्नु हो, उनीहरूको भावना बुझ्नु हो। बुवा आमाले छोराछोरीको कुरा सुन्नु पनि आदर हो, छोराछोरीले बुवा आमाको त्याग सम्झनु पनि आदर हो, श्रीमानले श्रीमतीको भावनाको कदर गर्नु पनि एक प्रकारको आदर हो, श्रीमतीले श्रीमानको एउटा कोसिस प्रयासलाई सम्मान गर्नु त्यो उसको लागि आदर हो। जब परिवारको सदस्यले एक अर्कालाई सम्मान गर्न सिक्छन् तब घरभित्र शान्ति र आनन्दको वातावरण निर्माण हुन्छ, जसको कारणले गर्दाखेरि परिवारलाई एउटा यस्तो साङ्लो बन्छ परिवारको, जसले परिवारलाई बाँधेर राख्न सक्छ, त्यही टुट्न दिँदैन। प्रिय श्रोता, आज हामीले परिवारलाई बाँधेर राख्ने 5 साङ्लोको बारेमा कुराकानी गरेका छौँ। पहिलो प्रेम, दोस्रो क्षमा, तेस्रो कुराकानी, चौथो सामूहिक प्रार्थना र 5 आदर जिम्मेवारी। याद राख्नुहोस्, एउटा परिवार ठूलो घरले महान हुँदैन, ठूला धन सम्पत्तिले महान हुँदैन, संसारको प्रशंसाले महान हुँदैन। एउटा परिवार तब महान हुन्छ जब एउटा त्यहाँ परमेश्वरको डर हुन्छ, प्रेम हुन्छ, एकता र एक अर्काको लागि समर्पित हृदय हुन्छ, जहाँ ख्रीष्ट परिवारको केन्द्रमा हुनुहुन्छ। त्यहाँ कठिनाइ आए पनि आशा रहन्छ, एउटा भरोसा रहन्छ, आधी आए पनि विश्वास रहन्छ, समस्या आए पनि सम्बन्ध बचाउने शक्ति रहन्छ। प्रिय श्रोता, अन्त्यमा फेरि सम्झना चाहन्छु, परिवारलाई बाँधेर राख्ने सबैभन्दा बलियो डोरी एकै नम्बरमा हामी याद गर्छौँ कि त्यो हो प्रेम हो। प्रेमलाई जीवित राख्ने शक्ति क्षमा हो। सम्बन्धलाई बलियो बनाउने माध्यम संवाद अथवा कुराकानी हो। परिवारलाई सुरक्षा दिने आधार सामूहिक प्रार्थना अर्थात् आत्मिक एकता हो। परिवारलाई व्यवस्थित र सुन्दर बनाउने आधार जिम्मेवारी हो, आदर र जिम्मेवारी हो। जब यी कुराहरू हाम्रो जीवनमा, हाम्रो व्यवहारमा लागू गर्छौँ तब हाम्रो परिवारमा परमेश्वरको आशिष रहन्छ, र हाम्रो परिवार साँच्चीकै एउटा साङ्लोले बाँधेको परिवार बन्दछ। त्यहाँ कुनै पनि शैतान अथवा दुष्ट त्यस्ता नकारात्मक कुराहरूले असर गर्न सक्दैन। त्यस कारणले गर्दाखेरि प्रिय श्रोता, अन्त्यमा म भन्न चाहन्छु कि हाम्रो परिवारलाई बाँधेर राख्ने यी पाँच कुराहरूलाई याद गरौँ र आफ्नो परिवारलाई सुन्दर बनाउने प्रयत्न गरौँ भन्दै आजको यस परमेश्वरको वचनलाई यहीँ राख्दै बिदा हुन चाहन्छु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आमेन।
1: यो वचनपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम ज्योतिमा पाइलामा। आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई हाम्रो स्टुडियोको नम्बरमा फोन गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै आजको कार्यक्रममा आउनु भएर परमेश्वरको वचनबाट उत्साह दिनुहुने केशर राईजीलाई पनि धेरै धेरै धन्यवाद। प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

प्रिय श्रोता मित्र, गुरुज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुरुज एफएम 105.1 MHz काठमाडौँबाट र गुरुज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईँलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौ र हामी तपाईलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। र अब म तपाईँलाई प्रेरक प्रसंगतर्फ लान चाहन्छु। सीएच स्पर्जनको घटनालाई आज प्रस्तुत गर्न चाहन्छु। सीएच स्पर्जनलाई परमेश्वरको प्रबन्ध। एकपटक सीएच स्पर्जनले इङ्ल्याण्डको ब्रिस्टोल शहरमा प्रचार गर्न गए। तिनले त्यहाँ भएका तीनवटा सार्वजनिक ठूला चर्चहरूमा प्रचार गरे। तिनको अनाथालयको लागि 40,000 रूपियाँ खाँचो परेको थियो। प्रचारमा त्यो रूपियाँ जम्मा हुन्थ्यो भनी तिनले आशा गरेका थिए र रूपियाँ पैसा जम्मा पनि भयो। अब सीएच स्पर्जन घर फर्कने तर्खरमा थिए। अन्तिम रातमा आफ्नो ओछ्यानतर्फ सुत्न गइरहँदा स्पर्जनले एउटा आवाज सुने जुन परमप्रभु परमेश्वरबाट आएको हो भनी तिनलाई लाग्यो। त्यो 40,000 रूपियाँ जर्ज मुलरलाई देऊ। तर तिनले उत्तर दिए, प्रभु, यो पैसा त मेरो अनाथालयमा भएका बालबालिकाहरूलाई आवश्यक छ। फेरि उही आवाज दोहोरियो, त्यो 40,000 रूपियाँ जर्ज मुलरलाई देऊ। तिनले, हुन्छ प्रभु, म दिनेछु नभनेसम्म त्यो आवाजले निरन्तरता पाइरह्यो। भोलिपल्ट बिहान तिनी जर्ज मुलरको अनाथालयतर्फ लागे। पवित्र बाइबल खोली घुँडा टेकेर प्रार्थना गरिरहेको अवस्थामा तिनले मुलरलाई भेटे। स्पर्जनले मुलरको काँधमा आफ्नो हात राखी भने, जर्ज, त्यो 40,000 रूपियाँ तिमीलाई दिनु भनी परमेश्वरले मलाई आज्ञा गर्नुभएको छ। जर्ज मुलरले भने, कस्तो अचम्म प्रिय स्पर्जन, मैले यति नै पैसा जुटोस् भनी प्रभुलाई बिन्ती चढाउँदै थिएँ। प्रार्थनामा ज्यादै भर पर्ने यी दुवै प्रभुका महान जन अति नै खुसी भए। त्यसपछि स्पर्जन लन्डन फर्के। तिनले आफ्नो कुर्सीमा एउटा चिठी देखे। त्यसलाई खोली हेर्दा तिनी तीन छक परे, किनभने त्यसभित्र 41,500 रूपियाँ रहेछ। खुसी हुँदै तिनले भने, परमेश्वरले मेरो 40,000 ब्याज समेत फिर्ता दिनुभएछ। प्रिय मित्र, यी तीनै स्पर्जन हुन् जसलाई प्रचारकहरूका राजकुमार भनेर चिनिन्छ। तिनको जीवनकालमा तिनले 1 करोड मानिसहरूलाई प्रचार गरे भनी अनुमान गरिएको छ। प्रिय मित्र, आशा गर्छौ यस प्रेरक प्रसंगद्वारा तपाईँले अवश्य पनि ख्रीष्ट येशूमा भरोसा गर्ने, उहाँको आवाज तपाईँले सुनिरहनु हुँदा के गर्ने भन्ने कुराको एउटा उदाहरण प्राप्त गर्नुभएको छ, जसद्वारा तपाईँले अरू मानिसहरूको या परमेश्वरले जे योजना गर्नुभएको छ त्यस कुरालाई पूरा गर्न सक्नुहुन्छ र अरू मानिसहरूको खाँचोलाई पूरा गर्न सक्नुहुन्छ भन्ने कुराको ज्ञान प्राप्त गर्नुभएको छ र प्रेरणा प्राप्त गर्नुभएको छ। यहाँ हामीले देख्यौं कि जसरी सीएच स्पर्जनले जर्ज मुलरको खाँचोलाई परमेश्वरको आज्ञा अनुसार टारिदिएका थिए र सीएच स्पर्जनले फेरि परमेश्वरबाट त्यसभन्दा बढी आफूले दिएको भन्दा बढी परमेश्वरबाट प्राप्त गरेका थिए भन्ने कुरा पनि हामीले थाहा गर्यौं। मित्र, अहिलेसम्म हामीलाई कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, अब भने यस समय म तपाईँलाई केही दृष्टान्त चित्रहरू प्रस्तुत गर्न चाहन्छु। शुरूमा रहेको छ अन्धो अनुकरण। सानो गोरेटोमा 2000 भेडाहरू अघि बढ्दै थिए। केही पर पुगेपछि एउटा केटोले गोरेटो वरिपरि एउटा लट्ठी राखिदिन्छ। पहिलो भेडाले बुर्लुक्क उफेर त्यस लट्ठीलाई नाक्छ। त्यसपछि दोस्रोदेखि अन्तिम भेडाले पनि सो लट्ठीलाई उफ्रेर नागेर अघि जान्छन्। प्रिय मित्र, आज हामीहरू हाम्रो जीवनमा कसरी जिइरहेका छौं? के हामी पनि यस्तै एक दृष्टिविहीन अनुकरण गर्दै अगाडि बढ़िरहेका छौं? कुनै पनि कुरा जब हामी गर्दै अगाडि बढ्छौं, हामीले त्यस कुरालाई राम्रोसँग बुझेर यसरी भेडाहरूले जस्तो अन्ध अनुकरण नगरी अगाडि बढ्नु असल हुन्छ। हामीबाट भूमिलाई आशिष। तीनजना किसानहरू अफ्रिकाको एउटा गाउँमा आइपुगे। त्यहाँका आदिवासीहरूले श्रापित वा अयोग्य ठहर गरेको जमिन किने। तीन भाइले त्यो जमिन खनजोत गरे। तिनीहरूलाई स्थानीय आदिवासीहरूले सहयोग गरे, बिउ रोपे,
त्यहाँ 3.5 वर्षसम्म पानी परेको थिएन, तर बिउ लगाएको 2 हप्तापछि पानी पर्यो। बिउ उम्रियो, खेती लगाए, प्रशस्त फसल भयो। हामीबाट श्रापित भूमिलाई आशिष हुन्छ। प्रिय मित्र, यदि हामी मेहनती भएर प्रभुको अनुग्रहमा अगाडि बढ्दै जान्छौँ भने हामी कुनै पनि हामीले सुन्दै आएको श्रापित अयोग्य भनेर ठहरिएका कामहरू गर्दाखेरि पनि हामी त्यसमा सफल हुन्छौं। प्रभु येशू ख्रीष्टले हाम्रो जीवनमा भएका सबै श्रापहरूलाई मुक्त गर्नुभएको छ, कुनै पनि ठाउँमा भएका श्रापहरूलाई मुक्त गर्नुभएको छ, त्यसलाई छुटकारा दिनुभएको छ भने हामी विश्वास गर्दै प्रभु येशू ख्रीष्टमा अगाडि बढ्दै जाउँ भन्ने म तपाईँलाई अनुरोध गर्न चाहन्छु। आशा छ यस घटनाबाट अवश्य पनि तपाईँले ज्ञान, आशिष र अनुग्रहको विषयमा केही कुरा प्राप्त गर्नुभएको छ। प्रिय मित्र, अहिलेसम्म तपाईँले कार्यक्रम ज्ञानमालामा मलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। जेलको सत्य घटना। सिङ्गापुरको जेलमा एकजना नेपालीले मृत्युदण्ड भोगिरहेको हुन्छ। यो सुनेर पास्टर हेनरी खोप भेट्न जान्छन्। तिनलाई बाइबल दिन्छन्। त्यसपछि यो बीचमा त्यस व्यक्तिको मृत्यु हप्ता दिन पछि सर्छ। काठमाडौँबाट पनि प्रभुका एकजना दास सिङ्गापुर पुग्छन्। यो मौकामा पास्टर हेनरीले सो भाइलाई झ्यालखानमा त्यो नेपालीलाई भेट्न लैजान्छन्। यो व्यक्तिले त्यतिखेर येशूमा विश्वास गरिसकेको हुन्छ। पछि उसलाई मृत्युदण्ड भयो र डोरीमा झुन्डिने बेलामा त्यो मृत्युदण्ड पाएको व्यक्तिले चिच्याएर हालेलुया भनेको थियो भन्ने कुरा त्यो नेपालीले थाहा पाउँछ। मित्र, कति उत्साहको कुरा कि मृत्युको समयमा पनि परमेश्वरको महिमा गरेर त्यो मान्छेको मृत्यु भएको थियो। आज तपाईँ र मेरो जीवन कस्तो छ? हामीले कस्तो जीवन जिइरहेका छौं? के हामी आफ्नो यो संसारको जीवनको अन्तिम क्षणमा परमेश्वरको प्रशंसा गर्न सक्छौ? भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवनोपयोगी घटनाहरूद्वारा तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। श्रोता मित्र, अब भने म तपाईँलाई विश्वका चर्चित वैज्ञानिकहरूका नामहरू सुनाउनेछु, जसको विषयमा म तपाईँलाई आगामी कार्यक्रममा केही जानकारीहरू प्रस्तुत गर्दै जानेछु। चर्चित वैज्ञानिकहरूमा रहेका छन् स्टिफेन हकिङ्स, एल्बर्ट आइन्स्टाइन, जगदीश चन्द्र बोस, एलेक्जेन्डर फ्लेमिङ, विलियम हार्वे, जोनस केप्लर, रोबर्ट बायल, क्रिश्चियन ह्युजेन्स, एटन भान, लुएन होक, आइजक न्युटन, बेन्जामिन फ्रेङ्कलिन, हेनरी क्याभेन्डिस, ग्यालिलियो ग्यालिली, एन्ड्रियस पेनिलियस, निकोलस कोपर्निकस, लियोनार्डो दा विन्ची, गेलेन, आर्किमिडिस, एरिस्टोटल, हिप्रोक्रेट्स, युक्लिड, पाइथागोरस, जेफ प्रिस्टले, एन्टोनियल लेरेन्स, लेभोइजर आदि। यी विश्व प्रसिद्ध वैज्ञानिकहरू हुन्। यिनैका विषयमा म तपाईँलाई आगामी कार्यक्रमहरूमा केही जानकारीहरू प्रस्तुत गर्दै जानेछु। र
नमस्कार श्रोता मित्र, आज भने म तपाईँलाई आर्किमिडिजको जीवनीबाट केही कुरालाई सुनाउनेछु। आर्किमिडिज उनले निम्न विधामा अध्ययन अनुसन्धान गरेका थिए, तरल पदार्थको ऊर्घचाप अर्थात अफ थ्रस्ट नियमका प्रणेता हुन् उनी। उनको सिद्धान्तलाई आर्किमिडिज प्रिन्सिपल्स भनिन्छ। अनि उनले लिभरको सिद्धान्त, सापेक्षित घनत्वको सिद्धान्त, पेच सिद्धान्तको प्रतिपादन गरेका थिए। उनको विषयमा भन्नुपर्दा उनले दिएका योगदान गणित सम्बन्धित धेरै ठूलो संख्यालाई सानो आकारमा लेख्ने विधिको पनि आविष्कार गरे। उनले सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका अनि त्यसै गरेर स्पियर, सिलिण्डर, प्याराबोला आदिको क्षेत्रफल, आयतन पत्ता लगाउन प्रयोग हुने अचर राशि पाइनको मान 22.7 आविष्कार गरे। त्यसै गरेर उनले दिएको योगदानमा यन्त्र विज्ञान सम्बन्धित कुरामा रहेको छ, प्रकाशको गुणको अध्ययन गरी ऐनाको माध्यमले प्रकाशको परावर्तन गरी आगोको बाल्ने प्रविधिको विकास, दोस्रोमा रहेको छ हाइड्रोलिकमा प्रयोग हुने वाटर स्क्रूको आविष्कार उनले गरेका थिए। आजको लागि विश्वविख्यात वैज्ञानिक आर्किमिडिजको विषयमा अन्तिम कुरा चाहिँ रहेको छ। आर्किमिडिजले नै युद्धमा काम लाग्ने मेसिनको आविष्कार गरेका थिए। श्रोता मित्र, हामी तपाईँलाई आगामी दिनमा थप वैज्ञानिक सम्बन्धित जानकारीहरू कार्यक्रम ज्ञानमालामा प्रस्तुत गर्दै जानेछौ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही सामान्य जानकारीहरू दिनको लागि कोसिस गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ। यो समयमा हामी तपाईँलाई बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै हामी मानिसहरूका बीचमा बाइबलको बारेमा सामान्य ज्ञान पनि हुन जरूरत छ भन्ने कुरालाई जोड़ दिन चाहन्छौ। कार्यक्रमको आजको श्रृंखलामा चाहिँ हामी तपाईँलाई सृष्टिदेखि नै शुरू गर्न चाहन्छौ। पवित्र बाइबलमा रहेको उत्पत्तिको पुस्तक पहिलो पुस्तकमा रहेको सृष्टिदेखि जलप्रलयसम्मको कुरालाई प्रस्तुत गर्न चाहन्छौ र हाम्रो आगामी श्रृंखलाहरूमा पनि हामी सृष्टिदेखि जलप्रलयसम्मको घटनालाई प्रस्तुत गर्दै जानेछौ। हाम्रो शुरूको घटना रहेको छ पृथ्वी कसरी शुरू भयो भन्ने कुरा। त्यसपछि हामी तपाईँलाई परमेश्वरले मान्छे बनाउनुहुन्छ भन्ने कुरालाई पनि बताउनेछौ अनि छली शैतानको विषयमा हामी बताउँछौ, सुन्दर संसार नाश पारिन्छ भन्ने विषयमा बताउँछौ अनि आदम र हब्बाका सन्तानको विषयमा पनि बताउनेछौ र परमेश्वरले पृथ्वीतिर हेर्नुभयो भन्ने विषयमा पनि बताउनेछौ र आज चाहिँ हामी पृथ्वी कसरी शुरू भयो भन्ने कुरालाई हेर्नेछौ, जुन चाहिँ उत्पत्ति अध्याय 1 उल्लेख गरिएको बाइबलको घटना हो र हामीले यस विषयमा सामान्य रूपमा जानकारी राख्नु र आत्मिक लाभ प्राप्त गर्नको लागि परमेश्वरको वचनबाट आत्मिक लाभ प्राप्त गर्नको लागि यस विषयमा ज्ञान राख्नु अति नै जरूरी छ। आउनुहोस् आजको लागि हामी बाइबलको घटना सुन्नतर्फ लागौं। प्रिय मित्र, यस समय हामी तपाईँलाई पवित्र बाइबलको उत्पत्ति अध्याय 1 पृथ्वी कसरी शुरू भयो भन्ने घटनालाई सुनाउन लागिरहेका छौं। धेरै धेरै वर्ष अघिको कुरो हो, पृथ्वी बनेको थिएन, घाम, जुन, तारा, आकाश केही पनि बनेको थिएन, एउटै मान्छे पनि थिएन, जहीँ तहीँ शून्य र खाली थियो, केवल परमेश्वरको आत्मा मात्र यहाँ त्यहाँ घुमिरहनुहुन्थ्यो। परमेश्वरले विचार्नुभयो अनि भन्नुभयो, हामी एउटा सुन्दर पृथ्वी बनाऊ, आकाश पनि बनाऊ र त्यहाँ घाम, जुन, तारालाई चम्कन लगाऊ। भन्नुभए अनुसार परमेश्वरले एउटा अत्यन्तै ठूलो र गोलो आकार भएको वस्तु बनाउनुभयो। त्यस वस्तुको पृथ्वी भन्ने नाम राख्नुभयो, जुन पृथ्वीमा हाम्रा बराजुहरू बसे। त्यही पृथ्वीमा आज हामी पनि बसेका छौं। पहिले पृथ्वी अध्यारो न अध्यारो थियो, यो कुहिरोले डम्म ढाकिएको पनि थियो। परमेश्वरले यो मन पराउनु भएन। अध्यारो हटाउनलाई उहाँले उज्यालो खटाउनुभयो। साँच्चै नै पृथ्वीमा उज्यालो आयो
र छ्याङ्ग देखियो। यो थियो पहिलो दिनको पहिलो बिहान। पहिलो दिन उज्यालो सँगसँगै बितेर गयो। सारा पृथ्वीमा अध्यारो पर्यो। यही अध्यारोलाई रात भनियो। तर दोस्रो दिनको बिहानले अध्यारोलाई हटाई फेरि उज्यालो बाँट्नुभयो। एक भागलाई आकाशमा घुमिहिड्ने बादल बनाउनुभयो, अर्को भागलाई पृथ्वीको पानीमा बदल्नुभयो। यसैले आकाश बादलको रूपमा पानीले भरियो, पृथ्वी पनि पानीले चलम्य भयो। बिस्तारै दिनको उज्यालो मधुरो मधुरो हुन लाग्यो। रिम रिम साँझ पर्यो, झमक्क रात पर्यो। तेस्रो दिन बिहान परमेश्वरले पृथ्वी पानीले भरिएको देख्नुभयो। उहाँलाई यो नसुहाउँदो लाग्यो। पृथ्वीको पानीलाई बगेर जाने र ठूला ठूला गहिरा गहिरा ठाउँतिर र साना साना ठाउँ हुँदो जमिने आज्ञा उहाँले दिनुभयो। पृथ्वीको यहाँ त्यहाँका भागबाट पानी गुनगुन आवाज साथ बग्दै छछल्किँदै बहिरिँदै तल तल झर्दै ती स्थानहरूमा जमिन पुगे। सागर, समुद्र, पोखरी, खोलानाला इत्यादिको जन्म त्यस दिनदेखि भयो। पानीले त्यागेको जमिनलाई सुखा जमिन भनियो। जल भाग र स्थल भाग यहाँ छुट्टियो, तर परमेश्वरको नजरमा सुक्खा जमिन बेरमाइलो देखियो। उहाँले जमिनलाई रूखपात झार जंगल उमार्ने शक्ति दिनुभयो। हेर्दा हेर्दै सारा सुक्खा जमिन, नदीका किनारहरू, समुद्र पोखरीका आसपासका जमिनहरू हरिया वन जंगलले सुन्दर देखियो। सुन्दर पृथ्वीमा फेरि साँझ पर्यो र रात अध्यारोले पुर्यो। भोलिपल्ट चौथो दिनको बिहानले उज्यालो ल्यायो। त्यस दिन परमेश्वरले पृथ्वीमाथि चम्कनलाई र न्यानो पार्नलाई पृथ्वीभन्दा हजार गुणा ठूलो चम्कने एक वस्तु बनाउनुभयो र आकाशमा राख्नुभयो। यो चम्कने न्यानो वस्तुलाई घाम भनियो। त्यसबाहेक उहाँले पृथ्वीभन्दा साना देखिने जुन र ताराहरू बनाउनुभयो। आकाश घाम जुन ताराहरूले भरियो। उहाँले घामलाई दिनमा चम्कन लगाउनुभयो, जुन र ताराहरूलाई चाहिँ राति उज्यालो दिन लगाउनुभयो। साँझ पर्यो, घाम डुब्यो, रात पर्यो। जुन ताराहरूद्वारा पृथ्वीमा एक प्रकारको उज्यालो छायो। पाँचौं दिन उज्यालो साथसाथै घाम उदायो। चम्कदै पृथ्वीलाई न्यानो ताप दिन लाग्यो। जंगल र जमेका निला पानीमाथि घामको न्यानो ताप पर्यो। तर वन जंगल र गुनगुनाउने खोलानाला अझसम्म पनि राम्रा देखिएनन्। तब परमेश्वरले थरी थरीका चराहरू बनाउनुभयो। आकाशमा उडिरहने एक थरीका भए, वन जंगल चहार्ने अर्को थरीका चराहरू भए, पोथ्रा झाडीतिर चहार्ने अर्को थरीका भए। यी चराहरूले वन जंगल अझ सुन्दर देखियो। यिनीहरूका बोलीले शून्य वन बिहानदेखि बेलुकीसम्म गुन्जियो। ठूला भन्दा ठूला र साना भन्दा साना माछाहरूलाई परमेश्वरले सागर, समुद्र, खोलानाला भर्न लगाउनुभयो। माछाहरू आनन्द साथ पानीमा बगेर रात दिन खेल्न लागे। साँझ पर्यो, घाम डुब्यो, चराहरू गाउन छाडी गुठतिर लागे। छैटौं दिनमा परमेश्वरले पशुहरू बनाउनुभयो। हात्ती जस्ता बलिया, बाघ सिंह जस्ता डरलाग्दा, मृग जेब्रा जस्ता चाँडो डगुर्ने, जिराफ जस्ता लामो घिचो भएका, स्याल जस्ता चलाक इत्यादि पशुहरू बनाउनुभयो र जंगल जंगल चहार्ने आज्ञा तिनीहरूलाई दिनुभयो। यी पशुहरू उस बेला एकसाथ हिँड्दथे, बस्दथे, खान्थे। परमेश्वरले हेर्नुभयो, आफ्ना हातबाट बनिएको पृथ्वी अब उहाँको इच्छा अनुसार सुन्दर र राम्रो देखियो।
उहाँ खुशी हुनुभयो। श्रोता मित्र, आजको लागि हाम्रो बाइबलको घटना यतिमै टुंगेको छ। हामी तपाईँलाई उत्पत्ति अध्याय 2 परमेश्वरले मान्छे बनाउनुहुन्छ भन्ने विषयमा आगामी श्रृंखलामा प्रस्तुत गर्नेछौ। मित्र, आशा छ तपाईँले आजको बाइबल घटना प्रस्तुत गर्ने खण्डबाट जीवनमा केही उत्साह प्राप्त गर्नुभएको छ र परमेश्वरमा अझ बढ्नको लागि उत्साहित हुनुभएको छ र बाइबलबाट पनि केही ज्ञान गुणका कुरा सिक्नु भएको छ। अहिलेसम्म हामीलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। र अहिले तपाईँ सुनिरहनु भएको छ मित्र कार्यक्रम ज्ञानमाला गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट, र यसलाई तपाईँले अनलाइनबाट पनि सुनिरहनु भएको छ www.goodnewsfm.com.np मा लगइन गरेर।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन। कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशु ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्यूज एफएम सुन्दै गर्नुहोला।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका 11 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट समेत चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बलिदानको विषयमा हेर्नेछौ। बलिदान भन्ने बित्तिकै तपाईँ हामीले सहजै बुझ्न सक्छौ कि यो एउटा साँच्चीकै अति अद्भुत र महान त्याग हो, किनकि यो बलिदान शब्दमा कसैको हितको निम्ति कसैको जीवन समाप्त भएको हुन्छ। हो श्रोता, यसैलाई नै सरल भाषामा बलिदान भनिन्छ। आज संसारमा हेर्ने हो भने धेरैको नाममा धेरै नै बलिदान भएको हामी पाउँदछौ, जसमा निहत्ता प्राणीदेखि विवेकशील मानवसम्म पर्दछन्। र श्रोता, आज हामीले बुझ्ने गरेको बलिदानलाई अलि वृहत रूपमा बुझ्नेछौ। वास्तवमै बलिदान के हो, बलिदान किन गरिन्छ, बलिदानको महत्व र आवश्यकता आदिका विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई म हरि विकको तर्फबाट अभिवादन, नमस्कार तथा जय मसीह। म आशा गर्दछु तपाईँहरू सबैजना सकुशलै हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। पक्कै पनि यो सबै कार्यक्रम तपाईँहरू सबैको निम्ति हो र यसले तपाईँहरूलाई विभिन्न तरिकामा आत्मिक रूपमा अर्थात आध्यात्मिक रूपमा बढ्नलाई मदत गर्नेछ। हाम्रो कार्यक्रमको उद्देश्य नै यही हो अनि हामी चाहन्छौ तपाईँहरू सबैजनाले सत्य के हो सो बुझ्नुहोस्, वास्तविकता के हो त्यसलाई जान्नुहोस् अनि त्यसलाई पछ्याउनुहोस्। अनि यही उद्देश्यका साथमा आज म फेरि तपाईँहरूको माझमा आएको छु र एउटा आफ्नै व्यक्तिगत प्रसंगबाट आजको सन्देशलाई मैले तपाईँहरूको बीचमा उद्घाटन गर्न चाहे।

मलाई रक्तदान गर्न एकदमै मनपर्छ, अर्थात् ब्लड डोनेट गर्न मलाई व्यक्तिगत रूपमा एकदमै मनपर्छ। केही समय अगाडि म किन यसरी ब्लड डोनेट गर्नलाई अर्थात् रक्तदान गर्नलाई म तयार हुन्छु वा मलाई किन यो मनपर्छ, यसको पछाडिको एउटा कारण मैले बताउन चाहे। करिब आजभन्दा 5 वर्ष अगाडि एउटा कार्यक्रम जहाँनिर मैले स्वास्थ्य सम्बन्धी कार्यक्रममा म सहभागी थिएँ र त्यहाँ शिक्षकले बताउनु भएको एउटा कुराले मलाई एकदमै प्रेरणा दियो। त्यो कुरा थियो, येशु ख्रिस्ट यो संसारमा आउनुभयो र सम्पूर्ण मानव जाति पापको कारणले गर्दाखेरि बिरामी भएको अवस्थामा उहाँले आफ्नो स्वस्थ रगतद्वारा तिनीहरूको उद्धार गर्नुभयो, अर्थात् सम्पूर्ण मानव जातिलाई रगतको खाँचो थियो, सम्पूर्ण मानव जातिलाई उद्धारको खाँचो थियो, सम्पूर्ण मानव जाति पापले थलिएर बिरामी परेको थियो। त्यो अवस्थामा तिनीहरूलाई बचाउनको लागि येशु ख्रिस्ट आउनुभयो र उहाँले आफ्नो शुद्ध रगत बहाएर, शुद्ध रगतलाई बगाइकन सम्पूर्ण मानव जातिलाई बचाउनुभयो। अनि साँच्ची नै प्रिय मित्र हो, यो प्रसंगले, यो कथाले, यो घटनाले मलाई यो भनाइले एकदमै छोयो र म रक्तदान तर्फ एकदमै सकारात्मक भए। मैले सोचे कि एकजना व्यक्ति, एकजना ईश्वर जो यो संसारमा आएर रगत बगाउनु भयो अनि उहाँको रगतद्वारा यदि सम्पूर्ण मानव जाति बच्यो भने मेरो रगतले गर्दाखेरि अर्को व्यक्तिको ज्यान चाहिँ किन नबस्ने त। अनि आधुनिक समयमा, अहिलेको समयमा आइकन हामी देख्दछौं कि रक्तदान एउटा ठूलो विषय बनेको छ अनि थुप्रैजना व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिइकन रक्तदान गरिरहेको हामी देख्दछौं। अनि आजको प्रचार मैले यो प्रसंगबाट शुरू गर्नुको उद्देश्य चाहिँ केही एउटा विषयमा म भन्न गइराखेको छु, जो चाहिँ बलिदानको विषयमा हो। र हामी पक्कै पनि हिन्दू या मुस्लिम वा अन्य विभिन्न पृष्ठभूमिबाट हामी हुन सक्छौ र हामीले बलिदान के हो र यसको आवश्यकता र महत्वको विषयमा हामीलाई सठिक जानकारी भएको हुन सक्छ। अनि केही एक दुईवटा प्रसंग मैले ल्याउन चाहे अनि एक दुईवटा नेपाली साहित्यिक क्षेत्रका प्रसंगहरू, जस्तै उदाहरणको लागि एउटा गीत जो स्वदेश गान हो र एकदमै प्रख्यात छ र हामी मध्ये सम्भवतः धेरैलाई यो स्वदेश गान पक्कै पनि मनपर्छ। अनि यसले यसो भन्दछ, देशले रगत मागे मलाई बलि चढाउनु, रुदिनन् मेरी आमा ऊ नेपाली की छोरी। यो गीतको लेखकले चाहिँ देशलाई यदि ब्लडको खाँचो छ, रगतको खाँचो छ भने मलाई बलि चढाउनु भनेको कुरा हामी देख्दछौ अनि

0: देशलाई पनि शहीदहरूको खाँचो पर्दछ। जब जब व्यक्तिहरू शहीद हुन्छन् देशले एउटा नयाँ रूप र स्वरूप पाउँदछ। त्यसै गरी भूपी शेरचनको शहीद नामको कवितामा हामी यो कुरा उल्लेख गरेको पाउँदछौ। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। अर्थात जबसम्म कसैले देशको निम्ति बलिदानी दिँदैन, कुर्बानी दिँदैन, तबसम्म देश बन्न सक्दैन। कुनै पनि समाजको पछाडि, कुनै पनि कुराको पछाडि, अर्थात कुनै पनि कुरा उच्चतम शिखरमा पुग्नभन्दा अगाडि त्यसको पछाडि धेरैजनाको रगत र धेरैजनाको त्याग र बलिदान, धेरैजनाको बलिदान रहेको हुन्छ। कुनै पनि कुरा यत्तिकै जादुको छडीद्वारा अचम्बित तवरमा अगाडि बढेको हुँदैन, अनि त्यसको पछाडि धेरैजना व्यक्तिहरूको रगत र पसिनाको महत्व हुन्छ। आज नेपाल स्वतन्त्र मुलुक, सार्वभौम मुलुकको रूपमा रहेको छ, यसको पछाडि पनि धेरैजनाले आफ्नो रगत इतिहासमा बगाएको हामी देख्दछौ, जसलाई अर्को अर्थमा बलिदान पनि भन्ने गरिन्छ। बलिदान भन्ने शब्द मैले तपाईँको बीचमा यसरी ल्याउँदै गर्दा यसको परिभाषाको विषयमा अलिकति म बोल्न चाहे। यसलाई अर्थात बलिदान भनेको के हो भन्दै हामी हेर्दाखेरि यसको अक्षरश यसको परिभाषा भनेको बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। एकपटक फेरि मैले यसलाई दोहोर्याउन चाहे। बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। ईश्वरसँगको सम्बन्ध जोड्नको निम्ति आफ्नो सट्टामा, आफ्नो दोषको सट्टामा, आफूले गरेको गल्तीको प्रायश्चित स्वरूप, हे ईश्वर मैले अपराध गरेको छु, मैले पाप गरेको छु, मलाई क्षमा गर्नुहोस् भन्ने त्यो स्वरूपलाई, त्यो कुरालाई प्रकट गर्नको निम्ति अर्को कुनै प्राणीलाई मारिकन त्यसको रगत आफ्नो सट्टामा बहाउनुलाई नै बलिदान भनेर हामी भन्दछौ। बलिदानको वास्तविक अर्थ चाहिँ यो हो। अनि हामी सबैले यो कुरा जानेको हुनुपर्छ, संसारका सबै धर्ममा बलिदानको आफ्नो महत्व छ र हरेक धर्मले बलिदानलाई आफ्नो तरिकामा व्याख्या गरेको र त्यसलाई नीतिमा ल्याएको कुरा हामी देख्दछौ। अनि प्राचीन समयमा म यहुदी धर्मको कस्तो संस्कार थियो बलिदान सम्बन्धी भन्ने कुरालाई यहाँ उजागर गर्न चाहन्छु। यहुदी धर्म भनेको संसारकै पुरानो धर्महरू मध्ये एकमा पर्ने गर्दछ। अनि यहुदी धर्ममा परमेश्वरले अर्थात ईश्वरले उनीहरूलाई आज्ञा दिनुभएको थियो, मोसाद्वारा यो आज्ञा दिनुभएको थियो कि कुनै पनि बलिलाई इसरायली जातिहरूको अर्थात इजरायलमा बस्ने जो यहुदी छन् उनीहरूको पाप प्रायश्चितको लागि उनीहरूले एकदमै शुद्ध पाठोलाई ल्याइकन, थुमालाई ल्याइकन उनीहरूले बलि चढाउनु पर्थ्यो र त्यसको रगत उनीहरूले यहुदी मन्दिरमा लिएर अर्पण गर्नु पर्दथ्यो। अनि यो काम चाहिँ एकजना व्यक्तिले गर्थ्यो। त्यो गर्नको लागि केवल एउटै व्यक्ति हुन्थ्यो जसलाई चाहिँ प्रधान पुजहारी अर्थात पुजहारीहरूको पनि प्रधान भन्ने गरिन्थ्यो। र प्रधान पुजहारीले वर्षमा एक पटक उनीहरूको सबैभन्दा ठूलो चाड जसलाई निस्तार चाड भनेर बाइबलमा भनिएको छ र अहिले पनि इजरायलमा रहने यहुदीहरूले यो चाडलाई मनाउने गरेको हामी देख्दछौ। उनीहरूले यो चाडमा चाहिँ प्रत्येक वर्षमा एक पटक पुजहारीहरूको पनि मुख्य प्रधान पुजहारीले थुमालाई वा पाठोलाई या बोकालाई मारिकन त्यसको रगत लिएर मन्दिरमा ईश्वरको निम्ति, परमेश्वरको निम्ति अर्पण गर्ने गर्दथ्यो। यो उनीहरूको रहन सहनमा थियो। पछि गएर इजरायलको मन्दिरलाई चाहिँ रोमीहरूले नष्ट गरिदिए र त्यसपछि यो बलिदानको कुरा चाहिँ रोकिएको छ। अनि हिन्दू धर्ममा पनि बलिदानको धेरै ठूलो महत्वलाई हामी देख्दछौ। यो कुरालाई हामीले बुझेका छौं या छैनौ, तर हिन्दुत्वमा चाहिँ हिन्दू धर्मको धर्मशास्त्रमा ब्रह्माले आफैलाई बलिदान गर्नेछन् भन्ने कुराको विषयमा उल्लेख गरिएको हामी देख्दछौ। हिन्दू धर्ममा पनि प्रत्येक वर्ष हाम्रै देशमा राङ्गाहरू, त्यसै गरी बोकाहरू लाखौंको संख्यामा हामी काटिएको देख्दछौ र त्यसको पछाडिको अर्थ सायद हामी मध्ये धेरैजनाले नबुझेको हुन सक्छौ। दशैंमा, दशैं नजिकै छ, कैयौं बोकाहरूको व्यापार हुन्छ, होइन, विभिन्न तरिकामा विभिन्न प्राणीहरूको खपत भइराखेको हामी देख्छौ। अनि ती सबैलाई मारेर आफ्नो निम्ति बलिदान, आफ्नो प्रायश्चितको निम्ति बलिदान स्वरूप यो गरिएको विधि हो, तर अहिले आएर हिन्दुत्वमा यसको संस्कार फरकै भएको हामी देख्दछौ र धेरैजनाले दशैंमा बोका काटिनुको खसी काटिनुको पछाडिको अर्थ चाहिँ बुझेका छैनन्। तर वास्तवमा भन्ने हो भने यसको अर्थ चाहिँ त्यो परिवारको निम्ति, त्यो परिवारका सबै सदस्यको पापको निम्ति त्यो बलिको, त्यो बोकाको, त्यो खसीको रगत बगाइएको र हिन्दुत्वमा बलिदानको धेरै ठूलो भूमिका छ। अनि अहिले पनि हाम्रा हिन्दू दाजुभाइहरूले, हिन्दू मित्रहरूले बलि चढाउने काम गरिराख्नु भएको छ। अनि बाइबलमा एउटा स्पेसिफिक, एउटा विशेष खण्ड छ जहाँनिर चाहिँ बलिदान के हो र यसको महत्व के छ, यसको अवस्थाको विषयमा बताइएको छ। प्रिय मित्र, तपाईँहरूको निम्ति यो समयमा बाइबलमा भएको हिब्रु नामक पुस्तकको 7:23-28 यो खण्डलाई मैले पढ्न चाहे र जसै म यसलाई पाठ गरिराखेको हुनेछु, तपाईँहरू यसलाई ध्यानसँग सुनिदिनुहोला। यहाँ यसरी भनिएको छ, अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो, तर येशु चाहिँ अनन्त हुनु भएकोले उहाँको पुजारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यो खण्डलाई यदि हामी विचार गर्दछौ भने बलिदानको विषयमा केही विशेष कुराहरू हामी यहाँ बताइएको पाउँदछौ। सबभन्दा पहिलो चाहिँ येशु चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। येशु ख्रीष्ट जो परमेश्वर हुनुहुन्थ्यो, जो अनन्त हुनुहुन्छ, जसले स्वर्ग छोडेर यो संसारमा आउनुभयो, मानिसको रूपमा उहाँ जन्मनुभयो र उहाँको जो पुजारी पद छ यो अनन्तसम्म छ भन्ने कुरा बाइबलमा स्पष्टत बताइएको हामी पाउँदछौ। अनि यहाँ अगाडि भनेको छ, किनकि यो उचित थियो कि हाम्रा लागि एकजना प्रधान पुजारी हुनु पर्दछ। सम्पूर्ण मानव जातिको लागि एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। यहाँ त्यस्तो केही विशेषताहरू, त्यस्तो केही आवश्यकताहरूको बारेमा बताइएको छ जो प्रधान पुजारीमा हुनुपर्छ, जो चाहिँ पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट पनि अलग भएको हुनुपर्छ भन्ने कुरा बताइएको छ। अनि यो सबै विशेषताहरू चाहिँ एकजना व्यक्तिमा हामी पाउँदछौ। यो सबै विशेषताहरू चाहिँ केवल एकजना व्यक्तिमा पूरा भएको छ, जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि अन्तिममा यहाँनिर बताइएको छ, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यहाँ पास्ट टेन्समा अर्थात भूतकालमा भनिएको छ, आफैलाई अरू कुनै खसी, बोका वा राङ्गा काटेर होइन, खसीको रगतबाट, बोकाको रगतबाट या राङ्गाको रगतबाट होइन, तर आफैलाई अर्पण गरेर अर्थात आफ्नै रगतबाट, आफ्नै रगत अर्पण गरेर उहाँले यो काम एक वर्षको लागि, दुई वर्षको लागि, चार वर्षको लागि या 10 वर्षको लागि होइन, तर बाइबलमा यो खण्डमा स्पष्ट भनिएको छ, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम् एकै पल्टमा पूरा गरी। सायद योभन्दा बढी मैले तपाईँहरूको लागि व्याख्या गर्नुको आवश्यकता म देख्दिनँ। प्रिय मित्र, हामी सबै समझदार छौ र यो कुरालाई बुझ्न सक्छौ। यहाँ भनिएको छ, आफैलाई अर्पण गरेर येशूले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी। सर्वमान्य कुरा हो, सबैले यो कुरालाई स्वीकार गरेका छन्। पक्कै पनि पाप क्षमाका लागि बलिदान चाहिन्छ। हाम्रो पापको क्षमाको निम्ति बलिदानको खाँचो पर्दछ। रगत नबगाइकन, बलि नचढाइकन पाप क्षमा हुन सक्दैन। बलिदानको एकदमै अपरिहार्यता छ। रगत नबगाइकन पाप क्षमा हुन सक्दैन। अनि येशूले आफैलाई एकै पल्ट अर्पण गरेर त्यो सधैँको निम्ति पूरा गरिदिनु भएको छ। तपाईँलाई सोध्न चाहन्छु म, कि हामीले सधैँ बलिदान चढाइराख्नु जरुरी छ कि आउँदो दशैंमा हामीले अझै पनि बोका मार्न जरुरी छ? तपाईँलाई खानको लागि हो, परिवारमा रमाइलो गर्नको लागि हो भने त्यसमा कुनै आपत्ति छैन, तर यदि तपाईँले चढाइराखेको बोकाको रगत स्वरूपले तपाईँको पाप अझै पनि क्षमा हुन्छ भन्ने कुरा तपाईँ सोचिराख्नु भएको छ भने प्रिय मित्र हो, दुःखको साथ मैले भन्नुपर्छ तपाईँ अझै पनि गलत हुनुहुन्छ। हामीले अझै पनि त्यो बलिदानलाई चिन्न सकेका छैनौं जो 2000 वर्ष अगाडि स्वर्ग छोडेर यो संसारमा आउनुभयो र हामी सबैको निम्ति बलि हुनुभयो, हामी सबैको निम्ति रगत बगाउनुभयो अनि अझै पनि हामी बोका राँगाहरू खोज्दै हिँडिराखेका छौं। दुःख लाग्दो कुरा हो। परमेश्वरले तपाईँ र मेरो लागि त्यो बलिदान गरिसक्नु भएको छ। हामीले कहिलेसम्म बोकाहरू खोज्दै हिँड्ने, हामीले कहिलेसम्म त्यो निहत्था जनावरको रगत बगाइराख्ने, कहिलेसम्म अब हामीले आफ्नो पापको लागि त्यो निर्दोष जनावरहरूलाई मारिराख्ने, अब जरूरी छैन। अब एउटै कुरा जरूरी छ प्रिय मित्र हो, एउटै कुरा मात्रै हामीले गर्नुपर्छ, त्यो हो त्यो बलिदान जो 2000 वर्ष अगाडि आएर हाम्रो लागि आफैलाई बलिदान अर्पण गरिसक्नु भएको छ, हाम्रो पापको लागि क्रुसमा मरिसक्नु भएको छ, उहाँमाथि विश्वास गर। बाइबलमा युहन्ना नामक पुस्तकको 3 अध्यायको 16 पदमा हामी यसो लेखिएको पाउँदछौ, तपाईँहरूको निम्ति म यहाँ यस खण्डलाई पाठ गरिदिनेछु। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हामी सबैको निम्ति बाइबलको वचन यही हो, जसले उहाँलाई प्रेम गर्छ त्यो कहिल्यै पनि नाश हुँदैन तर त्यसले अनन्त जीवनलाई प्राप्त गर्दछ। प्रिय मित्र हो, के तपाईँलाई अनन्त जीवनको खाँचो छैन र के सम्पूर्ण मानव जातिलाई पाप पाटोको प्रायश्चितको खाँचो छैन र हुनसक्छ सायद आजको आधुनिक जीवनशैलीले हाम्रो भित्री आध्यात्मिकताको आँखालाई बन्द गरिदिएको छ, हाम्रो अगाडि भएको भौतिक शरीरले हाम्रो भित्रको आध्यात्मिक दृष्टिलाई आत्मालाई बन्द गरिदिएको छ। तर एकपटक आफैलाई नियालेर हेर्नुहोस्, भित्री मनमा प्रश्न सोध्नु। संसारका सबै धर्मले बलिदानको महत्वलाई बुझेका थिए, सम्पूर्ण संसारका सबै धर्ममा बलिदानको बेग्लै भूमिका हामी देख्दछौ, सम्पूर्ण धर्ममा बलिदान चढाउने कुरालाई जोड दिएको कुरा हामी देख्दछौ, तर बलिदानको कामलाई एकजना व्यक्तिले मात्रै, एकजना परमेश्वरले मात्रै पूरा गर्नुभयो जो सम्पूर्ण ब्रह्माण्डको परमेश्वर हुनुहुन्छ, जसले दृश्य र अदृश्य सम्पूर्ण थोकहरूलाई बनाउनुभयो, जो सम्पूर्ण कुराहरूको रचयिता हुनुहुन्छ, उहाँले मात्रै यो कामलाई पूरा गर्नुभएको छ। उहाँले एकमात्र आफ्नो पुत्रलाई यो संसारमा पठाउनुभयो र उहाँले आफ्नो रगत क्रुसमा बगाएर तपाईँ र मेरो लागि त्यो बलिदानको कामलाई पूरा गरिदिनु भएको छ। अब हामीले आफ्नो पापको प्रायश्चितको लागि बोकाहरू रगतहरू चढाउन जरूरी छैन, त्यसको लागि हामीले एउटै काम गर्नु पर्दछ मित्र हो, त्यसको लागि हामीले गर्न एकमात्र आवश्यक काम भनेको त्यो बलिमाथि, त्यो बलिदानमाथि हामीले विश्वास गर्नुपर्छ र त्यो बलि भनेको सिद्ध येशू ख्रिस्ट हुनुहुन्छ। तपाईँहरू जो जति यो कार्यक्रम सुनेर बसिराख्नु भएको छ, तपाईँहरू सबैलाई मेरो विनम्र अनुरोध छ, आफ्नो जीवन येशूको लागि अर्पण गरिदिनुहोस्। त्यो येशूको निम्ति जसले तपाईँलाई प्रेम गरिकन 2000 वर्ष अगाडि आफैलाई आएर आफ्नो रगत क्रुसमा बगाउनु भयो, उहाँलाई नराम्रो तरिकामा मारियो र पनि उहाँले मृत्युलाई जितेर तेस्रो दिनमा फेरि जीवित भएर उहाँ आउनुभयो, तपाईँको लागि बलिदानको काम उहाँले गरिदिनु भएको छ। उहाँले तपाईँलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, उहाँले तपाईँलाई औधी प्रेम गर्नुहुन्छ, उहाँ तपाईँको लागि यो संसारमा आउनुभएको। आज नै यसै समयमा नै आफ्नो सम्पूर्ण जीवन त्यही ईश्वरको सेवाको लागि अर्पण गरिदिनुहोस् अनि म विश्वास गर्दछु तपाईँको जीवन अनन्तताको लागि सुरक्षित रहनेछ। मृत्युपछिको जुन यात्रा हामी शुरू गर्न जाँदैछौ त्यसमा तपाईँ ईश्वरसँगै रहनुहुनेछ र परमेश्वरको महान आशिषले तपाईँहरूको जीवन भरिपूर्ण हुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको वचन पूर्ण सन्देशमूलक र आशिषमय थियो। वचनमा भने जस्तै हामीले इतिहासमा हेर्ने हो भने संसारमा देश बचाउने नाममा, स्वाभिमानको नाममा, स्वतन्त्रता र अधिकार प्राप्तिका विभिन्न लड़ाईहरूमा धेरै मानवको बलिदान भएको हामी पाउँदछौ, जसलाई सम्मानित शब्दमा सहित पनि भनिन्छ। हाम्रो नेपालमा देश रक्षाको लागि, जनताको अधिकार सुनिश्चितताको लागि भएका आन्दोलनमा मारिएका शहीदहरूको सम्मान स्वरूप माघ 16 गते शहीद दिवस मनाइने गरिन्छ। तर श्रोता, वचनमा भनिए जस्तै हरेक कुराको निम्ति बलिदानको आवश्यकता भएझै मानिसका पापहरूको प्रायश्चितको निम्ति पनि बलिदानको आवश्यकता छ। फलस्वरूप सबै धर्महरूमा मानिस आफ्ना पापको खातिर विभिन्न कुराहरूको बलि दिइरहेको सर्वविदितै छ। जस्तै हिन्दू धर्ममा मानिसहरू विभिन्न कुराको निम्ति खसी बोका कुखुरा राङ्गाहरूको बलिदान दिदछन् अनि उनीहरूलाई लाग्दछ कि ती दिएका बलिदानहरूबाट उनीहरूको पाप क्षमा भई उनीहरूले प्राप्त गर्न चाहेको ईश्वरत्व पाउनेछन्। तर श्रोता, बाइबलले भन्दछ संसारमा मानिसको पापको खातिर 2017 वर्ष अगाडि यसु ख्रीष्टले दिनुभएको बलिदान बाहेक अरू केही कुराले पनि मानिसको पापलाई क्षमा गर्न सक्दैन। यसकारण यसु ख्रीष्ट मानिसको मुक्ति र उद्धारको लागि निष्कोट थुमाको रूपमा बलिदान भइसक्नु भएको छ। अब उपरान्त कुनै पनि अन्य बलिले मानिसले चाहेको पाप क्षमा ईश्वरत्व र मुक्ति पाउन सक्ने छैन। त्यसैले श्रोता, संसारका मानिसको लागि बलिदान हुनुभएको यसु ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, किनकि उहाँ मात्र संसारको पापको निम्ति बलि हुनुभएको पहिलो र अन्तिम बलि हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमका बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वर तपाईँ र मसँग के बोल्न चाहनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्ने प्रयास गर्नेछौ। प्रियहरू, अनि आज म तपाईँहरूसँग बोल्न गइराखेको विषय चाहिँ हार्ने व्यक्ति होइन जित्ने व्यक्ति हुनुहोस् भन्ने विषयमा म बोल्न चाहन्छु प्रियहरू। अनि धेरै चोटि नि प्रियहरू, हाम्रो जीवनमा हामीले आफूले आफूलाई मूल्याङ्कन गर्यौँ भने हामी धेरै क्षेत्रमा हामी हारेको अनुभव गर्छौ। प्रियहरू, हामी काम नलाग्ने व्यक्ति भनेर हामीले आफूले आफूलाई मूल्याङ्कन गरिराखेको हुन्छ। प्रियहरू, आफ्नो मनमा, आफ्नो सोचमा, आफ्नो हृदयमा हामीले आफूले आफूलाई हार्ने व्यक्ति भनेर प्रमाणित गरिराखेको हुन्छौ। तर म आज तपाईँलाई एउटा यस्तो सत्य कुरा बताउन चाहन्छु, जुन कुराले यसरी भन्दछ प्रियहरू, परमेश्वरले हामीलाई हार्नको लागि होइन जित्नको लागि बोलाउनु भएको हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी भावनात्मक रूपमा दुखी हुन्छौ, हामीलाई यस्तो लाग्छ प्रियहरू, म चाहिँ हारिसके, म चाहिँ अब यहाँदेखि अगाडि बढ्न सक्दिन, मेरो अन्त्य चाहिँ यही हो भनेर हामीले सोचिराखेको हुन्छौ। तर म तपाईँलाई बताइदिन चाहन्छु, जुन समयमा तपाईँले म हारे सक्दिन, मेरो अन्त्य यहाँ हो भनेर सोच्नुहुन्छ नि, त्यो समयदेखि परमेश्वरले तपाईँ र मेरो लागि ढोका खोल्न थाल्नुहुन्छ। हालेलुया। प्रियहरू, यो कुरा म तपाईँलाई बताउन चाहन्छु। नि धेरै चोटि प्रियहरू, हार मान्नु भनेको चाहिँ नि प्रयास नगर्नु हो। प्रियहरू, प्रयास गर्ने मान्छे चाहिँ कहिले पनि जीवनमा हार्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि विशेष गरी मानिस साथीहरूले कुन कुन क्षेत्रमा हारिराखेको अनुभव गर्छन् त प्रियहरू, म तपाईँलाई त्यो क्षेत्र बताउन चाहन्छु। धेरैजनाले चाहिँ आत्मिक क्षेत्रमा र विश्वासको क्षेत्रमा मैले हारेको छु भनेर मान्दछन्। किन भन्दै गर्दा चाहिँ नि, प्रार्थना गर्न मन लाग्दैन, वचन अध्ययन गर्न मन लाग्दैन, संगति जान मन लाग्दैन, प्रियहरू उपवास बस्न मन लाग्दैन भनेर हामीले आफूले आफूलाई हारेको र आत्मबोध गरेको अनुभव गर्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, त्यो अन्त्य होइन। जब तपाईँले मैले यो गरेको छैन भन्ने कुरा अनुभव गर्नु नै प्रियहरू तपाईँ चाहिँ आत्मामा बढ्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई शङ्का गर्छौ होला, हामी विश्वासमा कमजोर भइराखेको छौँ होला, र हामीले परमेश्वरमा भरोसा गरेका छैनौँ होला। प्रियहरू, हामी आत्मिक र विश्वासमा हारेको अनुभव गरिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, तपाईँ आत्मामा र विश्वासमा हार्नु भएको व्यक्ति होइन प्रियहरू, तर तपाईँले यदि म आत्मामा र विश्वासमा हारेको छु भन्ने कुरा तपाईँले सोचिराख्नु भएको छ भने नि तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हो प्रियहरू। त्यसै गरी प्रियहरू हामी अर्को क्षेत्रलाई पनि हेरौँ। धेरैचोटि हामी शैक्षिक क्षेत्र र हाम्रो भविष्यमा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि हामीले हाम्रो अध्ययनलाई पुरा गर्नु नपाउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि प्रियहरू हाम्रो जीवनमा हामी काममा हाम्रो भविष्यमा असफल हुँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। तर तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, अन्धकार पछि नि हाम्रो जीवनमा अवश्य पनि उज्यालो आउँछ। अनि तपाईँ र म चाहिँ शैक्षिक र भविष्यमा हारेको होइनौ, हामीले हारेको हो भनेर मानेको मात्र हो, तर परमेश्वरले तपाईँको शैक्षिक स्तरमा र तपाईँको भविष्यमा तपाईँलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। अनि धेरैचोटि हामीले हाम्रो आत्मबल गुमाउँदै गर्दा पनि हामीले हारिराखेको हुन्छ। अनि धेरैचोटि हामी पारिवारिक रूपमा हामी हारेको अनुभव गर्छौँ प्रियहरू। जस्तै प्रियहरू हाम्रो परिवारमा सम्बन्धहरू बिग्रिएको हामीले अनुभव गर्छौँ। हाम्रो परिवारमा झगडा पर्दै गर्दा हाम्रो सम्बन्धमा म हारे भनेर हामीले सोच्छौँ। कतिचोटि अपमानको कुराहरू आउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। कतिचोटि प्रियहरू सम्बन्धहरूमा निराश आउँदै गर्दा हामीले हारेको अनुभव गर्यौँ भने नि तपाईँ हार्ने होइन, अब जित्ने प्रयासमा हुनुहुन्छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, हामी मानिस जातिहरू हामीसँग भावना छ, तर भावना भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सत्यता हो प्रियहरू। अनि सत्यले चाहिँ तपाईँलाई हार्न दिँदैन, सत्यले चाहिँ तपाईँलाई विजयतिर लिएर जान्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। धेरैचोटि हामी आर्थिक कुरामा र व्यावसायिक क्षेत्रहरूमा हामीले हारेको अनुभव गर्यौँ होला प्रियहरू। हामी धेरै ऋणमा छौँ होला, ऋणबाट हामी निस्कन सकेको छैन होला, हामी व्यापारमा असफल भइराखेको छौँ होला, हाम्रो कामको नतिजाहरू आएको छैन होला। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यो वर्षमा चाहिँ नि तपाईँ र मैले प्रयास गर्न आवश्यक छ। हामी आर्थिक रूपमा बलियो हुनलाई हामी जब प्रयास गर्छौँ र आय स्रोतहरू हामी बढाउँछौँ नि, परमेश्वरले अवश्य पनि तपाईँ र मलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउनु हुनेछ प्रियहरू। अनि म यो पनि बताउन चाहन्छु, धेरैचोटि प्रियहरू हामी स्वास्थ्य शारीरिक क्षेत्रमा हामीले हारेको अनुभव गरिराखेको छौँ होला, अब चाहिँ सकियो, म कहिले निको हुन सक्दिनँ भनेर हामीले सोचेको छौँ होला। यदि हामीले त्यसरी सोचेको छौँ भने हो, हामी निको हुन सक्दैनौ। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले नि तपाईँलाई निको पार्न चाहनुहुन्छ, परमेश्वरले तपाईँलाई तपाईँको स्वस्थ फेरि फर्काउन चाहनुहुन्छ प्रियहरू। तपाईँलाई म यो बताउन चाहन्छु, हामी आज बिरामी छौँ होला, तर भोलि पके पनि हामी स्वस्थ हुनेछौँ प्रियहरू। अनि स्वस्थ र शारीरिक क्षेत्रमा पनि हामी हार मान्नु हुँदैन प्रियहरू, तर धेरै मान्छेहरूले यो क्षेत्रमा हार मानिराखेको छन्। अनि अहिलेको एकदमै लेटेस्ट श्रेणी प्रियहरू, साइकोलोजी डिसअर्डरको कुराहरू हामी सुन्छौँ प्रियहरू। हाम्रो जीवनमा डिप्रेसन छ, डिप्रेसनले चाहिँ म चाहिँ हारेको भन्ने कुरा हामीलाई लाग्छ। एन्जाइटी प्रियहरू, डर, चिन्ता, आत्मबलहरू चाहिँ घटिराखेको छ। हामीले आफूले आफूलाई विश्वास गर्न सकिराखेको छैनौ प्रियहरू। हामी यो कुरामा पनि हारेको हामीले अनुभव गरिराखेको छौँ प्रियहरू। तर तपाईँलाई म बताउन चाहन्छु, आज हामी मनोवैज्ञानिक रूपमा भावनात्मक रूपमा हारिराखेको छौँ होला, तर भोलि उस्तै दिन रहने छैन, भोलि चाहिँ अर्को दिन आउनेछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हार केवल यो बाहिरी परिस्थिति हो प्रियहरू, परिणाम होइन भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। म जीवनको कुनै पनि क्षेत्रमा हार्ने होइन, तर विजय प्राप्त गर्ने व्यक्ति हो भन्ने कुरा चाहिँ जब हामीले सोच्छौँ नि, हाम्रो मनले हामीलाई विजयतिर लिएर जान्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हाम्रो जीवनमा सङ्घर्ष छ, मैले हारेको छु भन्ने ठाउँ छ प्रियहरू। त्यो चाहिँ धनीलाई पनि छ, गरिबलाई पनि छ, शिक्षितलाई पनि छ, अशिक्षितलाई पनि छ, दाजु भाइलाई छ, त्यो दिदी बहिनीलाई पनि छ प्रियहरू। हाम्रो जीवनमा चुनौती आउँछ प्रियहरू, हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ, तर म तपाईँलाई बताउन चाहन्छु, परिस्थितिले हामीलाई हारेको जस्तो देखाउन सक्छ, तर वास्तवमा त्यो हार होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरु, जित बाहिर परिस्थिति हो, जित चाहिँ बाहिर परिस्थितिसँग होइन, प्रिय भित्र विश्वाससँग आत्मनिर्भर हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरैचोटि हामी यस्तो मानसिकता बोकेर हिँडिराखेको हुन्छौ, म सक्दिनँ, अब केही हुँदैन भन्ने कुरा हामीले सोचेर हिँडिराखेको हुन्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँ र मैले हितोपदेश 30:7 हेर्यो भने यहाँनिर यसरी लेख्छ, फर एज हि थिङ्क्स इन हिज हार्ट सो इज हि भन्ने कुरा यहाँ बताएको छ। मानिसले जे सोच्छ नि आफ्नो हृदयमा ऊ त्यस्तै बन्दै जान्छ भन्ने कुरा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। प्रेर अनि हामीले हाम्रो जीवनमा हामी किन हारिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हाम्रो जीवनमा हार्नुको कारण चाहिँ के हो भन्दै गर्दा, पहिलो कारण चाहिँ परमेश्वरमाथि हामी विश्वास राख्दैनौँ प्रियहरू, किन भन्दै गर्दा चाहिँ आफ्नो बलमा, आफ्नो क्षमतामा, आफ्नो शक्तिमा हामी निर्भर हुन्छौँ र हामी परमेश्वरलाई भन्दा चाहिँ ठुलो समस्यालाई देख्छौँ प्रियहरू, त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि तपाईँ र मैले हिब्रू 11:6 हेर्यौँ भने विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भन्ने कुरालाई यहाँ बताएको छ। तपाईँ र मेरो जीत चाहिँ नि परमेश्वरमा विश्वास गर्दै गर्दा आउँछ, अविश्वास गर्दै गर्दा आउँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ के हो भन्दै गर्दा नि प्रियहरू, हार्ने व्यक्तिले चाहिँ जहिले पनि नकारात्मक सोच्छ र बोल्छ प्रियहरू, अनि यो नकारात्मक सोच र नकारात्मक बोली चाहिँ नि शैतानले हामीलाई हाम्रो जीवनमा हालिदिन्छ। किन भन्दै गर्दा ऊ चाहिँ झुटको पिता हो भन्ने कुरा तपाईँ र मलाई थाहा छ प्रियहरू, अनि म सक्दिनँ, अब ढिलो भइसक्यो भन्ने सोचहरू राखेर हामी हिँडिराखेको हुन्छौँ। बोलीले हामीलाई चाहिँ प्रियहरू कमजोर बनाइराखेको हुन्छ। शैतानले तपाईँलाई कमजोर बनाउने यो हतियार पनि हो। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यो भने जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाइराखेको छ। यसको मतलब चाहिँ प्रियहरू, अब तपाईँ र मैले बोल्ने समय आएको छ, म हार्नको लागि होइन, म जित्नको लागि हो भनेर हामीले थाहा गर्न आवश्यक छ प्रियहरू। अनि अर्को कारण चाहिँ नि धेरैचोटि हामी डर र निराशलाई चाहिँ स्थान दिइराखिराखेको हुन्छ प्रियहरू। किन म यो कुरालाई भनिराखेको छु भन्दा, हार्नु ठुलो कुरा होइन प्रियहरू, आफैले आफैसँग हार्नु चाहिँ ठुलो कुरा हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब हामीले डर र निराशलाई ठाउँ दिन्छौ नि प्रियहरू, यो असफलतादेखि हामी उठ्न सक्दैनौ। डरले हामीलाई जहिले पनि नि एउटा यस्तो ठाउँमा राख्दछ जुन ठाउँदेखि हामी अगाडि बढ्न सक्दैनौ। डर र निराशलाई स्थान दिनु पनि हार्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ धैर्यको अभाव ले गर्दा पनि हामी हार्न सक्छौ प्रियहरू। धैर्य गर्नु भनेको चाहिँ नि हार्नु होइन प्रियहरू, धैर्य गर्नु भनेको चाहिँ नि प्रियहरू तपाईँ र मैले जितलाई कुरेर बस्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तुरन्तै हाम्रो जीवनमा कतिचोटि नि प्रियहरू नतिजाहरू आउँदैन, अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने धेरै ठाउँमा परमेश्वरले पर्खिनलाई बताउनु भएको छ प्रियहरू। अनि तपाईँ र मैले गलाती 6:9 हेर्यौँ भने असल काम गर्न थाक्नु हुँदैन, समयमा चाहिँ हामीले फल पाउँछौ भन्ने कुरा त्यहाँनिर लेखेको छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, धैर्य गर्नु भनेको चाहिँ नि तपाईँ शक्तिशाली हुनु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ म्याचुरिटीमा बढ्नु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ अब संयमी हुनु हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को चाहिँ के हो भन्दा, आज्ञाकारिताको कमीले गर्दा पनि हो प्रियहरू। हामी परमेश्वरतिर फर्किनु छोडेर हाम्रो बलमा, हाम्रो इच्छामा, हाम्रो शक्तिमा हामी जब हुन्छौ नि प्रियहरू, हामीले हार्नै पर्छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, जितको स्रोत चाहिँ प्रभु येशु ख्रीष्टै हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अन्तिम कुरा चाहिँ के बताउन चाहन्छु भन्दा चाहिँ, हार चाहिँ अन्त्य होइन, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ नि। आज चाहिँ हाम्रो जीवनको सिकाइ हो प्रियहरू, अनि धेरैचोटि हाम्रो जीवनमा असफलता आउँदै गर्दा चाहिँ त्यसलाई असफलताको रूपमा भन्दा पनि सिकाइको रूपमा हामीले हेर्यौँ भने प्रियहरू हामी जित्न सक्छौ प्रियहरू। अनि तपाईँ र मैले रोमी 8 अध्यायको 37 पदमा हेर्यो भने हामी उहाँद्वारा सबै कुरामा विजय भइसकेको छौँ भन्ने कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचनले सिकाउँछ। म तपाईँलाई यो समय नि एउटा महान वैज्ञानिकको हारको कथापछि जित कसरी पायो भन्ने कुरालाई बताउन चाहन्छु। प्रियहरू हामी सबैजनालाई थाहा छ यो बत्ती बनाउने वैज्ञानिकको नाम, जसलाई चाहिँ हामी थोमस अल्फा एडिसन भनेर भन्छौ, जसले चाहिँ संसारमा यो बत्तीद्वारा उज्यालो पारिदिएको छ। यदि यो बत्ती नभएको भए अहिले हामी अँध्यारोमै हुन्थ्यौँ होला। तर जब उसले यो बत्ती बनाउन थाले नि प्रियहरू, उसले आफ्नो जीवनमा धेरैचोटि असफलतालाई चाहिँ सामना गर्नु परेको थियो। धेरैचोटि उसको सामानहरू जलेर नष्ट भएको थियो, धेरैचोटि उसको सामानहरूले काम गरेन र धेरै पैसाहरू उसको जीवनमा खर्च भयो। अनि धेरै मान्छेहरूले उसलाई के भने भन्दा चाहिँ नि, तपाईँ त बारम्बार हार्दै हुनुहुन्छ, अब किन छोड्नुहुन्न यो बत्ती बनाउनलाई, बल्ब बनाउनलाई भन्दै गर्दा उसले मिठो र अर्थपूर्ण जवाब दिएको छ। म हारेको छैन, काम नगर्ने हजारौं तरिका मात्र पत्ता लगाइराखेको छु भनेर उसले बतायो प्रियहरू। म किन यो बताइराखेको छु भन्दा चाहिँ नि, हार नै अन्त्य होइन प्रियहरू। जब हामी थोमस एडिसनको जीवनबाट हेर्यो भने हामीले यो कुरा सिक्न सक्छौँ प्रियहरू। धेरैचोटि असफलता हामी हुँदै गर्दा चाहिँ नि हामी चाहिँ हाम्रो सफलताको लागि बनिराखेको हुन्छौँ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। जब उसको जीवनलाई हेर्छौँ नि, हार मान्ने होइन प्रियहरू, टिकिरहनेले चाहिँ जितलाई प्राप्त गर्न सक्छ भन्ने कुरा चाहिँ उसको जीवनबाट हामी सिक्न सक्छौँ। त्यति मात्र होइन, जब हामी सोच परिवर्तन गर्छौँ नि तब मात्र हाम्रो जीवन परिवर्तन हुन सक्छ प्रियहरू। एकचोटि हारेर यदि थोमस एडिसन चाहिँ बस्दैको भए नि प्रियहरू, यो संसारले यति राम्रो बलहरू पाउने थिएन प्रियहरू। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रिय, हो हाम्रो जीवनमा धेरै क्षेत्रमा हामीले हारको सामना गरिराखेको छौँ होला, तर तपाईँलाई बताउन चाहन्छु त्यहाँनिर तपाईँलाई जितले कुरेर बसिराखेको छ यदि तपाईँले प्रयास गर्नुभयो भने प्रियहरू। अनि तपाईँ र मैले बाइबलमा हेर्यो भने पनि नि प्रियहरू, तपाईँ र मैले पहिलो सामुएल 17 अध्यायमा त्यहाँनिर दाउदले गोलायतलाई जितेको घटना छ प्रियहरू। तपाईँ र मैले बुझ्नुपर्छ त्यो समयमा के भइरहेको थियो भन्दा, इजरायलको सेना र इजरायलको राजा साउल चाहिँ डराएर गोलायतसँग बसिराखेको थियो। अनि त्यो समयमा गोलायत यति ठुलो जाइन्ट, यति शक्तिशाली थियो, उसले चाहिँ इजरायलीहरूलाई धम्काइराखेको थियो प्रियहरू। त्यो धम्काउँदै गर्दा तर दाउदले के गरेका छन् भन्दा नि प्रियहरू, दाउदको जीवनमा हेर्नुभयो भने, जब तपाईँले भजन सङ्ग्रहमा हेर्नु भने उसले मिठो कुरा गरेका छन्, मलाई मेरो बाउ आमाले त्यागे तापनि परम प्रभुले त्याग्नु हुन्न भन्ने कुरा। उसले आफ्नो परिवारमा हार्नु परेको थियो प्रियहरू, यसैले राजा अभिषेक हुने बेलामा चाहिँ नि उसलाई छोरा पनि गनेको थिएन प्रियहरू, त्यो चाहिँ उसको लागि हार थियो प्रियहरू। तर परमेश्वरले दाउदलाई हार्नको लागि होइन प्रियहरू, जित्नको लागि बोलाउनु भएको थियो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु। यदि दाउदले त्यो गोठालो हुँदै गर्दा चाहिँ म हार्नको लागि हो, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा छ भन्ने कुरा चाहिँ उसले थाहा नगरेको भए चाहिँ नि, उसले गोलायतलाई ठुलो देख्थ्यो तर परमेश्वरलाई सानो देख्थ्यो। तर यहाँनिर के भइरहेको छ भन्दा नि, उसले चाहिँ गोलायतलाई सानो र परमेश्वरलाई ठुलो देख्यो जब उसले, तब चाहिँ उसले आफ्नो जीवनमा विजयलाई पक्रिन सकेको छ, विजयलाई हासिल गर्न सकेको छ प्रियहरू। अनि यही नै म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले जित्ने सोच लिएर हिँड्नुहुन्छ दाउदले जस्तै तपाईँले जित्न सक्नुहुन्छ प्रियहरू। तपाईँले नयाँ करारमा हेर्नु भने येशूलाई चाहिँ कलवरी क्रुसमा टाङ्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ प्रियहरू। पुरानै करारमा तपाईँले योसेफको जीवनमा हेर्नुभयो भने नि प्रियहरू, योसेफले चाहिँ यदि म चाहिँ हारेको व्यक्ति हो, म बेचिएको व्यक्ति हो, म झ्यालखानामा भएको व्यक्ति हो, मलाई चाहिँ बलात्कार गर्न खोजिएको व्यक्ति हो भनेर उसले सोचेको भए पनि ऊ चाहिँ मिश्र देशको प्रधानमन्त्री हुन सक्दैन थियो प्रियहरू। अनि मैले योसेफको बारेमा बताइरहेको थिएँ प्रियहरू, लुकेको सङ्घर्षले चाहिँ नि प्रियहरू उसको जीवनमा सार्वजनिक विजयलाई जन्माइराखेको थियो भन्ने कुरालाई हामीले थाहा गर्न सक्छौँ। अर्को व्यक्ति, एकदमै महान व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु। तपाईँ र मलाई थाहा छ अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनको कुरा गर्न चाहन्छु प्रियहरू। उसको जीवनमा हेर्यो भने नि प्रियहरू, अब्राहम लिंकनलाई चाहिँ महान राष्ट्रपति भनिन्छ अमेरिकाको। तर ऊ महान हुनको लागि चाहिँ नि प्रियहरू त्यतिकै त्यहाँसम्म आइपुगेको होइन, उसले आफ्नो जीवनमा धेरैवटा हारलाई चाहिँ सामना गर्नु परेको थियो प्रियहरू। जब उसले व्यापार सुरु गरे नि प्रियहरू, ऊ असफल भएको कुरा हामीलाई थाहा छ। जब उसले ऋण लियो, ऋणमा पर्दै गर्दा नि उसले त्यो असफलतालाई सामना गर्नु परेको छ। जब चुनावमा उभिएर ऊ चुनाव लड्दै थियो नि प्रियहरू, धेरैचोटि उसले चुनाव हार्नु परेको छ। अनि धेरैवटा चुनाव हार्दै गर्दा नि प्रियहरू, उसको निजी जीवनमा पनि गहिरो दुःखबाट हारबाट ऊ जानु परेको छ प्रियहरू। धेरै मानिसहरूले उसलाई चाहिँ हार्ने व्यक्तिको नाम दिएको थिए, तर अब्राहम लिंकनले नि प्रियहरू उनले हारलाई अन्त्य मानेनन् प्रियहरू। त्यति मात्र होइन, असफलताबाट उसले चाहिँ सिकिराखेको थिए।

प्रत्येक कुरा जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, हामीले परिस्थितिलाई होइन परमेश्वरलाई जब हेर्छौँ नि प्रियहरू, हाम्रो जीवनमा सफलताले चाहिँ के गर्न थाल्छ, बाटो खोल्न थाल्छ। यसको मतलब मैले यो भनिराखेको छैन तपाईँलाई परमेश्वरले करोडौं अरबौं पैसा दिनुहुन्छ भनिराखेको छैन, परमेश्वरले तपाईँलाई चाहिने सफलता तपाईँलाई दिनुहुन्छ, यो कुरा म विश्वास गर्छु। अनि अर्को कुरा छ नि प्रियहरू, तपाईँहरू मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ प्रियहरू। यदि असफलता भएर हामी बस्यौँ भने हामीले सफलता पाउन सक्दैनौँ, यदि मैले हारे भनेर हामी बस्यौँ भने हामीले जित्न सक्दैनौँ। यदि थोमस एडिसनले म बल बनाउँदिन भनेर बसेको भए नि अहिले संसारभरि उज्यालो हुने थिएन प्रियहरू। त्यही भएर तपाईँहरू मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। अनि अर्को कुरा चाहिँ नि सकारात्मक सोच र सकारात्मक बोली अपनाउन आवश्यक छ प्रियहरू। सक्दिनँ भन्ने ठाउँमा अब चाहिँ हामीले सक्छु भनेर हामीले बताउन थाल्नु आवश्यक छ। सोच र शब्दले तपाईँको जीवनलाई आकार दिन्छ प्रियहरू। हितोपदेश 23 को साथमा त्यहाँनिर तपाईँ र मैले थाहा गर्न सक्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु, जसले तपाईँलाई निराश बनाउँछ, त असफल होस्, त राम्रो छैन, तैँले सक्दिनस् भन्छ नि त्यो मान्छेको आवाजलाई नसुन्नुहोस् प्रियहरू। त्यस्तो कुरा चाहिँ दुष्टबाट आउँछ, परमेश्वरको मानिसबाट आउँदैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अर्को कुरा चाहिँ नि प्रियहरू, धैर्य र समयलाई पर्खनुहोस्। जब तपाईँले धैर्य गर्नुहुन्छ विजय तुरन्तै आउँदैन प्रियहरू, विजयले समयलाई लिन्छ। तपाईँ र म धैर्य गर्नु आवश्यक छ। धैर्य जब हामी गर्छौँ नि हामीले पक्कै पनि धैर्यताको फल विजयलाई प्राप्त गर्न सक्छौँ। अनि सही मार्गदर्शन र सहयोग चाहनु प्रियहरू। अनि म तपाईँलाई यो पनि भन्न चाहन्छु, तपाईँले जवाब एकाउन्टेबिलिटी टिमलाई बनाउनुहोस्, जसले चाहिँ तपाईँ जितेको देख्न चाहन्छ, जसले चाहिँ तपाईँ अगाडि बढेको तपाईँलाई चाहन्छ। किन म यो भन्दैछु भन्दा पावलले पनि मिसनरीमा साथीहरू लिएर हिँडेको कुरालाई हामी पाउँछौँ। यीशुले पनि आफ्नो मिसनमा चेलाहरू लिएर हिँड्नुभयो। अनि त्यसरी नै तपाईँहरू मलाई सहायता गर्ने साथीबाट तपाईँहरू मैले मार्गदर्शन खोज्न आवश्यक छ प्रियहरू। जब तपाईँहरू मैले बाइबलमा हेऱ्यौँ, दाउदले गोलायतलाई जित्यो, उसले विजयलाई प्राप्त गर्यो। पावलले दुःख कष्टबाट पनि के गर्यो प्रियहरू, विजय प्राप्त गर्यो। योसेफले पनि विजय प्राप्त गर्यो प्रियहरू। थोमस एडिसनले पनि के गर्यो, हारलाई होइन विजयलाई उसले थाहा गरेको छ। त्यति मात्र होइन प्रियहरू, अब्राहम लिंकनको घटनाबाट पनि हामीले हेर्यौं। तर तपाईँलाई म यो कुरा बताउन चाहन्छु प्रियहरू, हामी हारको आत्मा होइन प्रियहरू, जितको आत्मा लिएर हामी अगाडि बढौं। के तपाईँ हारेको व्यक्ति भनेर सोच्दै हुनुहुन्छ? तपाईँलाई म बताउन चाहन्छु, तपाईँ हारेको व्यक्ति होइन, परमेश्वरले तपाईँलाई जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। हारदेखि डराउने भन्दा पनि नि प्रयास गर्ने व्यक्ति हामी हुन सकौँ। हार नै विजयको सुरुवात हो भनेर म तपाईँलाई बताउन चाहन्छु। नि यो समय म प्रार्थना गर्न चाहन्छु प्रियहरू, हामी सबैजनाको लागि। हामी परिवारमा हारिरहेको छौँ होला, आर्थिक कुरामा हामी हारिराखेको छौँ होला, हाम्रो भविष्यको लागि हारिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु, प्रत्येक कुरा चाहिँ हामी यीशुद्वारा जित्न सक्छौँ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समय। जसरी प्रभु तपाईँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो, हामी हार्ने व्यक्ति होइन, हामी जित्ने व्यक्ति रहौँ भनेर, अनि प्रभु हामी यो प्रार्थना गर्छौँ। हो, हामी धेरैचोटि सम्बन्धहरूमा हारेका छौँ होला, धेरैचोटि हामी हाम्रो फ्युचरप्रति प्रभु हामी अन्यलतामा भएर हारेको छौँ होला, धेरैचोटि हामी आर्थिक कुराहरूमा हारेको हामीले अनुभव गरेका छौँ होला, धेरैचोटि हाम्रो स्वास्थ्य बिग्रिएको कारण हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो मण्डली सोचे जस्तो नहुँदै गर्दा हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो जीवनलाई मूल्याङ्कन गर्दै गर्दा म त केही कामको होइन भन्ने कुरालाई सोचेर हामी हारेको जस्तै अनुभव गरेका छौँ होला। तर प्रभु हामी यो प्रार्थना गर्न चाहन्छौँ, हामीलाई हार्ने व्यक्ति होइन, हामीलाई जित्ने व्यक्ति बनाउनु भएको होस्। मैले हारे भनेर चुप लाएर बस्ने व्यक्ति होइन, प्रयास गर्ने व्यक्ति बनाउनु भएको होस्। प्रभु तपाईँले हामीलाई अझ धेरै वृद्धि गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्छौँ।

0: छौ अनि यो प्रार्थना बिन्ती हामी तपाईँको हातमा राख्छौँ र यो पनि भन्दछौँ प्रभु हाम्रो जीत तपाईँबाट आउँदछ, हाम्रो विजय तपाईँबाट आउँदछ, हाम्रो भिक्ट्री तपाईँबाट आउँदछ, हाम्रो शक्ति हाम्रो बल हाम्रो स्रोत तपाईँ हुनुहुन्छ, तपाईँले नै सबै कुरामा हामीलाई सहायता गर्नुभएको छ। धन्यवाद प्रभु तपाईँलाई, येशु प्रभुको नाममा आमेन। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हुनुहुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र कार्यक्रममा म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्न र महिलाको रूपमा हामीले दैनिक जीवनमा भोग्ने विभिन्न विषयवस्तुमा कुराकानी गर्न, एकअर्काको कुरा सुन्न, बुझ्न र एकअर्काको लागि प्रार्थना गर्नको लागि कार्यक्रम लिएर आउने गर्छु। आजको कार्यक्रम विशेष छ, यो म सधैँ भन्ने गर्छु, तपाईँलाई लाग्ला सधैँ भन्छ जस्तो लाग्छ होला, तर हरेक कार्यक्रम विशेष नै छन् किनकि प्रार्थना सहित परमेश्वरको अगुवाई सहित हामी यो कार्यक्रमलाई तयार गर्छौं ताकि सुन्नुहुने तपाईँ सम्पूर्ण दिदी बहिनीको बीचसम्म यो कार्यक्रम पुग्दाखेरि यसले तपाईँको केवल बाहिरी कानमा या समाजमा मात्र होइन तर आत्मामा भित्री हृदयमा पनि काम गरोस् भन्ने हाम्रो उद्देश्य हो। त्यसकारण विशेष तयारीको साथमा हामी यो कार्यक्रम बनाउँछौ। अहिलेसम्म तपाईँले कार्यक्रममा महिनामा पाँचवटा हप्ताहरूमा एउटा विषयमा केन्द्रित रहेर कार्यक्रम सुनिरहनु भएको थियो भने यो महिना चाहिँ हामी अलिकति फरक गर्दैछौ। यो महिनामा चाहिँ हरेक हप्ता हामी फरक विषयमा कुराकानी गर्नेछौ ताकि हरेक हप्ता तपाईँलाई नयाँ कार्यक्रम सुने जस्तो होस् भनेर। आजको विषय चाहिँ यस्तो विषय हो जोसँग म एकदम धेरै रिलेट गर्छु जस्तो लाग्छ र साथसाथै म जस्तै अरू पनि थुप्रै दिदी बहिनी यो कुरासँग रिलेट गर्नुहुन्छ होला। आज हामी कुराकानी गर्न जाँदैछौ कि हामी बलियो बनिरहँदा, होइन बलियो एकदम स्ट्रङ महिला बनिरहँदाखेरि हामीले भोग्नुपर्ने एक्लोपनको बारेमा हामी कुराकानी गर्नेछौ किनकि धेरै महिलाहरू बाहिरबाट हेर्दाखेरि बलियो हुन्छन्, सबै कुरा आफै ह्यान्डल गर्न सक्ने जस्ता हुन्छन्। परिस्थितिले, बाध्यताले पनि हामीले त्यसो गर्नुपर्ने वातावरण सृजना हाम्रो जीवनमा हुन सक्छ। अनि जब हामी मानिसहरूको अगाडि आफूलाई बलियो एउटा चरित्रमा हामी उभ्याउँछौं, सबै कुरा आफै सम्हाल्छौं, बिस्तारै मानिसहरूमा चाहिँ कस्तो सोच आउँदो रहेछ भने यो फलानु त एकदमै बलियो छ, एकदमै स्ट्रङ छ, उसलाई त कसैको सहायताको खाँचो पर्दैन, ऊ त जे कुरा पनि एक्लै ह्यान्डल गर्न सक्छ भन्ने जस्ता कुराहरू आउँदो रहेछ। अनि एकचोटि हामी बलियो बन्ने कोसिस गर्छौँ, दुईचोटि बलियो बन्ने कोसिस गर्छौँ, यो गर्दै गर्दाखेरि हामी चाहिँ अरूहरूबाट एक्लोपनको हामीले चाहिँ महसुस गर्नुपर्दो रहेछ। आज हामी यही विषयमा कुराकानी गर्न जाँदैछौँ। मलाई विश्वास छ तपाईँहरूमध्ये धेरैजना या प्राय जसो हामी महिलाहरूले यो कुरालाई रिलेट गर्न सक्छौँ जस्तो लाग्छ। त्यसकारण आज यी विषयमा कुराकानी गर्नेछौँ। है त, कार्यक्रम अन्तिमसम्मै सुन्नुहोला।

तपाईँ पनि त्यस्तै महिला हुन सक्नुहुन्छ। कसैलाई यो कारणले बलियो भनिन्छ किनकि उनी चाहिँ बिहानदेखि रातिसम्म सबै आफै काम गर्छिन्, सबै सम्हाल्छिन्, तर उनको अनुहार कहिले पनि मधुरो हुँदैन। ऊ जहिले पनि हाँसिराखेकी मुस्कुराइरहेकी हुन्छन्, जसको कारणले गर्दा उसलाई सबैले कति स्ट्रङ केटी, कति स्ट्रङ महिला भनेर भन्छन्। कसैलाई बलियो भनिन्छ किनकि उनी परिवारलाई सम्हालिराखेकी हुन्छन्, आफूलाई पनि सम्हालिराखेकी हुन्छन्, बाहिर समाजमा सबै परिस्थितिमा पनि सम्हालिराखेकी हुन्छन्। तर यी सबै स्ट्रङ भन्ने महिलाहरू भित्रभित्रै कहिलेकाहीँ टुटिराखेका पनि हुन सक्छन्, भित्रभित्रै एउटा ठूलो बोझ बोकिराखेका पनि उनीहरूले हुन सक्छन्। आज म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। जब सबैले तपाईँमाथि भरोसा गर्छन्, सबैजना तपाईँमाथि नै भर पर्छन्, तब तपाईँलाई चाहिँ कसले सम्हाल्छ? तपाईँ सबैलाई सम्हाल्नुहुन्छ, सबैको लागि तपाईँ चिन्ता गर्नुहुन्छ, सबैको लागि तपाईँले काम गर्नुहुन्छ भने तपाईँलाई सम्हाल्ने चाहिँ को छ? जब तपाईँ थकित हुनुहुन्छ तब तपाईँलाई बसेर कसले सम्हालिदिन्छ? तपाईँको कुरा कसले सुनिदिन्छ? यदि तपाईँले कहिले यस्तो अनुभव गर्नुभएको छ कि म चाहिँ सधैँ अरूको लागि तयार हुन्छु, म चाहिँ सधैँ अरूको लागि काम गर्छु, तर मेरो लागि चाहिँ कोही पनि छैन, मेरो कुरा बुझिदिने अथवा त्यस्तो कुनै व्यक्ति छैन जसको अगाडि चाहिँ म आफ्नो कमजोरीहरू पनि देखाउन सकौं, जसको अगाडिले चाहिँ म बलियो छु भनेर मैले देखाउनु नपरोस् भन्ने पनि तपाईँलाई कहिलेकाहीँ लाग्छ भनेदेखि आजको कार्यक्रम तपाईँको लागि हो। प्रिय मित्र, यसैयाको पुस्तक 40:29 भन्दछ कि परमेश्वरले चाहिँ थाकेका मानिसहरूलाई शक्ति दिनुहुन्छ र कमजोरहरूलाई चाहिँ उहाँले सामर्थ्य बनाउनुहुन्छ या शक्ति दिनुहुन्छ भन्ने कुरा बताउँदछ। मत्तीको पुस्तक 11:28 हेर्ने हो भने परमेश्वरले हामीलाई बोलाउनु भएको छ, उहाँले भन्नुभएको छ, हे थाकेका र बोझ दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय मित्र, ध्यान दिनुहोस् है, यीशुले यो भन्नु भएन कि तिमी एकदम स्ट्रङ सबै कुरामा पूर्ण भएपछि मात्रै म कहाँ आऊ, तिमी आफैले सबै कुरा ह्यान्डल गर अनि म कहाँ आऊ, उहाँले भन्नुभएको छैन। उहाँले भन्नुभएको छ तिमी थाकेको छौ भने म कहाँ आऊ, तिमी बोझले दबिएको छौ भने म कहाँ आऊ। हामी परमेश्वर कहाँ जानको लागि मानिसहरूको अगाडि जस्तो आफूले आफूलाई एकदमै बलियो छु भनेर प्रिटेन्ड गरेर हामी परमेश्वरको अगाडि जान जरुरी छैन। हामी जस्तो छौँ, थाकेको छौँ, गलेको छौँ, हामी दुखी छौँ, पीडामा छौँ, जस्तो सुकै अवस्थामा छौँ, हामी जान सक्छौँ। हामी महिलाहरू जसलाई बलियो महिला भनेर तपाईँ चिन्नुहुन्छ उनीहरू पनि थाकेका हुन सक्छन्। हामी विश्वासी महिलाहरू हुन्छौँ, हामी पनि थाक्छौँ, मानसिक रूपमा, शारीरिक रूपमा, भावनात्मक रूपमा हामी थाकेका हुन सक्छौ। अनि यी सबैजना सबैलाई सम्हाल्ने महिलाहरूलाई पनि सम्हाल्ने मानिस चाहिन्छ, सबैको लागि काम गर्ने महिलाहरूको लागि पनि स्याबास भनिदिने अथवा तिम्रो लागि म छु, तिम्रो कुरा सुन्नको लागि म छु, मेरो अगाडि आउँदा चाहिँ तिमीले आफूलाई बलियो प्रिटेन्ड गर्नु पर्दैन है भनिदिने मानिसहरूको पनि खाँचो पर्छ, बलियो महिलाहरूलाई पनि विश्रामको खाँचो पर्छ। र परमेश्वरले ती महिलाहरूलाई अस्वीकार गर्नुहुँदैन, उहाँले भन्नुहुँदैन कि तिमीले नै सबै कुरा सम्हाल्नुपर्छ, अहिलेसम्म जसरी तिमी बलियो बनेको छौ त्यस्तै बलियो तिमी बनिरहनुपर्छ, यो सबै बोझ तिमीले नै बोकिरहनुपर्छ, उहाँले भन्नुहुँदैन। तर उहाँले भन्नुहुन्छ तिमी थाकेको छौ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। बलियो महिलाहरू खोज्नको लागि हामी कतै टाढा जानै पर्दैन, हुन सक्छ तपाईँ स्वयं त्यस्तो महिला हुनुहुन्छ होला, अथवा तपाईँको वरपर छिमेकमा अथवा नेपालको परिवेशमा हामी कुरा गर्छौं भने नेपालका महिलाहरू अथवा हामीहरू स्वभावैले बलियो मनस्थितिका छौं। हामी सहन सक्ने, खट्न सक्ने, काम गर्न सक्ने र विशाल हृदयले प्रेम गर्न सक्ने महिलाहरू हौं, हामी स्वभावैले बलियो छौं। संसारभरि हामी जस्तै धेरै महिलाहरू छन् जसले बलियो भूमिका निभाइराखेका छन्, या भनौं आफ्नो परिवारको लागि, समाजको लागि र राष्ट्रको लागि उनीहरूले बलियो चरित्र धारण गरेका छन्। नेपालकै कुरा गरौं न, दाउराको भारी बोकेर, घाँसको भारी बोकेर पहाड पहाड चढ्न सक्ने आमाहरू हुनुहुन्छ, घर खेत परिवार सबै सम्हाल्न सक्ने बुहारीहरू छन्, अनि विदेश गएका श्रीमानहरू विदेशमा हुँदाखेरि एक्लै बच्चा हुर्काउने, बच्चालाई सम्हाल्ने, घर परिवार समाज वरपर सबै कुराहरूमा श्रीमान नभएको जस्तो श्रीमानको अनुपस्थितिमा पनि उत्तिकै खरो भएर उत्रिन सक्ने महिलाहरू हाम्रो वरपर नै हुनुहुन्छ। मानिसहरू ती महिलाहरूको विषयमा यसो भन्छन्,
ऊ त साह्रै बलियो छ, मेरी बुहारी त साह्रै कडा छ, अथवा साह्रै काम गर्न सक्छ, उसलाई त कसैको जरुरतै पर्दैन। तपाईँले यसो पनि भनेको

भएको होला फलानोको छोरी या फलानोको बुहारी त कहिले मर्लिनो अनुहार गरेकै देखेको छैन, कहिले थाक्दै थाक्दिन, एकैछिन खाली बस्दिन, होइन यी कुराहरू गरिराखेको हामी सुन्छौँ, यी कुरा भनेको हामी सुन्छौँ, या भनौँ कसैले चाहिँ यतिसम्म हामीमा एउटा प्रेसर लगाइदिएको हुन्छ, यतिसम्म दबाव हुन्छ कि तिमी त थाक्नै पाउँदैनौ, तिमीले त हारै मान्न पाउँदैनौ, तिमीले त विश्रामै गर्न पाउँदैनौ, किनकि तिमीले नै सबै कुरा सम्हाल्नुपर्छ भन्ने जस्ताका कुराहरू चाहिँ हामी दिदी बहिनीहरूमाथि राखिदिएको कुरा हामी देख्न पाउँदछौ। तर भित्रभित्रै धेरै महिलाहरूको सोचाइ चाहिँ यस्तो हुन्छ कि यदि म रोकिए भने त के हुन्छ होला, यदि म थाके भने यो काम कसले गर्छ, यदि म नै कमजोर भएँ भने मेरो परिवारलाई कसले हेर्छ, म टुटे भनेदेखि मेरो परिवारको बिजोग हुन्छ। यी यस्तै कुराहरू सोचेर चाहिँ उनीहरूलाई विश्राम नचाहिएको होइन, उनीहरू नथाकेका होइनन्, तर यस्तै कुरा सोचेर बाध्यताले त्यो जिम्मेवारी बोधले गर्दा चाहिँ बरु आफ्नो समस्या आफ्नो थकाइ आफ्नो आफ्नो टुटेको हृदयको वास्ता नगरेर पनि जबरजस्ती चाहिँ महिलाहरू अगाडि बढिराखेका हुन्छन्। तर बिना सहयोग बिना कसैको सहारा बिना कसैको मिठो बोली वचन या कसैको एप्रिसिएसन बिना निरन्तर काम गरिरहँदाखेरि हामीमा भएको त्यो शक्ति बिस्तारै मौनतामा परिणत हुन थाल्छ र त्यो मौनता एक्लोपनमा बदलिन थाल्छ। म तपाईँलाई एक सामान्य महिलाको उदाहरण दिन्छु है त। एकजना महिला मित्र हुनुहुन्छ, उहाँको नाम म कार्यक्रममा लिन चाहन्न, तर उहाँको श्रीमान विदेशमा हुनुहुन्छ अनि उहाँ चाहिँ गाउँमा बस्नुहुन्छ, उहाँका दुईजना साना नानीहरू छन् र उहाँले चाहिँ हरेक दिन बिहानै उठ्ने, घरको काम सबै आफैले गर्नु पर्यो, बच्चाहरूलाई तयार गर्ने, स्कुल पठाउने, उनीहरूलाई पढाउनेदेखि लिएर घर खेतको काम र वरपर इष्टमित्र आफन्त परिवारजन समाजमा पनि उत्तिकै सहभागिता, पढ्न जानु पर्यो, मेला जानु पर्यो, आफ्नो घरमा श्रीमान छैन भनेर उहाँले कतिवटा जिम्मेवारीहरूबाट टाढा पन्छिन मिल्ने वातावरण पनि थिएन र सबै कुरा उहाँले नै गरिराख्नु भएको थियो। उहाँको विषयमा उहाँलाई चिन्ने सबैजना मान्छेले चाहिँ मैले यसो भनेको कुराहरू याद गरे कि फलानु त कस्तो सबै कुरा एक्लै सम्हाल्न सक्छ, उसलाई त कसैको आवश्यकता नै छैन, यो कुरा अरू मानिसहरूको मुखबाट मैले सुनेको हो, तर स्वयं ती महिलाबाट चाहिँ मैले कहिले पनि त्यसो भनेको सुनिन, तर बाहिरका मानिसहरू चाहिँ भन्थे उसलाई त कसैको जरुरतै छैन, घरमा केटा मान्छे नभए पनि सबै कुरा आफैले सम्हालिहाल्छ, उसलाई कसैको सहायताको खाँचै छैन भनेको चाहिँ मैले सुन्थे। तर जब उहाँको भित्री कुरा मैले बुझ्ने कोसिस गरेँ, उहाँसँग मनका कुराहरू बाँड्नको लागि मैले उहाँलाई बताएँ, तब उहाँले भन्नुहुन्थ्यो गाह्रो त किन नहुनु, राति बच्चाहरू सुतिसकेपछि म कस्तो एक्लो भएर म रुन्छु, म कति थाकेको हुन्छु, मलाई त तँलाई कस्तो छ भनेर सोधिदिने मान्छे पनि छैन, अनि भोलिपल्ट पनि फेरि मैले आफूलाई त्यस्तै बलियो बनाएर फेरि अगाडिको काममा मैले लाग्नुपर्छ, किनकि घरमा साना नानीहरू मात्रै छन्, मैले नगरे कसले गर्छ र, मैले गर्नै पर्छ तर म थाक्दै थाक्दिन भन्ने त होइन, म एकदम एक्लो महसुस गर्छु, मलाई पनि कसैले आराम गरिदिए गर्नलाई मौका दिए हुन्थ्यो जस्तो लाग्छ, तर त्यो भनिदिने नै मान्छे नभएपछि बाध्यताले पनि म बलियो हुनै पर्ने रहेछ भन्ने कुरा उहाँले बताउनुहुन्थ्यो। उहाँले यो पनि भन्नुहुन्थ्यो कि मानिसहरूले मेरो बलियोपनको प्रशंसा गरे तर मलाई कसैले पनि तँलाई कस्तो छ, तिमीलाई कस्तो छ, कसरी पो सम्हाल्दैछौ, तिमीलाई गाह्रो पो भएको छ कि भनेर चाहिँ कसैले पनि मलाई सोध्दैन, सोधेको छैन भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। मलाई लाग्छ आज तपाईँ र म पनि ती महिला जस्तै यो कुरासँग उत्तिकै सम्बन्ध राख्न सक्छौँ जस्तो लाग्छ। हामी पनि हुनसक्छ परिवारको सबै भार बोकेर हिँडिराखेका छौँ, तर हाम्रो लागि चाहिँ सोधिदिने मानिसहरूको अभाव भएको तपाईँ र मैले पनि अनुभव गरेका छौँ होला। परिवारको लागि हामी आफ्नो आफ्नो शरीरकै पनि वास्ता नगरिकन परिवारको लागि खट्छौँ, काम गर्छौँ, त्यो नराम्रो कुरा होइन, तर कहिले काहीँ त हामी बलियो छौँ भन्दैमा हामी नथाक्ने होइनौँ, बलियो छ भन्दैमा हामीलाई कसैको आवश्यकतै नपर्ने भन्ने त होइन, कसैले सोधिदिए हुन्थ्यो, कसैले वास्ता गरिदिए हुन्थ्यो भन्ने कुरा चाहिँ हामीलाई पनि लाग्छ। अनि हामीमध्ये धेरैजनाले यो कुरा अनुभव गरेका छौँ कि हामी हाम्रो लागि गरिने प्रशंसाभित्र हामीले जति पनि प्रशंसाका शब्दहरू सुन्छौँ त्यसको पछाडि हाम्रो गहिरो पीडा पनि लुकेको छ।

0: तर यस्तो कुरा अनुभव गर्ने अथवा यस्तो कुरा भोग्ने केवल तपाईँ र म मात्रै होइन, विश्वका प्रसिद्ध महिलाहरू जसले संसारभरिमा नाम कमाए, प्रसिद्धि कमाए, उनीहरूलाई मानिसहरूले चिने या उनीहरूको जीवनबाट यस्ता महत्वपूर्ण योगदानका कामहरू भए, ती महिलाहरूले पनि आफ्नो जीवनमा यस्ता कुराहरू भोगेको प्रशस्तै उदाहरणहरू छ। जस्तै मदर टेरेसालाई हामी लिन सक्छौ। उहाँले आफ्नो सम्पूर्ण जीवन नै गरीब मानिसहरू, पीड़ितहरूको, रोगीहरूको सेवा गर्नको लागि भनेर समर्पित गर्नुभयो। संसारले उहाँलाई प्रेम र सेवाको प्रतीकको रूपमा चाहिँ आजसम्म पनि सम्मान गर्छ। उहाँका कति कुराहरूको चर्चा आजभोलि पनि हामी सुन्छौ र उहाँले गरेका कुराहरू सम्भवतः मानव इतिहासले कहिले पनि बिर्सने छैन। तर उहाँको निजी लेखहरूमा, उहाँले आफ्नो लागि आफूले लेखेका नितान्त व्यक्तिगत लेखहरूमा चाहिँ कहिलेकाहीँ उहाँले चाहिँ आध्यात्मिक एक्लोपन वा मौनताको अनुभव पनि आफूले गर्नु परेको भन्ने कुरा उल्लेख गर्नुभएको छ। भन्नुको मतलब उहाँले आफ्नो जीवनबाट ठूला कामहरू गर्नुभयो, मानिसहरूलाई सेवा गर्नुभयो, सारा संसारले उहाँलाई चाहिँ एउटा महान नारीको रूपमा चिनेको छ, तर उहाँले पनि एक्लोपनको सामना गर्नुभएको थियो। तरै पनि त्यसको बावजुद पनि उहाँले आफ्नो विश्वासको साथ आफ्नो सेवालाई चाहिँ उहाँले अगाडि बढाइ नै रहनुभयो। हामी प्रिन्सेस डायनाको कुरा पनि लिन सक्छौ। बेलायतकी प्रिन्सेस डायनाको जीवनी तपाईँले पक्कै हेर्नु भएको छ होला, पढ्नु भएको छ होला। उनी विश्वभरमा प्रसिद्ध छन्। उनी संसारबाट विदा भएको धेरै वर्ष भइसकेको छ, तर आजसम्म पनि मानिसहरू उनको मिठो सम्झना गर्छन्, उनका कुरा गर्छन्। उनी कति प्रभावशाली महिला थिइन् अथवा भविष्यमा रानी बन्नको लागि कति योग्य थिइन् भन्ने कुराहरू आजसम्म पनि मानिसहरूले गर्ने गर्छन्। बेलायत जस्तो देशको राजकुमारी होइन, राजकुमारको श्रीमती हुनु, राजघरानाको सदस्य हुनु, उनलाई के कुराको चाहिँ कमी थियो होला र त्यो माथि उनी स्वभावैले एक असल नारी थिइन्, एक प्रसिद्ध नारी थिइन्। तर उनले आफ्नो जीवनमा चाहिँ धेरै एक्लोपनको महसुस गरेको कुराहरू हामी पढ्न पाउँदछौ। राजमहलमा होइन एउटा राजकुमारी भएर भित्रिए तापनि उनले चाहिँ आफ्नो जीवनमा चाहिँ एकदमै धेरै एक्लोपनको सामना गर्नु परेको कुरा हामी बुझ्न सक्दछौ। तपाईँले पढ्न पनि पाउनुहुन्छ, विभिन्न डकुमेन्ट्रीहरूमा पनि यी कुराहरू बताइएको छ। यसको अर्थ चाहिँ के हो भने बोलियो देखिनु मात्र पर्याप्त छैन। हो, आज तपाईँ र म पनि परिवारको अगाडि, समाजको अगाडि, मानिसहरूको अगाडि एउटा बलियो महिला भनेर चिनिन्छौँ होला। तपाईँलाई हेर्दाखेरि कसैले प्रशंसा स्वरूप तपाईँलाई, तपाईँ त कस्तो स्ट्रङ हुनुहुन्छ, तपाईँलाई त केही कुराले फरक पर्दैन, तपाईँ त सबै एक्लै ह्यान्डल गर्न सक्नुहुन्छ भन्छन् होला। तर के त्यो मात्रै पर्याप्त छ त? हामी साँच्चै नै भित्रैदेखि प्रेमिलो अनुभव गर्नु, कसैको साथ पाउनु, ती कुराहरू पनि हाम्रो लागि यत्तिकै आवश्यक छ भन्ने कुरा चाहिँ हामी यी महिलाहरूको जीवनबाट बुझ्न सक्दछौ। प्रिय मित्र, अब बाइबलले यसको बारेमा के भन्छ त्यसतिर अलिकति हाम्रो ध्यानलाई लैजाउँ है त। बाइबलमा एलिया अगम वक्ताले परमेश्वरलाई भने कि प्रभु म थाकिसके, म गलिसके। होइन, हामी बुझ्न सक्छौ कि शक्तिशाली अगम वक्ताहरू पनि थाक्छन्, उनीहरूलाई पनि थकाइ लाग्छ, उनीहरू पनि कुनै समयमा कमजोर पर्न सक्छन् भन्ने कुरा हामी बुझ्छौ। अनि परमेश्वरले अगमवक्ता एलियालाई के भन्नुभयो थाहा छ? उहाँले एलियालाई गाली गर्नु भएन, तर उहाँले विश्राम गर्न दिनुभयो। उहाँले एलियाको निम्ति खानेकुरा जुटाउनु भयो र कोमल स्वरमा आराम गर्न भन्नुभयो, वास्ता गर्नुभयो, फिक्री गर्नुभयो। भजन संग्रह 34:18 पद तपाईँ पढ्नुहुन्छ भने त्यहाँ लेखिएको छ, परमप्रभु चाहिँ टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ, चूर्ण हृदय भएकाहरूको नजिक परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँ थाकेको अवस्थामा, तपाईँ आफूले आफूलाई चाहिँ सम्हाल्न नसकेको अवस्थामा तपाईँबाट टाढा हुनुहुन्न, तर उहाँ तपाईँको सबैभन्दा नजिक हुनुहुन्छ र तपाईँलाई विश्राम दिन चाहनुहुन्छ। तपाईँले बोकिराख्नु भएको बोझ उहाँले बुझ्नुहुन्छ र त्यो बोझबाट तपाईँ स्वतन्त्र भएको परमेश्वर चाहनुहुन्छ। अब जो जो महिलाहरू बलियो भनेर चिनिनु भएको छ उहाँहरूको लागि एउटा सन्देश छ। सायद त्यो महिला तपाईँ हुन सक्नुहुन्छ या तपाईँले चिनेको कोही महिला हुन सक्नुहुन्छ। प्रिय मित्र, सायद तपाईँले सबैलाई सम्हालिरहनु भएको छ होला, तपाईँले सबै समस्याहरू चुपचाप सहेर या समाधान गरेर हिँडिरहनु भएको छ होला। तपाईँ सम्भवत बाहिर मुस्कुराइरहनु भएको छ होला, तर भित्रभित्रै तपाईँ थाक्नु भएको छ भने म तपाईँलाई प्रेमसहित यो कुरा स्मरण गराउन चाहन्छु कि तपाईँलाई सबै कुरा एक्लै बोकेर हिँड्नको लागि परमेश्वरले बनाउनु भएको होइन, सबै कुरा तपाईँको काँधमा परमेश्वरले हालिदिनु भएको छैन। तपाईँ एक्लै सबै कुरा सम्हाल्नको लागि भनेर बनाइनु नै भएको होइन। साँचो शक्ति भनेको कहिले काहीँ विश्राम लिनु पनि हो, कहिले काहीँ अरूसँग मदत माग्नु पनि हो, अनि कहिले काहीँ आफ्नो बोझ परमेश्वरलाई दिनु पनि हो। यीशुले बलियो महिलाहरूलाई मात्रै होइन, थाकेको कमजोर पीड़ामा बाँचेका महिलाहरूलाई पनि उत्तिकै प्रेम गर्नुहुन्छ र उनीहरूलाई ती कुराहरूबाट उहाँले स्वतन्त्र भएर आशिषमय र आरामदायी जीवन जिएको चाहनुहुन्छ। प्रिय मित्र, हामी कार्यक्रम नारी आशाको लगभग अन्त्य अन्त्यतिर आइसकेका छौं, तर जाँदा जाँदै म तपाईंलाई स्मरण गराउन चाहन्छु। यदि तपाईँ बलियो महिला भनेर चिनिनु भएको छ, सबै कुरा तपाईँ नै सम्हाल्नुहुन्छ, सबै कुरा तपाईँकै काँधमा छ, मानिसको अगाडि तपाईँ आफूले आफूलाई एकदम बलियो रूपमा तपाईँले प्रस्तुत गरिरहनु भएको छ, तर भित्रभित्रै तपाईँ थाक्नु भएको छ भने म तपाईँलाई स्मरण गराउन चाहन्छु कि तपाईँलाई विश्राम लिने अनुमति छ। जे कुराहरूसँग तपाईँ डराउनु भएको छ कि यदि मैले विश्राम लिएँ भनेदेखि यो कुरा कसले गर्छ, यो कुरा के होला भन्ने तपाईँको मनमा डर छ र त्यो कारणले गर्दा तपाईँ विश्राम लिन सकिरहनु भएको छैन भने याद गर्नुहोस्, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। हामीले बोक्न नसक्ने बोझहरू परमेश्वरले हाम्रो निम्ति बोकिदिनुहुन्छ। हामीले विश्राम गरेको परमेश्वर चाहनुहुन्छ, अनि यो केवल उहाँको चाहना मात्र होइन, यो उहाँको आज्ञा पनि हो। परमेश्वर हामीले सबै बोझ बोकेर एकदमै थकित जीवन जिएको चाहनु हुँदैन, त्यसको निम्ति परमेश्वरले हामीलाई बनाउनु नै भएको होइन र सबै कुरा उहाँले हाम्रो भागमा हालिदिनु भएको छैन। हामीले सहन नसक्ने कुराहरूको निम्ति परमेश्वर हामीसँग हुनुहुन्छ। हामीले हाम्रो जिम्मेवारीहरू पूरा गर्नै पर्छ, तर यसको मतलब यो होइन कि हामीले जसरी पनि त्यो कुरा पूरा गर्नै पर्छ अथवा हाम्रो पछाडि हामीलाई सम्हाल्ने कोही पनि छैन भन्ने चाहिँ होइन, कारण परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। कहिलेकाहीँ परमेश्वरले अरू मानिसहरूको माध्यमबाट पनि तपाईँलाई विश्राम दिन खोजिराख्नु भएको हुन्छ, अनि हामी नै बरु कसैसँग सहायता नमागेर कसैसँग सल्लाह नगरेर हामी त्यो मौकालाई गुमाइराखेका हुन सक्छौँ। त्यसकारण विश्राम लिनुहोस्, मानिसहरूसँग सहायता माग्नुहोस्। परमेश्वरले अरू मानिसहरूलाई पनि तपाईँको लागि चलाउनु भएको हुन सक्छ। परमेश्वर तपाईँको जीवनमा तपाईँ एक्लो हुनुहुन्न भन्ने कुरा तपाईँले बुझेको चाहनुहुन्छ। त्यसकारण हो, तपाईँ बलियो हुनुहुन्छ, त्यसमा कुनै दुई मत छैन। तपाईँ सबै कुरा गर्न सक्नु पनि हुन्छ, तर सबै कुरा तपाईँले नै गर्नुपर्छ भन्ने छैन। तपाईँ परमेश्वरमा विश्राम लिन सक्नुहुन्छ। यो तपाईँको लागि केवल एउटा अप्सन मात्र होइन, तर यो तपाईँको लागि अत्यावश्यक कुरा हो। प्रिय मित्र, आजको कार्यक्रम तपाईँको लागि आशिषित र उत्साहित भयो होला भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। अर्को हप्ता फेरि हामी अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र बाइबलबाट त्यसलाई बुझ्ने कोसिस गर्नेछौ। आजको लागि भने म ममता कार्यक्रम नारी आशाबाट विदा हुन चाहन्छु। अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। र यो हप्ताको कार्यक्रम कस्तो लाग्यो, यदि तपाईँ आफ्ना अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ, आफ्ना गवाईहरू बाँड्न चाहनुहुन्छ अथवा कार्यक्रमको लागि तपाईँसँग केही सल्लाह सुझाव छन् भने हामीलाई कार्यक्रमको अन्तिममा दिने ठेगानामा यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको लागि मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। कहिले झूठ नबोल्नु हुने सत्य परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामा स्थिर ज्ञान र विश्वास बाढी प्रेमको नयाँ आशामा जिउन प्रेरित गर्ने हेतुले प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाका हाम्रा प्रिय श्रोतामा हार्दिक अभिवादन नमस्कार। आजको प्रस्तुतिलाई हामी एउटा ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्दछु। श्रोता मित्रहरू, हामीले सत्यको खोजी नामक जुन अध्ययन श्रृंखलामा भाग लिइरहेका छौं, विभिन्न हाम्रा प्रश्नहरू, जीवनका विभिन्न सवालहरूलाई परमेश्वरको वचनमा त्यसको जवाफ खोज्ने हाम्रो जमर्को छ, त्यसलाई आज पनि अगाडि बढाउनेछौ। यो छोटो प्रार्थनाद्वारा परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै आउनुहोस्। प्रार्थना गर्नुहोस्। महान दयालु बुवा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो समयको निम्ति। तपाईँले हामीलाई यो जीवन दिनुभएको छ। तपाईँले आफ्नो वचनमा हाम्रो सवालहरूको जवाफ दिनुहुन्छ। जीवन कसरी जिउनु पर्छ भनेर तपाईँले हामीलाई बताउनु भएको छ। तसर्थ हामी तपाईँको चरणमा यस वखत पिता परमेश्वर, तपाईँले हामीलाई अगुवाई गर्नुहोस्, आशिष दिनुहोस्, हामीलाई बुझ्ने मन दिनुहोस् अनि हामीलाई असल बाटोमा तपाईँले अगाडि बढाउनुहोस्। हामी नैतिकताको, पवित्रताको, प्रेमको, भाइचाराको बाटोमा अघि बढ्न सकौं यो अध्ययन मार्फत भनी विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, विभिन्न विषयमा अध्ययन गरिरहेका छौं हामी। विभिन्न शीर्षक, उपशीर्षकहरू हामीले हेर्यौं र अहिले चाहिँ हामी दानीपनाबाट कसरी आशिष आउँछ त्यसलाई हामीले हेरिरहेका छौं। श्रोता मित्रहरू, वा भनौ पढिरहेका छौं, दानीपनाबाट हुने आत्मिक वृद्धिपनालाई हामीले मनन गर्ने प्रयास गरिरहेका छौं। र यसै सिलसिलामा हामीले विभिन्न विषयलाई हेर्यौं विभिन्न शीर्षकहरूमा। जस्तै उदाहरणको लागि, कसरी हामीले हाम्रो जीवनको क्रियाकलापहरूद्वारा परमेश्वरको प्रेमलाई अरूसँग बाँड्न सक्छौ, कसरी आफ्नो जीवनलाई परोपकारी हितमा लगाउन सक्छौ, कसरी हाम्रो आवरणले हुन्छ वा आचरणले हुन्छ, हाम्रो सोचले हुन्छ सकारात्मकतातर्फ अरूलाई डोर्याउन सक्छ भन्ने विषयलाई हामीले हेरेका थियौं। हाम्रो जीवनशैली जस्तो हुन्छ त्यसले केही न केही छाप अरूमा परिरहेको हुन्छ वा पारिरहेको हुन्छ भनेर पनि हामीले हेरेका थियौं। आज चाहिँ हामी उदार र असल नियतले दिने परोपकारी आदतद्वारा पनि हामी परमेश्वरको प्रेम अरूहरूसँग बाँड्न सक्छौं भन्ने विषयलाई छोटकरीमा हेर्ने प्रयास गर्नेछौ। प्रख्यात प्रवक्ता वा भनौ सेवकाईको अगुवा पास्टर एचएमएस रिचर्ड्सको सेवकाईको क्रममा घटेको एउटा रोचक घटना उनी यसरी व्यक्त गर्दछन्। एकपटक उनले एउटा व्यक्ति जसले बक्तिस्मा लिने प्रण वा निर्णय गरेका थिए, उनी बक्तिस्माको निम्ति पानीतर्फ बढ्दै गर्दाखेरि पास्टर रिचर्ड्सले त्यो व्यक्तिको गोजीमा वा पकेटमा रूपियाँ पैसा भरिएको पर्स वा वालेट देख्नुभयो र बक्तिस्माको क्रममा पानीले पर्स वा वालेट जहाँ उसले पैसा रूपियाँ राखेको थियो त्यो भिज्ला भनेर सायद त्यो व्यक्तिले आफ्नो यो पर्स बाहिर सुक्खा ठाउँमा राख्न बिर्से होलान् भन्ठानेर उनलाई सम्झाउने प्रयास गर्दाखेरि एकदमै घटलाग्दो जवाफ ती व्यक्तिले दिएको उनी बताउँछन्। के भनेका थिए त उनले, अर्थात बक्तिस्माको निम्ति तयार त्यो व्यक्तिले, उनले भनेका थिए, पास्टर, म मात्रै होइन, मेरो यो गोजीको रूपियाँ पैसा भरिएको पर्स वा वालेट पनि मसँगै यसले बक्तिस्मा लियोस् भनी म चाहन्छु, किनभने जब म बक्तिस्मा लिएर बाहिर आउँछु म आफ्नो जीवन र यो जीवन दिनुहुने परमेश्वरको महिमाको निम्ति र अरूको हितको निम्ति जीवन जिउन चाहन्छु र त्यो म मात्र होइन, मेरो जीवनको सबै दक्षता, स्रोत, साधन पनि अरूको हित र परमेश्वरको महिमाको निम्ति समर्पित होस् भन्ने चाहन्छु। श्रोता मित्रहरू, हुन त यो मानिसको शैलीको बारेमा, उनको यो विचारको बारेमा कतिपयले बहस गर्लान्, तर्कना गर्लान्, राम्रो नराम्रो भन्लान्, कतिपयले रोचक पनि ठान्लान् यसलाई, कतिपयले प्रश्न पनि गर्लान्। तर उनले एउटा गहिरो पाठ चाहिँ हामी सबलाई सिकाएका छन्। हामी परमेश्वर कहाँ आउँछौ भने हाम्रो सबै हृदय, सबै तन मन, सबै थोक उहाँले जुन आशिषहरू दिनुभएको छ हो ती सब उहाँको महिमाको निम्ति हुनुपर्छ, मानव भलाइको निम्ति हुनुपर्छ। सुसमाचारमा उल्लेखित उद्धारकर्ता महान प्रेमी परमेश्वरलाई पाउनु भनेको के हो भनेर त्यो व्यक्तिले साँचो अर्थमा बुझेका रहेछन्। मसीहलाई प्राप्त गरेको व्यक्ति आफ्नो निम्ति स्वार्थी रूपमा नभई अरूको निम्ति निस्वार्थ प्रेम र परोपकारी जीवनमा जिउन प्रयास गर्दछ परमेश्वरको महिमाको निम्ति। प्रभु येशु ख्रीष्ट स्वयंले भन्नुभएको छ, श्रोता मित्रहरू, लोभ र स्वार्थमा लिने चाहना गर्नुभन्दा प्रेम र दानी हृदयले दिनु धन्य हो। प्रेरितहरूको काम नामक ऐतिहासिक विवरणले भरिएको पुस्तकको 20 अध्यायको 35 तपाईँले त्यो पढ्न सक्नुहुन्छ। तर कसरी हामीले सही तवरले दिने बानी बसाल्ने वा प्रयास गर्ने, संसारको क्षणिक धन सम्पत्तिमा ध्यान नदिइकन स्वर्गको आशिषमा ध्यान दियौं भने यो सम्भव छ। मित्रहरू, मत्तीको पुस्तकको 6 अध्यायको 19-21 हेरौं, जहाँ यस्तो लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा वा यो बिति जाने छली संसारको धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छ, जहाँ चोरहरूले घर पोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन पनि हुन्छ। यदि हामीले स्वर्गतिर आफ्नो ध्यान केन्द्रित गर्यो भने स्वर्गकै कुराहरू हाम्रो मनमा आउँछ, तर पृथ्वीको यो नासी जाने संसारकै मात्रै पछाडि हामी लाग्छौं भने हाम्रो जीवन पनि त्यसरी नै नासिएर जान्छ। मित्रहरू, संसारको धनको अवस्था कस्तो हुन्छ त मित्रहरू, यो कतिखेर आउँछ र कसरी जान्छ पत्तै हुँदैन। त्यसैले त भनिन्छ नि, धन भनेको हातको मैला जस्तो हो अरे, अचानक शेयर बजार ओह्रालो लाग्छ, अचानक व्यापार खस्किन्छ अनि मानिस निराश हुन्छ। जिन्दगी भरि थुपार्यो अनि अन्तमा यो धरतीमै छोडेर जानुपर्ने हुन्छ। तर पनि बडा ताज्जुब लाग्ने कुरा के छ भने, धनले महँगो ओछ्यान वा बिस्तरा त किन्न सक्छ तर मिठो निन्द्रा किन्न सक्दैन भनेर थाहा हुँदा हुँदै पनि मान्छे सृष्टिकर्ता, उद्धारकर्ता, न्यायकर्ता परमेश्वरलाई भुलेर खालि त्यही क्षणिक समयको अस्थायी खुसी दिने धनको पछि मरिहत्ते गरेर लाग्छन्। र यो क्रममा उसले नैतिक, अनैतिक, सत्य, झूठ, पवित्रता, अपवित्रताको आचरण र सोच अनि परमेश्वरको डर सब भुल्न पुग्दछ। उपदेशकको पुस्तकको 5:10 भन्दछ, जसले रुपियाँ पैसाको माया गर्छ त्यसलाई रुपियाँ पैसाले कहिल्यै पुग्दैन, जसले धन सम्पत्तिको माया गर्छ त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन, यो सबै व्यर्थको कुरा हो। प्रिय मित्रहरू, हामीले सत्यको खोजी नामक यी अध्ययन श्रृङ्खलाहरूमा के परमेश्वर वास्तविक हुनुहुन्छ, यदि परमेश्वर वास्तविक हुनुहुन्छ भने के उहाँ हामीसँग बोल्नुहुन्छ, यदि उहाँ बोल्नुहुन्छ भने कसरी बोल्नुहुन्छ, यी विषयहरूलाई हामीले हेरेका थियौं। यो नीलो ग्रह कसरी बन्यो, विज्ञानले के भन्छ र परमेश्वरको वचनले के भन्छ त्यसलाई पनि हामीले हेर्यौं। परमेश्वर कसरी हामीसँग रहन चाहनुहुन्छ त्यसलाई हामीले मनन गर्यौं। तपाईँ र मेरो जीवनमा परमेश्वरको अथाह शक्ति हामीले कसरी महसुस गर्न सक्छौं त्यसलाई हामीले हेर्यौं। र आज हामी यो संसारमा कसरी आनन्दपनाको बाटोमा हिँड्न सकिन्छ, दिने बानीद्वारा, परोपकारी बानीद्वारा, दानी हृदयद्वारा भन्ने विषयलाई हेरिरहे। जब असल मान्छेहरू भेला हुन्छन्, उपदेशकै पुस्तकले भन्दछ श्रोताभित्र, असलै कुरा बाहिर निक्लिन्छ, उनीहरूले गर्ने कुरा असलै हुन्छ। जब खराब मान्छेहरू, स्वार्थी मान्छेहरू भेला हुन्छन्, उनीहरूले गर्ने कुरा, सोच्ने कुरा खराबै हुन्छ। आज तपाईँ र म परमेश्वरसँग नजिकको बाटोमा भएर हिँड्यौं भने, श्रोता मित्रहरू, हामीसँग यो संसारलाई दिनको लागि असलै थोक हामीसँग हुन्छ। तर त्यसको विपरीत यदि हामी आफ्नै स्वार्थमा मात्रै लागेर हिँड्यौं भने, हामीले संसारलाई के असल कुरा दिने? असल कुरा दिनको लागि आफूभित्र असल पनि हुनु पर्यो। श्रोता मित्रहरू, आजको पाठलाई हामीले समापन गर्दै गर्दाखेरि परमेश्वर कृपालु हुनुहुन्छ, उहाँले आफ्नो अथाह दयामा तपाईँ र मलाई कृपा गर्नुभएको छ, उहाँले असल थोकहरूले तपाईँ र मेरो जीवन भरिदिनु भएको छ। तर कहिलेकाहीँ हामीलाई लाग्न सक्छ, मसँग त केही पनि राम्रो कुरा छैन, मलाई त परमेश्वरले केही पनि दिनु भएन भनेर। तर एकैछिन मनन गर्नुहोस् त, आफ्नो आत्मालाई सोध्नुहोस् त, आफ्नो छातीमा हात राखेर आफूलाई भन्नुहोस् त, के परमेश्वरले साँच्चै तपाईँलाई केही पनि दिनुभएको छैन? दिनुभएको छ। तर हामी के गर्छौँ भने, आफूभन्दा धेरै भएको मान्छेलाई हेर्छौँ अनि त्योसँग आफूलाई दाँच्दाखेरि कम पाइन्छ, अनि त्यसपछि मलाई केही पनि दिएको छैन भनेर। याद राखौँ श्रोता मित्रहरू, आकाशको चरा चुरुङ्गीलाई पनि परमेश्वरले खाली हात पठाउनु भएको छैन, अनि आफ्नै स्वरूपमा बनाएका तपाईँ र म जस्ता मानिसहरूलाई त उहाँले झन् कति धेरै प्रेम गर्नुहुन्छ र रित्तो हात पठाउनु भएको छ। तपाईँले दिन चाहनुभयो भने, तपाईँले अरूलाई मदत गर्न चाहनुभयो भने, त्यहाँ तपाईँको लागि पर्याप्त स्थान छ, मौकाहरू परमेश्वरले सिर्जना गर्नुभएको छ। तर रोजाइ तपाईँ र मेरो हो, हामी कस्तो जीवन जिउन चाहन्छौँ भनेर। प्रिय मित्रहरू, हामीले संसारको बिति जाने क्षणिक थोकहरू भन्दा स्वर्गका अनन्तीय सत्यता र प्रेमका परमेश्वर र उहाँको असल उद्देश्य हाम्रो जीवनमा जुन छ वचन अनुसार त्यसमा ध्यान दिउँ भने प्रभु ख्रिस चाहनुहुन्छ। तसर्थ सही बाटोमा हिँडौं, परोपकारी आचरणमा हामी रहौं, अनि हामी प्रेम, भाइचारा र मिलापको सन्देशलाई अगाडि बढाउँ, र त्यही निर्णय सही निर्णय ठहरिन्छ भन्दै आजको यो अध्ययनबाट म यसरी बिदा हुन्छु। भोलि फेरि यही स्टेशन र यही समय भेट हुने बाचाको साथ, तबसम्म परमेश्वरले आफ्नो प्रशस्तताको आशिषमा तपाईँलाई डोर्याइ नै रहन् भनी तपाईँको जीवनमा खुसहालीको कामना र प्रार्थना गर्दै म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रूख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौँ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका

0: tonight.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र? ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98511-25638, 98511-25638।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444, 40225444
9: र 40225472, 40225472।
12: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: कार्यक्रम पिताको इच्छाको प्रक्रममा बसिरहनु भएका सम्पूर्ण श्रोता मित्रलाई आज पनि कार्यक्रमको नयाँ एपिसोडमा म हार्दिक स्वागत तथा जय मिश्री अभिवादन भन्न चाहन्छु। हामी परमेश्वरको निरन्तर इच्छालाई खोजी गरिराखेका छौं यो कार्यक्रममा, र पिताको इच्छालाई हामीले पवित्र धर्मशास्त्र बाइबलबाट गहिरो अध्ययन गरेर हामीले पिताको इच्छालाई हाम्रो जीवनमा के छ भनेर यसलाई जाँचबुझ गरेर अध्ययन गरिराखेका छौं। श्री रोमीको पुस्तक 12:2 हाम्रो भन्दछ, परमेश्वरको असल ग्रहण योग्य इच्छा के छ त्यो जाँचेर पत्ता लगाओ। यसकारण गर्दा परमेश्वरको ग्रहण योग्य इच्छा के छ त, पिताको इच्छा ग्रहण योग्य इच्छा हाम्रो जीवनमा के छ भन्ने कुरा यस कार्यक्रममा हामी खोजी गर्छौं। र यसै सिलसिलामा हामीले उत्पत्तिको पुस्तकबाट क्रमबद्ध रूपमा अध्ययन गरिराखेका छौं, र आज पनि हामी यो अध्ययनलाई अगाडि बढाइ नै राख्नेछौ। र म विश्वास गर्छु यो आधी घण्टाको समय तपाईँले आफ्नो रेडियो सेट छोडेर अन्त कतै जानुहुने छैन र मसँगै रहनुहुनेछ, र बाइबल पनि पल्टाउँदै मसँगै परमेश्वरको वचनलाई अध्ययन गर्नुहुनेछ र पिताको इच्छालाई जान्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई सुरु गर्नेछौ यो मिठो रोहित थापाको गीतबाट।

यो मिटकेटपछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले अघिल्लो एपिसोडमा हेरेका थियौं याकुबले कसरी छल गरेर आफ्नो दाजु इसाकको आशिषलाई आफ्नो जीवनमा उनले सारे भन्ने कुरा, र इसाक वृद्ध भइसकेका थिए र आँखा नदेखिने भएको कारणले गर्दा को अगाडि आयो को गयो भन्ने कुरा उनले राम्रोसँग थम्याउन सक्दैन थियो। र यसै बीचमा उनको आमाले रिबेकाले चाहिँ अब पिताले चाहिँ आशिष दिन खोजिराखेको छ आफ्नो मृत्यु हुनुभन्दा अगाडि, यस कारणले गर्दा याकुब तिमी गएर चाहिँ दाजुको भेष बदलेर चाहिँ पिताले इच्छा गर्नुभएको बमोजिम मासुको तरकारी लगेर उनको अगाडि टक्राइदेऊ र उनले जुन आशिष दिन खोजेको छन् त्यो तिमीले पाउन सक। अब यो प्रकारले चाहिँ एउटा छलको योजना गरेर यो प्रकारले चाहिँ रिबेकाले र याकुब दुवैजना मिलेर चाहिँ त्यो आशिष चाहिँ हिसाबले पाउने आशिष चाहिँ आफ्नो बनाएको छ, भनौँ अब याकुबको भएको छ। र यसरी चाहिँ अब आफ्नो आशिषलाई खोसेको कारणले गर्दाखेरि छल गरेर खोसेको कारणले गर्दा हिसाब चाहिँ याकुबसँग धेरै नै रिसाएका थिए र हत्या गर्ने एउटा उनको सोच थियो आफ्नो पिताको मृत्युपछि। तर त्यो सोचलाई सफल हुन नदिनको लागि रिबेकाले चाहिँ आफ्नो छोरा याकुबलाई चाहिँ मेरो दाजुको घरमा तिमी जाऊ अर्थात् मामा घरमा गएर तिमी बस, मेरो दाईले तिमीलाई मार्न खोजेको छ र नमारिकन म सन्तुष्ट रहन सक्दिन, मेरो रिसलाई म शान्त पार्न सक्दिन भनेर त्यो प्रकारले निश्चय गरेको छ, त्यस कारणले तिमी भागेर मामा घरमा जाऊ भनेर यसरी चाहिँ रिबेकाले पठाउँछ। र यो सिलसिलामा यो यात्रामा चाहिँ याकुबले चाहिँ एउटा स्त्रीको खोजी गरेर हिँडिराखेको हामी देख्छौ, विवाहको लागि चाहिँ उनले चाहिँ कन्याको खोजी गर्दै हिँडेका छन्। र इसाकले चाहिँ याकुबलाई बोलाएर आशीर्वाद दिन्छ र उनले भन्छन् कि तैले कनानी स्त्रीहरू मध्ये कसैलाई विवाह नगर्ने र पद्दनरामा तेरी आमाका बाबु बतुएलको घरमा गएर त्यहीबाट तेरा मामा लाबानका छोरीहरू मध्ये एउटीलाई विवाह गर, सर्वशक्तिमान परमेश्वरले तँलाई आशिष दिउन् र तँलाई फल्दो फुल्दो गराएर तेरो वृद्धि गराउन् र त जातिहरूका एक समुदाय भएस, परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाउनु भएको आशिष दिउन् र त प्रवासी भएको यो देशमा जो परमेश्वरले अब्राहमलाई दिनुभएको हो धेरै अधिकार होस्। यसरी इसाकले याकुबलाई पठाए भनेर भन्दछ र तिनी पद्दनरममा इसाब र याकुबको आमा रिबेकाको दाजु अरामी बतुएलको छोरो लाबानका जान्छ। र यो यात्रा गर्ने क्रममा यहाँ परमेश्वरले याकुबलाई भेट पनि गर्नुभएको कुरा हामी पाउँदछौँ र कनानी स्त्रीहरू मात्रै कसैलाई पनि विवाह नगर्नु भनेर इसाकले चाहिँ यो विवाहको लागि चाहिँ आफ्नै कुलकुटुम्बमा गर्नु भनेर त्यो सल्लाह दिएर त्यो यात्राको लागि पठाउँछन्। तर के भन्छ भने परमेश्वर वचनले इसाकले याकुबलाई आशीर्वाद दिएर स्वास्नी ल्याउन त्यहाँबाट पद्दनरममा पठाएका छन् र उनले तिनलाई आशीर्वाद दिएर तैले कनानी स्त्रीहरू मध्ये कसैलाई विवाह नगर्नु भन्ने आज्ञा दिएछन् भन्ने कुरा चाहिँ याकुबको दाजु इसाकले थाहा पाउँछ र थाहा पाइसकेपछि उनले चाहिँ कनानी स्त्रीहरू उनको बाबुलाई मन पर्दैन रहेछ भनेर यसरी चाहिँ उनले पत्ता लगाउँछन् याकुबसँगको त्यो कुराकानीमा। र त्यसपछि उनले चाहिँ के गर्छन् भने इस्माइल कहाँ गएर जो अब्राहमकै छोरा हुन् र इस्माइल कहाँ गएर चाहिँ उनले आफ्नी स्वास्नीहरू बाहेक अब्राहमको छोरो इस्माइलकी छोरी नबायोतकी बहिनी महलतलाई आफ्नी स्वास्नी बोलाएर ल्याउँछ। यसरी चाहिँ अब इस्माइलकै घरनाको परिवारमा उनले वैवाहिक सम्बन्ध गाँसेको हामी देख्छौँ भने अर्को खण्डमा चाहिँ परमेश्वरको वचनले के भन्दछ भने याकुब चाहिँ अब बेर्सेबा छोडेर हारानतिर लागेको छ, हारानतिर यात्रा गरिरहेको छ। अब अब्राहम के त्यो यात्राको बाटो हो, यो हारानहरू बेर्सेबाको कुराहरू सबै अब्राहमले यात्रा गरेकै बाटोहरू र कुनै एउटा ठाउँमा पुगेपछि चाहिँ सूर्य अस्ताएको हुनाले तिनी चाहिँ त्यस रात त्यही बास बस्नको लागि तयारी गर्छन् र यात्राको क्रममा चाहिँ अब आफूसँग त्यस्तो भनौँ न कुनै सुविधाजनक सामानहरू उनीसँग थिएन, अब जहाँ रात पर्छ त्यहीँ बस्ने भन्ने उनको सोच थियो र त्यही क्रममा चाहिँ अब रात परिहाल्यो। अब यस्तो बेलामा चाहिँ उनले के गरे भने अब रातिको समयमा चाहिँ आराम गर्नको लागि निदाउनको लागि चाहिँ एउटा ढुङ्गा लिएर चाहिँ आफ्नो सिरानी बनाए सुत्नलाई अनि तिनी त्यहाँ पल्टे र तिनले त्यहाँ एउटा अचम्मको सपना देखेको कुरा परमेश्वरको वचनले हामीलाई भन्दछ। जमिनमा खडा गरिएको एउटा भर्याङ उनले त्यहाँ देख्छन् र जसको टुप्पा चाहिँ आकाशसम्म पुगेको थियो भनेको स्वर्गबाट जमिनसम्म
त्यो भर्याङको टुप्पा अर्थात् माथिल्लो स्टेपको त्यो खुड्किलो चाहिँ स्वर्ग छोएको थियो, स्वर्गसम्म पुगेको थियो भनेको तल्लो त्यो खुड्किलो सबभन्दा लास्ट अन्तिम खुड्किलोले चाहिँ पृथ्वी छोएको थियो। श्रोतामित्र तपाईँले बुझ्नुभयो होला, भनेको स्वर्ग र पृथ्वीलाई जोड्ने भर्याङ, त्यो ठुलो भर्याङ त्यहाँ थियो। उनले सपनामा त्यो देख्छन् र परमेश्वरका दूतहरू चाहिँ त्यसमा उक्लने र ओर्लेने गरिरहेका थिए। उनले त्यो देख्छन् सपनामा, उक्लने अनि ओर्लेने, भनेको पृथ्वीमा चाहिँ स्वर्गका दूतहरूले काम गरिराखेका छन् भन्ने कुरा चाहिँ यो दर्शनबाट चाहिँ हामी बुझ्न सक्छौँ। भनेको परमेश्वरले चाहिँ उहाँका एन्जलहरूलाई, भनेको स्वर्गदूतहरूले चाहिँ पृथ्वीमा पठाउनु भएको छ उहाँको मिसनको काम गर्नको लागि। यस पृथ्वीमा जे जे उहाँले इच्छा गर्नुभएको छ, एउटा ठुलो परमेश्वरको मुक्तिको योजनाहरू छन्, त्यसमा गर्नुपर्ने कामहरू छन्, होइन, आफ्नो जनहरूलाई दिनुपर्ने सुरक्षाका कुराहरूदेखि लिएर आत्मिक संसार कति कुराहरू छन्, त्यसलाई एउटा ईश्वरीय पक्षबाट चाहिँ कामहरू गर्नको लागि स्वर्गदूतलाई परमेश्वरले यस पृथ्वीमा खटाउनु भएको छ भने काम गरिराखेका छन् स्वर्गदूतहरूले माथि स्वर्गबाट ओर्लेर। र त्यो कुरा चाहिँ उनले त्यहाँ दर्शनमा देख्छन् अनि त्यहाँ परमप्रभु चाहिँ त्यसमाथि उभिनु भएको उसले त्यहाँ देख्छन् र याकुबलाई चाहिँ परमप्रभुले भन्नुहुन्छ, म परमप्रभु तेरा परमेश्वर, अब्राहमको परमेश्वर, इसाकको परमेश्वर हुँ, जुन भूमिमा त ढल्केको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु भनेर परमेश्वरले भन्नुहुन्छ। उहाँ आफैले प्रतिज्ञा गर्नुभएको छ, दर्शनमा आएर उहाँले त्यो प्रकारले प्रतिज्ञा गर्नुभएको छ। अब मसँग चाहिँ यस्तो करार बाँध्नुहोस्, यस्तो प्रतिज्ञा गर्नुहोस् भनेर याकुबले काहीँ पनि केही पनि भनेर प्रार्थना गरेको कुरा हामी वचनमा भेटाउँदैनौँ, तर परमेश्वर स्वयं आफैले स्वस्फूर्त रूपमा चाहिँ आफैले नै उहाँले चाहिँ यहाँ भन्नुहुन्छ कि जुन भूमिमा त ढल्किरहेको छ त्यो म तँलाई दिन्छु भनेर भन्नुहुन्छ। याकुबले मागेका छन्, उनी त विवाह गर्नको लागि स्त्रीको खोजी गर्दै हिँडेका व्यक्ति हुन्, तर परमेश्वरले यहाँ के भन्नुहुन्छ भने यो भूमि नै म तँलाई दिन्छु भनेर परमेश्वरले भन्नुहुन्छ। जहाँ अहिले त ढल्क्रियो या सुकेर बसेको छ त्यो यो जग्गा नै म तँलाई दिन्छु। खास ठुलो एउटा आशिषको कुरा परमेश्वरले गर्नुभयो, म तिमीलाई केटीको खोजी गर्दै हिँडेको रहेछु विवाहको लागि, अब म तिमीलाई एउटा केटी दिन्छु भनेर परमेश्वरले भन्नुभयो। तर जमिनको कुरा उहाँले गर्नुभयो, अधिकार गर्ने कुरा चाहिँ उहाँले दिन्छु भनेर भन्नुभयो, किनभने अधिकार गर्नु चाहिँ ठुलो कुरा हो, विवाह गर्नु चाहिँ त्यो ठुलो कुरा भएन, तर अधिकार गर्नु, राज्य गर्नु त्यो चाहिँ ठुलो कुरा हो। र परमेश्वरले यसरी अधिकार दिनुभएको छ, राज्य गर्ने अधिकार याकुबलाई दिनुभएको कुरा हामी पाउँदछौँ भने परमेश्वरले के भन्नुहुन्छ भने तेरो सन्तानलाई पनि त्यो भूमि दिन्छु भनेर भन्नुभएको छ र तेरो वंश पृथ्वीको धुलो शरी हुन्छ भनेर परमेश्वरले भन्नुभयो। आकाशका भनौँ न ताराको रूपमा तारा शरी तिमीलाई सन्तान दिन्छु भनेर अब्राहमलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो अनि याकुबलाई परमेश्वरले भन्नुभएको छ कि जुन भूमिमा त ढल्किरहेको छ त्यो म तँलाई दिन्छु र त्यहाँ सन्तानहरूलाई पनि दिन्छु भनेर परमेश्वरले भन्नुहुन्छ। र धुलो सरी वंश चाहिँ तेरो वंश पृथ्वीको धुलो सरी दिन्छु भनेर परमेश्वरले भन्नुहुन्छ। यो धुलो सरी तेरो सन्तान उत्पन्न हुनेछन् भनेर अब्राहमलाई पनि यो प्रकारले आशिष दिनुभएको थियो परमेश्वर बाबाले र याकुबले पनि त्यही आशिष पाएको हामी देख्छौँ। र पूर्व पश्चिम उत्तर र दक्षिणतिर फैलिएर त जानेछस् भनेर परमेश्वरले यसरी आशिष बोल्नुभएको छ र भन्नुभएको छ, हेर म तसँग छु र त जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु, किनकि मैले तँलाई भनेको कुरा पुरा नगरुन्जेल म तँलाई छोड्ने छैन भनेर परमेश्वर भन्नुहुन्छ। तब याकुब निन्द्राबाट बिउजे भनेर भन्छन् र तिनले चाहिँ परमेश्वरको निम्ति चाहिँ त्यहाँ वेदी बनाएर चाहिँ उनले चाहिँ त्यहाँ वेदी बनाउने काम गरेको हामी पाउँदछौँ। र अर्को कुरा चाहिँ उसले चाहिँ त्यो म्युजिसियन भन्छ नि यो कस्तो भयानकको ठाउँ रहेछ, यो त भयोग्य ठाउँ रहेछ, यहाँ परमेश्वरको घर बाहेक अरू केही पनि होइन रहेछ यो ठाउँ भनेर उसले चाहिँ बुझ्छन्। र यहाँको बिहान सबैले उठेर आफूले सिराम बनाएको त्यो ढुङ्गा लिएर हामी जस्तै गरी खडा गरेर टुप्पामा तेल खाए र तिनले त्यस ठाउँको नाम बेतेल राखे भनेर परमेश्वर बच्चाले भन्दछ। र याकुब चाहिँ बिहान सबैले उठेर आफ्नो शरीर बनाएको त्यो ढुङ्गालाई लिएर उसले खामा जस्तै गरी खडा गरेर तेल उसले त्यहाँ खुवाउँछ र त्यस ठाउँको नाम चाहिँ बेतेल भनेर त्यसरी राखिन्छ। र याकुबले यसो पनि भाकल गर्छन् कि यदि परमेश्वर मेरो साथमा रहनुभयो र मेरो यात्रामा उहाँले रक्षा गर्नुभयो र मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो र म कुशलपूर्वक फेरि मेरो बाबुको घरमा आउनु पाएँ भने परमप्रभु नै मेरो परमेश्वर हुनुहुनेछ भनेर यसरी उसले मजाले शर्तहरू राख्छ। र मैले
खामु बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ भनेर परमेश्वरको वचनले भन्दछ। रुलले भन्छ कि मैले खामु बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ र तपाईँले मलाई दिनुभए जति सबैको दशांश म तपाईँलाई अवश्य चढाउनेछु भनेर यसरी भन्छ। र खासमा चाहिँ खास यो कुरा के भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब यहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ सपना दर्शनमा आउनु भनेर र याकुबलाई विजय जीवन पनि दियो परमेश्वरले सफल पनि गराउनु भएको कुरा हामी पाउँदछौँ। यहाँ अबका एपिसोडमा हामीले कुरालाई राम्रोसँग स्पष्टको बुझ्नेछौँ र कार्यक्रममा फेरि पनि एउटा सुन्दर मिठो गीत हामी सुन्नेछौँ।

यो विधिपछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु र यो 28 अध्यायबाट मैले केही कुराहरू तपाईँलाई सेयर गरेको छु यो वचनबाट चाहिँ अब खास कन्याको खोजी गर्ने कुरा चाहिँ बाइबलले यहाँ बताउँदछ यहाँको कन्याको खोजीमा गएको कुरा पनि पाउँदछौँ खास यहाँ चाहिँ अब विवाह गर्नको लागि उनी चाहिँ एउटा स्त्री खोजी गर्दै गर्दा आफ्नो मामाहरू खोजेको कुरा पनि पाउँछौँ र खास चाहिँ यो डिटेल कुरा चाहिँ यहाँ लेखेको छैन तर आगामी एपिसोडमा हामी कुरा हेर्छौँ च्याप्टरहरूको त्यो कुरा लेखेको छ र खास चाहिँ अब उसले चाहिँ अरू भनौँ न अन्य जातिहरूसँग चाहिँ उसले कुनै पनि सम्बन्ध राखेन परमेश्वरप्रतिको उसले भक्तिभाव उसले निरन्तर देखाइ नै रह्यो खास चाहिँ अब याकुब चाहिँ एउटा सोझो मानिस भएको कुरा चाहिँ भनौँ एक हिसाबले उनी धेरै भनौँ न बाहिरतिर नहिने शान्त स्वभावका थिए भनेर हामीले बाइबलबाट अघिल्लो एपिसोडहरू हामीले बुझिसक्यो पढिसक्यो र परमेश्वर पनि याकुबसँगै हुनुहुन्थ्यो याकुबका परमेश्वर उहाँले आफैले भन्नुभयो बाइबलमा हामीले हेर्यो भने ठाउँ ठाउँमा उहाँले चाहिँ विशेष गरी पुरानो करारमा चाहिँ याकुबका परमेश्वर भन्नुहुन्छ इजरायलका परमेश्वर भन्नुहुन्छ इजरायल चाहिँ याकुबका भन्दा हो अनि परमेश्वर याकुबसँग हुनुभएको कुरा हामी स्पष्ट रूपमा यो अध्यायमा हामी देख्छौँ र बेतेलमा पुगिसकेपछि परमेश्वरले त्यो एउटा सपना दर्शन दिनुहुन्छ र मैले अघि पनि भने परमेश्वरले चाहिँ साँच्चै नै याकुबलाई प्रेम गर्नुहुन्थ्यो है याकुबलाई होइन कि इसहाकलाई चाहिँ परमेश्वरले प्रेम गर्नुहुन्थ्यो है अचम्मको दर्शन चाहिँ हामी याकुबले पाएको हामी देख्छौँ सायद यो बिरले चाहिँ हुन्छ संसारमा परमेश्वरले साँच्चै नै अब उहाँले गर्न नसक्ने कुरा त केही पनि छैन याकुबले त्यो प्रकारको एउटा ठुलो दर्शन देखेका छन् र स्वर्ग र पृथ्वीको एउटा यसलाई कनेक्सन गर्ने यसलाई सम्बन्ध स्थापित गर्नको लागि चाहिँ एउटा भर्याङ त्यहाँ दिएको छ अब खास नयाँ करारमा आएर हामी त्यो भर्याङलाई चाहिँ हामी बुझ्नुपर्दाखेरि यीशु ख्रीष्ट हुनुहुन्छ स्वर्ग र पृथ्वीलाई मिलन गराउने त यीशु ख्रीष्ट बाहेक अरूको पनि छैन यीशु ख्रीष्टले नै हो मिलन गराउनु भयो र हाम्रो पाप क्षमा दिएर हामीलाई हाम्रो निम्ति मरेर जाउन तको जीवन चाहिँ उहाँले दिनुभएको छ यसरी चाहिँ परमेश्वरले चाहिँ याकुबलाई चाहिँ अधिकार गर्न दिने जुन जातिको बीचमा तेरो बुबाहरू बसे पुर्खाहरू बसे यो देश चाहिँ म तँलाई दिन्छु भनेर परमेश्वरले स्पष्टसँग प्रतिज्ञा गराउँछ र पछि बिर्सिसकेपछि परमेश्वरको निम्ति उसले चाहिँ त्यहाँ विधि बनाएर स्वर्गको परमेश्वरलाई आदर गरेको कुरा चाहिँ हामी पाउँदछौँ यो दर्शन पश्चात याकुबले चाहिँ त्यो आदर गरेको हामी पाउँछौँ र दर्शन हामीले भन्नुपर्दाखेरि चाहिँ सपना दर्शनद्वारा परमेश्वर बोल्नुहुन्छ भनेर याकुबको यो जीवनमा जुन परमेश्वरले काम गर्नुभएको छ यो कुरा ठ्याक्कै अहिलेको पुस्तकमा भनिएको छ भन्नाले मान्छे घोर निन्द्रामा पर्दाखेरि चाहिँ परमेश्वरले दर्शन दिनुहुन्छ भन्ने कुरा उनले त्यहाँ भने श्रोता तपाईँले पनि आफ्नो जीवनमा दर्शनहरू परमेश्वरबाट पाउनु भएको छ यो विश्वास गर्छु परमेश्वरले दिनुहुन्छ कि दर्शन र सपना चाहिँ यो सिज भएको छैन भनेको रोकिएको छैन यो कन्टिन्यू छ किनभने युएनको पुस्तकमा भनेको छ तिमीहरूका जवानहरूले चाहिँ दर्शन देखे अनि दर्शन देख्न दिने परमेश्वरको योजना नै हो उहाँले सपना दर्शनद्वारा चाहिँ आफ्नो मानिसहरूसँग बोल्नुहुन्छ र बाटोहरू कति बिराएको छन् भनेर परमेश्वरले चाहिँ त्यो दर्शनद्वारा चाहिँ उनीहरूलाई बोलेर चाहिँ सही बाटोमा चाहिँ उहाँले ल्याउनुहुन्छ र आफ्नो बगालले चाहिँ ट्र्याक छोड्दै गर्दाखेरि चाहिँ परमेश्वरले दर्शनहरू सपनाहरू दिएर चाहिँ काम गर्नुहुन्छ र कुनै पनि व्यक्तिलाई दिन सक्नुहुन्छ व्यक्ति आफैले पनि दिन सक्नुहुन्छ भने अरू अन्य दोस्रो व्यक्ति तेस्रो व्यक्तिलाई पनि परमेश्वरले दिन सक्नुहुन्छ र त्यो कुराहरू चाहिँ परमेश्वरले यसरी अचम्म तरिकाले काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी बुझ्छौँ है र जोबाट पनि त्यो हुन सक्छ पर्सनल्ली परमेश्वरले चाहिँ बोल्नु पनि हुनसक्छ या अरूको माध्यमबाट पनि परमेश्वर बोल्नुहुन्छ सपना दर्शनहरूको कुराहरू गर्नु पर्दाखेरि चाहिँ र खासै अब परमेश्वर स्वयं आफै प्रत्यक्ष रूपमा हाम्रो देखिने आँखाले चाहिँ प्रकट हुन सक्नुहुन्न किनभने उहाँ अति नै भयोग्य र अति नै महापवित्र परमेश्वर हुनुहुन्छ ईश्वर हुनुहुन्छ र हामी पापी मानिस भएको कारणले डाइरेक्ट उहाँले चाहिँ भेट्नुहुन्छ तर सपनाहरू दिएर दर्शनहरू दिएर चाहिँ परमेश्वर बोल्नुहुन्छ अनि मैले पनि मेरो जीवनमा धेरै सपना दर्शनहरू पाएको छु प्रेसोता तपाईँले पनि पाउनु भएको छ म विश्वास गर्छु र पाउनु भएको छैन भने परमेश्वरले तपाईँलाई दिनुभएको होस् मेरो यो प्रार्थना छ तपाईँहरूले पनि माग्नु जरुरी छ सपना दर्शनको कुरा किनभने हामी सबै कुरा जान्दैनौँ हामीलाई गाइडेन्स चाहिएको हुन्छ उहाँको राज्य कामहरू गर्नको लागि हामीलाई परमेश्वरले चाहिँ त्यो सपना दर्शनहरूद्वारा गाइड गर्ने काम गर्नुहुन्छ हामी पुरानो करारमा विभिन्न ठाउँमा सपना दर्शनको कुराहरू पाउँछौँ जस्तै एउटा नयाँ करारमा एउटा उदाहरण दिनु पर्दाखेरि चाहिँ योसेफको उदाहरण हामी दिन सक्छौँ नयाँ करारमा योसेफले चाहिँ मरियमलाई चाहिँ मनमनी त्याग्ने विचार गरिसकेका थिए भने उनले मरियम चाहिँ अब पेट बोकिएकी थिइन् पेट ठुलो भएर आउँदै गर्दाखेरि चाहिँ अब यो बेजत हुने भयो भनेर चाहिँ उनले त्याग्न खोजेका थिए तर राति
परमेश्वरले स्वर्गहरू पठाउनु भएन अथवाको काम गर्नुहुन्छ र खासमा त्याग्न खोजेको थियो युसुफले, तर परमेश्वरले भन्नु दिनु भएन र मरियम र इसाकको चाहिँ मिलन भएको कुरा हामी पाउँछौँ, विवाह भएको कुरा हामी पाउँदछौँ है। अब उसले त खास त्याग्नु खोज्दाखेरि अब यस्तो गर्नु हुन्न भनेर परमेश्वरले सजेसन दिनुभएको थियो, चेतावनी दिनुभएको थियो इसाक र प्रेसोता दर्शन सपनाहरू हामीलाई परमेश्वरले प्रतिज्ञाहरू दिनलाई पनि उहाँले यो एउटा मध्यस्थताको रूपमा उहाँले चाहिँ सपना दर्शनलाई प्रयोग गर्नुहुन्छ है। प्रतिज्ञाहरू उहाँले दिनुहुन्छ, कति कति प्रतिज्ञाहरू आउँछ, चङ्गाई पनि आएको हामी पाउँछौँ। यस्तो कति टेस्टिमोनीहरू छ कि उहाँहरूले चाहिँ चङ्गाई पनि पाउनु भएको कुराहरू छ र यो स्वर्ग राज्य चाहिँ सपनाहरू दिएर नै चल्छ, चलिराखेको छ अहिलेसम्म र पछि पनि चल्छ। यो कहिले पनि सिज भएको छैन, रोकिएको छैन, स्टप भएको छैन। परमेश्वरलाई धन्यवाद भएको छ तपाईँले पनि दर्शन आफ्नो जीवनमा पाउनु भएर साँच्चै नै एउटा फेरि पनि ताजगी हुनु जरुरी छ। दर्शनहरूले चाहिँ मान्छेले ताजगी गराउँछ, एक हिसाबले भन्नुपर्दाखेरि उसको विश्वासलाई बलियो बनाउने काम गर्छ। श्रोताभित्र हामीले बाटो बिराएको बेलामा हाम्रो परमेश्वरले चाहिँ सपनाहरू दिएर दर्शनहरू दिएर चाहिँ हामीले ठिक ट्र्याकमा ल्याउने काम गर्नु, जसरी यशुलाई उहाँले ठिक ट्र्याकमा ल्याउनु भयो र विवाह गर्न खोजिराखेको व्यक्तिसँग मगरी भइसकेको थियो, उसले चाहिँ त्यो विच्छेद गर्ने काम चाहिँ गरेन है। परमेश्वरले यसरी चाहिँ काम गर्नुहुन्छ आफ्नो जीवनमा चाहिँ सपना दर्शन दिएर, यो हामीलाई चेतावनीको लागि पनि परमेश्वरले दिनुहुन्छ। त्यसर्थ परमेश्वरले तपाईँलाई धेरै धेरै दर्शनहरू दिनुभएको, सपनाहरू दिनुभएको, सपना दर्शनद्वारा परमेश्वर तपाईँसँग बोल्नु भएको छ र कहीँ गलत मार्गमा तपाईँ जाँदै हुनुहुन्छ कि पिताले अब चाहिँ सही ट्र्याकमा ल्याउनु भएको, सही बाटोमा फेरि पनि फर्काएर ल्याउनु भएको छ। यो प्रकारको काम परमेश्वरले गरि नै राख्नु भएको छ, पृथ्वीभरि नै गर्नुभएको छ र निरन्तर गरिरहेको छ। परमेश्वरले कहिले पनि स्वप्न दर्शनले रोक्नुहुन्न। अब ख्रिस्टको राज्य आइसकेपछि चाहिँ यी सबै कुरा रोकिन्छ, अहिले चाहिँ रोकेको छैन। ख्रिस्टको राज्य हामी सबैले कुरिराखेको छ। प्रेसोता पिताको इच्छा छ तपाईँलाई दर्शनहरू दिएर निर्माण गर्नु, गलत बाटोमा गइराखेको छ भने सही ट्र्याकमा ल्याउनको लागि परमेश्वरले काम गर्नु छ सपना दर्शनको माध्यमबाट। हाम्रो कार्यक्रमको समय सकिसकेको छ, अर्को हप्ता अर्को नयाँ एपिसोड लिएर म तपाईँको रेडियो सेट अगाडि आउने नै छु। तपाईँसँग परमेश्वरको वचनलाई निरन्तर अध्ययन गर्दै गर्नुहोस्, स्मरण गर्दै गर्नुहोस्, नबुझे कुराहरू आफ्नो मण्डलीको अगुवाहरू पास्टरहरूलाई तपाईँले सुहाउनुहोस्। परमेश्वरले अझै बढी आशिष दिने काम तपाईँको छेउमा गर्नुहुनेछ। धन्यवाद कार्यक्रम सुन्नुभएको लागि, अर्को हप्ता पनि म आउने नै छु। परमेश्वर तपाईँ सबैजनालाई आशिष दिनुभएको सुन्दै बिताउन चाहन्छु। जय श्री कृष्ण।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। आफ्नो विचारको जिद्दीले हामीलाई मण्डलीको निम्ति बाधक र चिन्ताको विषय बनाउँछ, तर साना र अस्थायी छिमेकीहरूमा यीशुको स्वरूप देखेर गरिने सेवा नै साँचो आज्ञाकारिता हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

0: 30 वर्ष पुरानो पियानोको जिद्दी गर्ने डिकन जस्तै जब हामी मण्डलीमा आफ्नै पुराना विचार र तरिकाहरूलाई मात्र लागू गर्न खोज्छौ र आत्मिक विशेषज्ञका रूपमा रहेका पास्टरको आत्मिक नेतृत्वलाई इन्कार गर्छौ तब हामी मण्डलीका लागि आशिष होइन तर ठूलो चिन्ता र परीक्षाको विषय बन्दछौ। यसका साथै बाटोमा हराएका मस्तिष्कघातका बिरामीहरू र जाडोमा कठान लिएका असहाय छिमेकीहरूलाई देख्दा पनि यदि हाम्रो मन पग्लिँदैन भने हामीले परमेश्वरको प्रेमलाई बुझेकै छैनौ। आधा कोट काटेर गरीब नानीलाई ओढाइदिने सिपाहीको कथा र खाली खुट्टा पाहुनाको स्वागतमा दौड़ने अब्राहमले चाहिँ हामीले हाम्रा साना र कमजोर छिमेकीहरूलाई गर्ने सेवा नै वास्तवमा येशू ख्रीष्टलाई गरिने साँचो सेवा हो। यदि हामी छिमेकीलाई हेला गर्छौ भने हामीले येशूलाई नै इन्कार गरिरहेका हुन्छौ। यसैले आजको हाम्रो प्रतिबद्धता प्रभु मलाई मण्डलीमा आफ्नै विचार र घमण्डको जिद्दी गरेर बाधक बन्नबाट जोगाउनुहोस् तर पास्टर र तपाईँको वचनको अधीनमा रही सधैँ आज्ञाकारी बन्न सकु। म भित्र साँचो ईश्वरीय प्रेम खनाइदिनुहोस् ताकि समस्यामा परेका हरेक असहाय छिमेकीहरूमा म तपाईँको स्वरूप देख्न सकु र तिनीहरूको सेवा गर्न सकु। आमेन।
1: यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Muhammad was a Sunni Muslim in Mosul, Iraq, until Jesus came to him in a dream. He woke up and chose to follow Christ. Months later, his wife had the very same dream, and she followed Jesus too. When Muhammad began sharing his faith, his house was burned down. He moved his family and kept sharing until ISIS was about to take their city. They fled to a displaced person camp near Erbil. There, Muhammad dedicated a tent to prayer and Bible study. When asked what he needed, he smiled and said, "We have everything we need." Pray for Muhammad's faith to remain strong as he witnesses to those around him.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सरोज रंगप्राम उपस्थित भइसकेका छौ. एक मित्रले सधैँ प्रेम गर्छ, तर दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. हितोपदेश 17:17. जोनाथन आफ्ना बुवा साउलको सिंहासनको अधिकार प्राप्त उत्तराधिकारी थिए, तर साउल पछि इजरायलको अर्को राजा बन्न परमेश्वरले दाउदलाई बोलाउनु भएको थियो. यसरी हेर्दा पहिलो दिनदेखि नै उनीहरू द्वन्दको मार्गमा रहेका देखिन्थे. उनीहरूले मित्र बन्दा धेरै दुःख गुमाउनु पर्ने थियो, किनभने अन्तमा उनीहरूले एकजनाले मात्र शासन गर्न सक्थे. त्यस्तो व्यवस्थामा उनीहरूले कसरी यसलाई सम्हाल्ने? के उनीहरू प्रतिस्पर्धी वा शङ्खालु वा एकअर्काको इस्यालु बन्ने? होइन, किनभने उनीहरू मध्ये कसैले पनि आफैलाई उचालेनन्. बाइबलले भन्दछ, जोनाथनले दाउदसँग एउटा करार बाँधे. आफूले लगाएका खास्टो र लबेदा फुकालेर ती दाउदलाई आफ्नो तरबार धुनु र पेटी समेत दिए. पहिलो सामेल 18:3-4. यी उनको सबैभन्दा बहुमूल्य व्यक्तिगत सम्पत्ति थिए. दाउद जीवित रहेसम्म उनको सिंहासन कहिल्यै स्थापित हुने छैन भन्ने आफ्ना बाबु साउलको चेतावनीको बावजुद दाउदको लागि आफ्नो ज्यान जोखिममा पार्न जोनाथन तयार थिए. त्यसै गरी साउल जोनाथनको राज्य स्थापना गर्न पालिस्तीहरूसँग लड्दै दाउदले आफ्नो ज्यान जोखिममा पारे. यस कथाको मुख्य शिक्षा यो हो, त्यो बेला ऊ अरू कुनै ठाउँमा हुन चाहन्थ्यो भने पनि एक साँचो मित्र तपाईँको सहायताको लागि उपलब्ध हुन्छ. कसैले भनेका छन्, धेरै मानिसहरू तपाईँसँग कारमा चढ्न चाहन्छन्, तर कार बिग्रिएपछि पनि तपाईँसँगै बसमा जान चाहने व्यक्ति तपाईँ चाहनुहुन्छ. सोलोमनले भनेका छन्, एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइ चाहिँ दुःखको बेलाको लागि जन्मेको हुन्छ. तपाईँले आफ्नो जीवनमा रहेका साँचो मित्रहरूको लागि परमेश्वरलाई धन्यवाद दिनुभएको अन्तिम समय कहिले थियो? त्यस्तो कुन कुरा छ जसले तिनीहरूलाई यति विशेष बनाउँछ? तपाईँले तिनीहरूलाई कति कदर गर्नुहुन्छ भन्ने उनीहरूलाई थाहा छ भने नसोच्नुहोस्. तिनीहरूलाई बताइदिनुहोस्। अनि अर्को एउटा विचार, यदि तपाईँ साँचो मित्रहरू पाउन चाहनुहुन्छ भने आफू एक साँचो मित्र बन्नुहोस्। कोही प्रति स्यालु नबन्नुहोस्, तर एक असल मित्र बनेर रचनात्मक सहायताको लागि सधैँ सकारात्मक बन्नुहोस्। कार्यक्रम अन्तरबिन्तीमा मित्रता अगाडि बढाउनुहोस् र मान्छे यतिखेर चिनिन्छ जतिखेर आफू गाह्रो अवस्थामा परिन्छ. त्यो मान्छे आफ्नो मान्छे हो जो परेको बेला तपाईँलाई नजिक आएर सहायता गर्छ. आदरणीय श्रोता, लगभग समयले मलाई विदा दिइसकेको छ. कार्यक्रम अन्तरबिन्तीबाट प्राविधिक मित्र सरोज महाब्राम अहिलेलाई पनि विदा हुन्छु. धन्यवाद.

जयमसिंह नमस्ते गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम आदम ईदको साथमा प्राविधिक मित्रसँगै म आइसकेको छु। आज बिहिबार हो, हामी 11 देखि 12 बजेसम्म यो कार्यक्रममा रहनेछौ। मिठा मिठा गीत संगीत त छँदैछन्, त्यसमा वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने भन्ने कुराहरू नै हामी गर्ने गर्छौं। मैले भन्दै गर्दाखेरि म विवाहको विज्ञता पक्कै पनि होइन, तर बाइबलीय आधारमा हामीले विवाहलाई कस्तो किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरू नै सुनाउने गर्छु। यतिखेर भने निकै नै एउटा मिठो गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

देखि नै अर्थ पुनर्वसन सुनिसकेपछि कार्यक्रममा आदरमा स्वागत गर्न चाहन्छु फेरि पनि श्रोता मित्र अविवाहित विवाहित दुवै व्यक्तिको लागि यो कार्यक्रम हो। तपाईँ अविवाहित हुनुहुन्छ भने पनि कस्तो किसिमले आफ्नो जीवनलाई विवाहको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू पनि हामी गर्ने गर्छौं र विवाहित हुनुपर्छ भनेदेखि सम्बन्धमा अमिलोपन आउनु हुँदैन, अडचन बाधाहरू आउनु हुँदैन जसले गर्दा बेमेलका कुराहरू उत्पन्न हुन्छन् भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। बाइबलले हामीलाई पति पत्नी बीचको सम्बन्ध चाहिँ आदमको बगैँचाबाट नै अदनको बगैँचाबाट नै शुरू गर्नुभएको हामीले थाहा पाउँछौं अनि परमेश्वरले जब आफ्नै प्रतिरूपमा एकजना पुरूष आदमलाई बनाउनुभयो र आदमको करणबाट स्त्रीलाई सृजना गर्नुभयो र त्यो स्त्रीलाई आदमको अगाडि ल्याउँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् र यो तिनलाई स्त्री भनिनेछ भनेर पनि यहाँ भनिएको छ र यो आदमले चाहिँ आफ्नो अङ्गलाई चिनेका कुराहरू हामी त्यहाँ पाउँछौ। सदा मानिसको शरीरमा विभिन्न किसिमका अङ्गहरू हुन्छन् अनि विभिन्न किसिमका अङ्गद्वारा नै यो शरीर बनिएको हुन्छ र परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ र एक अर्का अङ्ग चाहिँ कुनै पनि अनादरको छैन, सबै अङ्गको काम आफ्नो आफ्नो किसिमको छ। खुट्टाले भुइँमा टेक्छ भन्दैमा खुट्टा चाहिँ अरू अङ्गभन्दा अलिकति भनौँ न अलिकति आदर नदिनुपर्ने अङ्ग चाहिँ पक्कै पनि होइन, सबै अङ्ग नै बराबर छन्। त्यसैले आज आदमले पनि आफ्नो अङ्गलाई चिनेको छ भन्नाले चाहिँ जब आफ्नो अङ्गलाई चिन्दछ मानिसले अनि उसलाई प्रेम गर्नुपर्छ भन्ने कुरा नै परमेश्वरले सिकाउनुहुन्छ। विवाह कसैको नछुटोस्, विवाह छुट्याउने अनुमति पनि परमेश्वरले दिनुभएको छैन र विवाहमा यो जुन अहिले बढ़िरहेको पार्वाचोकीका कुराहरू छन्, डिभोर्सका कुराहरू छन्, यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। वचनले भन्दछ परमेश्वरले धेरै कुराहरूलाई घृणा गर्नुहुन्छ, यसमध्ये पार्वाचोकीलाई पनि परमेश्वरले अवश्य घृणा गर्नुहुन्छ। तर कस्तो किसिमको कन्डिसन र शर्तमा चाहिँ हामीले यस्तो गर्न सक्छौ भन्ने कुरा पनि पावलले हामीलाई प्रश्नसँग लेख्दछन् र यसै कारण मानिसले आफ्ना आफ्नो बुबालाई छोड्दछ, आमा बुबालाई छोड्दछ र पत्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन् भनेर भनिएको छ। अघि पनि भनियो करणबाट निकालिएको हुनाले एउटै शरीर हुनेछन् तर आज मानिसहरू यस्तो तरिकाले चाहिँ जीवन जिउन चाहँदैनन्। पवित्र विवाह जब हामी गर्छौं मण्डलीमा अथवा अहिले त पार्टी प्यालेसतिर पनि विवाह गर्ने चलन छ र पवित्र भनेर लेखिन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यो त्यहाँका जुन सम्बन्धित व्यक्ति हुन्छ नि दुल्हा दुलही उहाँहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ र विवाह त्यहाँ कसरी गरियो, कुन स्थानमा लगेर गरियो भन्ने कुरा भन्दा पनि उनीहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र वचनहरू त्यहाँ हामीले जस्तो किसिमका प्रतिज्ञाहरू गरेका हुन्छौ र मानिसले कति चाँडै ती प्रतिज्ञाहरू तोडेर चाहिँ आफूले आफ्नो खुशीमा हिँड्ने गर्दछ जसले गर्दा बेमेलका कुराहरू दाम्पत्य जीवनमा एकदम दुःख अप्ठ्यारा परिस्थितिहरू पक्कै पनि आउँछ। यो आउँदाखेरि चाहिँ हामी दुवैजना मिलेर प्रार्थना साथ बलियो हुनुपर्ने हो त त्यतिखेर नै छुट्यौं भने झनै व्यतिथिमा आउन सक्छ हाम्रो परिवार। त्यसैले तपाईँ विवाह नगरेका अविवाहित पुरूष अथवा स्त्री हुनुहुन्छ भने पनि विशेष गरी यङ्स्टरको लागि पनि म कुनै समय चाहिँ कार्यक्रममा भन्न चाहन्छु। आज यङ्स्टरको कारणले गर्दाखेरि उनीहरूको एउटा उत्तेजनाको कारणले गर्दा उनीहरूमा रहेको एउटा भनौँ न इमोसनल एट्याचमेन्टको कारणले गर्दाखेरि धेरै पापका कुराहरू पनि बढेका छन् जुन कुरा परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले विवाह अगावै तपाईँलाई जुन जुन कुराहरूको छुट छ ती कुराहरू मात्रै गर्न सक्नुहुन्छ। आज मानिसहरूले डेटिङको रूपमा एउटा किशोर किशोरीहरू चाहिँ एकान्त स्थानतिर डुल्न जाने यस्ता विभिन्न किसिमका कुराहरूले चाहिँ हामीलाई पापमा फसाउन सक्छ। त्यसैले गर्दा हामीले गर्ने डेटिङ चाहिँ संगति हो भनेर बुझ्नुपर्छ र विवाह अगावै पनि हामी परहेजमा रहने कुराहरू धेरै नै छन् सता, किनभने हामीलाई परमेश्वरले चुन्नुभएको एफिसिएको चार अनुसार चुन्नुभएको व्यक्तिहरू भएको हुनाले हामी संसारको चालमा हिँड्दैनौं। परमेश्वरले भन्नुभएको आवाजद्वारा हिँड्ने मानिसहरूले पक्कै पनि व्यथितका कुराहरूलाई अँगाल्नु हुँदैन।
र विवाह गर्नको निम्ति कतिजना हतार गर्नुहुन्छ होला, कतिजनाले चाहिँ मेरो विवाह नै भएन भनेर पीर पनि मान्नुहुन्छ होला। ती सबै कुरा वचनले हामीलाई उत्तर दिएको छ। कसैलाई पनि जोडीको अभाव हुँदैन, फर्कनुपर्छ। यदि परमेश्वरको इच्छा तपाईँलाई विवाहमा नराख्ने इच्छा नै छ भने पनि त हामीले सहनै पर्छ। यो जीवन त एक दिन छोडेर जानुपर्छ। हामी अनन्तको घरमा जानको निम्ति चुनिएका व्यक्तित्वहरू हौ भनेदेखि हामी विवाहलाई नै त्यति साह्रो जोड दिएर मैले विवाह नगरी चाहिँ म सक्दै सक्दिनँ भन्नु पनि ठिक होइन। पाउलले भन्दछन्, कामाग्नीले जल्नुभन्दा विवाह गर्न असल हो। आफूलाई मानिसले संयममा राख्न सक्दैनन् भनेदेखि चाहिँ विवाह गर्नुपर्छ भनेर भनिएको छ। तर कतिजना मानिसहरूले चाहिँ परमेश्वरको निम्ति पनि अविवाहित रहन ठिक हुन्छ भनेर चाहिँ भनिएको छ। कार्यक्रम आदरणीयमा हामी यस्तै कुराहरू गर्दै गर्छौं। यतिखेर फेरि पनि मिठो संगीतको पालो भएको छ। म गीत सुनाउँछु, त्यसपछि आउने नै छु।

आज निकै नै मिठो गीत हामीले विज्ञान बयालीको आवाजमा सुनाइरहेका थियौँ श्रोता. मलाई एकदम मनपर्ने सिंगर पनि हुनुहुन्छ उहाँ, र उहाँले भन्दै हुनुहुन्थ्यो आगकारितामा हिँड्नुपर्छ हामी भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो भजनद्वारा. र वैवाहिक सम्बन्धलाई दाम्पत्य जीवनलाई सफल बनाउनको निम्ति चाहिँ परमेश्वरको आज्ञाकारितामा रहन चाहिँ एकदमै जरूरी छ. जब हामी आज्ञाकारितामा रहन्छौं सबै कुराहरूमा परमेश्वरलाई खुशी तुल्याउन सक्ने नै छौं. परमेश्वरको वचनले हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्नुपर्छ र पतिले पत्नीलाई आदर गर्नुपर्छ किनकि पति चाहिँ शिर हुनुहुन्छ भनिएको छ. अनि पतिको चाहिँ शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ. यसरी शिर के हो भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ. भन्नाले एउटालाई मात्रै प्रेम गर्ने अर्कोलाई प्रेम नगर्ने भन्ने परमेश्वरको त्यो एउटा किसिमको पार्सिलिटी भनेर भनिन्छ अङ्ग्रेजीमा. त्यो किसिमको व्यवहार परमेश्वरको छैन. परमेश्वरले चाहिँ बराबर प्रेम गर्नुहुन्छ, तर पनि हामी जीवन जिउने क्रममा कसरी हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुराले चाहिँ आदर र प्रेमका कुराहरू ल्याउँदछन्. श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ पक्कै पनि, किनभने श्रीमान पक्कै पहिला सिर्जेका हुन्, आदम नै पहिले सिर्जेका हुन्. यो हेतुले कि आदममा बढ़ी अधिकार छ भन्न मैले खोजेको होइन, तर सिर्जिएको व्यक्ति चाहिँ परमेश्वरको स्वरूपमा सिर्जेको भएर उसलाई आफ्नो पतिलाई शिर मान्नुपर्छ, अनि पत्नीलाई त्यतिकै प्रेम पनि गर्नुपर्छ. दुवैजनाको पारस्परिक प्रेम अनि सम्बन्ध आफूले गर्ने कर्तव्य चाहिँ सुधारिएको भयो भने जीवन राम्ररी चल्न सक्दछ. भनिन्छ एउटा रथको दुईटा पाङ्राहरू, एउटा पाङ्रो चाहिँ कमजोर भयो भने रथ चल्न सक्दैन भन्ने कुराहरूको उदाहरण हामी दिन्छौं. त्यो पक्कै पनि हो श्रोता, किनभने एकजना कमजोर हुँदा अर्कोले प्रार्थनाद्वारा उठाउने हो. तर आज के भइरहेको छ भन्दाखेरि दाम्पत्य जीवनमा बेमेलका कुराहरूले गर्दाखेरि त्यो एउटा चक्का चाहिँ कहिले पनि रिकभर हुन सकिरहेको छैन. त्यसैले आज हामीले परमेश्वरको वचनद्वारा चाहिँ कसरी हाम्रो सम्बन्धमा प्रगाढ बनाइराख्न सक्छौ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन. एफएससीको पुस्तक 5:22 पति र पत्नी बीचको कुराहरूलाई म भन्न चाहन्छु. पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ, किनभने पति पत्नीको शिर हो जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ. तपाईँले बुझिसक्नु भएको छ श्रोता, साँच्ची नै पत्नीलाई जुन किसिमको कमाण्ड परमेश्वरले दिनुभएको छ अनि त्यस्तै अर्को सल्लाह चाहिँ पतिलाई पनि दिएको छ, र पत्नीलाई चाहिँ पति शिर हुन् भनेर भनिएको छ, जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ भनेर भनिएको छ. एउटा कुरा, म पहिले जसरी संगतिमा रहँदाखेरि मण्डली चाहिँ दुलाई हौ प्रभुलाई पर्खिनुपर्छ भन्दाखेरि कसरी प्रभु र हाम्रो प्रकाशको पुस्तकमा जसरी 19 थोमाको विवाहका कुराहरू छन्, यसो चाहिँ हामीसँग वैवाहिक सम्बन्ध जोड्नको लागि आउँदै हुनुहुन्छ भन्दा कता कता मलाई अप्ठ्यारो लाग्दथ्यो. तर साँच्ची नै हो श्रोता, जब प्रभुको आगमन हुन्छ हामी दुलै जस्ता मण्डलीहरू पर्खिरहनेछौ. र यसले एउटा संज्ञा के दिन्छ भने जसरी हामीले श्रेष्ठ गीतमा पढ्छौं एकजना प्रेमी र प्रेमिकाको त्यो भनौँ एउटा प्रेमको वार्तालापका कुराहरू त्यहाँ पाउँछौ भनेदेखि परमेश्वर र मण्डलीको सम्बन्ध पनि त्यस्तै नै छ. भन्नाले एउटा भौतिकी रूपको विवाहलाई यहाँ भनिएको छैन कि, तर हाम्रो आत्मासँग आत्माका कुराहरूलाई भनिएको छ, जुन चाहिँ प्रभु चाहिँ हाम्रो मण्डलीको श्री हुनुहुन्छ अथवा पति हुनुहुन्छ भनेर पनि हामी भन्न सक्छौ. र अगाडि लेखेको छ जसरी मण्डली ख्रिष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहन् भनेर भनिएको छ. यो कुरा हामीले बुझिसकेका छौं. र मण्डली पनि आफ्नो खुशी गर्नुहुँदैन, प्रभु ख्रिष्टको अधीनमा रहनुपर्छ, र पत्नीले पनि आफूले खुशी गर्नुहुँदैन, पतिको अधीनमा रहनुपर्छ. यस्तै त हो नि मेलमिलापका कुराहरू, जसले गर्दाखेरि राम्रा आशिषहरू हाम्रो जीवनमा आउन सक्छन्. पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो. र हाम्रो आफ्नो आफ्नो ड्युटी छ श्रोता. म जहिले पनि भन्ने गर्छु हामीमा भएको यो औंला पनि 5 औंलाहरू बराबर छैनन्. परमेश्वरले यस्तो अचम्म तरिकाले बनाउनु भएको छ. जब हामीले कुरिन्थीको पुस्तकमा हाम्रा वरदानका कुराहरू हेर्छौं भनेदेखि मलाई छुट्टै किसिमले चलाउनु भएको छ, तपाईँलाई छुट्टै किसिमले चलाउनु भएको छ, पतिलाई छुट्टै किसिमले परमेश्वरले चलाउन चाहनुहुन्छ, पत्नीलाई छुट्टै किसिमले. अनि तपाईँले गर्नु सक्ने काम म गर्न सक्दिनँ, मैले गर्ने काम तपाईँले गर्न सक्नुहुन्न, किनभने एकैजना सबैजनाले एउटै काम गरे भनेदेखि चाहिँ जीवन अगाडि बढ़न सक्दैन. त्यसैले नै परमेश्वरले सबै कुराहरू मिलाएर राख्नु भएको छ, ताकि यसमा हामीले कोही अलिकति मैले यो जान्दछु त्यो जान्दिनँ भन्ने कुराहरू नै छैन, किनभने हामीलाई आफ्नो आफ्नो क्षेत्रमा परमेश्वरले सबल बनाउनु भएकै छ पक्कै पनि. र यस हेतुले कि
उहाँले त्यसलाई पानीले चोख्याएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको एउटा यस्तो कुनै एउटा कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस् भनेर यहाँ मण्डलीलाई पनि भनिएको छ। मण्डली पनि ख्रिष्टको अधीनमा रहनुपर्छ अनि चोखिएको हुनुपर्छ भन्ने कुराहरू हामी थाहा पाउँछौ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। आदमले त भनेका थिए नि पहिले नै, यो मेरै हाडको हाड मासुको मासु हो। यसरी चिनेर चाहिँ आफ्नो नाम पनि आफ्नो श्रीमतीको नाम पनि मान्छेले नै दिएको छ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् भनेर भनिएको छ। अनि किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ भनेर भनिएको छ। र श्रोतावृन्द, हामीले आफ्नो शरीरलाई घृणा कहिले पनि गर्दैनौ, किनभने परमेश्वरको वचनले पनि भन्दछ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, कसैले यो शरीरमाथि ढुङ्गा काठ परालका घरहरू बनाउँछन् भने म पनि उसलाई नष्ट गर्नेछु भनेर एउटा कठोर वचन भन्नुभएको छ। हामीले यस कुराले के थाहा पाउँछौ भन्दाखेरि हाम्रो शरीर चाहिँ परमेश्वरको अगाडि पक्कै पनि पवित्र हुनुपर्छ। यसैले हामी सम्बन्धका कुराहरू गर्दै गर्नेछौ। बाइबलमा जे जे कुराहरू छन् ती कुराहरू हामी गर्दै नै गर्नेछौ। अहिले भने फेरि पनि कार्यक्रम आधुनिकमा मिठो गीतको पालो भएको छ, एउटा गीत सुनाउँछु त्यसपछि म आउने नै छु।

हजुर, निकै नगरपूर्ण भजन हामीले एलबी बराइजीको आवाजमा सुन्यौं। गुड न्यूज एफएमको वर्षा कार्यक्रममा आदमी सुन्दै हुन्छ। कार्यक्रम आदमी वैवाहिक सम्बन्धको कुरा गर्ने कार्यक्रम हो श्रोता मित्र, र विवाहलाई कसरी बलियो बनाउन सक्छौं, सम्बन्धलाई कसरी सफा र प्रगाढ बनाउन सक्छौं भन्ने कुरा नै हामीले गर्ने गर्छौं। यी सबै कुरा चाहिँ परमेश्वरको सहारा बिना हामी केही पनि गर्न सक्दैनौं श्रोता। मानिसले आफ्नो शक्ति अनि आफ्नो बलबुतोले चाहिँ गर्ने कुरा होइन यो। होला शरीरका कामहरू, हरेक कामहरू मानिसले गर्दछन्, ती कुराहरू सफल हुन सक्लान्, तर जुन वैवाहिक सम्बन्धका कुराहरू, आत्माका कुराहरू चाहिँ बिना परमेश्वर हामीले केही पनि गर्न सक्दैनौं। सम्बन्ध बलियो बनाउने क्रममा चाहिँ कति कुराहरू बेमेल भइदिँदाखेरि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ र हामी सफल नहुन सक्छौं। त्यसमध्ये चाहिँ जीवनमा आउने संकष्टका कुराहरू हुन्, जस्तै आर्थिक संकष्टहरू हुन सक्छ, अनि रोग बिमारका संकष्टहरू हुन सक्छ, होइन, मानसिक तनावहरू हुन सक्छ, अनि पारिवारिक सामाजिक अप्ठ्याराहरू हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्धलाई चिस्याउने कामहरू हुँदछ। कहिलेकाहीँ घरमा अभाव भइरहेको छ, पति पत्नी मिलेर बस्नलाई गाह्रो हुन्छ, किनभने आजको समयमा तातो पानी मात्रै उमालेर खाउँ भन्ने त्यो किसिमको प्रवृत्तिले जीवन चल्दैन। मानिसले जोसँग प्रशस्त धन सम्पत्ति छ त्यो व्यक्तिसँग मात्रै रहने निर्णय गरिसकेका छन् कति मानिसहरूले, किनभने मानिसले जब शरीरलाई हेर्दछ त्यो किसिमको चाहनाहरू हामीमा आउँदछ, र शरीरका कुराहरू हेर्दाखेरि चाहिँ त्यो व्यक्तिसँग धन सम्पत्ति छैन म किन बस्ने, बिना धन सम्पत्ति म के खाने के बोलाउने, यस्ता किसिमका कुराहरूले पनि हाम्रो जीवनमा बेमेल ल्याउन सक्छ दाम्पत्य जीवनमा। र जो मानिस प्रभुमा जिउने अठोट गरेको हुन्छ त्यो मानिसले चाहिँ दुःखमा सुखमा पनि साहस गर्न सक्छ। जीवनमा विभिन्न किसिमका काँडाहरू आउन सक्छन्, अनि ती काँडाहरूलाई पनि हामीले सहर्ष स्वीकार गर्दै त्यहाँ कसरी ती काँडाहरूको बीचमा पनि चल्ने भन्ने कुराहरू चाहिँ हामीलाई वचनले सिकाएको छ। काँडाहरूले हाम्रो विश्वासलाई जाँच गर्दछ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौ। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन् तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह र शक्तिको अनुभव गर्न सक्छौ। यसकारण पाउलले जब म कमजोर छु तब म बलियो छु भनेर दोस्रो कोरिन्थीको पुस्तक 12:7-10 दावी गर्दछन्। बाइबलमा पाउलको काँडाको विषयमा स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाइएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरू भनेर उनलाई एउटा छेस्को दिइएको थियो, जसले गर्दा उनले उनलाई पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउन सिकायो। त्यो काँडाको विषयमा कसैले आँखाको रोग, कसैले औलो रोग, कसैले झाडे रोग, कसैले विभिन्न किसिमका डेफिनेसनहरू दिए पाउलको रोगको विषयमा, तर पनि गलाती 4:13-14 उल्लेख गरिएको रोग भन्दछ भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि सैद्धान्तिक बाधाको कुराहरू, सतावटका कुराहरू पनि गर्दछ, अनि पाउलले 3 प्रार्थना गर्नुभएका कुराहरू हामी पाउँछौ। धेरै मानिसहरूले परमेश्वरमा प्रार्थना गरेर चाहिँ राहत पाएका छन्, तर पाउलले प्रार्थना गरेको काँडो चाहिँ हटेको छैन, होइन। यसको लागि किन यो परमेश्वरले यथावत हुन दिनुभयो भन्दाखेरि चाहिँ परमेश्वरमा बलियो हुनको लागि नै रहेछ, परमेश्वरलाई नबिर्सियोस् भनेर नै रहेछ। तपाईँहरू मेरो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि कहिलेकाहीँ आर्थिक संकष्टहरू, होइन, सामाजिक संकष्टहरू, मानसिक तनावहरू आउन सक्छ। यी सबै कुरालाई हामीले व्यवस्थापन गर्नको निम्ति चाहिँ परमेश्वरको वचन नै काफी छ, र हामीले परमेश्वरलाई पार गरेर हिँड्नुपर्छ। कति चाहिँ प्रेम हामीलाई गर्नु हुन्छ। पाउलले आफैले पनि त्यो काँडा के थियो भनेर स्पष्ट रूपमा बताएका त पक्कै पनि हामीलाई छैनन्, तर जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीहरूको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ। स्वतः आज हामी मुखले भन्न सक्दैनौ, तर मेरो शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ यो समय, तपाईँको शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ,
मानिसलाई भनेर के गर्ने? हामीलाई थाहा छ हाम्रो प्रभुमा मात्र यो समाधान छ। यीशुलाई भन्नुपर्छ, यीशुलाई भन्नेछु। पहिले पहिले चाहिँ मलाई मन परेका मानिसहरू होइन, मसँग मिल्ने साथीहरूलाई मनका पीड़ाहरू सुनाउँथे। लाग्दथ्यो उनीहरूलाई सुनाउँदा कम हुन्छ, तर होइन रहेछ। यो कुरा चाहिँ ठिक होइन रहेछ र सुनाउनु पर्ने चाहिँ यीशुलाई रहेछ भन्ने कुरा चाहिँ मैले बुझेपछि आज मानिसको अगाडि त्यति गनगन गर्न मन लाग्दैन। मलाई यो समस्या पऱ्यो, यो भयो, त्यो भयो भन्न मन लाग्दैन, किनभने मानिस चाहिँ के हो भन्दा परमेश्वरले बनाउनु भएको सृष्टि हो। अनि परमेश्वरले भन्नुभएको छ, नाकको पालमा सास हुने मानिसको भरोसा तैले नगर। अरूलाई आदर र प्रेम हामीले गर्नुपर्छ, पक्की पनि सबैजनासँग सम्बन्धमा बस्नुपर्छ, तर जुन कुरा आवश्यक हो ती कुरा चाहिँ परमेश्वरसँग नै माग्नुपर्छ। जसले दिन सक्नुहुन्छ उसलाई नै माग्नुपर्छ। त्यसैले गर्दा श्रोता, हामी डराउने छैनौं, किनभने विजयी प्रभु हाम्रो साथमा हुनुहुन्छ र हामीलाई हरेक कुराको जवाब चाहिँ वचनद्वारा नै दिनुभएको छ। जे भए पनि त्यसलाई हाम्रो कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलतामा कमजोरी सम्झेर बुझ्छौं। वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो मानसिक दुर्बलता हुन्छ भनेर मैले अघि पनि भने, र परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उहाँको उद्देश्य योजना पूरा हुन सकोस् भनेर म आफ्नो जीवनलाई नै कहिलेकाहीँ चालेर हेर्न मन लाग्छ। श्रोता, आफ्नो जीवनका कालखण्डहरू पढ्दै जाँदाखेरि, यो एज फ्याक्टरसम्म आइपुग्दाखेरि परमेश्वरले गर्नुभएका गुण कति धेरै छन्। तर म जब सजिलो अवस्थामा हुन्छु परमेश्वरलाई बिर्सिरहेको हुन्छु, यो चाहिँ एकदमै स्वार्थीपना छ मानिसमा। त्यसैले नै आज परमेश्वरको वचन बारम्बार हामीलाई चाहिएको, प्रार्थनाको खाँचो भएको, संगतिको खाँचो भएको। यदि ख्रिस्ट जस्तै हामी थियौं भने त हामीलाई संगतिको खाँचो पर्दैन।

त्यसैले नै श्रोताभित्र श्रीमान श्रीमती भनेर मात्रै हुँदैन, हामी प्रत्येकले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। परमेश्वर यस्तो तरिकाले आउँदै हुन्छ जो कि प्रत्येक व्यक्तिसँग लेखा लिनुहुन्छ। त्यसरी नै श्रीमान श्रीमती छोराछोरी सबैलाई हामी मण्डलीमा लान्छौं, परमेश्वरको सामु लगेर प्रार्थना गर्छौं, भजन गाउँछौं, उहाँलाई महिमा दिन्छौं। किन श्रीमानले मात्रै गर्दा हुँदैन थियो र हुँदैन। हामीलाई अगमवक्ताहरूको पुस्तकले भन्दछ, अमिलो अंगुर खाने बुबा दाँत कुडिने छोरो हुँदैन, जसले पाप गर्छ त्यही मर्छ। त्यसैले गर्दाखेरि श्रीमानले गरेको पापले धर्मले श्रीमतीलाई हुँदैन। त्यसैले हामी सबैले आफ्नो आफ्नो लेखा दिनुपर्छ। यो मेरो श्रीमान श्रीमती छोराछोरी भनेको त यो महान कुरो होइन, यो चाहिँ संसारमा रहन्जेल हामीलाई दिएको एउटा सम्बन्ध मात्रै हो। तपाईँले विचार गर्नुहोस् त, तपाईँको परिवारमा भएको कोही सदस्य बिरामी भयो भने तपाईँ आफैले निको पार्न सक्नुहुन्न, किनभने परमेश्वरको इच्छा बिना केही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि स्वतः हामी प्रत्येकले परमेश्वरमा आफ्नो आफ्नो लेखा दिनुपर्छ र यो सम्बन्धलाई चाहिँ हामीले त्यही तरिकाले हेर्नुपर्छ। त्यति साह्रो संसारको सम्बन्धमा मरिहत्ते पनि गर्नु हुँदैन, किनभने परमेश्वरसँगको सम्बन्ध राख्न चाहिँ हामी मरिहत्ते गर्नुपर्छ, जसले गर्दा हामीले जीवन पाउन सक्छौं। र सबै कुराहरू अदृश्यमा हुने परमेश्वरले हामीलाई देख्नुहुन्छ र हाम्रा कामहरू पारक गर्नुहुन्छ। गुड न्युज एफएमको प्रसारण कार्यक्रम आदमी सुन्दै हुनुहुन्छ। हामी वैवाहिक सम्बन्धका कुरा गरिने रहनेछौ। अहिले पनि एउटा निकै नै मिठो गीत सुन्छौं।

अवस्थामा छौं, गाह्रो परिस्थिति छ, घरबाट बाहिर निक्लिने बित्तिकै हामीले चाहे जस्तो कुराहरू केही पनि भेट्दैनौं श्रोता। घरभित्र बस्दाखेरि हामीले परमेश्वरको महिमा गर्छौं, पति पत्नी मिलेर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, छोराछोरीलाई भजन गाउन लाउँछौं, अनि घरभित्र चाहिँ हामीले एउटा आत्मिकी माहौल बनाउँछौ भने

निकै अर्थपूर्ण भजन हामीले सुनेका थियौं। परमेश्वरलाई महिमा दिने भजन सुन्यौं र कार्यक्रम आदरणीयमा छौं। हामीले काँडोको कुरा गरिरहेका छौं, जीवनमा आउने हरेक संकष्टका कुराहरू गरिरहेका छौं र हामीले यो पनि बुझ्नुपर्छ, हाम्रो जीवनमा आउने काँडाहरूले पनि हामीलाई भलाइकै काम गर्दछ, एउटा शिक्षाको निम्ति आउँदछ हाम्रो जीवनमा समस्याहरू भनेर बुझ्नुपर्ने हुन्छ। हामी अहिले दुखित संसार

लामो समयसम्म रहनुपर्ने हो। तर यही जीवनमा नै एउटा आनन्द छ, यही जीवनमा नै परमेश्वरको महिमा छ। आपद विपदमा गरिएको महिमा परमेश्वरले मन पराउनुहुन्छ। सहज जीवन हुँदाखेरि त जसले पनि प्रभु धन्यवाद भन्न सक्दछ, तर जब आपद विपदमा परमेश्वरलाई महिमा दिन्छौ त्यसले चाहिँ ठूलो आशिष हाम्रो जीवनमा पक्कै पनि ल्याउँछ। कहिलेकाहीँ आधी बेरी चाहिँ समस्याहरू आउँदाखेरि हामीलाई लाग्छ जब सबै कुराहरू सिद्धियो अब त सबै कुरा ठिक होला भन्ने अपेक्षामा पनि हुन्छ कति अवस्थामा, र सुन्दर भविष्यको कल्पनामा जिइरहँदा अचानक हामीलाई तर्साउने विपत्तिहरू आउँछ। तपाईँ र मैले पक्कै पनि यो अनुभव गरेका छौं। जीवनमा विभिन्न किसिमका अवस्थाहरूमा विपद आउँछन्। रोगको विपद, अभावको विपद, पेसा व्यवसायमा नोक्सानीको विपद आदि। मानिसको चाहना त असीमित छ, कहिले पनि पूरा हुन सक्दैन स्वतः। जस्तै उदाहरणको लागि भर्खरै मेरो छोरीले चाहिँ एसईई एक्जामिनेसन सकिन्, त्योभन्दा अगाडि परमेश्वरलाई धेरै मैले प्रार्थना गरे र उसको एक्जाम पनि सफल भएको छ अनि रिजल्ट आउन बाँकी छ। तर पनि अझै हाम्रा कति आवश्यकताहरू छन्। यो गर्छु त्यो गर्छु भन्ने हाम्रा योजनाहरू छन्। कहिले पनि मानिसको चाहना चाहिँ पूरा हुँदैन, तर सबै कुरा प्रभुमा राखिसकेपछि एक किसिमले ढुक्क पनि हुँदो रहेछ जीवनमा। र हामीले चाहना गरेका कुराहरू, सपनाहरू पूरा सबै हुन्छन् भन्ने छैन, पूरा हुनै पर्छ भन्ने पनि छैन। आमा बाबुले पनि हामीलाई हामीले मागेका सबै कुराहरू दिनुहुन्न। पहिले म सानो हुँदाखेरि पैसाको धेरै अभाव हुन्थ्यो। मेरो बुबा आर्मी हुनुहुन्थ्यो, उहाँसँग पैसा भए पनि मलाई दिनुहुन्नथ्यो अनि मलाई रिस पनि उठ्थ्यो कता कता, होइन, किनभने बुबालाई घर चलाउनु थियो, मलाई किन दिनुहुन्छ, होइन, मेरो आवश्यकता अनुसार उहाँले दिनुहुन्थ्यो नि। मलाई अब त्यतिखेरको समय अनुकूल एक रुपियाँ दिए पनि प्रशस्त हुन्थ्यो, त्यति नै मेरो लागि पर्याप्त थियो। मलाई हजार रुपियाँ दिएर चाहिँ मैले कुनै पनि ठूलो काम गर्न सक्दैन थिएँ, किनभने बुबाले जान्नुहुन्छ यसलाई के गर्नुपर्छ, के दिनुपर्छ, यसको भोको नाङ्गो मैले हेर्नुपर्छ भन्ने कुरा, सञ्चय कसरी गर्नुपर्छ, अलिकति लोभ पनि कसरी गर्नुपर्छ यिनीहरूको निम्ति भन्ने बुबा आमालाई थाहा हुन्थ्यो। त्यस्तै हाम्रो परमेश्वरलाई पनि थाहा हुन्छ र हामीले मागेका कुराहरू सबै पूरा हुनैपर्छ भन्ने चाहिँ पक्कै पनि छैन। तर परमेश्वरले समय अनुसार हामीलाई सबै कुराहरू दिनुभएको हुन्छ। वैवाहिक जीवनकै कुरा गर्नुपर्दा पनि धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छौं हामी, र यसले गर्दा पनि भित्रभित्रै एउटा अप्ठ्यारो परिस्थितिहरू आइरहेको हुन्छ। हो श्रोता, जब जब इजरायलीहरूले परमेश्वरसँग गनगन गरे अनि परमेश्वरले चाहिँ विपत्ति पठाउनु भएको छ, म यसरी विश्वास गर्छु हाम्रो परमेश्वरलाई, उहाँ न्यायी परमेश्वर पनि हुन्छ। हामीले नचाहिँदा कुरामा गनगन गर्यौं भने हामीलाई दिनुहुन्न परमेश्वरले। कति पटक हाम्रो शरीरमा दुष्ट आत्माहरूको आक्रमण पनि हुन सक्छ, कतिपटक हामीले आशा नै नगरेका समस्याहरू हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा आउन सक्छ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं र हाम्रो जीवनमा विपद आउँदा आर्थिक अभावको कारण समयमै हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौं। जस्तै कतिजना मानिसहरूलाई सानो हुँदाखेरि हाम्रो घर अगाडि चाहिँ धेरै भरिया भन्थ्यो, हामी त्यतिखेर भारी बोक्ने व्यक्तिहरू हिँड्नुहुन्थ्यो, सानो बालकलाई पनि उसले सक्ने भन्दा बढी भारी बोकाएको पैसाको निम्ति, र उनीहरू सकि नसकि पसिना चुहाएर त्यतिखेर मोटर गाडी नचलेको कारणले गर्दा हिँडिरहेका हुन्थे मानिसहरू। हामीलाई लाग्दथ्यो किन यस्तो गरेको होला। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ हामीलाई यस्तो कष्ट चाहिँ दिनुहुन्न, हामीले चाहिने भन्दा बढी परीक्षामा पनि पार्नुहुन्न भनेर भनिएको छ। तर हामीलाई चाहिँ कस्तो लाग्छ भनेदेखि हामीले बोकिरहेको भार चाहिँ सबैभन्दा गह्रौं छ जस्तो लाग्दथ्यो। तर परमेश्वर चाहिँ मानिस जस्तो हुनुहुन्न, हामीलाई ठिक्क भार मात्रै परमेश्वरले दिनुहुन्छ, त्यो पनि हाम्रो चेतावनीको निम्ति र हामीलाई ठिक बाटोमा ल्याउनको निम्ति। जब घरायसी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउन स्वाभाविकै हो, तर ती कष्टहरूमध्ये रोग, बिमार, दुर्बलताहरूको शिकार हुनु झन दुःखलाग्दो कुरा हो। कति मानिसहरू हाम्रै वरिपरि देखेका छौं श्रोता, आज राम्रै हिँडिरहेको ब्लड प्रेसरको कारणले गर्दाखेरि उहाँ ओछ्यानमा पर्नुभएको छ। कतिजना मानिसहरू भोलिको दिन कस्तो आउँछ हामी थाहा पाउँदैनौ। र हितोपदेशको वचनले पनि भन्दछ, भोलिको घमण्ड नगर, आजको बुराई आजको निम्ति यथेष्ट छ, भोलिको फिक्री परमेश्वरले गर्नुहुन्छ। तर मानिसहरू भोलिका धाकहरू लगाउँछन्,
भोलिका ठूल्ठूला तुजुकहरू देखाउँछन्। त्यसैले गर्दा परमेश्वरले हामीलाई हरेक पाइला पाइलामा सतर्कता दिनुभएको छ। पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग, बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु असल कुरा होइन भन्ने धारणा पनि राख्छन्। कतिजना मानिसहरूले चाहिँ पापको कारणले पनि रोग आउँछ, जस्तै हाम्रो मण्डलीमा कोही परिवार चाहिँ रोग बिमारमा रहिरहेको छ भने हामी तिनीहरूले पाप गरे होला नि, अनि रोग लाग्यो होला भन्ने एउटा भनाइ पनि छ। तर त्यो होइन, रोग बिमार भनेको चाहिँ एउटा श्राप हो, म चाहिँ त्यो भन्छु। किनभने हामीलाई परमेश्वरले अदनको बगैँचामा उनीहरूले आदम र हवाले गरेको अनज्ञाकारिता तोडेको, आज्ञाकारितालाई तोडेको समयमा परमेश्वरले चाहिँ श्राप पठाउनु भयो, जुन मृत्यु थियो। मृत्युमा के पर्दछन्? विराम रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन्, होइन? अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं र त्यो रोग लाग्छ नै, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई साँच्चै नै त्यो परमेश्वरको ले चाहिँ हामी पापी भएर त्यो रोग दिनुभएको होइन। कहिलेकाहीँ शरीरमा आफ्नै कारणले पनि बिमार ल्याउँछौ हामी। याकुबको पुस्तकले भन्दछ, धेरै जसो परीक्षाहरू तिमीहरूले आफै तरिकाले ल्याउँछ, परमेश्वरले दिनुहुन्न, मानिस आफै परीक्षामा पर्दछ र परीक्षाले मृत्यु ल्याउँदछ भनेर भनिएको छ। जस्तै मैले मेरो शरीर परमेश्वरको मन्दिर हो भनेर जानेर पनि मादक पदार्थहरू सेवन गर्छु भने भोलिको दिनदेखि नै मेरो शरीरले बेग्लै किसिमको एक्टिभिटिजहरू देखाउन थाल्छ। त्यसैले गर्दा यो चाहिँ कति अवस्थामा चाहिँ हामी नै जिम्मेवारी छौं हाम्रो जीवनको, र त्यसले गर्दा पनि रोग ल्याउँछ। कहिलेकाहीँ चाहिँ त्यतिकै अनायासै पनि आउँछ, तर धेरै जस्तो रोगहरू चाहिँ खानपानको कारणले, मुख बार्न नसक्दा होइन, राम्रो एक्सर्साइज नहुँदाखेरि पनि, अनि पोजिटिभ सोचाइ नहुँदाखेरि पनि आउन सक्छन्। र यस्ता विभिन्न किसिमका रोगहरू अब परमेश्वरले हामीलाई हालिदिनु भयो, म पापी भएको कारणले गर्दा आयो भन्न सुहाउँदैन। अब हामीले चाहिँ रोग बिमार भन्दाखेरि पनि जीवनको मुक्ति, आत्माको मुक्तितिर चाहिँ ढल्कनुपर्ने हुन्छ श्रोता, किनभने अब हामीलाई संसारमा रहन्जेल जस्तो दुःख अप्ठ्यारो आए पनि एक दिन त मर्नै छ। तर यो प्रार्थना चाहिँ गर्छु म चाहिँ मर्ने बेलासम्म पनि सहज होस्, होइन, परमेश्वरले बचाउनु भएको होस्, सुरक्षा दिनुभएको होस् भनेर हाम्रो भन्ने काम हो। अरू बाँकी काम त परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। हामी कार्यक्रममा दाम्पत्य जीवनमा कसरी सफल बनाउन सक्छौ र यस्ता सूत्रहरू पनि भनिरहेका छौं। अहिले पनि कार्यक्रममा एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

त्यसैमा निकै नै मिठो गीत कर्णदासको आवाजमा राख्दा राख्दै समयले साथ दिएको छैन। छुट्टिन्छ श्रोता मित्र, जति पनि कुराहरू मैले गरेँ तपाईँलाई आशित तुल्याए जस्तो लागेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रमबाट म छुट्टिन चाहन्छु। धन्यवाद।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: गुड न्यूज एफएम साइटले
2: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।